0: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
1: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशू प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनुभयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले

पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ, तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ, किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्ती येशू प्रभुलाई हाम्रा मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझैसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन, अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्, उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँ हामीलाई सित्तैमा दिनुभयो ख्रिस्ट येशु प्रभुमा विश्वास गर्नेहरूलाई, यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौ, साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने, यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस्, अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्, संख्यामा मात्रै ठूलो मण्डली होइन तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भनी विन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन् तपाईँ परमेश्वर पिताको महिमाको लागि। हाम्रो यो प्रार्थना सुन्नुहोस्, हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ, प्रभु येशू ख्रिस्टको नाममा आमेन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754, 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-46, 98-023-44-46। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी। चेसिस मेटल वर्कशप, फन भ्याली, साङ्गा, भक्तपुर। यहाँ ग्रिल, गेट, स्टीलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप, फन भ्याली, साङ्गा, भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 97-49-88-6-96-9, 97-49-88-6-96-9।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेत्समनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौं। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईंलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समयमा उहाँलाई दिन चाहन्छु।

0: जय मसीह की गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग अनलाइनमा संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म टेक दाहाल सधैँ झै एउटा न्याय विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु। र आजको वचनको शीर्षक रहेको छ आत्मामा जिउनको महत्व। गलातीको पुस्तक 5:25 यसो भनेको छ, यो खण्ड म पढेर वचनलाई निरन्तरता दिन चाहन्छु। हामी पवित्र आत्माद्वारा जिउँछौं भने आत्माकै अनुसार हिँडौं भनिकन यस खण्डमा बताइएको छ। र हामी आफ्नै शारीरिक बलबाट हामीले इसाई जीवन लिएर जान सक्दैनौं। एकजना विश्वासीले यसरी प्रार्थना गर्नुभएछ, प्रभु मैले इसाई जीवन जिउन सकिनँ, तपाईँको वचन मान्न सकिनँ भनेर चाहिँ उहाँले त्यसरी प्रार्थना गर्नुभएछ। र प्रभुले प्रतिउत्तरमा उहाँलाई भन्नुभएछ, छोरा तँ आफै नै इसाई जीवन जिउनको लागि असम्भव छ, तैँले मेरो आत्माद्वारा तँ हिँडिस भने मात्र इसाई जीवन यानि मेरो वचन मान्नको लागि त्यो सम्भव छ भने चाहिँ उहाँले त्यसरी प्रतिउत्तर दिनुभएछ। अरे भने जस्तै हामीलाई पवित्र बाइबलमा आत्मामा जिउनु, आत्मामा हिँड्नु भनिकन त्यो आज्ञा परमेश्वरको छ, त्यो चाहिँ परमेश्वरको इच्छा हो। र गलातीको पुस्तक 5:16 हामी आत्माबाट हिँड्यौं भने हामीले शरीरको लालसा यानि हाम्रो शरीरले अनाज्ञाकारिता गर्न चाहन्छ, पाप गर्न चाहन्छ, यो शरीरको लालसा पूरा गर्न पर्दैन भनिकन त्यस खण्डमा लेखिएको छ। त्यसले गर्दाखेरि दैनिक हाम्रो जीवनमा दुईटा विचारहरू आउँदछन्। एउटा पवित्र आत्मा परमेश्वर जो तपाईँ भित्र हुनुहुन्छ, उहाँले आत्माद्वारा हिँड्ने कुराहरू उहाँले सम्झाउनुहुन्छ, तर फेरि शरीरले हामीलाई शरीरबाट नै हिँड्ने कुराहरूतर्फ लिएर जाँदछ। र यस्तै एउटा घटना घटेछ दोस्रो विश्वयुद्धको समयमा, यो सत्य घटना करी टेन बुम भनेर चाहिँ एउटा महान परमेश्वरको दासीको यो चाहिँ उहाँको जीवनमा घटेको घटना हो। दोस्रो विश्वयुद्धको समयमा उहाँ चाहिँ एक यहुदी इसाई हुनुहुन्थ्यो, इसाईहरूलाई जर्मनीमा हिटलरको हातबाट बचाउनको लागि लुकाउनु भएछ। पछि गएर उहाँ पक्राउ पर्नुभयो, त्यसपछि उहाँ जेलमा पर्नुभयो, त्यो नेलमा जेलमा थुनाई गरेर उहाँलाई राखियो। र त्यसपछि जसरी दोस्रो विश्वयुद्ध खतम भएर उहाँ पनि छुट्नुभयो, एक क्रिसमसको समयमा उहाँले सम्झिनु भएछ त्यो जेलर जो उहाँहरू परेको जेलको मानिस हुनुहुन्थ्यो। र क्रिसमसको समयमा करी टेन बुम दिदीको परिवारका सदस्यहरूले क्रिसमसको खाना उहाँलाई ल्याइदिन्थ्यो अरे जेलमा, अनि त्यो जेलरले चाहिँ उहाँलाई देखाउँदै करी कतिको मिठो छ यो खाना भन्दै उहाँले गम गम खाइदिनु भएर, अनि सकेर मिठो रहेछ भनेर चाहिँ त्यसरी उहाँलाई तडपाउनुहुन्थ्यो अरे। त्यही प्रकारले पनि उहाँलाई मनमा दुःखद पनि दिनुहुन्थ्यो अरे। र यो दोस्रो विश्वयुद्ध थामिसके पछाडि करी टेन बुम दिदी पनि जेलबाट छुट्नुभयो। त्यो अवस्थामा एकचोटि उहाँ बसिराख्नु भएको बेला क्रिसमसको समय आएछ र उहाँलाई पवित्र आत्मा परमेश्वरले सम्झाउनु भएछ, त्यो जेलर कहाँनिर होला, उसलाई त तेरो क्रिसमस डिनर त साह्रै मन पर्थ्यो भनेर चाहिँ पवित्र आत्मा परमेश्वरले उहाँलाई सम्झाउनु भएछ। अनि त्यस्तो मानिसलाई कहाँ मैले फेरि भोज पुर्याउने यानि क्रिसमस डिनर पुर्याउने भनेर चाहिँ उहाँको शरीरले भनेछ। तर पवित्र आत्मा परमेश्वरले भन्नुभएछ, होइन होइन, तैँले दुश्मनलाई प्रेमले जित्नुपर्छ, तैँले एकदमै मिठो भोज बना र उसको घर खोज्दै खोज्दै जा, अनि उसलाई यो क्रिसमस यसपालिको मेरो जन्मदिनको भोज चाहिँ तैँले खुवाएरै छोड भनेर चाहिँ त्यो प्रकारको आत्माबाट उहाँले महसुस गर्नुभएछ। र पछि गएर उहाँले त्यो जेलरको घर खोज्दै खोज्दै जानु भएर त्यहाँ गएर ढोकामा टकटक गर्नुभएछ। उसले ढोका टक्कै उगार्दाखेरि तिमी को हो भनेर एउटा बुढो मान्छेले सोध्नु हुँदाखेरि म तपाईँले जेलमा राखेको करी टेन बुम हुँ भन्दाखेरि ढोका बन्द गर्नु खोज्नु भएछ, तर ढोकाभित्रै उहाँले खुट्टा राखेर होइन, तपाईँलाई केही बेफाइदा यानि तपाईँसँग बदला लिनको लागि म आएको होइन, तर मेरो जो क्रिसमसको डिनर जो घरबाट आउँथ्यो त्यो तपाईँलाई साह्रै मन पर्थ्यो, त्यो मलाई जेलमा हुँदै थाहा थियो र मैले बनाएर लिएर आएको छु भनेर चाहिँ उहाँ जबरजस्ती घरभित्र पस्नु भएर उहाँलाई डिनर दिनुभएछ। अनि उहाँ अलमल लिनुभएछ र करी टेन बुमले भन्नुभएछ, तपाईँ अलमल नगर्नुहोस्, मेरो परमेश्वरले तपाईँलाई प्रेम देखाउन चाहनुहुन्छ, यो बदलाको भावना पनि होइन, तपाईँ प्रति मेरो हृदयमा केही तितोपना पनि छैन, तपाईँले मजाले यो डिनर खानुहोस् भनेपछि उहाँ आँसु झार्दै त्यो डिनर खानु भएछ र पछि गएर यो व्यक्तिले प्रभु येशूलाई मुक्तिदाता भनेर पनि विश्वास गर्नु भएछ। आदरणीय ख्रिस्तप्रेमी दाजुभाइ दिदीबहिनीहरू, यहाँ परमेश्वरको तरिका हाम्रो तरिका होइन र उहाँको गराई हाम्रो गराई होइन र हामीलाई गलातीको पुस्तक 5:25 यदि हामी आत्मामा जिउँछौ भने हामी आत्मामा हिँड्न पर्छ, यो सृष्टिकर्ता परमेश्वरको इच्छा हो भनेर चाहिँ त्यसरी बताइएको छ। र प्रिय दाजुभाइ दिदीबहिनीहरू, क्रिस्चियन जीवन केवल ख्रिस्टमा विश्वास गर्ने जीवन मात्र होइन, यो त पवित्र आत्माको अगुवाईमा जिउने जीवन हो र परमेश्वरले हामीलाई आफ्नै शक्तिले मात्र जीवन जिउन बोलाउनु भएको छैन र यो सम्भव पनि छैन। पवित्र आत्माको शक्ति र अगुवाईमा जिउनको लागि उहाँले बोलाउनु भएको छ। आत्मामा जिउनु भनेको चाहिँ हरेक दिन प्रभु पवित्र आत्मा परमेश्वर म आफै जिन्दगी जिउँदाखेरि मैले जिन्दगीमा धेरैवटा एक्सिडेन्टहरू गराइसकेँ, धेरै प्रकारको कष्टहरू, यो फिक्रीहरू, आपत्ति विपत्तिहरू, असफलताहरू ल्याइसकेँ, अब मेरो हृदय, मेरो विचार, मेरो योजना क्यान्सल गर्छु। तर अब पवित्र आत्मा परमेश्वर तपाईँकै विचारमा र तपाईँकै योजनामा म बाँकी जीवन चलाएर लिएर जान्छु भनेर चाहिँ भन्नु, यानि उहाँमा नै समर्पित हुनुलाई चाहिँ पवित्र बाइबलले यो आत्मामा हिँड्नु भनेर चाहिँ बताएको हो। आत्मामा जिउँदा हामी पापमाथि विजय पाउँदछौँ, तर आफ्नै तर्फबाट हामीले कोसिस गरिएको खण्डमा अघि त्यो व्यक्ति जसले मैले प्रभु तपाईँको वचन मान्न सकिनँ भनेर जो विश्वासीले प्रार्थना गर्नुभयो र प्रभुले भन्नुभयो कि त आफैले पापमाथि विजय गर्नु असम्भव छ भनेर चाहिँ भन्नुभए जस्तो नै, र आत्मामा जिउँदा हामी पापमाथि विजय हुँदछौँ, हामी आफै पापलाई जित्न सक्दैनौ। पाप यो आत्मिकी शक्ति हो, पाप आत्मिकी कुरा हो। आज धरती बस्न अनलायक ठाउँ दुष्ट आत्माले बनाएको पापकै कारणले गर्दा हो र अन्य कुनै पनि कुराहरू होइन, पापकै कारणले भनेर बाइबलले बताउँदछ। र गलातीको पुस्तक 5:16 अघि पनि मैले तपाईँहरूलाई भने, फेरि पनि म यो पढिदिँदछु, तर म भन्दछु पवित्र आत्माद्वारा हिँड र पापमय स्वभावको लालसा पूरा नगर भनिकन यस खण्डमा बताइएको छ। हामी पवित्र आत्माबाट हिँडिएको खण्डमा पापमय स्वभावको लालसा हामीले पूरा गर्नु पर्दैन, हामी पापको दासत्व हामी बन्दैनौ, पवित्र आत्मा परमेश्वरले नै हामीलाई विजय गराउनुहुन्छ। आत्मामा जिउँदा हामी सही बाटो हिँड्दछौँ, हामी आफ्नै तर्फबाट हामीले कुन बाटो ठिक हो भनेर चाहिँ हाम्रो ज्ञान बुद्धि पुग्दैन, तर पवित्र आत्माबाट हामी हिँडिएको खण्डमा हामीले सही बाटो अप्नाएको हुँदछ। रोमीको पुस्तक 8:14 जतिजनालाई परमेश्वरको आत्माले डोराएका छन् तिनीहरू नै परमेश्वरका छोराहरू हुन् भनिकन लेखिएको छ। र परमेश्वरको आत्माले डोराएको व्यक्ति चाहिँ परमेश्वरको जन हो, सन्तान हो भनेर चाहिँ बाहिरी मानिसहरूले पनि त्यो देख्दछ। जीवनमा प्रियहरू धेरै निर्णयहरू आउँछ, कहाँ जाने, के गर्ने, कससँग सम्बन्ध राख्ने, कुन निर्णय गर्ने भन्ने यो प्रकारको निर्णयहरू आउँदछ र हामी आफैले निर्णय गर्दाखेरि हामीले गलत निर्णय गर्दछौँ। जिन्दगीको फराकिलो बाटो हामीले छान्दछौँ र पछि गएर हाम्रो तकिया यानि सिरानी यो आँसुले भिज्न सक्दछ। तर हामीले परमेश्वरको आत्मा, पवित्र आत्मा परमेश्वरलाई जिन्दगी दियौँ, तपाईँले नै मेरो जिन्दगीको गाडी चलाउनुहोस्, नाउँ तपाईँले नै ख्याउनुहोस् भनेर चाहिँ हामीले उहाँलाई जिन्दगी सुम्पिदियौँ र आत्माबाट हामी हिँड्यौँ भने हामी त्यो जोखिममा पर्दैनौँ, हाम्रो अन्त राम्रो हुनेछ। आत्मामा जिउँदा हाम्रो जीवनमा आत्माको फलहरू पनि देखिँदछ। गलातीको पुस्तक 5:22 तर आत्माको फल प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वस्तता, नम्रता र स्वयं हो भनेर चाहिँ बताएको छ। याद गर्नुहोस्, बाइबलले आत्माका फलहरू भन्दैन, तर एक वचन आत्माको फल भनेर चाहिँ भन्छ। जब हामी आत्मासँग नजिक हुन्छौँ, उहाँको चरित्र हाम्रो जीवनमा देखिन थाल्छ, हाम्रो स्वभाव अटोमेटिकल्ली आउन सुरु गर्दछ। मानिसहरूले हामीलाई हेरेर भन्न सकुन् यस मानिसमा केही फरक छ म भन्दा भन्छ, ती साथी मित्र छर छिमेकी यानि कोही पनि व्यक्तिले त्यो महसुस गर्न सुरु गर्नुहुन्छ। हाम्रो बोलीमा प्रेम, हाम्रो व्यवहारमा नम्रता, हाम्रो कठिन परिस्थितिमा शान्ति, हाम्रो दुःखमा धैर्यता, हाम्रो कमजोरीमा स्वयंता, यो चाहिँ हामी आत्मामा जिएको जीवनको एउटा उदाहरण हो। बेलुनलाई हावाले तपाईँले भर्नुहोस्, यो माथि माथि उड्न सुरु गर्छ, तर हावा खोलिदिनुहोस्, यो तल झर्छ। भने जस्तै जब आत्माबाट हामी भरिन्छौं, हामी प्रभुमा माथि माथि उड्न सुरु गर्छौं। जब हामी आत्माबाट नचलेर हामी शरीरमा नै चल्न सुरु गर्छौं, आफ्नै निर्णय, आफ्नै छनौट, आफ्नै विचार, आफ्नै चालमा चल्न सुरु गर्दछौं, यो अवस्थामा हामी तल तल झर्न सुरु गर्दछौं। त्यसै कारण प्रियहरू, पवित्र बाइबलको जो गलातीको पुस्तक 5:25 यहाँ पवित्र बाइबलमा हामीलाई भनिएको हो, यदि हामी आत्मामा जिउँछौ भने आत्मामा नै हिँडौं भने चाहिँ हामीलाई परमेश्वरले यो आज्ञा दिनुभएको छ। भन्दै म टेक दाहाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचन पछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता, अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: मेरो नाम सुशीला, मूल पानी बसिरहेको छु। अहिले म गेस्ट सम्बन्धी चर्चमा आइराखेको छ। म मेरो गभाइ पन गइराखेको छ। म बिमारी भएर म चर्चमा आयो। पहिला पागल थियो, फेरि बिरगन्ज गएर मम्मीले भन्नुभयो, जाऊ छोरी, बिमारी भयो, अब चर्चमा जाऊ, यो संसारको रूपमा नबस भन्यो। त मम्मी बाबाले पठाए, म बिमारी थियो। ऊ बिरगन्जमा गएर त्यो काका ससुराहरूले उनीहरूले निको पार्यो। त्यहाँदेखि म चर्चमा आयो। चर्चमा आएपछि मलाई एकदम राम्रो छ नानी, अहिले त हौसला बढेछ, खुलास छ। जति बिमारीहरू श्रीमान पनि बिमारी कुनै टकमा हटिया हुन्छ, त्यसलाई पनि बुढी के भएको छ, म पनि त चर्चमा जाँदैन, चर्चमा जानु पर्छ, चर्चमा नगएपछि सैतानले ऊ गरेछ भनिदियो न। त्यसरी अहिले चर्चमा जाऊ, एकैजना सबैजना परिवार जानुपर्छ चर्चमा, कोही संसारी कोही ऊ गर्नु हुँदैन। त्यस्तो भएपछि आफ्नो ठाउँमा मिल्दैन, एकै ठाउँमा बस्नु पर्छ चर्चमा गएर भन्नुभयो। मैले श्रीमानलाई त बिमारी भएपछि त मलाई प्रार्थना गरिदेऊ, प्रार्थना गरिदेऊ भनेपछि मैले प्रार्थना गरेपछि निको हुन्छ, त्यसलाई नछुए पनि दुईटा हात फैल्याएर मैले प्रार्थना गरिदिन्छु त निको हुन्छ। त्यो अहिले छोरा छोरी सबैजना पोस्यो। एउटा म बिमार केही होइन, त्यो पहिला ऊ भयो, खै के भयो के भयो, पछि बिमारी भएपछि आमाहरूले जाऊ चर्चमै जाऊ भन्नुभयो। चर्चमै गएपछि अहिले राम्रो भएछ। ऊ चाहिँ राति सुत्दाखेरि त्यतिकै हटिया हुन्छ, प्रार्थना गरिदेऊ भन्छ, ल म पनि चर्चमा जान्छु भन्छ, जान सकेको छैन। आऊ चर्चमा होइन न, मैसँग यही के सम्बन्धीमा चर्चमा जाउँ भन्दा पनि पख समय छुट्याएको छ। त्यही अहिले छोरा छोरी सबै पोसे छ, के गर्नु, मैले दुःख त के पोखाउनु। यहाँ आएर हामीले रुएर देखाउनु हुँदैन अरूलाई, कि रुएर देखाएर हाम्रो आत्मा र शक्ति दिने प्रभु हुनुहुन्छ मेरो साथमा, जे गरे पनि प्रभुलाई धन्यवाद दिँदो छ। त्यही भएर नमिलेर म चाहिँ प्रार्थना गर्छु नानी, किन यो संसारमा बस्नु जानसम्म किन अल्झेर बसेको छ, यो अल्झिनु हुँदैन संसारले हामीलाई। एकदम प्रार्थनामा बसेर हामी एक सङ्गुर बसेर प्रार्थनामा बस्नु पर्छ, एकजुट भएर हाम्रो संगति चलाउनु पर्छ। अझै घरमा संगति चलाएर सबै परिवार छ, 10 छ हाम्रो परिवार, त्यो 10 हाम्रो दुईटा परिवार छैन, 4 छोरी छ, मेरो एउटा छोरा र एउटा छोरी छ, सोनी छोरी, एउटा रोहित छोरा छ। तर यो छोरी अब सानो बालक बच्चा छ, थियो नानी, मैले डोको बोकेर सानो बच्चा थिए, म भागेर आए। पहिला यहाँ बानेश्वरमा गाईगोठमा 20 गाई दुध दुएको थिएन नि, 20 दुध्दा दुध्दा नसकेर मेरो पालो आधी चाबेल तोडेर छोडिदियो, तिमीहरू आऊ, अहिले चाहिँ म दुध दुनु सक्दैन धेर, अब तिमीहरू गाईकोहरू आऊ भने आउने बाबा गरेर। अहिले म कति रुयो, त्यो छोड्दाखेरि मेरो बुढा श्रीमान रक्सी खाएर मलाई निकाल्यो श्रीमानले, म नमाने थिएँ, अहिले पनि बोलाइराख्छ त्यो बानेश्वरको त्यो साउनेहरूले, आऊ सुशीला त आऊ, किन गएको श्रीमान रक्सी खानेतिर नलाग, तिमी त विश्वासी रहेछ त, तिमी राम्रो गरेर बस। बच्चा म साना थियो, गाई बस्तुले पनि चाप्ने के गर्ने ढल्ने के, काकको छोरी चाहिँ सानो ल्याए त खेरि सबैजना म जेठीको बाल बच्चा सबजना ल्याएर मैले ढोको बोकेर पढाए, पढाएर बाह्र बाह्र सक्याए। सबै परिवार 10 जना छ, एकजना छोरा पोखरा रङलाउँ छ, एउटा दुईटा छोरा त्यो के त मूलपानीको गार्मेन्टमा काम गर्छ, छोरा छोरी कोही विश्वास छ कोही न अनविश्वास भएर त्यतिकै भमिला भएको छ। म चाहिँ कतातिर हेरौँ त भनेर सोच्छु, म प्रार्थना गर्छु, रुई रुई प्रार्थना गर्छु, मेरो प्रार्थना सुनाइ भएको छ। म थुप्रै वर्ष भएको छ म एक्लै भए तापनि प्रभु पाएको छ, मैले धेरै धेरै प्रभुलाई पनि धन्यवाद दिँदछ। त्यो बिमारी भए तापनि अस्ति शनिबारमा आउनु सकेन, यो नानी उता गएको थियो आउनु सकेन, म बिमारी ठ्याक्कै भयो। मेरो पालो प्रभु मलाई किन यस्तो बिमारी भयो, बिमार त हो सधैँ हुन् त एकचोटि नै हुन्छ, मलाई प्रभु मलाई यो बिमारीको विषयमा के भइराखेको छ, तपाईँले निको गर्नु, तपाईँ हुनुहुन्छ चङ्गा गर्ने, तपाईँ हुनुहुन्छ, म त केही जान्दैन, तपाईँले जे गरे पनि प्रभु हुनुहुन्छ भन्ने भयो। पछि मलाई चङ्गै भयो, एक दिन म लडेको मान्छे निको भयो, त छोरा पनि बिमारी भयो, एकदम पेट दुख्यो दुख्यो अस्ति, त्यसलाई पनि मैले प्रार्थनाबाट निको भयो। अर्को दिनमा त लुगा सिन्नु गइहाल्यो, त्यो मेरो पाल गाली दिए, ए छोरा जाउँ चर्चमा, सबैजना चर्चमा जानुपर्छ छोरा, यस्तो संसारीको रूपमा बस्नु हुँदैन, यो समय नजिक नजिक आइराखेको छ, हामी चर्चमा जानुपर्छ भनिदियो, पख न मम्मी पख भन्नुभयो। एकचोटि ल्याए नानी ढोकादेखि ल्याए, फेरि मम्मी पख पख भन्नु बित्तिकै बाहिर गइहाल्यो, त्यो आउनु चाहिँ मन लाग्छ, शैतानले त्यसलाई तानेर लान्छ, मैले ल्याउनु खोजे पख भन्छ, अब त्यो त समय छुट्याए पनि प्रभुसँग अब ऊ गर्नु परेन। अब राम्रै छ, सबैजना काममा पनि सबैजना एउटा एउटा काम छ, अब बाल बच्चाहरू पढ्दैछ नानी बाह्र बाह्र, अब तिनीहरूको लागि पनि अब राम्रै होस्। म चाहिँ अहिले यहाँ बसेको थियो जडीबुटीदेखि, अब हामी मूलपानी छ, धेरै गाह्रो त भए पनि प्रभुले साथमा छ, अब कुनै टाकमा त अब त्यो त आफ्नो आफ्नो हो, हाम्रो प्रभु हुनुहुन्छ मेरो साथमा, मेरो लागि चाहिँ प्रभुमा भरोसा राखेको छ, तपाईँहरू पनि प्रभुमा आउनुहोस्। जय मसीह।
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ, र कार्यक्रम प्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 66 89 41 88 97 66 89 41 88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार, तपाईँको दिन आशिषमय रहोस्।

जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 97 49 88 6 96 9 97 49 88 6 96 9 के तपाई वा तपाईले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्। थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ। कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98 41 53 54 02, 98 41 53 54 02 र 98 10 33 64 06, 98 10 33 64 06। फोन नम्बर 01 43 92 511, 01 43 92 511 र 01 43 92 510, 01 43 92 510। र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।

0: जयमसी तथा नमस्कार, म हुँ गायक दाउद खालिङ राई। यहाँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
2: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
3: परमेश्वरले तपाईँलाई निको पार्न सक्नुहुन्छ। पाँचौ भाग जयमसी आज मंगलबार अक्टूबर 6 तारीक असोज 20 गते। आजको बाइबल खण्ड भजन संग्रह 107 20 पदबाट रहेको छ र यसरी लेखेको छ। वहाँले आफ्नो वचन पठाउनुभयो र तिनीहरूलाई निको पार्नुभयो अनि तिनीहरूलाई विनाशतर्फ जानबाट बचाउनुभयो। चंगाई र निरन्तर राम्रो स्वास्थ्यका लागि यहाँ एउटा प्रार्थना दिएको छ। हे पिता, तपाईँको वचनको सामर्थ्य नै मेरो चंगाई र निरन्तर असल स्वास्थ्यको स्रोत हो। यसले घोषणा गर्दछ कि तपाईँले मलाई सबै विनाशबाट बचाउनु भएको छ। मैले विगतमा केही यस्ता निर्णयहरू गरेको हुन सक्छु जसले मेरो जीवनमा खराब स्वास्थ्य निम्त्यायो, तर तपाईँले मलाई ख्रिस्टमा क्षमा गर्नुभएको छ र तपाईँले मलाई सबै रोग, पीड़ा, कमजोरी र बिरामी अवस्थाबाट निरन्तर बचाइराख्नुहुन्छ। तपाईँको वचनले भन्छ, किनभने तिमीले परमप्रभुलाई आफ्नो वासस्थान बनाएका छौ, यसै कारण तिमीमाथि कुनै खराबी आइपर्ने छैन, न त कुनै रूढी तिम्रो पालको नजिक आउनेछ। यो कुरा तपाईँले भजन संग्रह 91:9-10 पदमा हेर्न सक्नुहुन्छ। तपाईँ मेरो शरण स्थान र मेरो वासस्थान हुनुहुन्छ। तपाईँको उपस्थितिमा कुनै रोग छैन र म तपाईँमा नै रहने भएकाले मेरो जीवनमा बिरामीपन टिक्न सक्दैन। म सुरक्षित छु किनभने म ख्रिस्टमा छु। तपाईँको वचन भन्छ, कमजोरले भनोस् म बलियो छु। यो कुरा तपाईँले योएलको पुस्तक 3:10 पदमा हेर्न सक्नुहुन्छ। त्यसैले म कमजोर महसुस गर्दा पनि आफूलाई बलियो भन्छु। प्रभु, तपाईँको वचनले भन्छ कि तपाईँले मेरो मुख उत्तम कुराहरूले तृप्त पार्नुहुनेछ ताकि मेरो जीवन नयाँ बनोस्। यो कुरा तपाईँले भजन संग्रह 103:5 पदमा हेर्न सक्नुहुन्छ। तपाईँ नै मेरो पूर्ण सन्तुष्टिको स्रोत हुनुहुन्छ र म विश्वास गर्छु कि मेरो जवानी र बल नयाँ हुँदैछ। फलस्वरूप म ख्रिस्टमा सम्मानजनक रूपमा वृद्ध हुँदै जानेछु। प्रभु, तपाईँको वचनले भन्छ कि मैले तपाईँलाई पुकार्दा तपाईँले मलाई उत्तर दिनुहुनेछ। संकटमा तपाईँ मलाई साथ दिनुहुनेछ, मलाई बचाउनुहुनेछ र मलाई आदर गर्नुहुनेछ। दीर्घायुले तपाईँ मलाई तृप्त पार्नुहुनेछ र मलाई आफ्नो मुक्ति देखाउनुहुनेछ। यो कुरा तपाईँले भजन संग्रह 91:15-16 पदमा हेर्न सक्नुहुन्छ। त्यसै कारण म तपाईँको वचनमा खड़ा हुन्छु र विश्वासद्वारा घोषणा गर्दछु, म मर्ने छैन तर जीवित रहनेछु र परमप्रभुका कामहरूको वर्णन गर्नेछु। यो कुरा तपाईँले भजन संग्रह 118:17 पदमा हेर्न सक्नुहुन्छ। यसैले जब हामी आफूलाई कमजोर महसुस गर्छौ तब पनि परमेश्वरको जीवित वचनको प्रतिज्ञामा खड़ा भएर विश्वासद्वारा आफ्नो स्वास्थ्य र बलको घोषणा गर्नुपर्छ। आमेन। परमेश्वरले यहाँ सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
2: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
4: मोबाइल नम्बर 98082048 70।
2: इमेल ठेगाना mos.radioministry@gmail.com।
4: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
2: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीहा।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: गुड न्यूज एफएम 105.1।
2: अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी।
3: यो समय हो धन्यवाद बिहानी।
4: यसुले यहुन्ना 14:3 यसो भन्नुभएको छ, अनि गएर मैले तिमीहरूका निम्ति ठाउँ तयार पारेपछि म फेरि आउनेछु, म तिमीहरूलाई म कहाँ लैजानेछु र जहाँ म छु त्यहाँ तिमीहरू पनि हुनेछौ। प्रिय श्रोता, जय मसीह अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम धन्यवाद बिहानीमा। यसुले यहुन्ना 14:3 यसो भन्नुभएको छ, अनि गएर

0: उपस्थित भइसकेका छौ। आजको यस सुन्दर बिहानीमा तपाईँ सम्पूर्ण थोकहरूप्रति यसु ख्रिस्टको कृपा र अनुग्रह पाएर धन्यवादी अनि सन्तुष्ट हुनुहुन्छ भन्ने मेरो विश्वास छ। श्रोता, आज बिहान तपाई आफै निन्द्राबाट बिउजिएर उठी आफ्नो दैनिक क्रियाकलापतिर लाग्नुभयो कि तपाईलाई कसैले जगाउनु परेको थियो? यदि तपाईलाई कसैले एका बिहानै निन्द्राबाट जगाउने काम गर्दै आइरहनु भएको छ भने त्यो तपाईलाई जगाउने, निद्राबाट बिउजाइदिने स्वर पक्कै पनि मधुर अनि मिठो छ भन्ने मेरो विश्वास छ। एक बिरामी परेर बेहोश अवस्थामा अस्पतालको बेडमा परिरहेको व्यक्तिलाई होसमा ल्याउँदा उसले आफ्नो प्यारो श्रीमान वा छोराछोरी वा उसलाई एकदमै वास्ता गर्ने आफन्तलाई उसकै सामुन्ने उभिरहेको र मधुर स्वरमा अब तपाईँ चाँडै पहिलाको जस्तै एकदमै ठिक हुनुहुनेछ, डाक्टरले मलाई तपाईँको बेहोसी अवस्थामा यही भन्नुभएको थियो भन्ने कुरा सुन्न पाउँदा त्यस बिरामी व्यक्तिको अनुहारमा कति खुसी छाउँछ र आत्मविश्वास बढ्छ होला तपाईँ आफै नै विचार गर्न सक्नुहुन्छ। श्रोता, आजको यस दिनमा जीवित रहेका सबैमा एउटा बेहोश अवस्थामा रहेको व्यक्तिको चेत खुलिसकेपछि अब चाहिँ म केही गर्न सक्ने भएको छु भन्ने एउटा दृढ आशा र विश्वास जागृत भएको जस्तै एउटा ख्रिस्ट विश्वासीमा पनि यस संसारमा उसले जिउन पाएको हरेक दिन प्रति परमेश्वरलाई धन्यवाद दिँदै आफ्नो सेवकाई र दिनदिनैको काम प्रति एकदमै जोशसित अघि बढ्नु पर्दछ किनभने उसले यीशुमा दृढ भरोसा राख्दछ। मित्र, हामी यीशुमा भरोसा गर्ने सबैको उस्तै आत्मविश्वास रहेको हुन्छ। त्यसैले एक साँचो विश्वासीले यो जानेर हरेक बिहानी प्रति उसले पाएको त्यो पल प्रति त्यो समयको लागि अरू सांसारिक व्यक्तिहरू जो ख्रिस्टलाई नपाएर आत्मिक रूपमा कष्टमा छन् उनीहरू भन्दा धन्यवादी हुनु जरुरी छ किनभने एक ख्रिस्टियन व्यक्तिमा सधैँ यो ज्ञान विद्यमान हुन्छ कि यस संसारमा उसको मृत्यु भइसकेपछि जब ऊ स्वर्गमा बिउजिन्छ तब उसलाई औधी प्रेम गर्नुहुने यीशु त्यहाँ हुनुहुनेछ। यो कति खुसी र आनन्दको कुरा छ, होइन र? आजको यस बिहानीमा के तपाईँसँग मरणशीलताको सामना गर्न समस्या छ? कुनै दिन जब हामी विदा भएर अर्को संसारमा पुग्दा यीशुले प्रतिज्ञा गर्नुभए झैं उहाँ हामीसँगै हुनुहुनेछ। उहाँले भन्नुभयो, जहाँ म छु अर्थात स्वर्गमा तिमीहरू पनि त्यही हुनेछौ। मृत्युपछि विश्वासीहरूको नजिकको मित्रले जगाउनुहुन्छ भन्ने कुरा थाहा गर्नु कस्तो सान्त्वना दिने कुरा हो, होइन र मित्र? त्यसैले मित्र, आउनुहोस् यो नयाँ दिन दिनुहुने हाम्रो जीवनदाता ख्रिस्ट येशु प्रभुलाई, परमप्रभु परमेश्वरलाई यस बिहानी हृदयदेखि नै धन्यवाद दिऊ। र प्रिय श्रोता मित्र, एटिन्जेल कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यसै गरी प्राविधिक मित्र सुजनलाई पनि धन्यवाद दिँदै आजको लागि म आइजेक राई बिदा हुन्छु। जय मसीह, तपाईँको आजको दिन आशिषमय रहोस्।
1: टाइम चेक। यति बेला बिहानको 7 बज्यो।

गुड न्युज एफएम 105.1 मेगा हर्जको रेडियो तरंगलाई सुनेर साथ दिइरहनुभएका सम्पूर्ण सम्पूर्ण सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तुता जनाथन गिरीतर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चढ़ाउन चाहन्छु। प्राविधिक कक्षबाटको प्राविधिक मित्र विजयजीका साथ कार्यक्रम हो प्रिय ठाउर। प्रेसता यो कार्यक्रम हरेक हप्ता आइतबार मंगलबार बिहिबार र शुक्रबार मात्र गुड न्यूज एफएम 105.1 मेगा हर्जको रेडियो तरंग काठमाण्डु र 105.6 मेगा हर्जको रेडियो तरंग पोखरा मार्फत तपाईले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्नुको साथसाथै हामीले प्रार्थना किन गर्नुपर्छ, कसरी गर्नुपर्छ भन्ने विषयमा पनि हामी तपाईसँग चर्चा परिचर्चा गर्दै आइरहेका छौं। साथै हामीले तपाईँ श्रोताहरूले टिपाउनुभएका प्रार्थनाका अनुरोधहरूलाई लिएर पनि हामीले प्रार्थना गर्दै आइरहेका छौं र हाम्रो यस कार्यक्रमको मुख्य उद्देश्य भनेको तपाईँको प्रार्थनाको जीवनमा तपाईँको प्रार्थनामा सहकारी गर्नु हाम्रो यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ। आदरणीय श्रोता, सोही उद्देश्य अनुरूप आज पनि तपाईसँग अबको करिब करिब आधी घण्टासम्म भलाकुसारी गर्नको लागि आइपुगिसकेको छु। यसकारण आउनुहोस् हामी आजको यो बिहानलाई हामी सँगै सबै मिलेर एकसाथ प्रार्थनामय बनाऊ र तपाईका कुनै प्रार्थनाका अनुरोधहरू छ र हामीले प्रार्थना गरिदिएको चाहनुहुन्छ भने तपाईँले हाम्रो स्टुडियोको टेलिफोनमा फोन गरेर तपाईँले आफ्नो प्रार्थनाको अनुरोधहरू टिपाउनु पर्ने हुन्छ, जसको लागि हाम्रो टेलिफोन नम्बरहरू रहेको छ 01-4770754 हाम्रो ल्यान्डलाइन नम्बर हो भने हाम्रो वाट्सएप नम्बर रहेको छ 97798-0244646। हजुर, 97048-44646 हाम्रो वाट्सएप नम्बर रहेको छ र हाम्रो फेसबुक पेज रहेको छ गुड न्यूज एफएम 105.1 मेगा हर्ज। श्रोता, यदि तपाईँ वाट्सएप अथवा फेसबुक मार्फत तपाईँ आफ्नो प्रार्थनाको अनुरोध हामीसँग टिपाउन चाहनुहुन्छ भने तपाईँले भोइस मेसेज अथवा टेक्स्ट गरेर तपाईँले आफ्नो प्रार्थनाको अनुरोध हामीसँग टिपाउन सक्नुहुनेछ। अब भने तपाईँ आफ्नो फोन उठाउनुहोस् र आफ्नो प्रार्थनाको अनुरोध हामीलाई टिकाउँदै रहनुहोस् र म भने प्रार्थनासँग सम्बन्धित विषयवस्तुमाथि कुराकानी गर्न गइरहेको छु। तादनी श्रोता, हामीले प्रार्थना जबसम्म हामी गर्दैनौ तबसम्म हामीले सृष्टिकर्ता परमेश्वरलाई हामी चिन्दैनौ। सृष्टिकर्ता परमेश्वर एकजना हुनुहुन्छ भनेर विश्वास गर्नु एउटा कुरा हो, तर सृष्टिकर्ता परमेश्वरलाई प्रत्यक्ष रूपले आफ्नो विश्वास गरे अनुसार अनुभव गर्नु अर्को कुरा हो। श्रोता, सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ भनेर विश्वास गर्नु अलग कुरा हो र सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ भनेर विश्वास गरिसकेपछि उहाँलाई अनुभव गर्नु अर्को कुरा हो। कति मान्छेले भन्छन् होइन, विश्वास गरिसकेपछि भइहाल्यो नि, सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ भनेर विश्वास गरिसकेपछि हामी विश्वासी भयौं। त्यसो त हामीले हेर्ने हो नि फरक आस्थाका मानिसहरूले पनि कोही न कोही काहीँ न काहीँ सबैभन्दा ठूलो सुप्रिम एकजना परमेश्वर हुनुहुन्छ भनेर विश्वास गर्छन्। फरक आस्थाका मानिसहरूले यसरी विश्वास गरे तापनि वास्तवमा त्यो परमेश्वरको अनुभव गर्न पाएका हुँदैनन्, किनभने त्यो परमेश्वर आखिर हो चाहिँ को भन्ने कुरा उनीहरूले चिनेकै हुँदैनन्, जानेकै हुँदैनन्। कसैले उनीहरूलाई परमेश्वर यो हुनुहुन्छ भनेर प्रकट गरिदिन खोज्यो भने पनि प्रकट गर्ने मानिसलाई उनीहरूले मूर्ख तुल्याउँछन्, गिल्ला गर्छन्, हाँसो मजाक उडाइदिन्छन् तर विश्वास गर्दैनन्।
उनीहरूको भनाइ अनुसार त्यो सुप्रिम गड अर्थात् त्यो सबैभन्दा ठूलो ईश्वर चाहिँ मानिसदेखि धेरै धेरै धेरै धेरै टाढा टाढा टाढा टाढा टाढा हुनुहुन्छ। त्यसकारणले गर्दा यस संसारको मानिसले उहाँलाई प्राप्त गर्नै सक्दैन भन्ने उहाँहरूको भनौँ फरक आस्था बोकेका मानिसहरूको विश्वास हो। अब एउटा कुरा के समानता देखियो भने सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ भनेर हामी ख्रिस्ट येशूलाई विश्वास गर्ने पनि गर्छौं र अर्को फरक आस्थाका मानिसहरूले पनि गर्नुहुन्छ। समानता यहाँ आएर मिल्यो। तर अब प्रसंग उठ्छ, यदि हामीले सृष्टिकर्ता हुनुहुन्छ भनेर विश्वास चाहिँ गर्ने तर उहाँको अनुभव गरिएको छैन भने उहाँहरू र हामीमा केही पनि फरक हुँदैन श्रोता। हो श्रोता, त्यसकारणले गर्दा अब उहाँलाई कसरी अनुभव गर्ने त, कसरी उहाँलाई भेट्ने त भन्ने कुरा आउँछ। पक्कै पनि हाम्रो धर्म कर्मद्वारा उहाँलाई भेट्न त सकिन्न, तर ख्रिस्ट येशूद्वारा हामीले उहाँलाई भेट्न सक्छौं। ख्रिस्ट येशू फरक आस्थाका मानिसहरूले टाढा सम्झिएका परमेश्वरको प्रतिरूप उहाँ हुनुहुन्छ। अब ख्रिस्ट येशूलाई हामीले विश्वास गर्यौं, आफ्नो जीवनको प्रभु र मुक्तिदातामा विश्वास गर्यौं, उहाँलाई ग्रहण गर्यौं, तर अब फेरि पनि प्रसंग उठ्छ, यदि हामी प्रार्थना गर्दैनौ भने सृष्टिकर्ता परमेश्वरको शक्ति सामर्थ्य के हो, उहाँको उपस्थिति के हो, उहाँको अनुग्रह के हो, उहाँले कसरी काम गर्नुहुन्छ भन्ने कुरा फेरि पनि हामीले थाहा पाउँदैनौ। किनभने हामीले ख्रिस्ट येशू मुक्तिदाता भनेर विश्वास त गर्यौं, विश्वासको भरमा हामीले मुक्ति र उद्धार त पाउँछौ, तर जे कुरा विश्वास गर्छौं त्यो कुरालाई हामीले अनुभव पनि त गर्नु पर्यो नि, त्यसलाई एक्सपिरियन्स भन्छ, अनुभव पनि त गर्नु पर्यो। श्रोता, जस्तो मानौ तपाईँको अगाडि एउटा नाङ्गो तार छोडिएको छ, कसैले तपाईँलाई भन्छ यो नाङ्गो तारमा बिजुली दौडिरहेको छ, तपाईँले यसलाई नछुनु होला। तपाईँले आँखाले हेर्नुहुन्छ तार त नाङ्गो छ, तर बिजुली छ कि छैन भनेर थाहा त पाउनु पर्यो। त्यसको लागि तपाईँले मानु कसैले भन्यो बिजुली दौडिरहेछ, तपाईँले विश्वास चाहिँ गर्नुभयो तर त्यहाँ छ कि छैन भन्ने कुरा तपाईँलाई निर्केल गर्न मन लाग्यो भने के गर्नुहुन्छ? या त तपाईँले इन्डिकेटर बाल्नु पर्यो या त हातले समातेर हेर्नु पर्यो। इन्डिकेटर बालेर हेर्नुहुन्छ, इन्डिकेटर बल्छ या बिजुली साँच्चै करेन्ट दौडिरहेको छ? इन्डिकेटर बलेन, यो मान्छेले झुट बोल्दैछ। अथवा तपाईँसँग इन्डिकेटर पनि छैन, छ कि छैन, होसियारीको साथ तपाईँले तारले समात्नुहुन्छ, झट्का महसुस गर्नुहुन्छ, तपाईँलाई थाहा हुन्छ अँ यो मान्छेले साँच्चै भनेको, तर तपाईँले झट्का महसुस गर्नुभएन, यसले झुट बोल्दैछ। अब तपाईँले त्यो बिजुलीको तारमा करेन्ट दौडिरहेको छ भनेर तपाईँले तबसम्म विश्वास त गर्न सक्नुहुन्छ तर पक्का हुन सक्नुहुन्न जबसम्म तपाईँले अनुभव गर्नुहुन्न वा देख्नुहुन्न। परमेश्वरको मामलामा पनि त्यही हो, हामीले परमेश्वरलाई कसरी अनुभव गर्ने, कसरी छुने, कसरी देख्ने, त्यो भनेको एउटै मात्र माध्यम भनेको प्रार्थना हो। जब हामी प्रार्थना गर्छौं उहाँलाई पुकार्न थाल्छौं, उहाँको उपस्थितिलाई हामी महसुस गर्छौं, एउटा अलग अनुभव गर्न पुग्छौं जुन प्रार्थना गर्ने व्यक्तिले मात्र गर्न सक्छ, नगर्ने व्यक्तिले गर्दैन। प्रार्थना एउटा यस्तो
इन्डिकेटर जस्तो हो जसमा परमेश्वरको उपस्थितिको अनुभव गर्न सकिन्छ र परमेश्वरको कामहरू देख्न सकिन्छ, परमेश्वरको आवाजहरूलाई सुन्न सकिन्छ। प्रार्थना त्यो एउटा इन्डिकेटर जस्तो होस् एउटा। जसले प्रार्थना गर्न अल्छी गर्छ या प्रार्थनालाई बेकारको भनेर ठान्छ त्यसले परमेश्वरलाई चिन्दैन। परमेश्वरलाई विश्वास त गर्ला तर उसले परमेश्वरको शक्ति परमेश्वरको कामलाई उसले अनुभव गरेको हुँदैन। आदरणीय श्रोता, यहाँ पहिलो सामुएल 3 अध्यायमा एउटा व्यक्ति त्यस्तै छन् जसको नाउँ सामुएल, बालक सामुएल। हामीले हेर्छौं भने सामुएल 1 अध्यायको अन्तिमतिर उनलाई पुजारी एलीको अधीनमा रहेर परमप्रभुको भवनमा बसेर हुर्किएर बढेर परमप्रभुको सेवा गर्नको निम्ति मन्दिरमा छोडिएको बालक थिए। परमप्रभु परमेश्वर हुनुहुन्छ भन्ने कुराको विश्वास सामुएल हो, त्यो बालक सामुएललाई थाहा थियो। कसरी थाहा थियो? उनले केवल एलीको मुखबाट सुनेका थिए, एलीले परमप्रभुको भवनमा बसेर बत्ती बालेको, सजाउने टेबलमा रोटीहरू फेरेको अनि परमप्रभुको मन्दिरको पवित्र स्थानमा गएर धूप बालेको, वेदीहरूमा होम बलिहरू चढाएको देखेर पछि सामुएललाई थाहा थियो परमप्रभु हुनुहुन्छ। पुजारी एलीले सिकाएका थिए परमप्रभु विश्वासयोग्य भरोसायोग्य हुनुहुन्छ। त्योभन्दा अगाडि उनको आमा हन्नाले त उनलाई खासै सिकाउन भ्याइनन्, किनभने जसै उनले दुध खान छोडे उनी मन्दिरमा लगिएका थिए, परमप्रभुको मन्दिरमा। त्यसकारणले गर्दा सामुएलले परमप्रभु हुनुहुन्छ भन्ने विश्वास त गरेका थिए तर उनले परमप्रभुको आवाज कस्तो, परमप्रभुको शक्ति के हो भन्ने कुरा चाहिँ महसुस गरेका थिएनन्। श्रोता, त्यही क्रममा त्यतिखेर जतिखेर सामुएल परमप्रभुको भवनमा थिए, परमप्रभुको भवनमा बसेका सामुएलले न कुनै दर्शन देखेका थिए न कुनै आवाज सुनेका थिए, साथै इसरायल मन्दिरदेखि बाहिरको अगमवक्ताहरू पनि कोही पनि थिएन त्यतिखेर। परमप्रभु परमेश्वरको दर्शन त्यहाँ कसैले पनि पाएको थिएन। पहिलो सामुएलको 3 अध्यायको 1 पदमा यसरी लेखिएको छ, अब बालक सामुएल एलीको अधीनमा परमप्रभुको सेवा गर्दथे। सुन्नुहोस्, सामुएल परमप्रभुको सेवक थिए। अनि लेखिएको छ, त्यस बेला परमप्रभुको वचन विरलै सुनिन्थ्यो अनि दर्शन पनि उसको दिइँदैन थियो। अब वचनै सुनिएन, दर्शनै पाइएन भने त्यतिखेरका मानिसहरूले परमप्रभु हुनुहुन्छ हुनुहुन्थ्यो भन्ने कुरा इतिहास पढेर विगतका कुराहरू, विगतका बुढापाकाहरूले परमप्रभुले गर्नुभएको कामहरूलाई सुनेर विश्वास त गरेका थिए तर परमप्रभुको शक्ति र सामर्थ्यको अनुभव त्यहाँ पाइएको थिएन र त्यही गन्तीमा परमप्रभुकै भवनमा बसेर सेवा गर्ने सामुएललाई पनि थाहा थिएन। श्रोता, अब दुई पददेखि एउटा अचम्मको ईश्वरीय सन्नाटालाई चिरिन्छ र त्यो आवाज चाहिँ कसको थियो? सामुएलले त्यहाँ कुनै आकृति देखेनन्, त्यहाँ कुनै मानिसको उपस्थितिको अनुभव गरेनन्, तर उनी जब आफ्नो ओछ्यानमा पल्टिरहेका थिए परमप्रभुको भवनभित्र, त्यहाँ उनले केवल एउटा आवाज सुने, त्यो आवाजले उनको नाउँ पुकार्दै थियो। सो परमप्रभुलाई नचिनेको कारण सामुएल हत्तपत्त उठेर, पक्कै मलाई मेरो गुरु प्रधान पुजारी एलीले बोलाउँदै हुनुहुन्छ, सायद मद्वारा केही
सहयोग चाहनुहुन्छ उसलाई भनेर कुदेर जान्छन्। तर वास्तवमा त्यो आवाज एलीको थिएन, त्यो आवाज सामुएललाई आमाको गर्भमा रच्न हुने सृष्टिकर्ता परमेश्वरको थियो। तर उनले आफ्नो परमेश्वरलाई चिनेका थिएनन्। श्रोता, म यो खण्ड हुन त तपाईँले पढिराख्नु भएको होला, म फेरि पनि पढिदिन्छु, सुन्दै जानुहोस्। बडा अचम्म लाग्छ। एक रात एली आफ्नो नियमित ठाउँमा पल्टिरहेका थिए। एलीका आँखा धमिला भइसकेका थिए र तिनले राम्ररी देख्न सक्दैनथे। सामुएल चाहिँ परमेश्वरको सन्दूक भएको परमप्रभुको मन्दिरमा सुतिरहेका थिए। परमेश्वरको बत्ती निभेको थिएन। तब परमप्रभुले सामुएललाई बोलाउनुभयो। सामुएलले जवाफ दिए, म यही छु। अनि दगुरेर एली कहाँ गए र तिनले भने, तपाईँले मलाई बोलाउनुभयो, म यहाँ छु। तर एलीले भने, अह, मैले तँलाई बोलाइन, जा गएर सुत। तब तिनी गएर सुते। परमप्रभुले फेरि सामुएललाई बोलाउनुभयो अनि तिनी उठेर एली कहाँ गए र तिनले भने, म यहाँ छु, तपाईँले मलाई बोलाउनुभयो। एलीले भने, मेरो छोरो, मैले तँलाई बोलाइन, जा गएर सुत। अब सामुएलले अझसम्म परमप्रभुलाई चिनेका थिएनन्। परमप्रभुको वचन तिनलाई प्रकट गरिएको थिएन। अचम्म लाग्दो कुरो, उनी जुन भवनमा बसेर, जसको नाम बोकेको भवनमा बसेर, जसको अगाडि जुन वेदीमा परमेश्वरको सेवा गर्थे, उनले अहिलेसम्म परमप्रभुलाई चिनेका थिएनन् र परमप्रभुको वचन सुनेका पनि रहेनछन्। आदरणीय श्रोता, अब यो निकै गहिरो कुरा हो। किन सामुएलले परमप्रभुलाई चिनेन र उनको वचनलाई, परमेश्वरको वचनलाई उनले सुनेनन्? कारण हो प्रार्थना। सामुएल परमेश्वरको भवनमा त बस्थे, उनले एलीको अधीनमा रहेर परमप्रभुको भवनको भाँडा बर्तन माझ्थे, परमप्रभुको वेदीमा आगो जलाउँथे, दाउरा थप्ने काम गर्थे, सामदानमा बत्तीहरू हालेर बत्तीहरू जलाउने काम गर्थे र परमप्रभुको भवनमा सरसफाई गर्थे, उपस्थितिको टेबलमा रोटीहरू सजाउने काम गर्थे, सबै काम गर्थे। तर परमप्रभुलाई चाहिँ चिनेका थिएनन्, उनले प्रार्थना गर्न चाहिँ जानेका थिएनन् भन्न खोजिएको। आदरणीय श्रोता, अब आठ पददेखि फेरि तल जान्छु। परमप्रभुले तिनलाई तेस्रो पल्ट बोलाउनु भयो र एली कहाँ गएर तिनले भने, म यहाँ छु, तपाईँले मलाई बोलाउनु भएकै हो। तब परमप्रभुले यस बालकलाई बोलाइरहनु भएको रहेछ भन्ने एलीले बुझे। अब अर्को आश्चर्य लाग्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। एली जो त्यत्रो वृद्ध उमेरसम्म पनि परमप्रभुको सेवा गर्ने एउटा प्रधान पुजारी नियुक्त भएको व्यक्तिले पनि परमेश्वरको आवाज के हो भन्ने कुरा बुझेका रहेनछ र उनले तीन चोटिसम्म त्यो आवाजलाई परीक्षण गर्न पर्यो। यसबाट थाहा हुन्छ श्रोता, एलीको पनि प्रार्थनाको जीवन चाहिँ रहेनछ। आदरणीय श्रोता, परमप्रभु परमेश्वर किन मौन हुनुहुन्छ? परमप्रभु परमेश्वर तब मौन हुन्छ जब हामी मौन बस्छौ। अनि परमप्रभु परमेश्वरले पहिला आफ्नो मौनतालाई चिर्नुहुन्छ जब अब उहाँले चाहिँ तपाईँ हाम्रो जीवनमा केही गर्न चाहनुहुन्छ। आदरणीय श्रोता, अब फेरि नौ पदमा उनले सामुएललाई भने, ढल्की बस र यदि फेरि उहाँले बोलाउनु भयो भने यसो भन्नु, परमप्रभु भन्नुहोस्, तपाईँको दास सुन्दैछ। तब सामुएल गएर आफ्नो ठाउँमा ढल्की। तब यो पटक चाहिँ परमेश्वरले आवाज मात्र दिनुभएन, उहाँ नै आएर उभिनु भएको कुरा बताउँछ दश पदमा। तब परमप्रभु त्यहाँ आएर उभिनु भयो र अघि जस्तै बोलाउनु भयो। सामुएलले जवाफ दिए, भन्नुहोस्, तपाईँको दास सुन्दैछ। अनि परमप्रभुले सामुएललाई भन्नुभयो, हेर, म इसरायलमा चाँडै केही गर्नेछु र त्यसले गर्दा
सुन्नेहरूक सबैको कान झन्किने छन्। आदरणीय श्रोता, अब हामीले 12-13 पददेखि हामीले पूरै हेर्दै जाने हो नि। पहिला त परमेश्वरले एलीको घरानाको न्यायलाई घोषणा गर्नुहुन्छ अनि फेरि इसरायललाई। आदरणीय श्रोता, यहाँबाट जब परमेश्वरले पहिला सन्नाटालाई चिरेर सामुएललाई बोलाउनु भयो, सामुएलले शुरूमा बुझेनन् परमेश्वर बोल्नुभयो कुरा थाहा पाएनन्। जब एलीले उनलाई सिकाए त्यसपछि उनले परमेश्वरलाई पनि जवाफ दिए, त्यसपछि त्यस बेलादेखि परमेश्वर र सामुएलको बीचमा दोहोरो बातचित हुन थालेको हामी थाहा गर्छौं। त्यसपछि सामुएलले परमेश्वरको शक्ति के हो र परमेश्वर को हुनुहुन्छ भन्ने कुरा थाहा गरेको हामी थाहा गर्न सक्छौ। श्रोता, यदि तपाईँ परमेश्वरसँग प्रार्थना नगरिकन मौन बस्नुहुन्छ भने पवित्र आत्मा पनि तपाईँको निम्ति मौन बस्नुहुन्छ। यदि तपाईँ पवित्र आत्मा र तपाईँ एक आपसमा बातचित भएन, मौनताले चाहिँ लामो समय लियो भने तपाईँले परमेश्वरको शक्ति र परमेश्वरको अधिकार के हो, परमेश्वरको सामर्थ्य के हो त्यो बुझ्न सक्नुहुन्न र अनुभव गर्न सक्नुहुन्न। जबसम्म तपाईँले परमेश्वरको शक्ति र सामर्थ्यको अनुभव गर्नुहुन्न तबसम्म तपाईँको आत्मिक आँखा खुल्दैन। जबसम्म तपाईँको आत्मिक आँखा खुल्दैन, आत्मिक कान खुल्दैन, तबसम्म तपाईँले परमेश्वरको काम र परमेश्वरको आवाजलाई सुन्न र देख्न सक्नुहुन्न। अनि तपाईँले जबसम्म परमेश्वरको आवाज र कोलाई सुन्न र परमेश्वरको कामलाई देख्न सक्नुहुन्न तबसम्म एउटा परमेश्वर हुनुहुन्छ भनेर विश्वास गरेर विश्वासी त बन्न सक्नुहुन्छ, तर कहिले पनि तपाईँले परमेश्वरको शक्ति र सामर्थ्यलाई व्यक्तिगत रूपमा महसुस गर्न सक्नुहुन्न। अनि जबसम्म तपाईँले परमेश्वरको शक्ति र सामर्थ्यलाई महसुस गर्नुहुन्न तबसम्म तपाईँको विश्वास चाहिँ भूतप्रेतको जस्तो विश्वास हुनुपर्छ, किनभने तपाईँले परमेश्वरको वचनको आज्ञा पालन जो गर्नुपर्ने थियो त्यो गर्न सक्नुहुन्न। श्रोता, भूतप्रेतले पनि परमेश्वर हुनुहुन्छ, येशु परमेश्वरको पुत्र हो भनेर विश्वास गर्छ। यसको अर्थ के अब भूतप्रेतले मुक्ति र उद्धार पाउँछ? होइन, किनभने भूतप्रेतले कहिले पनि परमेश्वरको वचनको आज्ञा पालन गरेन। उनीहरूले तिनीहरूको मालिक शैतानको आज्ञा पालन गर्छ। अनि तपाईँ हामीले पनि परमेश्वर हुनुहुन्छ भनेर विश्वास चाहिँ गर्छौं, तर उहाँलाई अनुभव गर्दैनौ। अनुभव नगरेपछि उहाँको वचनमा लेखेका कुराहरू मनगरन्टी कुरा जस्तो लाग्न थाल्छ, अनि हामी त्यसको विरूद्धमा जान्छौं, अनि त्यसपछि हामीले आफ्नो उद्धार र मुक्ति समेत गुमाउन सक्छौं। त्यसकारणले गर्दा हामीले सृष्टिकर्ता परमेश्वरसँग साक्षात्कार गर्नलाई, उहाँलाई भेट्नलाई, उहाँलाई अनुभव गर्नलाई हामीले निरन्तर निरन्तर प्रार्थनाको जीवनशैली अपनाउनु अत्यन्त अनिवार्य छ। यति भन्दै भने आजको कार्यक्रममा एउटा मिठो गीतको साथ दिन चाहन्छु र गीतपछि पुनः आउनेछु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर भक्ति गीतपछि पुनः स्वागत छ कार्यक्रम प्रेयर टावरमा र म छु तपाईँको साथमा प्रस्तुता जोनाथन गिरी र प्रविधिमा हुनुहुन्छ हाम्रो विजयजी र यतिखेर अब भने कार्यक्रममा तपाईँ श्रोताले टिपाउनुभएका प्रार्थनाको अनुरोधहरूलाई लिएर प्रार्थना गर्ने समय भइसकेको छ र आजको यस कार्यक्रममा प्रार्थनाको अनुरोधहरू टिपाउनु भएको छ अमिता महर्जनज्यूले र उहाँको प्रार्थनाको अनुरोधहरू रहेको छ सन्त महर्जनलाई एकदमै डर लाग्ने तथा कमजोर भएर जीवहरू पनि दुख्ने भइरहेको छ साथै सुगर बढ़िरहेको छ उहाँको सुगर कन्ट्रोल हुन सकेकोस् भनी प्रार्थना गरिदिनुहोला भन्नुभएको छ भने अनि उहाँले आफ्नो लागि पनि प्रार्थना गर्नु टिपाउनुभएको छ मेरो पनि जिउ र आँखा दुखिरहेको छ अनि आज हामी कहाँ उपवास संगति प्रार्थना छ र त्यो उपवास प्रार्थना संगति धेरै आशिषमय रहेको होस् र रोगी बिमारीहरू पनि चंगाई हुन सकेका हुन् र आजको उपवास प्रार्थनाको लागि परमेश्वरले शक्ति सामर्थ्य र उपस्थिति दिनुभएको होस् भनेर प्रार्थना गरिदिनुहोला भनेर उहाँले प्रार्थनाका अनुरोधहरू टिपाउनु भएको छ तादनी श्रोता आउनुहोस् हामी सबैजना मिलेर उहाँको निम्ति हामी प्रार्थना गर्नेछौ सर्वशक्तिमान जीवित अनि जिउँदो परमेश्वर पिता हामी तपाईँको चरणमा आउँदछौ तपाईँ राजाहरूको राजा अनि प्रभुहरूका प्रभु अनि सर्वशक्तिमान परमेश्वर तपाईँ हुनुहुन्छ तपाईँ जीवित परमेश्वर हुनुहुन्छ जिउँदो परमेश्वर हुनुहुन्छ पिता हामी तपाईँलाई धन्यवाद दिन्छौं र हामी तपाईँलाई महिमा प्रशंसा गर्छौं कारण तपाईँ परमेश्वरले विगतका दिनहरूमा हाम्रा हरेक प्रार्थनाका उत्तरहरू दिइराख्नु भएको छ र आज पनि हामी अमिता महर्जनज्यूले टिपाउनुभएका प्रार्थनाका अनुरोधहरूलाई लिएर तपाईँको हजुरीमा आएका छौं पिता परमेश्वर हामी प्रार्थना गर्छौ विशेष गरी सन्तु महर्जनज्यूलाई एकदमै डर लाग्ने र कमजोर भएर जीवहरू दुखिरहेको छ पिता तपाईँ परमेश्वरले उहाँको कमजोरीमा बल शक्ति र तागत दिनुहोस् र उहाँको दुखाईमा तपाईँले चंगाई दिनुभएको छ र साथै उहाँलाई जुन डायबिटिज अर्थात सुगर बढ़ेको छ पिता परमेश्वर त्यो कन्ट्रोल हुन सहायता गर्नुभएको छ तपाईँ निको पार्नुहुने प्रभु चंगाई दिनुहुने पवित्र परमेश्वर तपाईँ हुनुहुन्छ पिता हामी प्रार्थना गर्दछौ प्रभु अमिता महर्जनज्यूको पनि उहाँको शरीर र आँखा दुखिरहेको छ उहाँलाई पनि चंगाईको खाँचो छ तपाईँको शक्तिशाली हातले छुनुहोस् र निको पार्नुभएको छ पिता परमेश्वर ख्रिस्ट येशूको नाउँमा ती सबै रोग बिमारहरूलाई निको हुने आज्ञा दिदछौ र भजन सङ्ग्रह 107 को 20 पद अनुसार प्रभु तपाईँले आफ्नो सामर्थ्य वचन पठाएर चंगाईका वचनहरू पठाएर निको पार्नुहोस् हामी प्रार्थना गर्छौ साथै आज उहाँका उहाँको घरमा हुन लागेको उपवास संगति र प्रार्थनामा प्रभु तपाईँको आशिष हुन सकेको छ त्यो संगतिमा जतिजना रोगी बिमारीहरू आउनुहुन्छ पूर्ण रूपले त्यहाँ तपाईँको चंगाई र छुटकारा हुन सकेको छ तपाईँको जिउँदो र शक्तिशाली उपस्थिति त्यहाँ बग्न सकेको छ हामी प्रार्थना गर्छौ प्रभु तपाईँको नाउँको महिमा भएको छ र हामी तपाईँलाई धन्यवाद दिन्छौ तपाईँ परमेश्वरले हाम्रो प्रार्थनालाई सुनेर तपाईँले जवाब दिनुभएको छ र सन्तु महर्जन र अमिता महर्जन दुवैजनालाई तपाईँले चंगाई दिइसक्नु भएको छुटकारा दिइसक्नु भएको छ र त्यहाँ जो जति बिमारी आउनुहुन्छ उहाँहरूको निम्ति तपाईँले चंगाई ठिक्क पारिराख्नु भएको छ हामी विश्वास गर्छौं र धन्यवाद दिदछौं सबै आदर महिमा प्रशंसा हामी तपाईँलाई चढाउँदछौ माग्छौ आशिष अनुग्रह अति उच्चमा विराजमान हुने प्रभु येशू ख्रीष्टको नाममा आमेन हवस् त श्रोता यिनै प्रार्थनाको अनुरोधको साथसाथै पनि आजको कार्यक्रम प्रेयर टावरबाट विदा लिने समय भइसकेको छ प्रविधिमा विजयजीको साथ प्रस्तोता जोनाथन गिरीलाई अर्को कार्यक्रमसम्मको लागि आज्ञा दिनुहोस् तबसम्म निरन्तर प्रार्थना गरिरहनुहोस् र तपाईँको आजको दिन आशिषमय रहोस् अवस्त जय मसीह।

नमस्ते, म कलाकार आशा खड्का। तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 मेगाहर्ज। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है। अब प्रस्तुत छ कार्यक्रम जीवी वचन।

क्याल्भरी च्यापल नक्खुद्वारा प्रस्तुत गरिएको कार्यक्रम जीवित वचनमा म पास्टर आनन्द चौधरीबाट जय मसीह। गएको दिनहरूमा हामीले योहन्नाका सुसमाचारबाट हेरेका थियौं, जहाँ हामी 3 अध्याय पुगेका थियौं, र आज फेरि पनि तपाईहरूको बीचमा म योहन्नाकै सुसमाचार 3 अध्यायका बाँकीका अंशबाट केही कुराहरू बोल्न गइरहेको छु। बाँकीका अंशको कुराहरू हेर्नुभन्दा अघि थोरै पुनर्वलोकन गरौं। यो के कुरा जुन 3 अध्यायको 22 देखि 30 पदसम्म होइन 3 अध्यायको 22 देखि 30 पदसम्म तपाईँले के देख्न सक्नुहुन्छ भन्ने विषयमा गएको दिनमा हामीले के हेर्न सक्यो भन्ने कुराको विषयमा म थोरै बताउन चाहन्छु। गएको दिनमा हामीले हेर्दै थियौं जहाँ योन्ना जो बप्तिस्मा दिन योन्नाले के भन्दछ भने मानिसलाई स्वर्गबाट नदिएसम्म त्यसले कुनै कुरा पाउन सक्दैन। बप्तिस्मा दिन योन्नाले बुझेको थिए प्रभु येशूले जे कुरा गर्दै हुनुहुन्थ्यो, प्रभु येशू ख्रीष्टको पछि धेरै मानिसहरू लागिरहेको थिए। बप्तिस्मा दिन योन्नाको बाट पनि मानिसहरू थुप्रो अब प्रभु येशू ख्रीष्टको पछि लागिरहेको अवस्थामा उसले भन्दछ यो चाहिँ परमेश्वरले नै स्वर्गबाट दिनुभएको हो भन्ने कुरा उसले मानिलिएका छन्। प्रिय हो, हामी बुझ्न सक्दछौ परमेश्वरको इच्छा बिना 2 पैसाको एउटा चरा पनि आकाशबाट तर्न खस्दैनन् भने जस्तै आज परमेश्वरको इच्छा बिना पनि कुनै कुरा हुँदैनन् प्रिय। अनि यहाँ हामी हेर्न सक्छौ कतिवटा कुरा हुन दिनुहुन्छ होइन, कतिचोटि उहाँले हाम्रो जीवनमा त्यो आउन दिनुहुन्छ। यहाँ अर्को कुरा तपाईँले गएको दिनमा हामीले हेरिरहेको थियौं जुन यहाँ भन्दछन् यसकारण मेरो यो आनन्द अब पूर्ण भएको छ, किनभने यो कुरा उल्लेख गरेको तपाईँले देख्न सक्नुहुन्छ जहाँ मेरो आनन्द पूर्ण भयो भनेर भन्दछ। किनभने उहाँको जिम्मेवारी उहाँको जुन प्रकारको मिसन थियो सेवा थियो काम थियो जेको लागि ऊ पठाइएको थियो परमेश्वरबाट अब त्यो पूरा भएको उसले घोषणा गर्छन्। अनि उसले भन्दछन् उहाँ बढ्नु तर म चाहिँ घट्न आवश्यक छ। धेरैभन्दा धेरै पटक मानिसहरू बढ़िरहेको अवस्थामा उसलाई घट्न मन पर्दैन, तर बप्तिस्मा दिने योन्नाले चाहिँ के भन्दछन् भने अब उहाँको पछि थुप्रो मानिस लाग्दैछन्, उहाँ चाहिँ हाम्रो दुलाहा हुनुहुन्छ भने जस्तै उहाँ अगाडि बढ्न आवश्यक छ। म त एउटा दुलहाको दुलही रोक्नका निम्ति मात्रै उसलाई सुरक्षा दिनका लागि मात्रै अथवा केही समयको लागि मात्रै म रहेको थिएँ, अब उहाँ अघि बढ्न आवश्यक छ। अनि परमेश्वरले पनि हामीलाई विभिन्न प्रकारका सेवाको निम्ति उहाँले बोलाउनु भएको छ। जुन सेवाको काम पूरा भइसके पश्चात आज हामीले भन्न आवश्यक छ उहाँ बढ्न त म चाहिँ घट्न आवश्यक छ। हाम्रो जीवनको दिन प्रतिदिनको काममा पनि उहाँ बढ्नु भएको होस्। हाम्रो कुरा हामी प्रख्यात हुने होइन, हामी अघि बढ्ने होइन, तर परमेश्वर हाम्रो जीवनमा प्रख्यात हुनुभएको होस्, अघि बढ्नु भएको होस्। हामी चिनिने होइन, उहाँ चिनिनु परेको होस् भनेर गएको दिनमा हामीले हेर्दै थियौं। आज म तपाईँहरूको बीचमा सुसमाचारको पुस्तक योन्ना 3:31-36 अब आज हामीले त्यसलाई थोरै निहाल्ने कामहरू गर्नेछौ। यहाँ तपाईँमा हामीले के देख्न सक्छौ भन्दा प्रभु येशू सबैभन्दा माथि हुनुहुन्छ भन्ने विषयमा आज यो शीर्षकमा आज यो खण्डलाई हामी हेर्नेछौ। यहाँ म तपाईँको निम्ति पढिदिन चाहन्छु। यहाँ भन्दछ माथिबाट आउनु हुने चाहिँ सबैभन्दा उच्च हुनुहुन्छ, पृथ्वीबाट हुने पृथ्वीकै हो र पृथ्वीकै कुरा बोल्छ, स्वर्गबाट आउनु हुने सबैभन्दा उच्च हुनुहुन्छ, उहाँले जे देख्नु र सुन्नु भएको छ त्यसको गवाही उहाँ दिनुहुन्छ, तर उहाँको गवाही कसैले ग्रहण गर्दैन। जसले उहाँको गवाही ग्रहण गरेको छ त्यसले परमेश्वर सत्य हुनुहुन्छ भन्ने कुराको प्रमाण दिन्छ, किनभने जसलाई परमेश्वरले पठाउनु भयो त्यसले परमेश्वरका वाणी बोल्दछ, किनकि परमेश्वरले बिना नाप पवित्र आत्मा दिनुहुन्छ, पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ र सबै थोक उहाँकै हातमा दिनुभएको छ। जसले पुत्रमाथि विश्वास गर्छ त्यसित अनन्त जीवन छ, जसले पुत्रको आज्ञा पालन गर्दैन त्यसले जीवन देख्ने छैन तर परमेश्वरको क्रोध त्यसमाथि रहिरहन्छ। भर्खरै मैले पढिदिएको खण्ड
यो सुसमाचारको पुस्तक योन्नाको 3:31-36 थियो। यसको मुख्य विषय तपाईँले के देख्न सक्नुहुन्छ? प्रभु येशू ख्रीष्ट स्वर्गबाट आउनु भएको, उहाँले सत्य कुरा बोल्नुहुन्छ अनि उहाँ मात्रै अनन्त जीवन दिने हुनुहुन्छ। जतिजनाले व्यक्तिगत रूपमा उहाँमाथि विश्वास गर्छ उनीहरूले अनन्त जीवन प्राप्त गर्छ भन्ने कुरा हामी मुख्य विषयतिर हेर्नेछौँ। अनि मुख्य विचार चाहिँ के हो भन्दाखेरि, प्रभु येशू ख्रीष्ट मात्रै उहाँ एउटा धर्मगुरु हुनुहुन्न थियो, एउटा शिक्षक हुनुहुन्न थियो, उहाँ चाहिँ परमेश्वरको पुत्र जो चाहिँ हाम्रो सम्पूर्ण विश्वास र आज्ञाकारिताको निम्ति उहाँ योग्य हुनुहुन्छ भन्ने कुरा बुझ्न सक्छौ। उसको परिचय गर्नु पर्दा आजका मानिसहरूले प्रभु येशूलाई विभिन्न तरिकाले सराहना गर्ने गर्दछन्। कतिजनाले उहाँ चाहिँ एउटा महान शिक्षक हुन् भनेर भन्ने गर्छन्, कतिजनाले उहाँलाई चाहिँ अगमवक्ता भनेर पुकार गर्ने गर्दछन्, कतिजनाले चाहिँ उहाँ चाहिँ एउटा साधारण असल मानिस हो भनेर भन्ने गर्छन्, र अरू कति मानिसहरूले चाहिँ है जो चाहिँ हामी हेर्ने हो भने कुनै अरू देवी देवताहरू अरू ईश्वरसँग तुलना गरेको हामी हेर्न सक्छौँ। तर योन्नाले चाहिँ यो अध्यायमा यसरी अन्त गर्दछन्, हामी हेर्ने हो भने प्रभु येशू चाहिँ सबैभन्दा माथि हुनुहुन्छ, सबै कुराहरूभन्दा माथि हुनुहुन्छ भनेर घोषणा गर्छन्। यो खण्डले 3 महत्वपूर्ण प्रश्नको जवाब दिएको छ। येशू ख्रीष्ट को हुनुहुन्छ, किन हामी उहाँलाई विश्वास गर्नुपर्छ, के हुन्छन् जब हामीले उहाँलाई इन्कार गर्छौँ भन्ने विषयमा हामी देख्न सक्छौँ। तर यो यसको केही कुराहरूलाई हेर्दै जाँदाखेरि 31 भएको र त्योभन्दा तलका खण्ड पदहरूलाई अलिकति हामी निहालौँ। पहिलो बुदामा म तपाईँलाई भन्न चाहन्छु, येशू ख्रीष्ट सबैभन्दा माथि हुनुहुन्छ किनभने उहाँ स्वर्गबाट आउनुभएको हो भन्ने कुरा यो खण्डले बताउँदछ। म तपाईँहरूको लागि बात गर्न गइरहेको छु। यहाँ 31 भन्दछ, माथिबाट आउनुहुने चाहिँ सबैभन्दा उच्च हुनुहुन्छ, पृथ्वीबाट हुने पृथ्वीकै हो र पृथ्वीकै कुरा बोल्छ, स्वर्गबाट आउनुहुने सबैभन्दा उच्च हुनुहुन्छ भन्ने कुरा उल्लेख गरिएको छ। अनि यहाँ तपाईँ देख्न सक्नुहुन्छ येशु है योन्नाले के भन्दछन् भन्दाखेरि, येशू ख्रीष्ट सम्पूर्ण मानवीय शिक्षक भन्दा उहाँ फरक हुनुहुन्छ भनेर भन्दछ। बप्तिस्मा दिने योन्ना चाहिँ परमेश्वरबाट पठाइएको हो तर ऊ चाहिँ पृथ्वीका थिए है, प्रभु येशू ख्रीष्ट चाहिँ स्वर्गबाट आउनुभएको हो भन्ने कुरा हामी हेर्न सक्छौ। यसले के कुरा गर्छन् भने, ख्रीष्ट येशू चाहिँ उहाँ ईश्वरीय हुनुहुन्छ भन्ने कुरा हामी हेर्न सक्छौँ। हामी हेर्ने हो भने बेथलेहम हुनुभन्दा अगाडि प्रभु येशू हुनुहुन्थ्यो, सृष्टि हुनु सुरु हुनुभन्दा अगाडि नै प्रभु येशू हुनुहुन्थ्यो, उहाँ चाहिँ अनन्तको परमेश्वर हुनुहुन्छ। यहाँ योन्नाले चाहिँ के भन्दैछन् भने, यो जति पनि पृथ्वीमा भएको शिक्षकहरू चाहिँ उनी काम नलाग्ने भनेर भनेको त होइन, तर हामीले हेर्ने हो भने सम्पूर्ण शिक्षकहरू प्रभु येशूको तुलना चाहिँ गर्न सकिँदैन। प्रभु येशू ख्रीष्ट उहाँ अति उच्च हुनुहुन्छ, उहाँमा त एउटा सिद्ध स्वर्गीय ज्ञान भएको हुनुहुन्छ किनभने उहाँ स्वर्गबाट आउनुभएको हो भन्ने कुरा हामी हेर्न सक्छौँ। अनि यस्तै अरू थुप्रो पदहरू छन् जसले हामीलाई यसको विषयमा स्पष्ट बनाउँछन्। जसरी योन्ना 1:1 भन्दछ, आदिमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो, अनि वचन परमेश्वर हुनुहुन्थ्यो भनेर भन्दछ। योन्ना 1:14 पनि यसरी भन्छ, अनि वचन देहादारी हुनुभयो र अनुग्रह र सत्यताले पूर्ण भई हाम्रो बीचमा बास गर्नुभयो, हामीले उहाँको महिमा देख्यौं जुन महिमा पिताबाट आउनुभएको एक मात्र पुत्रको जस्तो थियो। कलसीको पुस्तक 1:15-17 पनि भन्छ, उहाँ अदृश्य परमेश्वरको प्रतिरूप सारा सृष्टिका ज्येष्ठ हुनुहुन्छ, किनकि उहाँमा नै सबै थोक सृष्टि भएको थियो, स्वर्गमा र पृथ्वीमाथि भएका दृश्य र अदृश्य थोकहरू, चाहे सिंहासनहरू, चाहे प्रभुत्वहरू, चाहे प्रधानताहरू, चाहे अधिकारहरू, सबै थोक उहाँद्वारा र उहाँकै निम्ति सृजिएका हुन्। उहाँ नै सबै कुरा भन्दा अगाडि हुनुहुन्छ र उहाँमा नै सबै कुरा बाँधिएर रहेका छन्। यसै गरी फिलिपी 2:6-8 यसरी व्यक्त गर्छन्, परमेश्वरको स्वरूपमा भएर पनि उहाँले परमेश्वरको बराबरी हुने कुरालाई एउटा पक्री राख्ने वस्तु जस्तो ठान्नु भएन, तर आफैलाई रित्याइकन कमराको रूप धारण गरेर तथा मनुष्य भएर जन्मनु भयो,
स्वरूपमा मानिस जस्तै भएर आफैलाई होच्याउनु भयो र मृत्यु समय अर्थात क्रुसको मृत्यु समय आज्ञाकारी रहनुभयो। अनि यो सम्पूर्ण खण्डहरूले तपाईँलाई के देखाउँदछन् भने प्रभु येशु ख्रिस्ट उहाँ सबैभन्दा उच्च हुनुहुन्छ, तर उहाँले आफैलाई रित्याउनु भयो, होच्याउनु भयो। सारा सृष्टिको मालिक उहाँ हुनुहुन्छ, उहाँले नै सबै कुरा सृष्टि गर्नुभयो, अनि उहाँले चाहिँ पितालाई झल्काउनुहुन्छ भन्ने कुरा हामीको यो भर्खरै पढिदिएका पदहरूबाट हामी हेर्न सक्छौँ। अनि आज धेरै मानिसहरूले प्रभु येशूलाई धेरै मानिसहरूसँग तुलना गर्ने गर्दछन्। कतिजनाले बुद्धसँग, कतिजनाले मोहम्मदसँग, कतिजनाले कृष्णसँग, कतिजनाले धेरै धार्मिक गुरुहरूसँग, तर बाइबलले कहिले पनि येशूलाई कुनै धार्मिक गुरुसँग यी मानिसहरूसँग तुलना गरेको छैनन्। प्रभु येशू सबैभन्दा उच्च हुनुहुन्छ भन्ने कुरा हामी हेर्न सक्छौँ। हरेक कतिचोटि मानिसहरूको अवधारणाहरू आज ख्रिस्टको अगाडि झुक्न आवश्यक छ। यदि ख्रिस्ट येशू सबैभन्दा माथि हुनुहुन्छ भने उहाँले बोलेको वचन चाहिँ अझै सबैभन्दा माथि छ भन्ने कुरा हामी हेर्न सक्छौँ। हाम्रो कतिचोटि अवधारणाहरू, हाम्रो संस्कृति, हाम्रो रीतिरिवाजको कुराहरू, हाम्रो भावनाका कुराहरू भन्दा पनि आज उहाँको वचन चाहिँ माथि हुन आवश्यक छ। थोरै एउटा सानो दृष्टान्त भन्न म तपाईँलाई चाहन्छु। कोही मानिस माथि है अग्लो हिमालमा चढ्दैछन् अरे, कतिजना आधीमा मात्रै चढे अनि उसले त्यसको अनुसार व्याख्या गर्छन्, हामी हेर्न सक्छौँ। तर कोही व्यक्ति चाहिँ एकदम चुच्चोरामा पुग्छन् र उसले सबै कुरा देख्छन् र व्याख्या गर्छन्। येशु ख्रिस्ट त्यस्तै, उहाँ आधी मात्रै चढ्ने होइन, तर उहाँ चाहिँ सबैभन्दा माथि चढ्नु भए जस्तै उहाँले चाहिँ होइन सबैभन्दा उच्चमा भएको स्वर्गमा उहाँ हुनुहुन्छ, स्वर्गबाट आउनुभयो अनि उहाँले मात्रै है स्वर्ग जान्नुहुन्छ र स्वर्गको विषयमा उहाँले व्यक्त गर्नुहुन्छ है। अनि दोस्रो बुदा म तपाईँहरूको बीचमा बात गर्न गइरहेको छु। प्रभु येशूले एउटा सिद्ध तरिकाले परमेश्वरको सत्यताको विषयमा व्यक्त गर्नुभएको छ, जुन 32 लिएर 34 उल्लेख गरिएको छ। यहाँ भन्दछन्, म तपाईँहरूको लागि पढिदिँदैछु, उहाँले जे देख्नु र सुन्नु भएको छ त्यसको गवाई उहाँ दिनुहुन्छ, तर उहाँको गवाई कसैले ग्रहण गर्दैन। जसले उहाँको गवाई ग्रहण गरेको छ त्यसले परमेश्वर सत्य हुनुहुन्छ भन्ने कुराको प्रमाण दिन्छ, किनभने जसलाई परमेश्वरले पठाउनु भयो त्यसले परमेश्वरको बानी बोल्दछ, किनकि परमेश्वरले बिना नाप पवित्र आत्मा दिनुहुन्छ। 32 पद भर्खरै मैले पढिदिए, यसमा तपाईँले के देख्न सक्नुहुन्छ भन्दा प्रभु येशूले गवाही दिएको छन्। जे कुरा उहाँले देख्नुभएको छ, जे कुरा उहाँले सुन्नुभएको छ, हरेक कुरा प्रभु येशूले शिक्षा दिनुभएको छ, सबै कुरा सत्य हो भन्ने कुरा हामी हेर्न सक्छौँ। उहाँले अनुमान लाउनु भएन, उहाँले अँध्यारोमा झट्टारो हानेर मानिसलाई केही कुराहरू व्यक्त गर्नु पनि भएको होइन, उहाँले होइन सायद सायद भनेर पनि भन्नुभएको होइन, हुन सक्छ भनेर पनि व्यक्त गर्नुभएको होइन। उहाँले कहिले सिक्नु परेन प्रिय, उहाँलाई सबै कुरा थाहा थियो भन्ने कुरा हामी हेर्न सक्छौँ। यसै गरी 33 पदमा हामी हेर्न सक्छौँ, जे सुकै कुराहरू जुन ख्रिस्टलाई होइन हामी हेर्न सक्छौँ, प्रभु येशू ख्रिस्टले गवाही दिन्छन् अनि उहाँलाई हामी उहाँलाई स्वीकार गर्छौ भने परमेश्वरलाई स्वीकार गर्नु जस्तो हो, उहाँको सत्यतालाई स्वीकार गर्नु जस्तो हो भन्ने कुरा हामी बुझ्न सक्छौँ है। येशूलाई विश्वास गर्नु चाहिँ परमेश्वरलाई विश्वास गर्नु हो, येशूलाई इन्कार गर्नु चाहिँ परमेश्वरलाई इन्कार गर्नु हो। अनि आज विश्वासलाई स्वीकार गर्नु भनेको चाहिँ परमेश्वरलाई स्वीकार गर्नु है। यहाँ तपाईँ देख्न सक्नुहुन्छ 34 पदमा, उहाँ जसलाई परमेश्वरले पठाउनु भयो है, जसले परमेश्वरको वचन पनि बोल्नुभयो, जुन 34 पदमा उल्लेख गरिएको छ। पुरानो नियममा थुप्रो अगमवक्ताहरू आए अनि उनीहरूले सीमित रूपमा परमेश्वरको प्रकाशको कुराहरू गरे। प्रभु येशू पवित्र आत्माले भरिएको थिए, जसकै नापै बिना उहाँले परमेश्वरको कुरा बोल्नुभएको कुरा हामी हेर्न सक्छौँ है। अनि हामी हेर्न सक्छौँ उहाँ चाहिँ पवित्र आत्माले भरपूर भएको थियो। पुरानो नियममा अगमवक्ताहरू केही सीमित समयको लागि मात्रै उनीहरूले शक्ति प्राप्त गरेका थिए, तर प्रभु येशू ख्रिस्टले पूरा रूपमा लगातार रूपमा पवित्र आत्माबाट बोल्ने काम गर्नुहुन्थ्यो। अनि हरेकचोटि येशू ख्रिस्टले सत्य कुरा सम्पूर्ण रूपले बोलेको कुरा तपाईँ देख्न सक्नुहुन्छ। जसरी हिब्रू 1:1-3 पनि यसको विषयमा थोरै हामीले सहायताका पदहरू हामी हेर्न सक्छौँ, जहाँ भन्दछ प्राचीन कालमा हाम्रा पिता पुर्खाहरूसँग अगमवक्ताहरूद्वारा धेरै र विभिन्न किसिमले परमेश्वर बोल्नुभयो, तर यी आखिरी दिनहरूमा उहाँ आफ्ना पुत्रद्वारा हामीसँग बोल्नुभएको छ। पुत्रलाई नै उहाँले सबै कुराको उत्तराधिकार नियुक्त गर्नुभयो,
उहाँद्वारा नै समस्त सृष्टि रच्नु पनि भयो। उहाँ नै परमेश्वरका महिमाको प्रतिबिम्ब र परमेश्वरकै स्वभावको वास्तविक प्रतिरूप हुनुहुन्छ र सम्पूर्ण विश्वलाई आफ्नो शक्तिको वचनले सम्हाल्नुहुन्छ। पापको शुद्धि गर्नुभएपछि महिमित परमेश्वरको दाहिने बाहुलीपट्टि उच्च स्थानमा उहाँ विराजमान हुनुहुन्छ है। अनि भर्खर तपाईँलाई मैले पढिदिएको छु कसरी उहाँ होइन उहाँले बोलेका कुराहरू सबै सत्य हुन् परमेश्वरबाट हुन् भन्ने कुरा हामी हेर्न सक्छौँ। यसै गरी युहन्ना 14:6 ले भन्छन्, येशूले तिनलाई भन्नुभयो, बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन भनेर उल्लेख गरिएको छ। यसै गरी योन्ना 17:7 भन्छन्, तिनीहरूलाई सत्यमा पवित्र पारिदिनुहोस्, तपाईँको वचन सत्य हो। यहाँ तपाईँ देख्न सक्नुहुन्छ विभिन्न तरिकाले प्रभु येशू सत्य हुनुहुन्छ, उहाँले बोल्नुभएको वचन सत्य हो भन्ने कुरा उल्लेख गरिएको छ। आजको दिन धेरै संसारका मानिसहरूले यसो भनिरहेको तपाईँले सुन्नुभएको होला, म सत्य छु, तिमी सत्य छौ। हामी हेर्ने हो भने बाइबल मात्रै एउटा त्यो सान्दर्भिक रूपमा सत्य हो भन्ने कुरा हामी हेर्न सक्छौँ। प्रभु येशूले भन्नुभयो म है सत्य हुँ है। इसाईहरूले इसाई मानिस अथवा इसाई जीवन जहिले पनि परमेश्वरको वचनमा निर्माण भएको हुनुपर्छ, संस्कृतिमा होइन, भावनात्मक कुराहरूमा होइन, सामाजिक सञ्जालका कुराहरूमा होइन, एकदम प्रख्यात मानिसको अवधारणामा पनि हाम्रो जीवन बनिएको हुनु हुँदैन। जस्तै उदाहरणको रूपमा एउटा डाक्टर मानव एउटा डाक्टरले एउटा मानिसको शरीर बनायो अरे, अनि उसलाई हाम्रो हृदय कसरी काम गर्छ भन्ने कुरा सोध्यो भने होइन जसले बनाएको हो अनि उसले के भन्छन् भने तपाईँ भरोसा गर्नुहुन्छ उसले भनेको कुरा अथवा कोही अरू अनुमान गर्ने मानिसहरूले भनेको कुरा तपाईँ भरोसा गर्नुहुन्छ। प्रभु येशूले हाम्रो जीवनलाई निर्माण गर्नुभएको हो, त्यही भएको कारणले गर्दा उहाँलाई सबै कुरा थाहा छ हाम्रो जीवन कसरी जिउनुपर्छ भन्ने विषयमा। अनि यसै गरी म तपाईँहरूको बीचमा तेस्रो बुधाको विषयमा बात गर्न गइरहेको छु। येशू ख्रीष्ट मात्रै उहाँले अनन्त जीवन दिन सक्नुहुन्छ, जुन चाहिँ 35 पददेखि लिएर 36 पदसम्म हामी हेर्न सक्छौँ। यहाँ भन्दछ पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ र सबै थोक उहाँकै हातमा दिनुभएको छ, जसले पुत्रमाथि विश्वास गर्छ त्यससित अनन्त जीवन छ, जसले पुत्रको आज्ञा पालन गर्दैन त्यसले जीवन देख्ने छैन तर परमेश्वरको क्रोध त्यसमाथि रहिरहन्छ। अनि यो भर्खरै पढिदिएको खण्डबाट हामी के कुरा बुझ्न सक्छौँ भन्दा पिता परमेश्वरले पुत्रलाई प्रेम गर्नुहुन्छ र हरेक कुराहरू ख्रीष्टको हातमा दिनुभएको छ। येशू ख्रीष्टसँग चाहिँ एउटा सम्पूर्ण अधिकारका कुराहरू छन् भन्ने कुरा हामी बुझ्न सक्छौँ प्रिय। उहाँलाई मुक्तिमाथि उहाँको अधिकार छ, उहाँले न्यायप्रति उहाँ अधिकार जमाउनुहुन्छ, जीवनप्रति उहाँले अधिकार जमाउनुहुन्छ, मृत्युमाथि पनि उहाँले अधिकार जमाउन सक्नुहुन्छ। यो पद चाहिँ दुई प्रकारले मानवको जीवनमा दुईटा समूहलाई विभाजित गर्दै बात गर्दछ। पहिलो समूह जसले प्रभु येशू उहाँ परमेश्वरको पुत्र भनिकन विश्वास गर्छन् उनीहरूले साँच्चै त्यति नै बेला अनन्त जीवन प्राप्त गरिसकेका छन् भनेर भन्दछन्। विचार गर्नुहोस्, यो पदले उनीहरूले अनन्त जीवन प्राप्त गरेको छ भनेर भन्छ, पाउने छ भनेर भने छैन, अनन्त जीवन पछि गएर प्राप्त गर्नेछ भनेर चर्चा गरिएको छैन प्रिय। है अनन्त जीवन सुरु भएको छ जब हामीले व्यक्तिगत रूपमा प्रभु येशू ख्रीष्टलाई भरोसा गरेका हुन्छौँ। दोस्रो समूहको मानिस छन् यहाँनिर जसले प्रभु येशू ख्रीष्टलाई परमेश्वरको पुत्र भनेर इन्कार गर्छन्, है परमेश्वरको क्रोध उनीहरूमाथि हुन्छ भनेर भन्दछ। अनि क्रोध यो चाहिँ है भविष्यको क्रोध मात्र नभएर ख्रीष्ट बिना मानिसहरू आज परमेश्वरको धार्मिकताको है न्यायमा परेको छ, किनभने उनीहरू पापी छन् प्रिय, किनभने पापहरू हटेको छैनन्। येशू ख्रीष्टमाथि विश्वास गर्ने बित्तिकै हाम्रो पापहरू हटिगएका हुन्छन्, पापबाट हामीले छुटकारा प्राप्त गरिसकेका हुन्छौँ। येशू ख्रीष्ट उहाँ मात्रै जसले हामीलाई न्यायबाट उम्कनलाई सहायता गर्नुहुन्छ। जसरी रोमीको पुस्तक 6:23 भन्दछ, किनकि पापको ज्याला मृत्यु हो तर परमेश्वरको सित्तेको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो भनेर भन्दछ, जुन रोमी 6:23 भन्दछ।
प्रेरित 4:12 पनि के भन्छन् भने अरू कसैमा मुक्ति छैन किनकि हामीले मुक्ति पाउनलाई स्वर्ग मुनि मानिसहरूमा अर्को कुनै नाउँ दिएको छैन। प्रेरित 4:12 भन्दछ है। योन्ना 5:24 भन्छन् साँच्चै म तिमीहरूलाई भन्दछु जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुने माथि विश्वास गर्छ त्यससित अनन्त जीवन छ त्यो न्यायमा आउँदैन तर मृत्युदेखि त्यसले जीवनमा प्रवेश गरेको छ। अनि यी सबै पदहरूबाट तपाईँले देख्न सक्नुहुन्छ कसरी येशु ख्रीष्टमा जीवन छ भन्ने विषयमा हामी हेर्न सक्छौ। धेरैजनाले विश्वास गर्छ हामीले असल असल काम गरेर स्वर्ग जान सक्छौ भनेर भन्छन् र योनाले भन्छन् है कुनै पनि नैतिक कुरा गरेर धार्मिक कुरा गरेर इमान्दार भएर हामी पुग्ने होइनौ होइन। कतिचोटि हामीले प्रश्न गर्नुपर्ने कुरा चाहिँ येशूलाई तपाईँले के गर्नुभयो त येशूको विषयमा तपाईँ के गर्नुहुन्छ आज मण्डली गएर पनि हामी बाँच्दैनौ असल काम गरेर पनि हामी बचाइँदैनौ मुक्ति प्राप्त गर्दैनौ अथवा हाम्रो पारिवारिक पृष्ठभूमिको कारणले पनि हामी बाँचिँदैनौ बचाइँदैनौ। येशू ख्रीष्ट परमेश्वरको पुत्र हुनुहुन्छ अनि हाम्रो पापको लागि मारिनुभयो गाडिनुभयो बौरी उठ्नुभयो भनेर हामी पश्चाताप गर्छौ उहाँतिर फर्कन्छ भने हामी अनन्त जीवन प्राप्त गर्छौ। कल्पना गर्नुहोस् ठूलो बाढी छ अरे त्यहाँ डुङ्गा उपलब्ध छ अरे तपाईँले डुङ्गा चढ्न इन्कार गर्नुहुन्छ अरे त्यो इन्कार गर्दैमा त्यो बाढी रोकिँदैनन् प्रिय। आज उहाँको उद्धारलाई है इन्कार गर्नु चाहिँ खतराको कुरा हो। येशू ख्रीष्ट उद्धार गर्नलाई आउनुभएको छ यो बाढको संसारमा भने जस्तै आज तपाईँले येशूलाई के गर्नुहुन्छ आज येशू ख्रीष्टको अधिकारमा आफूलाई सुम्पनुहुन्छ किनभने उहाँ सबैभन्दा उच्च हुनुहुन्छ उहाँको वचनले आज तपाईँलाई तपाईँको जीवनको निर्णयलाई अगुवाई गरेको छ त प्रिय के उहाँको सत्यता सम्पूर्ण रूपले तपाईँले भरोसा गर्नुहुन्छ तपाईँको जीवन परमेश्वरको वचनमा बनिएको छन् त के तपाईँको संस्कृतिका कुराहरूले तपाईँलाई बदल्दैछन् त के तपाईँ साहसित उहाँको वचनहरू सुसमाचार घोषणा गर्नुहुन्छ मानिसहरूलाई ख्रीष्ट चाहिन्छ किनभने अनन्त जीवन उहाँ एक्लैमा मात्र प्राप्त हुन्छ होइन उहाँको मुक्तिको निश्चयतामा तपाईँ विश्राम लिनुहुन्छ विश्वासीहरूले अनन्त जीवन पाइसकेको छ किनभने हामीले ख्रीष्टको सिद्धिएको खाम माथि हामीले विश्वास गरेको छ। अनि आज यो नाले यो 3 अध्यायलाई एउटा राम्रो चुनाव गर्नुहोस् भनेर अन्त्य गर्छ। 2 प्रकारको प्रतिक्रिया छ येशूको विषयमा येशूलाई परमेश्वरको पुत्र भनेर विश्वास गर्नु र अनन्त जीवन प्राप्त गर्ने कि उहाँलाई इन्कार गर्ने र परमेश्वरको न्यायमा पर्ने। बप्तिस्मा दिने योन्नाको सेवकलाई येशूलाई औल्याउनु थियो आफैलाई होइन अनि उहाँ मात्रै सबैभन्दा उच्च हुनुहुन्छ अनि हामी विश्वासी भएको कारणले गर्दा हाम्रो बोलावट पनि त्यही हो हामी आफैलाई औल्याउँदैनौँ मण्डलीलाई पनि औल्याउँदैनौँ हाम्रो सफलतालाई पनि औल्याउँदैनौँ तर येशूलाई औल्याउँछ। येशूलाई परमेश्वरको पुत्र भनेर विश्वास गर्नु र अनन्त जीवन प्राप्त गर्ने कि उहाँलाई इन्कार गर्ने र परमेश्वरको न्यायमा पर्ने। बप्तिस्मा दिने योन्ना

अनि आज तपाईँ र मैले बुझ्नुपर्ने कुरा, येशु साँच्चै नै तपाईँको जीवनमा सबैभन्दा माथि छ त, के उहाँलाई सम्पूर्ण रूपले भरोसा गर्नुहुन्छ कि आफ्नो जीवन अरू कुराको आवाजले भरोसा गर्नुहुन्छ? व्यक्तिगत रूपमा येशूलाई परमेश्वरको पुत्र भन्ने विश्वास गर्नुहुन्छ कि उहाँलाई इन्कार गर्नुहुन्छ? हौ प्रार्थना गरौँ। हे प्रभु येशू, धन्यवाद हाम्रो तपाईँ स्वर्गबाट आउनुभयो, पितालाई प्रकट गर्नुभयो, अनन्त जीवन दिनुभयो। आज हाम्रो हृदय तपाईँलाई प्रथम प्राथमिकता दिन सकेको होस्। हरेक कुराहरूमा तपाईँको वचनमा तपाईँमा भरोसा गर्न, तपाईँले बोलेको कुराहरूमा भरोसा गर्न सहायता गर्नुहोस्। विश्वास योग्य तरिकाले अरूहरूलाई पनि तपाईँतिर ल्याउन सकौँ। समर्थ दिनुहोस् तपाईँको अधिकारमा जिउनलाई हरेक दिन। धन्यवाद येशूको नाममा, आमेन। एपिआउ हामीहरूको विषयमा अथवा अझै तपाईँ हामीसँग यस्तै प्रकारका पाठहरू अथवा तपाईँले सिक्न चाहनुहुन्छ भने, जान्न चाहनुहुन्छ भने, बाइबल कलेजमा अध्ययन गर्न चाहनुहुन्छ भने, हाम्रो फोन नम्बर यस प्रकार छन्: 98421 34370। फेरि पनि भन्न चाहन्छु, 98421 34370। हस्त, फेरि भेटौँला। जय मसीह।

0: एड हिम्सन प्रचारक साथै लेखक उहाँ भन्नुहुन्छ एउटा बाहेक संसारको हरेक धर्मले परमेश्वर कहाँ पुग्न काम गर्नुपर्छ भनी बताउँछ। केवल बाइबलीय ख्रिस्टीय मतले तपाईँको निम्ति उहाँले काम गर्नुभएको छ भनी बताउँछ।
1: टाइम चेक यति बेला बिहानको 8 बज्यो।

आदरणीय श्रोता जयमसी नमस्कार। सारा मिनिस्ट्रीज नेपालको प्रस्तुति कार्यक्रम सफल यात्रामा यहाँलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता डाक्टर तेज रोका। आशा गर्छु अनि विश्वास गर्छु कि यहाँहरू सबै कुशलै हुनुहुन्छ। म पनि परमेश्वरको अनुग्रहमा कुशलै छु। सदा झैं आज पनि हामी कार्यक्रम सफल यात्रामा प्रार्थनामा समय बिताउनेछौ। साथसाथै हामी सुमधुर ख्रिष्टे भजनबाट

आशिषित हुनेछौ र परमेश्वरको वचनबाट हामी आशिष लिनेछौ। श्रोता, अब हामी ढिलो नगरिकन प्रार्थना गरेर आजको यस कार्यक्रमलाई अगाडि बढाउनेछौ। श्रोता, तपाईँ जहाँ हुनुहुन्छ एकछिन शान्त भएर प्रार्थनामा रहनुहोस् र म प्रार्थनामा अगुवाई गर्नेछु। सर्वशक्तिमान परमेश्वर पिता, तपाईँलाई धन्यवाद, स्तुति, महिमा, प्रशंसा गर्दछु। प्रभु, तपाईँको नाउँ अति उच्च छ, तपाईँको नाउँ महान छ। प्रभु, तपाईँ बाटो, सत्य र जीवन तपाईँ हुनुहुन्छ। प्रभु, आज कार्यक्रम सफल यात्राको लागि तपाईँलाई धन्यवाद। प्रभु, जति पनि श्रोताहरू यो कार्यक्रममा जोडिनु भएको छ, सुनिराख्नु भएको छ, उहाँहरूलाई तपाईँले प्रशस्त मात्रामा आशिष दिनुहोस्। प्रभु, आज यहाँनिर प्रस्तुत हुने ख्रिष्टीय भजन साथसाथै तपाईँको जीवित वचन, त्यो सबै हाम्रो लागि आत्मिक भोजन भएको होस्। सुरुदेखि आखिरसम्म प्रभु तपाईँले अगुवाई दिनुहोस्, मलाई पनि सहायता गर्नुहोस्, हामी सँगसँगै मिलेर तपाईँ प्रभुको नाउँमा हुर्कन सकौं, वृद्धि हुन सकौं र तपाईँको महिमा गर्न सकौं। धन्यवाद सबै कुराको लागि। बिन्ती प्रार्थना चढाउँछु प्यारो यीशु प्रभुको नाउँमा, आमेन। श्रोता, अब यति बेला हाम्रो समय भएको छ एउटा सुमधुर ख्रिष्टीय भजन सुन्ने। यो सुमधुर ख्रिष्टीय भजन श्रोताको लागि

आदरणीय श्रोता, यो मिठो खुस्टे भजन पछि यहाँलाई कार्यक्रममा पुनः हार्दिक स्वागत गर्दछु। र अब हामी ढिलो नगरिकन धर्मशास्त्र बाइबलबाट जीवित परमेश्वरको वचन सुन्ने बेला भएको छ। र आजको लागि धर्मशास्त्रको सन्देश छ फिलिपीहरूलाई पाउलको पत्र। आज अहिले यो समय फिलिपी एक अध्यायको एकदेखि तीससम्मको खण्डलाई आधार बनाउँदै परमेश्वरको सन्देश यहाँहरूको बीचमा राख्दछु। म धर्मशास्त्रबाट फिलिपीहरूलाई पाउलको पत्र एक अध्यायको केही खण्डहरू पढ्नेछु र त्यसपछि हामी त्यहाँबाट केही सन्देशहरू आज हामी ग्रहण गर्नेछौ। ख्रिस्ट येशूका दासहरू पाउल र तिमोथीबाट ख्रिस्ट येशूमा फिलिपीमा भएका बिशपहरू र डिकनहरू साथै सबै सन्तहरूलाई परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रिस्टबाट अनुग्रह र शान्ति, आमेन। त्यसै गरी म तल पनि पढ्नेछु। मेरो प्रार्थना यही छ कि ज्ञान र अन्तर्दृष्टिमा तिमीहरूको प्रेम झन झन प्रशस्त हुँदै जाओस्, यस हेतुले कि जे उत्तम छ सो तिमीहरू खुट्याउन सक र ख्रिस्टको दिनको निम्ति शुद्ध र दोषरहित रहन सक। परमेश्वरका महिमा र प्रशंसाको निम्ति येशु ख्रिस्टद्वारा आउने धार्मिकताका फलले तिमीहरू भरिपूर्ण हो। त्यसै गरी म यहाँनिर पछाडि पनि पढ्नेछु, किनकि मेरो निम्ति जिउनु ख्रिस्ट हो र मर्नु लाभ हो। यदि शरीरमा नै जिउनु हो भने मेरो निम्ति त्यो फलदायी परिश्रम हुनेछ, तर पनि मैले कुन चाहिँ चुन्नु पर्ने हो त्यो म भन्न सक्दिन। म त दोधारमा परेको छु, बरु विदा भएर ख्रिस्टको साथमा हुने इच्छा छ, किनभने यो धेरै नै असल छ। तर शरीरमा रहन तिमीहरूका खातिर झन आवश्यक छ। यस कुरामा निश्चित भएर म जान्दछु कि विश्वासमा तिमीहरूको प्रगति र आनन्दको निम्ति म जीवितै रहनेछु र तिमीहरू सबैसँग बस्नेछु, यस हेतुले कि म फेरि तिमीहरूका आउँदा मेरो खातिर तिमीहरूलाई ख्रिस्ट येशूमा गर्व गर्ने प्रशस्त कारण होस्, आमेन। परमेश्वरले यो वचन पढाई र सुनाईमा हामी सबैलाई आशिष दिनुभएको होस्। प्रिय श्रोता, हामी आज जुन संसारमा छौं, यो संसारमा थुप्रै घटनाहरू घटिरहेका छन्। हाम्रो वरिपरि रातो दिन सुनिने समाचार, घटनाका विवरणहरू, हाम्रो आफ्नै प्रत्यक्ष आँखाले देख्ने परिस्थितिहरू, त्यो सबै कुराले हामीलाई अवश्य पनि चिन्तित बनाउँदछ, हतोत्साही बनाउँदछ र निराशा बनाउँदछ र भोलि के हुने हो हामीलाई थाहा छैन। यो सबै कुराको बीचमा पनि आशा छ। त्यो आशा के हो भन्ने कुरा चाहिँ यहाँनिर भर्खर पढेको खण्डमा पनि हामी पाउँदछौ। त्यसै कुरालाई आजको सन्देशमा म समावेश गर्ने प्रयत्न गर्नेछु। यो फिलिपीहरूलाई पाउलले लेख्नुभएको पत्र चाहिँ झण्डै झण्डै इस्पी सम्बत 62-63 रोमबाट लेखिएको थियो र यो पत्र चाहिँ पाउल पनि आफै दुःखमा कष्टमा, त्यति मात्र होइन आफ्नो आस्थाको खातिर, आफ्नो विश्वासको खातिर, आफ्नो मुक्तिदाता प्रभु येशु ख्रिस्टलाई पछ्याएको खातिर उहाँ चाहिँ जेलमा पर्नुभएको थियो, कैदी हुनुहुन्थ्यो। त्यति बेलाको जेल खान र कैद हुने ठाउँ अहिलेको भन्दा निकै नै जर्जर, एकदमै कष्टदायी, पीडादायी थियो। तर त्यो कष्टदायी र पीडादायी कैदी भएको अवस्थामा पनि पौलको जुन उद्देश्य छ, जुन हृदयको सफापन छ, त्यसको कारणले गर्दाखेरि उहाँ आनन्दित हुनुहुन्छ। उहाँ त्यो भित्र पनि त्यहाँ भएका अरू कैदीहरूसँग भाइचाराको व्यवहार गर्नुहुन्छ, संगति गर्नुहुन्छ, अनि आफूले के को लागि यो दुःख कष्ट यो अथवा यो सजाय भोगिरहेको छु त्यो कुरा निर्धक्क साथ बताउनुहुन्छ। मैले अपराध गरेको कारणले होइन, तर मैले सत्यताको पछि लागेको कारण, सत्यको घोषणा गरेको कारण, स्वर्ग र पृथ्वीका सृष्टिकर्ता परमेश्वरका पुत्र येशू ख्रिस्टलाई मुक्तिदाता भनेर स्वीकार गरेको कारण, उहाँको प्रचार गरेको कारण मैले आज यो कष्ट भोगिरहेको छु, तर यो कष्टमा म खुसी छु, म आनन्दित छु भनेर उनले आफ्ना त्यहाँ भएका कैदी साथीहरूलाई पनि बताउँछन् र साथसाथै फिलिपी भन्ने ठाउँमा उहाँले सुसमाचारको यात्रा गर्दा
जसरी सुसमाचार सुनाएर त्यहाँ विश्वास गरेका मानिसहरूको मण्डली थियो अनि त्यो मण्डलीलाई उत्साह दिनको निम्ति, सान्त्वना दिनको निम्ति, शिक्षा दिनको निम्ति यो पत्र लेख्दछन्। अनि यो पत्रको मुख्य सन्देश नै के छ भन्दाखेरि चाहिँ ख्रिस्टलाई पछ्याउनुको आनन्द कस्तो छ भन्ने कुरा चाहिँ यहाँ महत्वपूर्ण छ। जसले ख्रिस्ट यीशुलाई सही अर्थमा, सही मानेमा चिन्दछ र हृदयको अन्तस्करणबाट पछ्याउँदछ, उसले छुट्टै प्रकारको आनन्द महसुस गर्दछ। त्यति मात्र होइन, यहाँनिर पौलले अर्को दिन खोजेको सन्देश के छ भने, जुन मानिसलाई मुक्ति दिने, शान्ति दिने, आनन्द दिने, अनन्तता दिने सुसमाचार छ, त्यो सुसमाचारको रक्षा गर्नुपर्छ। त्यो सुसमाचारमा कुनै पनि अरू कुराहरू मिसमास गर्नु हुँदैन। त्यो सुसमाचारलाई सिधा रूपले, सरल रूपले, प्रष्ट रूपमा हामीले मानिसहरूलाई बताउनुपर्छ र हामीले त्यसको रक्षा गर्नुपर्छ। त्यहाँ कुनै प्रकारको कुराहरू मिसाएर सुसमाचारलाई धमिल्याउने काम गर्नु हुँदैन भनेर सुसमाचारको रक्षाको बारेमा पनि यो पत्रमा उल्लेख गर्नुहुन्छ। त्यसै गरी सबै अवस्थामा सन्तुष्ट रहनुको रहस्य के हो भनेर पनि उहाँले बताउनुहुन्छ। मैले विश्वास गर्दाखेरि कैद खानु परेको छ, सजाय भोग्नु परेको छ, अनि अपमान भोग्नु परेको छ, तर यो सबै कुरा हुँदा पनि म सन्तुष्ट छु। किन? त्यसको रहस्य छ। त्यो रहस्य के हो भने, मैले बुझेको छु कि यो शरीरको अन्त्यपछि जीवन कहाँ छ, मैले साँचो आनन्द र जीवन कहाँ पाउँछु, मेरो लागि मुक्तिको लागि को बलिदान हुनुभयो, त्यो रहस्य मलाई थाहा छ। त्यसैले यो कुराहरू चाहिँ पौलले यो पत्रमा उल्लेख गर्नुहुन्छ। त्यसै गरी यहाँनिर विभिन्न विषयवस्तुहरू पनि यो पत्रमा उल्लेख गरिएको छ। जस्तै नम्रता, कसरी चाहिँ प्रभु यीशु ख्रीष्ट नम्र हुनुहुन्थ्यो र उहाँको त्यो नम्र स्वभाव हामीमा पनि कसरी विकास गर्ने। त्यसै गरी आनन्द, कसरी जोयफुल हुने, आनन्दित हुने आजको यो दुनियाँमा, यो संसारमा, त्यो विषयवस्तु पनि यहाँनिर उहाँले उल्लेख गर्नुभएको छ। त्यसै गरी दुःख कष्ट, हार्डसिप, सत्यताको निम्ति, मुक्तिको निम्ति, परमेश्वरको योजनाको निम्ति, येशु ख्रीष्टको निम्ति कसरी हार्डसिप सहने त्यो कुरा पनि छ। त्यसपछि कष्टपछि आशा, होप बियोन्ड सफरिङ अथवा होप आफ्टर सफरिङ भनेर, यहाँनिर कष्टपछि आशा भनेर उहाँले यो सन्देश पनि यहाँ राख्नु भएको छ। त्यसै गरी परमेश्वरको महिमा, गड्स ग्लोरी, परमेश्वरको महिमा पनि उल्लेख गर्नुभएको छ। त्यसैले यो फिलिपीहरूलाई पौलको पत्र एकदमै आनन्दित छ, आशिषमय छ। यदि तपाईँ विश्वासी हुनुहुन्छ, यदि तपाईँ चर्चको सदस्य हुनुहुन्छ, या तपाईँले धेरै धर्मशास्त्रहरू पुस्तकहरू पढ्नुहुन्छ, जिज्ञासा राख्नुहुन्छ, जानकारी ज्ञान हासिल गर्न चाहनुहुन्छ भने चाहिँ यो बाइबल धर्मशास्त्रको फिलिपीहरूलाई पौलको पत्र छ, त्यो पनि यहाँले पढ्नुहोस्। यो पत्र पौलले लेख्नुको उद्देश्य के हो त भन्दा, एउटा चाहिँ इपाफ्रोडिटस भन्ने व्यक्ति छन् त्यहाँ, जो चाहिँ बिरामी थिए र उनी निको भए भन्नका लागि पनि फिलिपीका विश्वासीहरूलाई उहाँले लेख्नुभयो। अर्को चाहिँ उनीहरूको विश्वासमा उत्साह दिनका लागि, संकटको बेलामा, सतावटको बेलामा, दुःखको बेलामा विश्वासमा कसरी स्थिर रहने भनेर उत्साह दिनका लागि यो पत्र लेख्नुभयो। त्यसै गरी उनीहरूप्रति असल मन छ भन्ने दृढता व्यक्त गर्नका लागि पनि उहाँले यो पत्र लेख्नुभएको हामी देख्छौं। त्यसै गरी उनीहरूको निरन्तरको सहायताका निम्ति धन्यवाद दिनलाई यो पत्र लेख्नुभयो। त्यसैले पत्र लेखिँदा चाहिँ उद्देश्य हुन्छ। त्यसैले आजको यो दिनमा, यो समयमा तपाईँहरूलाई म यो अवगत गराउन चाहन्छु कि परमेश्वरले मानव जातिका लागि एउटा सुन्दर योजना राख्नु भएको छ अनि त्यो योजना उहाँले पूरा गर्नुहुन्छ र त्यो योजनामा हामी सहभागी हुनुपर्छ भन्ने कुरा पनि म यहाँहरूलाई राख्न चाहन्छु। यति भनेर अब यो आजको सन्देशमा यो फिलिपीहरूलाई पौलको पत्रको एक अध्यायको शीर्षक चाहिँ के हुन सक्छ भन्दा, असल ख्रिस्टियन जीवनका चिन्हहरू। ख्रिस्टियन धेरै बन्न सक्छन्, धेरै हुन सक्छन्, धेरैले दावी गर्न सक्छन् म पनि चर्च जान्छु, मसँग नि बाइबल छ, म पनि ख्रिस्टियन हुँ, जय मसीह पनि भन्न सक्छन्, हालेलुया पनि भन्न सक्छन्। तर चर्च जाँदैमा, हालेलुया भन्दैमा, जय मसीह भन्दैमा, बाइबल मसँग पनि छ भन्दैमा, म पनि ख्रिस्टियनहरूको सञ्चालन गरेको स्कूल कलेजमा पढेको थिएँ भन्दैमा, अथवा मेरो पनि कोही आफन्त चाहिँ चर्च जानुहुन्छ भन्दैमा, या मेरो पनि त्यो साथी चाहिँ ख्रिस्टियन थियो, ख्रिसमसमा म गएको थिएँ भन्दैमा,
चाहिँ उसले साँचो अर्थमा ऊ ख्रिस्टियन भएको हुँदैन। साँचो अर्थमा उसमा ख्रिस्टको उपस्थिति हुँदैन, उसले उद्धार र मुक्ति पाएको हुँदैन। त्यसैले गर्दा असल ख्रिस्टियनको जीवनको चिन्ह हुन्छ ऊ असल ख्रिस्टियन हो कि होइन भन्ने कुरा चाहिँ उसमा भएका केही कुराहरूले चाहिँ प्रमाणित गर्दछ, पुष्टि गर्दछ। अनि यो सुन्दै गर्दा तपाईँले पनि त्यो कुरालाई मनन गर्न सक्नुहुन्छ आफ्नो जीवनमा। त्यसैले असल ख्रिस्टियन जीवनका चिन्हहरू मध्ये पहिलो कुरा चाहिँ के हो भने सन्तहरूलाई असल र सकारात्मक सम्बोधन वा अभिवादन गर्छ एउटा असल ख्रिस्टियनले। सन्तहरूलाई भनेको परमेश्वरलाई विश्वास गर्ने, प्रार्थना गर्ने, आराधना गर्ने, उद्धार पाएका, सुसमाचारको सेवा गर्ने सन्तहरूलाई, व्यक्तिहरूलाई उसले असल र सकारात्मक अभिवादन अथवा सम्बोधन गर्दछ। फिलिपी 1:1-2 यहाँनिर देख्छौ हामीले प्रेरित पावलले कसरी फिलिपीका विश्वासीहरूलाई सम्बोधन गर्नुहुन्छ। उहाँले भन्नुहुन्छ, ख्रिस्ट यीशुका दासहरू पावल र तिमोथीबाट ख्रिस्ट यीशुमा फिलिपीमा भएका बिशपहरू र डिकनहरू साथै सबै सन्तहरूलाई परमेश्वर हाम्रा पिता र प्रभु यीशु ख्रिस्टबाट अनुग्रह र शान्ति। यहाँ बडो मजाको कुरा छ। पहिलो कुरा त पावल जसले यो पत्र लेख्दै हुनुहुन्छ उहाँ आफैले आफूलाई ख्रिस्टको दास भन्नुहुन्छ। त्यति मात्र होइन, उहाँ स्वार्थी बन्नुहुन्न। आफ्नो टिममा आफूसँग को छ उसको तर्फबाट पनि त्यहाँ सम्बोधन गर्नुहुन्छ, अभिवादन गर्नुहुन्छ। यो हामीले पनि सिक्नुपर्छ। त्यसै गरी उहाँले कसको नाममा अभिवादन गर्नुहुन्छ, कसको नाममा चाहिँ सम्बोधन गर्नुहुन्छ भन्दा परमेश्वर पिता प्रभु यीशु ख्रिस्ट, जसमाथि उहाँले विश्वास गर्नुहुन्छ, जसमाथि उनीहरूले विश्वास गर्छन्, उहाँको नाउँमा अभिवादन गर्नुहुन्छ। आज हामीले पनि सिक्नुपर्छ कि हामी परमेश्वरमा विश्वास गर्छौं, येशु ख्रिस्टमा विश्वास गर्छौं, हामीले येशु ख्रिस्टकै अनुग्रह र शान्ति, परमेश्वरकै अनुग्रह र शान्तिमा हामीले अरूलाई अथवा परमेश्वरका जनहरूलाई अभिवादन गर्नुपर्छ, सम्बोधन गर्नुपर्छ। यो चाहिँ उसको एउटा असल ख्रिस्टियन जीवनको गुण हो अथवा यो देखिने मार्क हो, चिन्ह हो। त्यसैले यसलाई हामीले ख्याल गर्नुपर्ने हुन्छ। त्यसै गरी दोस्रो चाहिँ हामी यहाँ देख्छौ, सुसमाचारमा सक्रिय सहभागी हुन्छ। एउटा असल ख्रिस्टियन चाहिँ सुसमाचार प्रचारमा, सुसमाचारको घोषणामा सक्रिय रूपमा सहभागी हुन्छ। यहाँ लेखिएको छ नि फिलिपी 1:5 कि प्रथम दिनदेखि अहिलेसम्म सुसमाचारमा तिमीहरूका सहभागिताको निम्ति म धन्यवाद दिन्छु। पावलले फिलिपीका विश्वासीहरूलाई भन्नुहुन्छ, ती फिलिपीका विश्वासीहरूको एउटा विशेषता गुण चाहिँ के थियो भने जब उनीहरूले प्रभु यीशुलाई चिने र विश्वास गरे त्यहाँदेखि नै उनीहरू सक्रिय रूपमा चाहिँ सुसमाचारको काममा सहभागी भएको हामी देख्छौ। यतिसम्म कि पावल स्वयं पनि उनीहरूको त्यो सहभागिता, त्यो सक्रियता देखेर एकदमै कृतज्ञ भए, धन्यवादी भए। आज यसबाट तपाईँ र मैले पनि सिक्न सक्छौ कि हामीले हाम्रो जीवनको सुरुदेखि नै सुसमाचारमा हामीले सक्रिय सहभागिता जनाउनु परमेश्वरको इच्छा हो। दोस्रो कुरा चाहिँ सुसमाचारको सुरक्षा र समर्थनमा सहभागी हुन्छ। 1:7 भन्छ, सुसमाचारको सुरक्षा र समर्थनमा ऊ सहभागी हुन्छ। यहाँ 1:7 भन्छ, तिमीहरू सबैका निम्ति मैले यसरी ठान्नु उचित छ किनकि म तिमीहरू सबैलाई मेरो हृदयमा राख्दछु, किनकि मेरो कैदमा र सुसमाचारको सुरक्षा र समर्थनको काम दुवैमा तिमीहरू मसँग अनुग्रहका सहभागी भएका छौ। हामीले सुसमाचार र सुसमाचार प्रचार गर्ने व्यक्तिको सुरक्षार्थ आफूलाई उभ्याउनु पर्छ। हामीले सत्य कुरा, सुसमाचार, मुक्तिको कुरा, येशूको कुरालाई सुरक्षित गर्नको लागि हामीले हाम्रो समर्थनता, एकबद्धता जनाउनु पर्दछ। हामी त्यो प्रभुको अनुग्रहमा हामी त्यो कुरामा दृढ हुनुपर्छ। यो चाहिँ एउटा असल ख्रिस्टियनको गुण हो, विशेषता हो, आचरण हो, व्यवहार हो। यसलाई हामीले जहिले पनि ख्याल गर्नुपर्छ। तेस्रो कुरा, ज्ञान र अन्तर्दृष्टिमा बढ्छ त्यो असल ख्रिस्टियन चाहिँ। जहिले पनि परमेश्वरको ज्ञानको खोजी गर्छ, परमेश्वरको प्रकाश, त्यो अन्तर्ज्ञानको, त्यो रहस्यका कुराहरूको खोजी गर्छ र त्यसमा ऊ बढ्छ। यहाँ 1:9 त्यही भन्दछ, मेरो प्रार्थना यही छ कि ज्ञान र अन्तर्दृष्टिमा तिमीहरूको प्रेम झनझन प्रशस्त हुँदै जाओस्। हेर्नुहोस् त, त्यो असल ख्रिस्टियनको एउटा स्वभाव,
परमेश्वरको ज्ञान पाउन उसले ज्ञानको लागि यति साह्रो प्रेम गर्छ, परमेश्वरको त्यो प्रकाश पाउन ऊ यति साह्रो प्रेम गर्छ, ऊ त्यसमा बढ्दै जान्छ, ऊ घट्दैन, ऊ पछि हट्दैन, ऊ अल्मलिएर बस्दैन, ऊ निरन्तर अगाडि बढ्छ। परमेश्वरको ज्ञान र अन्तर्दृष्टिमा ऊ अगाडि बढ्छ। यो असल क्रिस्चियनको एउटा अर्को विशेषता हो, गुण हो। त्यसैले एउटा असल क्रिस्चियनले धर्मशास्त्र निरन्तर अध्ययन गर्छ, पढ्छ, मनन गर्छ, त्यसलाई मन मस्तिष्कमा सजाएर राख्छ, स्मरणमा राख्छ। त्यो एकदमै महत्वपूर्ण छ। यसरी हामीले हेर्दै जाँदाखेरि हामी धेरै कुराहरू देख्छौ। यहाँनिर अर्को चौथो कुरा चाहिँ असल क्रिस्चियन जीवनमा उसले उत्तम कुराहरू खुट्याउन र छुट्याउन सक्छ, अथवा असल कुराहरू कुन चाहिँ हो भनेर उसले खुट्याउन सक्छ, छुट्याउन सक्छ। 1:10 हामी त्यहाँ देख्छौ, यस हेतुले कि जे उत्तम छ सो तिमीहरू खुट्याउन सक र ख्रिस्टको दिनको निम्ति शुद्ध र दोष रहित हुन सक। हेर्नुहोस् त, कुनै मान्छेले सो इच्छाले प्रभु यीशु ख्रिस्टलाई विश्वास गर्छु भन्यो, अब उसको कर्तव्य हुन्छ वृद्धि हुने, त्यो ख्रिस्चियन आचरणमा, ख्रिस्टको बाटोमा, ख्रिस्टको शिक्षामा हुर्कने, बढ्ने उसको कर्तव्य हुन्छ। ऊ बढ्दै जाँदा, हिँड्दै जाँदा उसले थुप्रै कुराहरू सामना गर्नुपर्ने हुन्छ, थुप्रै कुराहरू उसले देख्छ, भोग्छ। त्यहाँनिर उसले नै छुट्याउनु पर्ने हुन्छ कुन कुरा सही हो, कुन कुरा होइन, कुन कुरा मेरो ख्रिस्चियन जीवनमा असल छ, कुन कुरा मेरो ख्रिस्चियन जीवनमा असल छैन, उसले छुट्याउन सक्नुपर्छ। यो उसको विशेषता हो। अनि एउटा असल ख्रिस्चियनले चाहिँ त्यो काम गर्दछ। एउटा प्रभुको भय राख्ने, प्रभुको भक्ति गर्ने ख्रिस्चियनले चाहिँ त्यो कुरा छुट्याउन सक्दछ। 5 कुरा, ख्रिस्टको दिनको निम्ति शुद्ध र दोषरहित रहन्छ। 1:10 भन्छ, ख्रिस्टको दिनको निम्ति, किनभने प्रभुको वचनले भन्छ येशु प्रभु फेरि आउँदै हुनुहुन्छ, उहाँ बादलको सवारीमा, तुरैको आवाजमा, दूतगणको साथमा, उहाँ फेरि आफ्ना विश्वासी जनहरूलाई, सन्तगणहरूलाई लिनको निम्ति आउनुहुन्छ। अनि त्यो दिन महत्वपूर्ण दिन हुन्छ। अनि त्यो दिनको लागि एउटा क्रिस्चियनले आफूलाई शुद्ध र दोषरहित राख्दछ। त्यो उसको अर्को विशेषता हो। त्यसको लागि ऊ सचेत हुन्छ, चेतनशील हुन्छ, ऊ त्यहाँनिर निरन्तर त्यसको लागि प्रयत्नशील हुन्छ। यहाँनिर देख्छौ अझै 6 परमेश्वरको महिमामा जोड दिन्छ। उसले परमेश्वरको महिमा के हो त्यसमा जोड दिन्छ। 11 यही भन्छ, परमेश्वरका महिमा र प्रशंसाको निम्ति येशु ख्रिस्टद्वारा आउने धार्मिकताका फलले तिमीहरू भरिपूर्ण हौ। जो मानिस ख्रिस्ट येशूको भक्त हो, ख्रिस्ट येशूलाई पछ्याउँदछ, उसले परमेश्वरको महिमा र प्रशंसा गर्दछ, ऊ त्यसको निम्ति भरिपूर्ण हुन्छ, त्यसैमा ऊ लागिरहन्छ, त्यसैद्वारा उसले आफूलाई सन्तुष्ट बनाउँछ। उसको एउटा भक्तिपूर्ण जीवन हो। यो कुरालाई कसैले पनि नकार्न सक्दैन। त्यसैले परमेश्वरको महिमा एउटा असल क्रिस्चियनले गरिरहन्छ, त्यसैमा उसले जोड दिन्छ, त्यो बिना ऊ रहन पनि सक्दैन। परमेश्वरको महिमा नगरिकन ऊ रहनै सक्दैन। यो परमेश्वरको वचनले त्यही भन्छ। अर्को चाहिँ 7 परमेश्वरको वचन बिना डर बोल्छ उसले। 1:14 ऊ नडराइकन, निडर भएर, साहसका साथ मुक्तिको सन्देश, उद्धारको सन्देश उसले बोल्दछ। 1:14 भनेको छ, धेरै जसो भाइहरू मेरो कैदले गर्दा प्रभुमा साहसी भएका छन् र परमेश्वरको वचन बिना डर बोल्नलाई झन आँटिला भएका छन्। उनीहरू चाहिँ त्यस्तो खालको हुन्छन्, त्यसरी उनीहरू चाहिँ प्रभुको उसमा अगाडि बढ्छन्। 8 कुरा, परमेश्वरको वचन प्रेममा बोल्छ। परमेश्वरको वचनलाई उनले जथाभावी बोल्दैनन्। परमेश्वरको वचन गम्भीर छ, यो आत्मिकी भोजन हो, यसले जीवन दिन्छ, यसले असल शान्ति दिन्छ। अनि 15 त्यहाँ भनेको छ, कसै कसैले साँच्चै डाहा र सेखीले, तर अरूहरूले सद्भावले ख्रिस्टलाई प्रचार गर्दछन्। अरूहरूले सद्भावले ख्रिस्टलाई प्रचार गर्दछन्, सद्भाव राखेर, कसैको पनि न्याय नगरिकन, कसैलाई पनि बिरानो अथवा दुश्मनी नगरिकन, प्रेमका साथ परमेश्वरको वचनलाई राख्ने, त्यो वचन आफैले मानिसको जीवनमा
काम गर्छ, किनभने त्यो वचनमा शक्ति छ, त्यो वचन परमेश्वरको वचन हो, अनि त्यो वचन स्वयं परमेश्वर हुनुहुन्छ। आदिमा उहाँ वचन हुनुहुन्थ्यो र त्यो वचन नै परमेश्वर हुनुहुन्थ्यो, अनि जब हामी त्यो वचनलाई प्रेममा सद्भावमा बोल्छौं, त्यो वचन आफैले मानिसको जीवनमा काम गर्छ। यो चाहिँ असल क्रिश्चियन जीवनको एउटा नमूना हो, स्वभाव हो। जीवनको चाल ख्रिस्टको सुसमाचारको योग्य हुन्छ। 1:27 भन्छ, जीवनको चाल चाहिँ ख्रिस्टको हुन्छ। 27 हेर्नुहोस् त, केवल तिमीहरूका जीवनको चाल ख्रिस्टका सुसमाचारको योग्य होस्। म चाहे आएर तिमीहरूलाई देखौं, चाहे अनुपस्थित रहौं, म तिमीहरूका बारेमा यही कुरा सुन्न चाहन्छु कि तिमीहरू एउटै आत्मामा दृढ बनी खड़ा भएका छौ र एउटै मनका भई सुसमाचारको विश्वासको निम्ति मिलेर परिश्रम गर्दछौ। हेर्नुहोस् त, अर्को चाहिँ सुसमाचारको निम्ति मिलेर परिश्रम गर्छन्। 1:27 भन्छ, भर्खरै हामीले पढ्यौं त्यो खण्डलाई। त्यसै गरी 11 ख्रिस्टको निम्ति दुःख भोग्न ऊ तयार हुन्छ। 1:29 ख्रिस्टको निम्ति, मुक्तिको निम्ति, सत्यको निम्ति, अनन्तको निम्ति ऊ दुःख भोग्न तयार हुन्छ एउटा असल क्रिश्चियन चाहिँ, किनभने ख्रिस्टको निम्ति तिमीहरूलाई यो दिएको छ कि तिमीहरूले उहाँमाथि विश्वास गर्नु मात्र होइन तर उहाँको खातिर दुःख पनि भोग्नु पर्छ। अन्तमा 12 कुरा चाहिँ पावलको सुसमाचार प्रतिको उदाहरणीय जीवन पछ्याउँछ। जसरी पावलले सुसमाचार प्रति एउटा नमूना स्थापित गरेका छन्, निडर भएर दुःख कष्ट आए पनि सुसमाचारलाई समय र बेसमयमा निरन्तर रूपमा उनले घोषणा गरेका छन्, त्यो जीवनशैली एउटा असल क्रिश्चियनले पछ्याउँदछ। 1:30 त्यही भन्दछ, र त्यही संघर्ष जो तिमीहरूले ममा देख्यौ र मसँग छ भनी अहिले सुन्दछौ त्यसैमा तिमीहरू लागेका छौ। यसरी हामी यहाँ देख्छौ असल क्रिश्चियन जीवनको चिन्हहरू, गुणहरू, विशेषताहरू। त्यसैले निष्कर्षमा हामी के भन्न सक्छौ भने फिलिपी 1:1 असल क्रिश्चियन चाहिँ ख्रिस्ट येशूको दासको भूमिकामा रहन्छ, ऊ दास हो भन्ने कुरा उसले मानिलिँदछ, त्यही अनुसारको आचरण व्यवहार चाल गर्दछ। एउटा असल क्रिश्चियन चाहिँ जिउनु ख्रिस्टको हो र मर्नु लाभ हो भन्ने कुरामा ऊ निश्चित हुन्छ। जिउनु चाहिँ ख्रिस्ट हो र मर्नु चाहिँ लाभ हो भनेर, ख्रिस्टमा मर्नु चाहिँ लाभ हो भनेर ऊ निश्चित हुन्छ। त्यसै गरी ऊ जीवनको चाल ख्रिस्टको सुसमाचारको योग्य बनाउँछ। उसले आत्मामा दृढ र एउटै मनका भई सुसमाचारको निम्ति परिश्रम गर्ने व्यक्ति नै असल क्रिस्चियन हो। फेरि भन्न चाहन्छु, आत्मामा दृढ र एउटै मनका भई सुसमाचारको निम्ति परिश्रम गर्ने व्यक्ति नै असल क्रिस्चियन हो। के तपाई आफ्नो क्रिस्चियन जीवनलाई जाँच्नुहुन्छ? तपाई ख्रिस्टको लागि के गर्न तयार हुनुहुन्छ? के तपाईँ आफ्नो जीवनबाट सुसमाचार प्रचार गर्नुहुन्छ? यी गम्भीर प्रश्नहरूलाई आफ्नो मनमा मनन गर्नुहोस्, र तपाईँलाई यो वचनले के झकझक्याउँछ, के सन्देश दिन्छ? तपाईँ आफै जहाँ हुनुहुन्छ त्यही आँखा चिम्म गरेर एकाग्र भएर शान्त ठाउँमा प्रभु यीशुसँग कुरा गर्नुहोस्। प्रभु यीशुले तपाईँको जीवनलाई धन्यको बनाउनुहुन्छ, प्रशस्त बनाउनुहुन्छ, विजयी बनाउनुहुन्छ, सुसमाचारको योग्य बनाउनुहुन्छ, आशिषित बनाउनुहुन्छ। परमेश्वरले तपाईँलाई प्रशस्त आशिष दिनुभएको श्रोता, आदरणीय श्रोता, हामीहरू परमेश्वरको सन्देश सुन्दा सुन्दै हाम्रो निर्धारित समय सकिएको छ। त्यसैले तपाईँलाई यो कार्यक्रमप्रति कुनै जिज्ञासा छ अथवा सन्देश बारे कुनै प्रकारको प्रतिक्रिया, या तपाईँ कुनै जिज्ञासा राख्नुहुन्छ, या तपाईँ सम्पर्कमा आउन चाहनुहुन्छ भने तपाईँलाई हाम्रो ठेगाना छ, कार्यक्रम सफल यात्रा, पोस्ट बक्स नम्बर 3304 काठमाडौँ बागमती नेपाल, पोस्ट बक्स नम्बर 3304 काठमाडौँ बागमती नेपाल, फोन नम्बर छ 9840271779, 9840271779, अर्को नम्बर पनि छ 9841339901, 9841339901। आदरणीय श्रोता, यतिन्जेलसम्म कार्यक्रम धैर्यपूर्वक सुन्नुभएको लागि यहाँलाई मुरी मुरी धन्यवाद छ। यस्तै आशिषमय कार्यक्रमहरू लिएर आउने बाचाका साथ यहाँहरूको जीवन आशिषमय रहोस् भन्दै एउटा ख्रिस्टे सुमधुर धुन यहाँहरूको बीचमा राख्दै म कार्यक्रम प्रस्तुता डाक्टर तेज रोका यहाँहरूबाट विदा हुन्छु। धन्यवाद। जय मसीह। परमेश्वरले आशिष दिउन्।

0: गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाई सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशु ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौं। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

श्रोता मित्र, यो संसारमा व्याकुल र दुखी हृदय बोकेर जिउने मानिसहरू धेरै छन्। तिनीहरूका हृदय धेरैवटा कारणले गर्दा व्याकुल भएको छ। ती कारणहरू जे भए पनि हामी निश्चय गरी यो कुरा जान्न सक्छौ कि परमेश्वरले तिनीहरूलाई शान्ति दिन पर्खिरहनु भएको छ, अर्थात कुरिरहनु भएको छ। तर त्यसका निम्ति मानिसहरू विश्वासद्वारा उहाँको चरणमा आउनु पर्छ, उहाँको नजिकमा आउनु पर्छ। परमेश्वरले मानिसलाई प्रेम गर्नुहुन्छ र उहाँ मानिसको हृदयमा बास गर्न चाहनुहुन्छ। आदिमा जब परमेश्वरले मानिसलाई सृष्टि गर्नुभयो तब उहाँले मानिसको जीवन खुशी र आनन्दले पूर्ण होस् भन्ने चाहनु भएको थियो। मानिस सन्तुष्टता र शान्तिमा जियोस् भन्ने उहाँले इच्छा गर्नुभएको थियो अनि उसलाई आदन भनिने सुन्दर बगैँचामा परमेश्वरले राख्नु भएको थियो। तर परमेश्वरको त्यो योजनालाई नाश पार्ने केही कुरा भयो। दुष्ट शैतानले परमेश्वरलाई घृणा गर्दछ। त्यो शैतानले मानिसको मनमा परमेश्वर प्रति शंका उत्पन्न गरिदियो। परमेश्वरको सृष्टि प्रति उसले नाना थरीका लक्षणहरू लगायो। यसो हुँदा मानिसले परमेश्वरको आज्ञा उल्लङ्घन गर्ने निर्णय गर्यो। हो मित्र, परमेश्वरको आज्ञा उल्लङ्घन गरेको कारण आज मानिसको हृदय दुष्ट भएको छ। त्यो हृदयमा खराब विचारहरू भरिएको छ र त्यो हृदय पापले पूर्ण बनेको छ, पापले भरिएको छ। खराबै कुराले मात्रै त्यो हृदय भरिरहेको छ। मानिसको जीवनमा पापले प्रवेश गरेपछि उसले अब परमेश्वरसँग संगति गर्न सकेन। वास्तवमा परमेश्वरले उसलाई आफूसँग संगति गर्नको निम्ति बनाउनु भएको थियो, तर पापको कारणले गर्दा ऊ अब परमेश्वरबाट अलग भयो। उसको जीवनका सबै खुशी र आनन्दहरू पनि बिलाएर गए। उसको हृदय छलकपटले भरियो, हृदय अति नै दुष्ट भयो। मानिसको हृदय सबै कुरा भन्दा छली हुन्छ र त्यसलाई निको पार्न सकिँदैन, त्यसलाई कसले जान्न सक्छ र? यर्मिया 17 अध्यायको 9 पदमा भनिएको छ, पाप र दुष्टताको कारण मानिस परमेश्वरदेखि अलग भयो, तर परमेश्वरले उहाँको महान प्रेमको कारण उहाँका एकमात्र येशु ख्रीष्टलाई मानिसको पापका निम्ति मर्न संसारमा पठाउनु भयो। मानिसलाई फेरि त्यो सुरुको जीवनमा फर्कने, त्यो सुरुको जीवन प्राप्त गर्ने एउटा नयाँ आशा दियो। त्यो आशा आज धेरै मानिसको निम्ति राखिएको छ। मानिसको हृदयको व्याकुलता हटाएर परमेश्वर त्यो हृदयमा बास गर्न चाहनुहुन्छ। मानिसलाई पापदेखि नाश हुनबाट बचाउन चाहनुहुन्छ। जसको जीवनमा पाप रहेको छ त्यो व्यक्ति परमेश्वरको राज्यमा वा स्वर्गमा प्रवेश गर्न सक्दैन भनी परमेश्वरले स्पष्ट बताउनु भएको छ। पाप के हो त? श्रोता मित्र, हामी विचार गरौं, के गर्दा चाहिँ त्यो पाप हुन्छ? सायद यो प्रश्न तपाईँको मनमा होला। पाप भनेको परमेश्वरको इच्छा विरुद्धमा हुने जुनै पनि विचार, व्यवहार, कार्य वा धारणा हो। यस्ता कुराहरूले मानिसको हृदयलाई अशुद्ध पार्छ। परमेश्वरले मानिसको बाहिरी क्रियाकलापहरूलाई मात्र हेर्नुहुन्न, तर मानिसको हृदयलाई, उसका विचारहरूलाई हेर्नुहुन्छ। परमेश्वरको नजरबाट कुनै पनि कुरा लुकेको छैन र लुक्न पनि सक्दैन। उहाँले सबैतिरका मानिसहरूलाई पश्चाताप गर्ने आह्वान गर्नुहुन्छ, आफ्ना पापबाट फर्कने सल्लाह दिनुहुन्छ। परमेश्वरको वचनमा यसरी लेखिएको छ, हामी परमेश्वरका सन्तान भएका हुनाले परमेश्वर सुन चाँदी वा पत्थर जस्तै हो भने हामीले ठान्नु हुँदैन। यिनीहरू चाहिँ मान्छेका कला र कल्पनाका प्रतिरूप मात्र हुन्। यस्तो अज्ञानताको समयलाई परमेश्वरले ध्यान दिनु भएन, तर अब प्रत्येक ठाउँमा सब मानिसहरूलाई पश्चाताप गर्ने आज्ञा दिनुहुन्छ, किनकि उहाँले एक दिन तोकिदिनु भएको छ जुन दिन उहाँले आफूले नियुक्त गर्नुभएका एकजना व्यक्तिद्वारा धार्मिकताको न्याय गर्नुहुनेछ। मित्र, म तपाईँलाई बताउन चाहन्छु कि यदि मानिसले परमेश्वरको यो आज्ञालाई व्यवस्था गर्यो वा पालन गरेन भने मृत्युपछि ऊ आगोको कुण्डमा फालिनेछ, जहाँ आगो कहिल्यै पनि निभ्दैन। त्यो ठाउँलाई हामी नरक पनि भन्दछौ। परमेश्वरले दिनुभएको आज्ञालाई पालन नगर्दा वास्तवमा हामीले ठूलो दशा बेहोर्नु पर्छ। त्यही कारणले गर्दा आज तपाईँको लागि एउटा मौका दिएको छ। त्यो मौका तपाईँले आज नै उपभोग गरेर आफ्नो पापबाट पश्चाताप गर्नुपर्छ र प्रभु येशू ख्रीष्टमा
विश्वास गर्नुपर्छ। आफ्ना पापको निम्ति पश्चाताप गर्नै पर्छ। आफ्नो पाप हामीले मानिलिनै पर्छ, श्रोता मित्र, स्वीकार गर्नै पर्छ। आफूले गरेको गल्तीलाई गल्ती हो भनेर हामीले भन्नै पर्छ। हामीले यदि कुनै दुष्ट कार्य गरेका छौँ भने त्यो पाप हो भने हामीले स्वीकार गर्नै पर्छ। हामीले पाप स्वीकार गर्यौं भने परमेश्वरले हामी भित्र एउटा नयाँ हृदयलाई सृष्टि गर्नुहुन्छ, जुन हृदयले परमेश्वरलाई प्रेम गर्दछ, उहाँको आज्ञा मान्दछ। उहाँको आत्माले मानिसलाई बाहिरबाट दोषी ठहराउँदैन, बरु आत्माले उसको जीवनमा बास गर्नुहुन्छ। आत्माले उसलाई सान्त्वना दिनुहुन्छ, अगुवाई गर्नुहुन्छ अनि बाटो देखाउनुहुन्छ, परमेश्वरका कुराहरू बुझ्न सहायता गर्नुहुन्छ। अनि जब पृथ्वीमा हाम्रो जीवन पूरा हुन्छ तब स्वर्गमा परमेश्वरले हामीलाई स्वीकार गर्नुहुन्छ। हो आदरणीय श्रोता मित्र, हामी स्वर्गमा स्वीकार गरिनको निम्ति हामी पापी छौ, परमेश्वरको आज्ञालाई उल्लङ्घन गरेका छौ, भङ्ग गरेका छौ भन्ने कुरा हरेक मानिसले स्वीकार गर्नै पर्छ। र त्यो डरलाग्दो पापबाट उद्धार पाउनको लागि, छुटकारा पाउनको लागि येशू ख्रिस्टमा विश्वास गर्नै पर्छ। तर आज धेरै जना मानिसहरू मृत्युपछि परमेश्वरको साथमा रहन जाने लायकका छैनन्, किनकि उनीहरूको हृदय दुष्टताले भरिएको छ, खराब विचारले भरिएको छ। त्यो दुष्टताको मालिक शैतान हो। दुष्ट शैतानले मानिसको हृदयलाई र त्यो हृदयमा हुने विचारहरूलाई पूर्ण रूपले कब्जा गरेको छ, ओगटेको छ, त्यसलाई पुरै नियन्त्रण गरेको छ। तपाईँलाई थाहा छ, मानिसको हृदयमा धेरै किसिमका दुष्ट आत्माहरूले बास गरेका हुन्छन्, अनि हामीले नचाहेर पनि यो कुरा स्वीकार गर्नै पर्छ कि अहंकार र स्वार्थ पनि दुष्टताको फल हो। अहंकार अथवा घमण्ड एउटा आगो हो मित्र, जसले मानिसको जीवनलाई जलाएर भस्म पार्दछ। मानिसले विभिन्न कुराको घमण्ड गर्छन्, धनको घमण्ड, योग्यताको घमण्ड, जातको घमण्ड, घरानाको घमण्ड, रूपको घमण्ड अनि यस्तै अरू कुराहरूमा घमण्ड गर्छन्। स्वार्थ पनि त्यस्तै कुरा हो, जसले मानिसलाई समाजमा एक्लो बनाउँछ। स्वार्थी मानिसको कोही मित्र हुँदैन, किनकि उसले आफ्नै मात्र फाइदा र भलाइ खोजेर

गर्नु भएको छ। उहाँ भन्नुहुन्छ, म तिमीहरूलाई विभक्त नहुने हृदय दिनेछु र तिनीहरूमा एउटा नयाँ आत्मा हालिदिनेछु। म तिनीहरूबाट ढुङ्गाको हृदय निकालेर मासुको हृदय हालिदिनेछु। इजकेल 11 अध्यायको 19 पदमा हामीले यस्ता कुराहरू पढ्न सक्छौ। परमेश्वरको यो प्रतिज्ञा तपाईँको निम्ति पनि हो। श्रोता मित्र, आज नै उहाँलाई विश्वास गर्नुहोस् र आफ्ना सबै ती डरलाग्दा कुराहरूबाट, पापमय स्वभावबाट फर्कनुहोस् र तपाईँको जीवनमा उहाँले नयाँ काम गर्नुहुनेछ। यसको लागि तपाईँले रोज्नुपर्छ र भन्नुपर्छ, प्रभु येशु मेरो जीवनमा नयाँ काम गर्नुहोस्। हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रीष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

0: जय मसीह तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुन्युज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम आत्मिक यात्रा।

नमस्ते आदरणीय मित्र, दुवै हात जोडेर आज यस मधुर समयमा तपाईंलाई यस कार्यक्रममा स्वागत गर्न पाउँदा मलाई धेरै खुशी लागेको छ। सबै मानिसलाई आफ्नो आफ्नै चिन्ता छ, होइन त? कोही भन्छन् खाइसार कि लाइसार, मरेपछि लम्पसार। कोही भन्छन् ऋण लागे नडराउनु, तर दिन लागे डराउनु। तपाईँको पनि आफ्नै चिन्ता होला। चिन्ताले गर्दा मानिसहरू यस संसारमा सञ्चले बस्न सक्दैनन्। एउटा आनन्दित जीवन जिउनको लागि हामीले चिन्ताबाट छुटकारा पाउनुपर्छ। तर हामी चिन्ताबाट कसरी छुटकारा पाउन सक्छौ? आज म तपाईँलाई चिन्ताबाट छुटकारा पाउने औषधिको बारेमा केही बताउनेछु। ओहो, माफ गर्नुहोस्, आज म तपाईँलाई चिन्ताबाट छुटकारा पाउने केही उपायहरू बताउन चाहन्छु। कृपया रेडियो नजिक आएर बस्नुहोस्। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ बेलिभर्स चर्च समुदायको तर्फबाट प्रस्तुत तपाईँको आफ्नै नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय मित्र, म तपाईँलाई धन्यवाद दिन चाहन्छु। तपाईँले आत्मिक यात्रा पत्रिका प्राप्त गरेर आफ्नो प्रतिक्रिया मलाई पठाउनु भएको छ, मन पराउनु भएको निम्ति तपाईँलाई धेरै धेरै धन्यवाद छ। म आशा गर्छु आउने दिनहरूमा हामी नियमित रूपले यो पत्रिका तपाईँको समक्ष प्रस्तुत गर्न सक्नेछौ। आउनु सधैँ उझै आज पनि एउटा अर्थपूर्ण मधुर भजन संगीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयार गरौं।

तपाईं र म विभिन्न कारणले चिन्तित हुन्छौं। फिक्री चिन्ता पनि एक प्रकारको रोग जस्तै हो। कहिलेकाहीँ त मानिस यति धेरै चिन्तित हुन्छ कि अन्तमा गएर ऊ पगला हुन्छ, बौलाउँछ, ऊ मानसिक रोगी बन्छ। सायद तपाईँले निश्चय यस्ता मानिसहरूलाई भेट्नु भएको छ होला। प्रभु येशूले भन्नुभएको छ, यो खण्ड म तपाईँसित बाइबलको मत्तीको सुसमाचार 6 अध्यायबाट पाठ गरिरहेको छु। म तिमीहरूलाई भन्दछु, के खाउँला के पिउँला भने आफ्नो प्राणको निम्ति र के लगाउँला भने आफ्नो शरीरको निम्ति फिक्री नगर। के जीवन खानेकुरा भन्दा र शरीर लुगाफाटा भन्दा उत्तम होइन र? आकाशका चराचुरुङ्गीहरूलाई हेर त, तिनीहरूले न त छर्छन् न अन्न कट्नी गर्छन् न भकारीमा बटुल्छन्, तर तिनीहरूका स्वर्गका पिताले तिनीहरूलाई खुवाउनुहुन्छ। के तिमीहरू तिनीहरूभन्दा बढी मूल्यवान छैनौ त? तिमीहरू मध्ये कुन चाहिँले फिक्री गरेर आफ्नो आयुमा एक घडी पनि थप्न सक्छ? अनि लुगाफाटाका निम्ति तिमीहरू किन फिक्री गर्दछौ? मैदानका लिली फूलहरूलाई हेर त, ती कसरी बढ्दछन्। तिनले न त परिश्रम गर्दछन् न धागो काट्छन्। तर म तिमीहरूलाई भन्दछु, सोलोमन राजा पनि आफ्ना सारा वैभवमा तिनीहरूमध्ये एउटा जति पनि आभूषित थिएनन्। आज हुने र भोलि अगेनामा फालिने घाँसलाई परमेश्वरले यसरी भइराउनुहुन्छ भने, ए अल्पविश्वासी हो, के तिमीहरूलाई झन बढी उहाँले भइराउनु हुने छैन र? यसकारण के खाउँला कि के पिउँला कि के पहिरौंला भनेर फिक्री नगर। भोलिको निम्ति फिक्री नगर, किनकि भोलिको दिनले आफ्नो फिक्री आफै गर्नेछ। भर्खरै मैले पाठ गरेको खण्ड प्रभु येशूले आफ्ना चेलाहरूलाई भन्नुभएको कुरा हो। चिन्ताग्रस्त रहने मानिसले यो कुरा याद राख्नुपर्छ कि उसले चाहेको कुरा उसँग नभए पनि कमसे कम परमेश्वरले केही कुरा त उसलाई दिनुभएको छ। परमेश्वरले जे दिनुभएको छ त्यसको निम्ति उहाँलाई धन्यवाद दिनुपर्छ। परमेश्वरले गर्नुभएका उपकारहरू सम्झनुपर्छ। ससाना कुराहरू जुन परमेश्वरले गर्नुभएको छ त्यसका निम्ति उहाँलाई धन्यवाद दिनुपर्छ। तपाईँका वरिपरि भएका मानिसहरू जसले तपाईँसँग प्रेम गर्छन् तिनीहरूका निम्ति तपाईँले परमेश्वरलाई धन्यवाद दिनुपर्छ। यदि तपाईँले एउटा धन्यवादको शब्द बोल्नुभयो भने त्यसले तपाईँको हृदयमा आनन्द उत्पन्न गर्नेछ। मैले बोलेको कुरामा तपाईँलाई विश्वास लाग्दैन भने आज नै कसैलाई धन्यवाद दिएर हेर्नुहोस्। आनन्दले चिन्तालाई हटाउँछ। आनन्दले तपाईँको मनको बोझलाई हलुको पार्दछ। एकजना व्यक्ति थिए, ऊ गरिब थिए, मजदूरी गरेर आफ्नो जीविका चलाउँथे। खान लाउनु हम्मे हम्मे पर्थ्यो, पेटभरि खान पनि पाउँदैनथे। झुप्रोमा बस्थे। तिनको जीवनमा एउटा ठूलो धोको थियो। त्यो धोको के हो भने तिनले जीवनमा कहिले पनि जुत्ता लाउन पाएका थिएनन्। तिनले मनमा नै सोच्दथे, यदि जुत्ता नै लाउन नपाए पनि कमसेकम चप्पल लाउन पाए त हुन्थ्यो। तर के गरोस्, बिचारा पैसाले पुग्दैनथ्यो। तिनलाई बडो नराम्रो लागेको थियो जीवनमा। जब चप्पल धरि पनि लगाउन नपाउँदा ऊ परमेश्वरसँग पनि गनगनाएका थिए, धेरै दुखित थिए। एक दिन दैनिक मजदूरीमा जाँदै थिए। बाटोमा जाँदै गर्दा तिनले एउटा मानिसलाई देखे जसको दुइटै खुट्टा थिएनन्। ऊ हेरेको हेरेकै भए। खुट्टामा चप्पल लाउन नपाएर त्यतिका दिनसम्म गनगनाएको ऊ खुट्टै नभएको मानिसलाई देखेर आफूलाई धन्य ठान्यो। उसले भन्यो, ओहो, म कति भाग्यमानी रहेछु है, कमसेकम मेरा खुट्टाहरू त कति राम्रा छन्। उसले परमेश्वरलाई आफ्ना खुट्टाहरूको निम्ति धन्यवाद दियो। हामी मानिसको एउटा बानी के हुन्छ भने हामीलाई आफ्नो समस्या मात्र ठूलो लाग्छ, आफ्नै कुरा पहाड जस्तो लाग्छ, आफैलाई मात्र चिन्ता फिक्री आइपरेको जस्तो लाग्छ। तर मित्र, यो संसारमा अरू मानिसहरू छन् जो ठूलो समस्या र चिन्तामा परेका छन्। त्यो व्यक्ति
चप्पल लाउन नपाएर गनगनाउँदै थियो, तर उसले यस्तो मानिस देख्यो जसको खुट्टा नै थिएन। हामीसँग जे छैन त्यसका निम्ति किन चिन्ता गर्नु? बरु जे हामीसित छ त्यसका निम्ति परमेश्वरलाई धन्यवाद दिनुपर्छ। जे हामीसँग छैन त्यसका निम्ति असन्तुष्ट हुनुभन्दा जे हामीसित छ त्यसमा आनन्दित हुनु असल हो। नेपालीमा एउटा भनाइ छ, कालो पोते नपाउनेलाई तिलहरीको धोको, केही नभएकाले दामी चीजको इच्छा गर्नु। यीशुले भन्नुभयो, चिन्ता फिक्री गरेर हामी आफ्नो अवस्थालाई सुधार्न सक्दैनौ, बरु बिगार्छौ। यीशुले भन्नुभयो, फिक्री गरेर हामी आफ्नो आयु बढाउन सक्दैनौ। चिन्ता गर्ने मानिसले जान्नुपर्ने एउटा कुरा यो छ कि उसित जे छ त्यसको निम्ति सधैँ परमेश्वरलाई धन्यवाद दिनुपर्छ। उसले पवित्र बाइबलमा भजन लेखकले परमेश्वरप्रति धन्यवादी हुँदै यसो भनेका छन्। भजन संग्रह 103 हे मेरो आत्मा परम प्रभुलाई धन्यको भन, र ममा जे जति छन् ती सबैले उहाँको पवित्र नामलाई धन्यको भनुन्। हे मेरो आत्मा परम प्रभुलाई धन्य भन, र उहाँका सबै उपकारहरू नबिर्सी। तपाईँले चाहनुभएको कुरा तपाईँले प्राप्त गर्नुभएको छैन होला, तर यसो विचार गर्नुहोस्, परमेश्वरले तपाईँलाई कति धेरै कुराहरू दिनुभएको छ। जिउनको निम्ति सास दिनुभएको छ, उहाँले तपाईँलाई प्राण दिनुभएको छ। यो प्राणको मूल्य कति होला? ओहो, प्राणको मूल्य कसैले पनि जान्दैन, कसैले पनि प्राणको मूल्य तिर्न सक्दैन। सासको महत्व र मूल्य अस्पतालमा पर्सेर अक्सिजन लगाउनु पर्दा मात्रै थाहा हुन्छ। यो सित्तैमा पाएको हावा सास कति महत्वपूर्ण रहेछ। परमेश्वरले हामीलाई सास फेर्नको निम्ति सित्तैमा हावा दिनुभएको छ, खानको निम्ति भोजन दिनुभएको छ, लाउनको निम्ति लुगाफाटा दिनुभएको छ, बस्नको निम्ति छानो दिनुभएको छ, घर दिनुभएको छ। हामी भोके र नाङ्गे बस्नु परेको छैन। परमेश्वरले कति ठूलो कृपा गर्नुभएको छ। यी सबै कुराको निम्ति हामी परमेश्वरप्रति धन्यवादी हुनु पर्दैन र? सायद तपाईँ कतिजनाले भन्नुहोला, परमेश्वरले कमाएर दिएको र मैले नै पसिना बगाएर कमाएको। भन्नुहोस् भन्नुहोस्, सबै तपाईँले नै गर्नुभएको हो। हामीले जुन कुरा पाएका छौं, यदि त्यसका निम्ति परमेश्वरलाई धन्यवाद

धन्यवाद दिन सक्यौं भने हामी अझ अरू आशिषहरू परमेश्वरबाट पाउनेछौं। परमेश्वर हाम्रा पिता हुनुहुन्छ, उहाँले सधैँ हाम्रो भलो चिताउनुहुन्छ, हामीलाई खुशी र सफल जीवन दिन चाहनुहुन्छ। हामीले जे पाएका छौं त्यो परमेश्वरले नै दिनुभएको हो। तपाईँ र मैले जिउने समय पनि परमेश्वरबाट नै हामीले पाएका छौं। यस्तो महत्वपूर्ण समय हामीले चिन्ता फिक्री गरेर बिताउनु हुँदैन। एकपल्ट प्रभु येशूले 10 कुष्ठरोगीहरूलाई निको पार्नुभयो। निको भएका 10 मध्ये 1 मात्र प्रभुलाई उहाँले गर्नुभएका कृपाको निम्ति धन्यवाद दिन फर्केर आयो, अरू 9 धन्यवाद दिनु जरूरी ठानेनन्। यो कस्तो व्यवहार हो? यस्तै मानिसहरू पछिबाट गएर चिन्ता फिक्रीका शिकार बन्दछन्। अधन्यवादी मानिसले नदुखेको कपाल डोरी लगाएर दुखाउँछ। मैले भन्न खोजेको कुरा सायद तपाईँले बुझ्नुभयो होला। याद राख्नुहोस्, धन्यवादी हृदय भएका व्यक्तिले जीवनमा उन्नति गर्छन्, अधन्यवादी गनगनेले मर्दा पनि हात मुठी पारेर मर्छन्। ससाना कुराको निम्ति धन्यवादी बनौ। परमेश्वरप्रति मात्र होइन तर आफ्ना साथी मित्र छोरा छोरी श्रीमान श्रीमती बुवा आमा गुरूजन हाम्रा सबै मित्रहरूप्रति र हाम्रो सेवा गर्ने हरेकप्रति धन्यवादी बनौ। जीवन नै धन्यको बन्नेछ। श्रापित जीवनलाई त्यागेर धन्यवादी जीवन रोजौं। यही नै अर्थपूर्ण जीवन। कुराकानी गर्दा गर्दै प्रिय मित्र समयले मलाई विदाई दिइसकेको छ। तर पनि यदि आजको कुराकानी सुनेर तपाईँले आफ्नो जीवनमा एउटा परिवर्तनको निम्ति अठोट लिन चाहनुहुन्छ, आफै एक धन्यवादी व्यक्ति बन्न चाहनुहुन्छ भने मलाई पनि आफ्नो खुशी बाँड्नुहोस्। मेरो ठेगाना हो कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। मलाई तपाईँको पत्रको

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
1: साँचो हिरो अथवा नायक कस्तो देखिन्छ? जय मसीह तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 67 यहाँहरूलाई स्वागत छ। हामी प्राय नायकहरूलाई ती प्रसिद्ध खेलाड़ीहरू, चलचित्र स्टारहरू वा संगीतकारहरू भनेर सोच्छौ जो मञ्चमा चम्कन्छन् र जसको युट्यूबमा लाखौं फलोवरहरू हुन्छन्। मञ्च बाहिर उनीहरूको व्यवहार महत्वहीन देखिन्छन्। जबसम्म उनीहरूले हामीलाई मनोरञ्जन दिन्छन्, हामी उनीहरूलाई पृथ्वीको सबैभन्दा महत्वपूर्ण व्यक्तिको रूपमा हेर्न रोच्छौ। वास्तविक नायक कस्तो देखिन्छ भन्ने बारेमा बाइबलले हामीलाई के सिकाउँछ? फिलिपीको पुस्तक 2:3-4 पद, स्वार्थ वा अहंकारमा केही नगर तर नम्रतामा एउटाले अर्कालाई आफूभन्दा श्रेष्ठ ठान। तिमीहरू हरेकले आफ्नै हित मात्र नखोज तर अरूका हितलाई पनि हेर। वास्तविक हिरो त्यो हो जसले आफ्नो भन्दा अरूको बढी वास्ता गर्छ। उसले खाँचोमा परेकाहरूप्रति करूणा देखाउँछ। तिमीले जे पाउँछौ त्यसले जीविको

0: प्रदर्शन गर्छौ, तर तिमीले जे दिन्छौ त्यसले जीवन बनाउँछ। कलाटीको पुस्तक 6 अध्यायको 2 पद, एउटाले अर्काको भार उठाऊ र यसरी क्रिस्टको व्यवस्था पूरा गर। जब हामी हाम्रो भविष्यको जीवनको लक्ष्यहरू निर्धारण गर्छौ, ती स्वार्थी लक्ष्यहरू हुनुहुँदैनन् जहाँ हामी आफूलाई धनी र आरामदायी बनाउन खोजिरहेका हुन्छौ। बरु ती हाम्रा प्रतिभा र क्षमताहरू विकास गर्नमा केन्द्रित हुनुपर्छ, ताकि हामी आवश्यकतामा परेका अरूलाई मद्दत गर्न सकौं। प्रसिद्ध बास्केटबल प्रशिक्षक जिम भाजानोले एक पटक भनेका थिए, एक व्यक्ति तब मात्र साँच्चै पूर्ण हुन्छ जब ऊ आफूभन्दा ठूलो कुराको हिस्सा बन्छ। कलसीको पुस्तक 1 अध्यायको 12 पद, यसकारण परमेश्वरका चुनिएकाहरू पवित्र र प्रिय भएका तिमीहरूले करुणा, दया, दीनता, नम्रता र धैर्य धारण गर। परमेश्वरको नजरमा वास्तविक नायकहरू ती हुन् जसले अरूप्रति करुणा देखाउँछन्। तिनीहरू अरूलाई परमेश्वरको निस्वार्थ प्रेमले प्रेम गर्छन्। जब तिनीहरूमाथि दुर्व्यवहार गरिन्छ, तिनीहरूले दया देखाउँछन्। तिनीहरू अरूसँगको व्यवहारमा नम्र र कोमल हुन्छन्। तिनीहरूले दया र धैर्यताका साथ व्यवहार गर्छन्। भजन संग्रहको पुस्तक 82 अध्यायको 3-4 पद, दुर्बल र अनाथहरूको रक्षा गर, गरीब र थिचोमिचोमा परेकाहरूको न्याय गर, दुर्बल र दरिद्रहरूलाई छुटाऊ र दुष्टहरूका हातबाट तिनीहरूलाई छुटकारा दियो। बाइबल भरि धेरै पदहरू छन् जहाँ परमेश्वरले हामीलाई सबैभन्दा बढी आवश्यकता भएकाहरूलाई मद्दत गर्न आग्रह गर्नुहुन्छ। विशेष गरी परमेश्वरले हामीलाई अनाथ र विधवाहरू जस्ता विपन्नहरूको हेरचाह गर्न आग्रह गर्नुहुन्छ। लुकाको पुस्तक 14 अध्यायको 12-14 पद, अनि उहाँलाई निम्तो दिनेलाई पनि उहाँले भन्नुभयो, तिमीले बिहान अथवा बेलुकीको भोज लगाउँदा आफ्नो मित्रहरूलाई, आफ्ना दाजुभाइहरूलाई वा तिम्रो कुटुम्बहरूलाई वा धनी छिमेकीहरूलाई निम्तो नदेऊ, नत्र तिमीहरूले पनि साटोमा तिमीहरूलाई निम्तो दिएर तिम्रो गुण फर्काइदिनेछन्। तर तिमीले भोज लगाउँदा गरीब, लुला, लङ्गडा, अन्धहरूलाई बोलाऊ र तिमीले आशिष पाउनेछौ, किनकि तिनीहरूले तिम्रो गुण फर्काउन सक्दैनन्। तर मृत्युबाट धर्मीहरूको पुनरुत्थान हुँदा तिमीहरूले यसको प्रतिफल पाउनेछौ। प्रिय श्रोता, वास्तविक नायकहरू ती हुन् जसले आफ्नो जीवन अरूको सेवामा समर्पित गर्छन्। तिनीहरू अरूको सेवा गर्छन् र तिनीहरू बदलामा केही प्राप्त गर्ने चाहना गर्दैनन्। तिनीहरू आफ्नो आवश्यकताहरूको हेरचाह गर्न परमेश्वरमा भरोसा राख्छन् र यसले तिनीहरूलाई कुनै पनि प्रतिबन्ध बिना अरूलाई दिने स्वतन्त्रता दिन्छ। प्रिय श्रोता, तपाईँ आफ्नो जीवन कसरी बिताउने योजना बनाउनु भएको छ? के तपाईँ साँचो हिरो बन्न रोज्नुहुन्छ? आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
1: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्।
2: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
1: हवस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
3: अछि नेनादीको दोनी छ्या आत्मिकी ज्याजो स्पार्क माई फेथ जुगु विश्वास के चमक हया बिउ। परमेश्वर अछि त छिबो ज्याछिङगु थ्या पाखे पिने यङ्के मास्ते हो। जय मसी जोजल बाजी अमृता महर्जन कार्यक्रम स्पार्क माई फेथ यु जीवन या छेन श्रृंखला भाग 36 के छि सकसि दन लसकु छ। जी सकसिया मंसदु जी इम्त दर्शन धायो इबिन झिगु मने हे सुरुजुई, तर झी सकसिन थगु दर्शन या त यथार्थ हे त मागुकु त याए मखु। परमेश्वरजीको नुगले दर्शन तया बिबले उगो दर्शन कथा ज्यायामा धका इच्छा वयाके झिगु नीति छगु योजना दु अले व उखिया त फलदायी जुइगु श्रे मास्ते व यिनमिपि झिगु दर्शन कथा ज्याया त परमेश्वरजी त प्रेरित आएगु छगु कथा झिगु आया जीवनशैली असहज महसुस याके गुख व झिगु आराम या त पङ्ग थनिगु ज्यायाफु छगु इले झि त अपुछे चोङ्गु ख आ अपथे चुनि झी सन्तुष्ट जुया चुनुगु झिगु जीवन या दिनचर्या आजि त सन्तुष्ट याइगु खने मधु नापा नापा झि त योगु जीवने क्षेत्रे आजि त छा असहज जुया चुन धका छि निना चोङ्गु जुइफु थुकिया कारण जुइफु कि छि थगु जीवनया छगु चरण ने निठेना चोङ्गु दु गणछित न्योने उने गु ई वो गुदु व छिगु जीवने परमेश्वर छित खनेमा गुदु विकास छिगु ज्याछिङगु जीवन शैलिया सामना याना चोङ्गुदु मोसा छम मनुया तदङ्गु उदाहरण ख घुमिसित परमेश्वर थगु ज्याछिङगु क्षेत्र पिने यङका थजागु थासे तयाबिल गु गु व नापा छगु सोया तस्कपा हिब्रुज जुन छगु अध्याय नि पेगु नि खुगु पत्के धातगुदो विश्वास हे मोसा तदङ्क जुई धका फारो या म्याया क्या मुखु धाल पापे चुना पलखा मोज मोजा याएगु स्वया परमेश्वरिया मनु तदलिसे दुख कष्ट फेगु हे म एकल मिश्र यागु दक्को सम्पत्ति स्वया मुक्ति बिम ख्रिस्टियानिटी हेला याका जुइगु हे म तद त्याकल छादासा व परमेश्वर बिगु शिर्पा क्याय त पिया चोमख मोसा मिश्रे तस्क आरामदायी जीवन हना चोङ्गु ख वयागु जीवन दरबारे चुना चोम राजकुमार या विलासिता जागु ख तर व सन्तुष्ट मजु दाथेगु नुग्ल परमेश्वर या सेवा याई म मनु संसार या खे नीति मुना गुब्रेन सन्तुष्ट जुइमुखु परमेश्वर मोसा या त थुगु संसार या मुखु गु शिर्पा या दर्शन बिल इपि भविष्य या संसार यापी ख गण यशु पृथ्वी या जुजु जुया शासनिया भजन सुई गुगु अत्यायु नेगु पत्के धाटकुदु उकि हे परम प्रभु जी छुकी यागु आशा यागु जिगु आशा दैगुला छि हे जक ख यो पिन्यन मेपि परमेश्वर मोसा या त वयागु ज्याछिङगु क्षेत्र पिने यङ्गा छगु थासे हयादिल गन वेकल इजरायली त्यो त मिश्र पिने यङ्केगु व परमेश्वर वचन बियादिगु देशे यङ्केगु विशेष बोलावट पुगुङ्केगु जुई वयागु ज्याछिङगु थासे दर्शन वल यो पिन्यन मेपि ना जाम दार्शनिक राफ वर्ल्ड इमोसन छक दयादिगु ख छ या त ग्यागु ज्या या साहस तैगु ग्यागु अभाव मखु ग्यागु स्वया न महत्वपूर्ण छुदु दैगु निष्कर्ष ख छगु दर्शन या त अनुसरण याय त साहसमा फरक जुई त साहसमा थुकिया नीति ज्याछिङगु तोता अज्ञात थासे वोनेमा तर थो लपु लेई मेसा थगु जीवने तदङ्गु विजय प्राप्त ए थुगु ज्याछिङगु था चुना चुनिपि मनु त थगु लक्ष्य बिरलै हे जक थिने जीवन या फुक्क दया छे तदङ्गु सफलता हे नीति चिस छु फरक यायमा चिस मौसयु ममस्युगु ज्या यायमा नापाङ्गु पत्रुस छगु अध्याय खु नेगु पत्के दया तगुदु अज्यागुनि छिम्स आ न्याक्को दुख कष्ट फेमासा दिक्क जामते लिपा छिमी तस्क लेता खने थुकेला झन जक छिमगु विश्वास शुद्ध व भिउ धका केने सिना उनी बोले लुला मि तया जाचे याना सोई छिमगु विश्वास ला लु सोया योको बि अज्यागुनि यीशु ख्रिस्ट जायदी बोले छिमतन त दङ्की चुए तै अले धन्य पि धका धाई यो पिन्यन मेपि छिगु जीवन या नीति छु बाला धका परमेश्वर सु अले वेकया इच्छा छित छगु यात्रा यङ्क्यु ख गुकि छिगु जीवने योकु सवा हे गुजुई परमेश्वर छिगु नीति ग्वासा गयादिगु भविष्य या जीवन या अनुभव या त छिगु ज्याछिङगु था तोते त तयार दुला छिगु मंस या त छ्यौ फुङ्गा कुए तोते मते अले उकिया त सत्य या त पलान्याकी थौयागु वचन येना दिगुनी परमेश्वर छि सकसित न सवाबीमा जय मसीह
4: नमिपी छिमसा नकतिनि हे जक बाइबलिया प्रभावशाली शिक्षकको आत्मिकी लपु केनादिम सोमन भिक्टर चोयादिगु हसना जिगु हे नेपाल भाषाया रेडियो ज्याजो स्पार्क माइ फेथ जिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर 2 98 68 55 33 39 98 68 55 33 39 कासा ज्याजो नेना दिगुनी छित यकु यकुए सुब्या परमेश्वर छित सवाबीमा जय मसीह।
5: यस गुड न्यूज एफएम प्रालीलाई एकजना दक्ष साथै अनुभवी प्राविधिक टेक्निसियनको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। आवश्यक योग्यता कम्तीमा पनि 12 कक्षा पास भएको, टेक्निकल ज्ञान र मिडियामा इन्ट्रेस्ट भएको, अडियो भिडियो एडिटिङ तथा मिक्सिङ गर्न सक्ने, सोशल मीडिया प्लेटफर्महरूको लागि आवश्यक सामग्री तयार गर्न सक्ने, क्यामेरा राम्रोसँग चलाउन सक्ने। थप जानकारी तथा सम्पर्कको लागि गुड न्यूज एफएम प्राली अनामनगर काठमाडौँ फोन नम्बर 01 47 70 74 01 47 70 74 र 01 59 13 755 01 59 13 755।
6: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस,
7: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
8: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
9: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड,
10: गल्कुपाका 29 ठमेल काठमाडौँ।
11: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ,
8: फोन नम्बर 40225 44
12: 40225 44 40225 74 40225 74।

0: மாமி பால் பாலிக்கலை பண்ணி சொல்லு மாயா கண்ணும் தன்னு பாத் Hello, Tinder Unta. Good to see you. It's a part. Duplo, egg, megal. What is it to? Tapa alpani, sinise.
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स.
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू.
3: परीक्षा र प्रलोभनहरू. नमस्ते तथा जयमसी. म जोनी एरिक्सन टाडा एउटा सानो बाइबल पाठसँग आएकी छु. तपाईँलाई थाहा छ म तपाईँको बारेमा त भन्न सक्दिन, तर म प्राय मानिसहरूलाई तिमीहरूको परीक्षा र प्रलोभनहरूबारे यसरी कुरा गरेको सुन्छु. मानव ती दुवै एउटै कुरा हुन्, तर सोच्नुहोस् त के ती वास्तवमा एउटै हुन् त? याकुब एक अध्यायमा बाइबलले भन्छ, परीक्षामा पर्दा कसैले पनि नभनोस् परमेश्वरले मलाई परीक्षामा पार्नु भएको छ, किनभने परमेश्वर दुष्टताद्वारा परीक्षामा पर्नुहुन्न र उहाँले कसैलाई पनि परीक्षामा पार्नुहुन्न. परीक्षा र प्रलोभनहरू सुन्दा उस्तै लागे पनि ती वास्तवमा उस्तै होइनन्. परीक्षा भनेको एउटा जाँच हो जुन परमेश्वरले हाम्रो विश्वासलाई प्रमाणित गर्न र धीरज उत्पन्न गराउनका लागि हाम्रा अगाडि राख्नुहुन्छ. परीक्षाहरू यस्ता कुराहरू हुन् जसलाई हामी आनन्दका साथ सामना गर्न सक्छौ, तर प्रलोभनमा आनन्द मनाउने कुनै कुरा हुँदैन. होइन, परीक्षाहरू जस्तो परमेश्वरले हाम्रो मार्गमा प्रलोभनहरू कहिले राख्नुहुन्न. प्रलोभनहरू तब उत्पन्न हुन्छन् जब हामी आफ्नै दुष्ट इच्छाद्वारा लोभिन्छौं र तानिएर टाढा लगिन्छौं. त्यसो भए परीक्षा र प्रलोभनहरू कसरी सम्बन्धित छन् ल यसबारे सोच्नुहोस्. जब तपाईँ परमेश्वरले दिनुभएको परीक्षामा असफल हुनुहुन्छ, तब हामी धीरज र आज्ञा पालन गर्न उहाँले दिनुभएको अनुग्रहलाई अस्वीकार गर्छौं. तब तपाईँले आफ्नो विश्वासलाई परिष्कृत गर्ने परमेश्वर प्रदत्त अवसर गुमाउनुहुन्छ. तपाईँलाई लाग्छ कि यो प्रयास गर्न लायक छैन वा तपाईँ यो झन्झट मोल्न चाहनुहुन्न. त्यस बिन्दुमा जब तपाईँ आफ्नै बाटोमा हिँड्न र आफ्ना सबै इच्छाहरू खोज्न वा गनगन गर्न र गुनासो गर्न लोभिनुहुन्छ, तब एउटा असफल परीक्षा प्रलोभनमा परिणत हुन सक्छ. मैले यो कुरा धेरै पटक अनुभव गरेकी छु. वास्तवमा जब मेरो नयाँ नयाँ चोट लागेको थियो र म व्हीलचेयरमा जीवन बिताउने अवस्थाको सामना गर्दै थिए, तब मलाई याद छ कि अस्पतालमा मलाई केवल पक्षघातसँग मात्र जुझ्नु परेको थिएन, तर त्यसमाथि मलाई रुगाखोकी पनि लाग्यो. अनि तपाईँलाई थाहा छ म परमेश्वरमाथि भरोसा राख्ने झन्झट लिन चाहन्नथे. म रिसाएकी थिएँ र मलाई वास्ता थिएन कि यो उहाँले मेरो विश्वासलाई परिष्कृत गर्न वा मलाई बढ्न वा धीरज गर्न मदत गर्ने योजना बनाउनु भएको अर्को एउटा कुरा मात्र हो. त्यसैले मैले अनुग्रहलाई समातेर राख्ने र ख्रिष्टमा मेरो विश्वासलाई बलियो बनाउने परमेश्वर प्रदत्त अवसर गुमाए. यसको सट्टा पक्षघात हुनु र रुगाखुकी लाग्नु चाँडै नै मेरा लागि मेरो रिस पोख्ने प्रलोभन बन्न पुग्यो. अनि मैले त्यस्तै गरे. म आफ्नै बाटोमा हिँड्न र गुनासो गर्न लोभिए. अनि त्यति बेला नै याकुब एक अध्यायको 14 र 15 पद लागू भयो जहाँ भनिएको छ, तर हरेक मानिस तब परीक्षामा पर्छ जब ऊ आफ्नै अभिलाषाद्वारा खिचिन्छ र लोभिन्छ. तब अभिलाषा गर्वमा बसेर पापलाई जन्म दिन्छ र पाप जब बढेर पूर्ण हुन्छ त्यसले मृत्युलाई जन्म दिन्छ. अर्को शब्दमा भन्नुपर्दा मेरो गुनासो केवल मेरो पक्षघातको बारेमा मात्र होइन, तर रुगाखोकीसँग जुद्धाको गुनासो त्यसले पापलाई जन्म दियो, असन्तोष र तितोपनको पाप. मलाई यति ठूलो परीक्षामा पर्न दिनुभएकोमा परमेश्वरप्रतिको रिस र विद्रोहको पाप. तर कोही अझै पनि भन्न सक्छन्, होइन जोनी, यसको मतलब त यो अझै पनि हो कि परमेश्वरले नै तपाईँको परीक्षा लिइरहनु भएको छ. तर याकुबका त्यसपछिका केही पदहरूमा यसको उत्तर छ. मेरा प्रिय दाजुभाइहरू, भ्रममा नपरौ. हरेक राम्रो र परिपूर्ण वरदान माथिबाट आउँछ जुन ज्योतिहरूका पिताबाट तल ओर्ली आउँछ. परमेश्वरले कहिले पनि परीक्षाहरू प्रलोभनमा परिणत हुन् भन्ने चाहनुहुन्न. परीक्षाहरू उहाँका असल र परिपूर्ण वरदानहरू हुन् जसको उद्देश्य तपाईँको विश्वासलाई परिष्कृत गर्नु, धीरज विकास गर्नु र तपाईँलाई परिपक्व र पूर्ण बनाउनु हो. अनि हरेक परीक्षाको साथमा यदि हामी यसलाई स्वीकार गर्दैनौ जसरी मैले रुगाखोकीको बेलामा गरे, तर यसलाई ग्रहण गर्छौं भने परमेश्वरले साथ दिने अनुग्रहको प्रतिज्ञा गर्नुहुन्छ. परीक्षाको बेला हामी कस्तो प्रतिक्रिया दिन्छौं भन्ने नदेखेसम्म हामी आफ्नो चरित्रको गहिराईलाई वास्तवमा जान्न सक्दैनौ. तर अहो, जब हामी भक्तिभावका साथ कार्य गर्छौं कस्तो ठूलो पुरस्कार। यस संसार भन्दा बाहिरका पुरस्कारहरू पाइन्छन् किनकि याकुब एक अध्यायको 12 पदले हामीलाई उत्साह दिन्छ, धन्य हो त्यो मानिस जसले परीक्षामा धीरजी बनिरहन्छ किनकि उसले जाँचमा खरो ठहरिएर जीवनको त्यो मुकुट प्राप्त गर्नेछ जुन परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूलाई प्रतिज्ञा गर्नुभएको छ। त्यसैले म आशा गर्छु कि तपाईँले आजको यो सानो बाइबल पाठको आनन्द उठाउनुभयो। तपाईँको परीक्षालाई एउटा साथीको रूपमा स्वागत गर्नका लागि तपाईँलाई अनुग्रह दिनुभएको होस् भनी परमेश्वरसँग विन्ती गर्नुहोस् र यसलाई तितोपन वा असन्तोषमा परिणत गर्ने प्रलोभनबाट जोगाउनु भएको होस् भनी उहाँलाई प्रार्थना गर्नुहोस्। यो बाइबलबाट सिकाइएको एउटा राम्रो पाठ हो। आमेन।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एण्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 98082848 70। आशाको सन्देश नेपाल, नखु ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।

0: गुड न्युज एफएम 105.1
1: के भयो? के को हल्ला खल्ला हो यो?
2: के हुनु? डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
3: के सकिनु नि? गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
1: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
3: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
2: हामीले त ध्यानै नदिएको।
3: त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।

0: सूचना सूचना सूचना यस गुड न्यूज एफएम प्रालीलाई एकजना दक्ष साथै अनुभवी प्राविधिक टेक्निसियनको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। आवश्यक योग्यता कम्तीमा पनि 12 कक्षा पास भएको, टेक्निकल ज्ञान र मिडियामा इन्ट्रेस्ट भएको, अडियो भिडियो एडिटिङ तथा मिक्सिङ गर्न सक्ने, सोशल मिडिया प्लेटफर्महरूको लागि आवश्यक सामग्री तयार गर्न सक्ने, क्यामेरा राम्रोसँग चलाउन सक्ने। थप जानकारी तथा सम्पर्कको लागि गुड न्यूज एफएम प्राली अनामनगर काठमाडौँ फोन नम्बर 01-4770-754 01-4770-754 र 01-59-13-755 01-59-13-755। हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चौक ललितपुर,
1: प्रोपाइटर सानु सापकोटा, 01-52-028-54 01-52-028-54 र 98-511-25-638 98-511-25-638।
2: गाउन भाडामा,
3: गाउन भाडामा,
2: हे गाउन भाडामा।
0: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट, सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकैसेट भाडामा उपलब्ध गराइन्छ।
4: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
0: अधिक जानकारीको लागि मोबाइल 98-41-87-68-02 98-41-87-68-02
1: र 98-18-25-12-40 98-18-25-12

0: यो गुड न्युज एफएमबाट आउने गुड न्युज प्रवासी सन्देश कार्यक्रम चाहिँ मलाई असाध्यै मन पर्छ हौ नाति।
1: होइन हजुरबा, यो गुड न्युज प्रवासी सन्देश कार्यक्रम चाहिँ तपाईँलाई किन अति मन पर्छ?
0: ल सुन नाति, प्रवासमा रहेका छोरा छोरीको आवाज सुन्न पाइन्छ, आशिष सुन्न पाइन्छ, त्यति मात्र कहाँ हो र हाल खबर बुझ्न पाइन्छ। त्यही भएर मलाई यो कार्यक्रम अति मन पर्छ। त्यति मात्र कहाँ हो र हामीले पनि फोन गरेर प्रवासमा रहेका प्रियजनहरूलाई सम्झन सकिन्छ ठ्याक्क पारेर।
1: ए हो र हजुरबा, मेरो पनि विदेशमा धेरै साथी सङ्गी छन्, म पनि उनीहरूलाई फोन गरेर सम्झन चाहन्छु, सन्देश दिन चाहन्छु, हाल खबर बुझ्न चाहन्छु।
0: त्यसो भए तैले गुड न्युज प्रवासी सन्देश कार्यक्रम सुन्नु पर्छ ठ्याक्क पारेर। मङ्गलबार बेलुकी 4 बजीदेखि 5 बजीसम्म आउँछ, बुझिस?
1: बुझे हजुरबा, बुझे।
0: यो कार्यक्रमलाई चाहिँ प्रायोजन गरेको छ आराधना नेपाली मण्डली हङकङले। म त सुन्छु, तपाईँहरू पनि सुन्ने होइन त ठ्याक्क पारेर।

0: जय मसीह म गायिका चन्दा देवान तपाई अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम जय मसीह।
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्यून गरेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम जयमसीमा। आदरणीय श्रोता, कार्यक्रम जयमसी लिएर प्राविधिक मित्र सन्ध्याजी र म पुनन हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता मंगलबार हामी तपाईँलाई 10 बजेदेखि 11 बजेसम्म साथ दिँदै आइरहेको छौं र कार्यक्रम मार्फत विशेष गरिकन हामी जयमसी अभिवादनहरू व्यक्त गर्दछौं र तपाईँले आफ्ना प्रियजनहरू जो टाढा नजिक हुनुहुन्छ तपाईँ सम्झिरहनु भएको छ उहाँहरूलाई सम्झना स्वरूप न्यानो अभिवादन जयमसी व्यक्त गर्न सक्नुहुनेछ र त्यति मात्र होइन हामी क्षमा लिन्छौ क्षमा दिन्छौ संसारमा छौं मानिसहरू हौं र हामीले एकअर्कालाई क्षमा लिने दिने कुराहरूमा एकदमै अगाडि हुनुपर्दछ। यही कुराहरूलाई चाहिँ हामी कार्यक्रम मार्फत पनि उत्साह दिन्छौ र व्यक्त गर्दै पनि आइरहेको छौं र तपाईँले फोन गर्न सक्नुहुनेछ 01-4870-754 01-4870-754 हाम्रो टेलिफोन नम्बर रहेको छ भने 98-023-44-646 98-023-44-646 हाम्रो वाट्सएप नम्बर रहेको छ। फोन गरेर साथ दिन सक्नुहुनेछ आफ्नो जयमसी अभिवादन कार्यक्रम मार्फत व्यक्त गर्न सक्नुहुनेछ र आफ्ना प्रियजनहरूलाई तपाईँले सम्झिन सक्नुहुनेछ र यो समयमा एउटा गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु म। फोन गर्दै गर्नुहोला गीतपछि उपस्थित हुने नै छु।

0: निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम जय मसीह तपाईँ सुन्दै हुनुहुन्छ र आफ्ना प्रियजनहरूलाई तपाईँले सम्झिन सक्नुहुनेछ। तपाईँले एकदमै सम्झिन चाहनुभएका व्यक्तिहरू जो टाढा नजिक हुनुहुन्छ उहाँलाई न्यानो अभिवादन जय मसीह एकमुष्टमा व्यक्त गर्न सक्नुहुनेछ कार्यक्रम मार्फत र यही कार्यलाई नै हामी निरन्तर अगाडि बढ़ाउँदै आइरहेको छौं र त्यति मात्र होइन हामी क्षमा लिने दिने कार्यलाई पनि निरन्तर अगाडि बढ़ाइरहेको छौं। तपाईँको व्यक्तिगत जीवनमा पनि तपाईँले क्षमा लिने दिने कार्यहरूलाई अगाडि बढ़ाउनुहोस् प्राथमिकतामा राख्नुभएको होस् र सँगसँगै कार्यक्रम मार्फत पनि तपाईँले क्षमा लिन र दिन सक्नुहुनेछ। फोन लाइनमा कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो बहिनी, जय मसीह बहिनी।
0: जय मसीह पुनाजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: हजुर, म आरामै छु, सन्चै छु। माथितिर गएको थिएँ अनि अहिले भर्खर कोसा आएछ, मोर्निङ गएको।
0: हजुर हजुर, खुसी लाग्यो। हजुर, धन्यवाद फोन गर्नुभएको लागि। र पुनाजी, आज तपाईँ को कसलाई सम्झिन चाहनुहुन्छ अनि जय मसीह भन्न चाहनुहुन्छ कार्यक्रम मार्फत?
1: अब ठिकै छ, परमेश्वरलाई धन्यवाद। अब कस्तो जयमेसी भन्न आउँछ, परमेश्वरलाई अब धन्यवादै हो, कता जयमेसी हो र अनि धन्यवाद छ परमेश्वरलाई, यही नै हो होलाई। अनि त्यसपछि हाम्रा प्रियजनहरूलाई जयमेसी छ। विशेष गरी परमेश्वरले गर्नुभएको यो अचम्मको अचम्मको अनुग्रह काम सत्य नै मलाई चिनेर मलाई यति ठुलो अनि धेरै प्रेम पाउनु त आज संसारको सबै कुराहरूमा हिँडेको बाटो नेटाइदिएर आज मैले एकमात्र परमेश्वरलाई मैले देख्न पाएको छु, भेट्न पाएको छु। म रमा हातमा राख्नुभयो है, धेरै धन्यवाद छ परमेश्वरलाई। पुरुषमा जहाँ चढ्नुभयो मेरो लागि ती सबै विभिन्न किसिम आफ्नो शरीरमा ती भोग्नु त तर मैले भोगेको थिएँ, मेरो आत्माले निसासिएर तसिएको थियो। मलाई कति ठुलो प्रेम गर्नुभयो है, अनि धन्यवाद छ प्रभुलाई। अनि विशेष गरी म हजुरहरूलाई, म गुड न्युज परिवारलाई म एकदम जयमसी भन्छु है। मैले भन्दाखेरि म एकुण्ठ त म नभनम, हाम्रो ज्ञान बहिनी अनि हजुरलाई अनि सम्पूर्ण परिवारलाई, गुडनेस परिवारलाई, हजुरहरूको मण्डली परिवारलाई, जो जति सुन्दै हुनुहुन्छ सबैलाई म जयमसी अभिवादन गर्दछु है। अनि विशेष गरी मेरो मण्डली परिवारलाई, जो जति सुन्दै हुनुहुन्छ उहाँहरू सबैलाई जयमसी अभिवादन। अब शान्ति आन्टी नारायण भाइ उता बालाजीमा हुनुहुन्छ अहिले, शङ्खमूलबाट उतै बस्नुभएको छ आफ्नो घरमा, उतै उहाँ नै घरै हो हुन त। अनि उहाँहरूलाई जयमसी भन्छु, सबै त्यहाँ सुनि छोरा बुहारी सबैलाई, अनि जो जति मेरो मण्डलीबाट सुन्दै हुनुहुन्छ सबैलाई, अनि छोरी महाजन मनिकाले त रेडियो लाउनु भएन होला, उहाँलाई पनि सम्झिन्छु। अनि जो जतिले सुन्दै हुनुहुन्छ सम्पूर्ण नछोडिकन विश्वव्यापी एक्लो दिदी बहिनी, अनि जो जति हाम्रो गुड न्युजमा आउनुहुन्छ सबैलाई नछोडिकन म भन्छु, हजुरहरूले सबै एक एक भन्नुहुन्छ म त्यही सुन्छु, त्यही जयमसी छ सबैलाई। यसुमन भाइ सम्झना आयो, अनि पम्फा बहिनी आज आउने भन्नुभएको छ, अनि सम्पूर्ण सारा सबैलाई नछोडिकन म जयमसी अभिवादन गर्छु। पोखराबाट सुन्नीलाई नि म जयमसी अभिवादन गर्दछु। मेरो लम्जुमबाट सुन्दै हुनुहुन्छ अनि नि उहाँहरूलाई कुन च्यानलबाट कतारी सुन्दै हुनुहुन्छ उहाँहरूलाई पनि जयमसी अभिवादन गर्दछु है। अनि धन्यवाद छ
0: हजुर, क्षमा लिनुपर्ने दिनुपर्ने केही छ होला पुनाजी?
1: हजुर, क्षमा लिन दिनले भन्नाले म परमेश्वरमै शरण पर्छु, म उहाँसँग क्षमा माग्छु है। अनि एकदम म परमेश्वरमा क्षमा माग्नलाई म धेरै माग्नुपर्छ, मबाट कसैको मन दुखेको छ भने नदुखोस्। अनि यो कुरा हो नि त, यसो हो नि त भनेपछि अगाडि आएर कुरा हामीले छलफल गर्नुपर्छ के। मलाई त गजब मिठो लाग्छ, यसपाल त हाम्रो मनिका बहिनी त्यस्तै कुरामा अँधेरो झँधेरो भएर जति पटाउँदै बोलाउँदै हिँड्छु नि नबोल्ने, अनि फेरि परमेश्वरले म धेरै पछि त्यहाँ जाऊ न त छलफल गर त, त्यहाँ जाऊ त है, त्यहाँ जाऊ त भनेर मलाई भन्नुभयो र अनि म गएँ के
0: गएँ।
1: अनि बहिनीलाई के हो अर्चल भन्नुहोस्, मैले मन दुखाएको छु त हजुरलाई भन्नु त, म त पट्टाउँदै बोलाउँदै हिँडे मान्छे हो नि त मनिका, मबाट केही छ भने भन्नु न बहिनी, मलाई त यस्तो अचम्मै लाग्यो भनेर भने। अनि त्यसपछि चाहिँ परमेश्वरको अगुवाई पाएँ मैले, अनि म आएको छु हजुरबाट भने। अनि उहाँले अर्थ खोल्नुभयो कि है अर्थ खोल्नुभयो कति राम्रो कति राम्रो पानीले साबनले धोएको भन्दा नि बढी हृदय चम्किलो भयो नि त है हाले लोहिया अनि त्यो कारणले गर्दा मैले मन दुखाएको छु भने नदुखोस् म क्षमा माग्न सकौँ दिन
0: सकौँ हुन्छ धेरै धेरै धन्यवाद पुनाजी खुसी लाग्यो र अहिलेलाई चाहिँ छिटो हामी जयमसी र पुना थापाजी हुनुहुन्थ्यो हामीलाई फोन गरेर साथ दिनुभएको थियो सबैजनालाई उहाँले सम्झिनु भएको छ न्यानो अभिवादन जयमसी व्यक्त गर्नुभएको छ र तपाईँले पनि यसरी नै आफ्ना प्रियजनहरूलाई सम्झिन सक्नुहुनेछ जयमसी अभिवादन भन्न सक्नुहुनेछ क्षमा लिएर दिएर तपाईँले अवश्य पनि साथ दिन सक्नुहुनेछ त्यसको लागि चाहिँ फोन गर्नुहोला 01-47-70-754 हाम्रो टेलिफोन नम्बर रहेको छ र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-0-23-44 र कार्यक्रम जय मसीहमा तपाईँ हुनुहुन्छ एउटा गीतको साथ फेरि पनि हामी यो समय तपाईँलाई दिन चाहन्छौ गीतपछि उपस्थित हुने नै छौं।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं। हन्नाको प्रार्थना सुन्नुहुने र एडेन देवानको आवाजमा अवश्य पनि हन्नाको प्रार्थनालाई सुन्नुहुने, दाउदलाई होइन अब मित्र भन्नुहुने, दानियललाई जवाफ दिनुहुने परमेश्वर, आज तपाईँ हाम्रो परमेश्वर पनि हुनुहुन्छ र हामीलाई अति नै प्रेम गर्नुहुने परमेश्वर हाम्रो जीवनमा हामीले पाएका छौं। सँगसँगै परमेश्वरले ती व्यक्तिहरू पनि हाम्रो जीवनमा राखिदिनु भएको छ जसले हामीलाई अप्रत्यक्ष प्रत्यक्ष ढंगबाट हामीलाई एकदमै एकदमै साथ उत्साह दिनुहुन्छ अनि उहाँहरूलाई नै हामी सम्झिरहेको छौं, न्यानो अभिवादन व्यक्त गरिरहेको छौं। एकमुष्टमा तपाईँले आफ्ना प्रियजनहरूलाई सम्झिन सक्नुहुनेछ कार्यक्रम जय मसीह तपाईँ सुन्दै हुनुहुन्छ र सबैभन्दा महत्वपूर्ण कुरा भनेको वास्ता एकअर्काप्रतिको न्यानो होइन वास्ता प्रेम प्रार्थना अति नै महत्वपूर्ण छन्। यही कार्यलाई हामी अभिवादन मार्फत र सम्झना चाहिँ व्यक्त गरिरहेको छौं र फोन गरेर साथ दिन सक्नुहुनेछ। क्षमा लिएर क्षमा दिएर पनि तपाईँले साथ दिन सक्नुहुनेछ। फोनलाइन एकदमै खुला रहेको छ। श्रोता कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कार्यक्रममा तपाईँले साथ दिन सहभागी हुन सक्नुहुनेछ र फोन गरेर साथ दिन सक्नुहुनेछ भने यो समयमा फेरि पनि अर्को एउटा मिठो गीतको साथ नै हामी तपाईँलाई यो समयमा दिन चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र श्रोता तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कार्यक्रममा फोन गर्न सक्नुहुनेछ र आफ्ना प्रियजनहरूलाई सम्झिएर जयमसी अभिवादन व्यक्त गर्न सक्नुहुनेछ। है, हाम्रो फोन लाइन एकदमै खुला रहेको छ, 01-47-70-754 01-47-70-754 हाम्रो टेलिफोन नम्बर रहेको छ भने 98-0-23-44-646 हाम्रो वाट्सएप नम्बर रहेको छ। कार्यक्रम जयमसीमा हुनुहुन्छ, जयमसी अभिवादन हामी व्यक्त गरिरहेका छौं र फोन गरेर तपाईँले पनि हामीलाई साथ दिन सक्नुहुनेछ र यो समयमा फेरि पनि अर्को एउटा मिठो गीतको साथ दिन चाहन्छु। फोन गर्दै गर्नुहोला, गीतपछि उपस्थित हुने नै छ।

0: छुट्टे गीत तपाईँको निम्ति राख्यौं र व्हाट्सएप कलमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं. हेलो
1: हेलो, जय मसीह पुनम.
0: जय मसीह अर्जुनजी, सन्चै आरामै हुनुहुन्छ तपाईँ?
1: सन्चै आरामै छु. हजुरलाई कस्तो छ, खाना भयो अनि हजुरको?
0: हजुर, हाम्रो खानपिन भइसक्यो. तपाईँको खानपिन भयो अर्जुनजी?
1: मेरो बाँकी नै छ हजुर, अब प्रोग्राम पछाडि हुन्छ.
0: हजुर, र आज तपाईँ कार्यक्रम मार्फत कुकुरलाई सम्झिन चाहनुहुन्छ, जय मसीह भन्न चाहनुहुन्छ?
1: हुन्छ. सर्वप्रथम त यो सुन्दर समय, सुन्दर मौका दिनुभयो, परमेश्वरलाई धन्यवाद भन्न चाहन्छु है. र जय मसीह अभिवादन भन्नु पर्दाखेरि हजुर अनि हजुरको घर परिवारमा जय मसीह भन्न चाहन्छु.
0: जय मसीह.
1: अनि ट्याक्सिसनमा हजुर को हुनुहुन्छ, उहाँलाई पनि जय मसीह भन्न चाहन्छु. ए सन्ध्या, हजुर, उहाँलाई पनि जय मसीह भन्न चाहन्छु है. अनि सन्दीप घले सर, सरोज सर, रोहन सरलाई पनि जय मसीह भन्न चाहन्छु. विजय सरलाई, सुजन घिमिरे सरलाई पनि जय मसीह भन्न चाहन्छु. यसरी नै हाम्रो आइजिक राई, जनाथन गिरी, पास्टर टेकधाल, अब्राम सर, ज्ञानु मिस, एनपी कतिवटा, निलुमा मिस, आइजिक राई, उहाँलाई जय मसीह अभिवादन भन्न चाहन्छु. अनि यसरी नै हाम्रो पम्पा रोका नाना, पम्पा गोपाली नानाको घर परिवारमा जय मसीह अभिवादन भन्न चाहन्छु. यसु भक्त गौतम, उत्तम शिवाकोटी, चन्द्रमाया मगर, रुबेन राई, अन्नका, सारा तामाङ, विद्या श्रेष्ठ, पुना थापा, सुन्तरी तामाङ, लक्ष्मी सुन्दास, माया परियाल, माया राई, माया मगर, उहाँलाई पनि जय मसीह भन्न चाहन्छु. एलिसी बाजू, अनि हाम्रो एस्तरज्यू, शोभा मिश्र, शोभा आचार्य, हरिबोल बुढाथोकी, मोती कुमार थापा, रेखा कुमार, पुष्प कुमार परी, अन्त हाम्रो रश्मिला बोरा है, उहाँलाई पनि जय मसीह भन्न चाहन्छु है. अनि यहाँको देशबाट कल गर्नुहुन्थ्यो, के पो भन्नुहुन्थ्यो, उहाँको नाम सीता नेपालीज्यू, उहाँलाई पनि जय मसीह भन्न चाहन्छु. अर्जुन थापा, सबिन तामाङ, नैना थापा, उहाँको छोरीलाई, उहाँको हस्बेन्डलाई पनि जय मसीह भन्न चाहन्छु. उहाँको मम्मीलाई पनि जय मसीह भन्न चाहन्छु. अनि सिक्किमबाटै टेकबहादुर गदाल, कुमार राई, रङ्कप, जो जतिजना देश विदेशबाट सुन्दै हुन्छ, कतिजनाको त नाम बोले होला मैले, छुटेका मित्रहरूलाई पनि एकदमै नछुटाइकन न्यानो निकै मुष्टामा जय मसीह भन्न चाहन्छु हजुर.
0: हजुर, र क्षमा लिनुपर्ने दिनुपर्ने केही छ होला अर्जुनजी?
1: क्षमा लिनु पर्दाखेरि त हामी शरीरमा छौँ, संसारमा छौँ, कति कुराहरू अन्जानमा गरिपठाउँछौँ. परमेश्वरको आँखा छलेर नराम्रो मन नपर्ने कामहरू उहाँलाई रुवाएर गरिपठाएका छौँ भने परमेश्वरसँगै छौँ भन्न चाहन्छु मेरो हृदयबाटै है. उहाँले मेरो हरेक पापहरूलाई हृदयबाटै धोई पखालिकन शुद्ध पवित्र पार्नुहोस् भनेर भन्न चाहन्छु होइन. हाम्रोले कति गल्ती भुलहरू गर्छौँ, पटक पटकमा क्षणभरमा गल्ती भुलहरू दोहोऱ्याइरहेका हुन्छौँ र पनि हामीलाई क्षमा दिनुहुन्छ परमेश्वरले है. 70% है, एकदमै परमेश्वरसँग चाहिँ हृदयबाटै क्षमा माग्न चाहन्छु. अनि यदि तपाईँहरूसित बोल्दा ओर्दा अनि मैले बोलेको कुराहरूले गर्दा साथीभाइलाई पनि मन दुखेछ, हृदय दुखेछ भने पनि उहाँले पनि क्षमा दिनुभएको होस् भनेर भन्न चाहन्छु हजुर. एकदमै क्षमा माग्न चाहन्छु हजुरसित, सम्पूर्ण साथीभाइसित पनि क्षमा माग्न चाहन्छु हजुर.
0: हजुर, हुन्छ, धेरै धेरै धन्यवाद अर्जुनजी, खुसी लाग्यो फोन गरेर साथ दिनुभयो र अहिलेलाई चाहिँ हामी छुटौं. जय मसीह.
1: हुन्छ हजुर, जय मसीह हजुर.
0: हजुर, अर्जुन प्रधानजी सिक्किमबाट हुनुहुन्थ्यो, सम्पूर्णलाई उहाँले सम्झिनु भएर न्यानो अभिवादन, जय मसीह व्यक्त गरेर जानुभएको छ र उहाँले क्षमा लिएर दिएर पनि जानुभएको छ. फोनलाइनमा कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौं. हेलो हेलो, जय मसीह हजुर. चित्रजी बोल्दै हुनुहुन्छ? हजुर, आरामै हुनुहुन्छ तपाईँ? हजुर, हामी पनि एकदमै आरामै छौँ. र चित्रजी, आज कार्यक्रम मार्फत तपाईँले आफ्नो जय मसीह अभिवादन न्यानो सम्झना यो समय व्यक्त गर्न सक्नुहुनेछ.
2: सर्वप्रथम प्रभुलाई धन्यवाद गरेको छु. सर्वप्रथम परम प्रभुको तर्फबाट पनि जय मसीह टक्राउन चाहन्छु. प्रभुले भन्नुभयो, मेरो नाम जय मसीह टक्राइ भन्नुभयो. श्याम प्रभुलाई धन्यवाद गरेको छु र गुडनिज एफएममा हजुरहरू लगायत सम्पूर्ण गुडनिज एफएम परिवारलाई पनि जय मसीह टक्राउन चाहन्छु. र यसै गरी कलकत्तामा दीपक मगर, मङ्गल कपाली, अनि जनार्दन मगर गोविन्द तामाङ उहाँहरूलाई जयमसी टक्राउन चाहन्छु र जतिजना गुड न्युज एफएम सुनिरहनु भएको छ अनि फोन गरिरहनु भएको छ अनि मलाई चित्र मगर भनेर प्रार्थना सम्झिनुहुन्छ उहाँहरू सम्पूर्णलाई नै जयमसी टक्राउन चाहन्छु र क्षमा माग्नु पर्दा चाहिँ प्रभुसँग नै क्षमा माग्न चाहन्छु मेरा आफन्त घर परिवारसँग पनि क्षमा माग्न चाहन्छु साथीभाइसँग र मण्डली परिवार सम्पूर्णसँग नै क्षमा माग्न चाहन्छु जयमसी
0: धेरै धेरै धन्यवाद जयमसी र हाम्रो चित्र मगरजी हुनुहुन्थ्यो भक्तपुरबाट र उहाँले आफ्नो जयमसी अभिवादन व्यक्त गरेर जानुभएको छ तपाईँले पनि यसरी नै फोन गर्न सक्नुहुनेछ र आफ्नो जयमसी अभिवादन कार्यक्रमबाट व्यक्त गर्न सक्नुहुनेछ र क्षमा लिन दिन सक्नुहुनेछ र हाम्रो फोन लाइन एकदमै खुला रहेको छ तपाईँले पनि फोन गर्नुभएर आफ्नो प्रियजनहरूलाई सम्झिन सक्नुहुनेछ र फोन गर्दै गर्नुहोला एउटा गीतको साथ हामी दिन चाहन्छौ भने गीतपछि उपस्थित हामी हुने नै छौं।

निकै नै अर्थपूर्ण गीत भाइको निम्ति राख्यौं श्रोता र भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने गुड न्यूज एफएम 105.1 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट सुन्दै हुनुहुन्छ र अनलाइनबाट सुन्नको लागि चाहिँ लगइन गर्नुहोस् www.goodnewsfm.com.np मा र कार्यक्रम जय मसीह तपाईँ सुन्दै हुनुहुन्छ र तपाईँसँग नै हामी कुराकानीहरू गरिरहेको छौं र तपाईँले पनि आफ्नो प्रियजनहरूलाई सम्झिन सक्नुहुनेछ र एकमुष्टमा तपाईँले तपाईँ आफ्नो सम्झना र तपाईँको जयमसीय अभिवादन चाहिँ व्यक्त गर्न सक्नुहुनेछ। क्षमाली नै दिने कार्यलाई पनि हामी निरन्तर अगाडि बढ़ाइरहेको छौं र कार्यक्रममा सहभागी हुन सक्नुहुनेछ र बाइबलमा पनि हामीले चाहिँ त्यो वास्ताको कुराहरू, प्रेमका कुराहरू पहिलो कोरिन्थीको पुस्तक 13 अध्यायमा हामीले पाउँदछौ र परमेश्वरले चाहिँ एकले अर्कालाई गर्ने वास्ता, एकले अर्कालाई गर्ने प्रार्थना, एकले अर्कालाई गर्ने चाहिँ त्यो सम्झना र उत्साहको विषयमा एकदमै हामीलाई प्रोत्साहन गर्नुभएको छ र त्यही कार्य केही हदसम्म हामी कार्यक्रम मार्फत गर्छौं र सँगसँगै हामी परमेश्वरको जय जयकार पनि गरिरहेको छौं किनभने जयमसी एउटा अभिवादन मात्रै नभइकन मसीहको जय जयकार चाहिँ गरिरहेको एउटा एकदमै महत्वपूर्ण शब्द पनि रहेको छ र जब जब हामी जय मसीह भन्दछौं, हामीले यीशु मसीहको जय जयकार गरिरहेको छौं भन्ने कुरालाई चाहिँ हामीले बिर्सिनु भएन। हामी मसीह यीशु ख्रिष्टका जनहरू हौं, उहाँका सन्तानहरू हौं र हामी हरेक कुराहरूबाट उहाँको नाउँलाई उचाल्दछौं। हामी उड्दा, बस्दा, हिँड्दा हरेक क्षण परमेश्वरको महिमा गर्ने व्यक्तिहरू हौं। सँगसँगै हाम्रो अभिवादनमा पनि यीशु मसीहको जय जयकार रहेको छ र यही कार्यलाई हामी निरन्तर अगाडि पनि बढ़ाइरहेको छौं र फोन गरेर तपाईँले पनि हामीलाई साथ दिन सक्नुहुनेछ। 01 47 70 74 हाम्रो टेलिफोन नम्बर रहेको छ भने 98 0 23 44 6 46 हाम्रो व्हाट्सएप नम्बर रहेको छ र एउटा गीतको साथ हामी समय फेरि पनि दिन चाहन्छौ। गीतपछि उपस्थित हुने नै छौं।

किन अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र विश्वनी गीतले भने जस्तै नै हामी उहाँको उपस्थितिमा जिउनु चाहिँ कति धेरै अर्थपूर्ण छ र हामीलाई हरेक दिन हरेक समय हरेक क्षण नै परम प्रभु परमेश्वरको उपस्थिति सामर्थ्य र सुरक्षाको खाँचो छ र उहाँले यदि सबै कुराहरू हामीलाई दिनु पनि हुन्छ तर कतिचोटि हामी हाम्रो सोच विचार र कतिवटा कुराहरूबाट परमेश्वरको त्यो बाहुली दायराबाट बाहिर निस्किएको खण्डमा हामी आफ्नै कारणले गर्दा कचोटि समस्यामा पर्ने गर्दछौं तर हाम्रो लागि एउटा आशाको कुरा र उत्साहको कुरा चाहिँ के छ भन्दाखेरि हामी परमेश्वरको उपस्थितिमा फेरि पनि जिउन सक्छौं उहाँको सुरक्षामा उहाँको बाहुलीभित्र फेरि पनि हामी रहन सक्छौं यसकारण प्रत्येक दिन नै प्रत्येक दिन तपाईँ हामीले हाम्रो दिनलाई उहाँको हातमा सुम्पनु आवश्यक छ प्रत्येक समय हामी उहाँको उपस्थितिमा हुनु आवश्यक छ र त्यसको लागि जहाँ पनि हामी जतिखेर पनि घुँडा नै टेक्नुपर्छ भनेको चाहिँ होइन तर दिनको शुरूआत चाहिँ परमेश्वरलाई धन्यवाद दिँदै र सबै कुरामा परमेश्वरको हात साथ चाहिँ माग्दै हामीले दिनको शुरूआत गर्नुपर्दछ र सँगसँगै हामी जहाँ पनि हुन्छौं त्यहाँ प्रभुसँग हामी कुराकानी गरिरहन सक्छौं प्रभु तपाईँ मेरो साथमा हुनुहुन्छ र म तपाईँको उपस्थितिमा छु भनेर म विश्वास गर्छु भनेर हामीले घोषणा गर्नुपर्दछ र यो कुरा चाहिँ एकदमै महत्वपूर्ण छ कि म चाहिँ परमेश्वरको हुँ र मेरो साथमा चाहिँ परम प्रभु परमेश्वर हुनुहुन्छ भनेर घोषणा गर्नु चाहिँ एकदमै शक्तिशाली कुरा रहेको छ यसकारण उहाँको उपस्थितिमा उहाँको साथमा रहेर जीवनलाई चाहिँ अगाडि बढाउनु दिन अगाडि बढाउन एकदमै महत्वपूर्ण छ भन्दै अवश्य भने कार्यक्रमबाट मैले विदा माग्नुपर्ने बेला भइसकेको छ र आज कार्यक्रममा फोन गरेर साथ दिनुहुने कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम जय मसीबाट यो समयमा पुनः विदा हुन चाहन्छु धेरै धेरै धन्यवाद जय मसी नमस्कार

0: गुड न्यूज एफएम 105.1
1: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
2: लो किन नि, के भयो सन्चो भएन?
1: होइन, यतिकै जानै मन लागेन।
2: यतिकै पनि हुन्छ?
1: मैले साइन्सको कन्ठे गर्न सकिन, सरले कुट्नुहुन्छ।
2: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
3: नमस्ते, कति कामले पाल्नु भयो?
2: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
3: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
1: हस् म्याडम।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: के तपाई वा तपाईले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्, थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ। कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98 41 53 54 02, 98 41 53 54 02 र 98 10 33 64 06, 98 10 33 64 06। फोन नम्बर 01 43 92 511, 01 43 92 511 र 01 43 92 510, 01 43 92 510। र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।

0: Read.
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाउँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: सूचना एक्सकुटिभ एफएम प्रालीलाई एकजना दक्ष साथै अनुभवी प्राविधिक टेक्निसियनको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। आवश्यक योग्यता कम्तीमा पनि 12 कक्षा पास भएको, टेक्निकल ज्ञान र मिडियामा इन्ट्रेस्ट भएको, अडियो भिडियो एडिटिङ तथा मिक्सिङ गर्न सक्ने, सोशल मिडिया प्लेटफर्महरूको लागि आवश्यक सामग्री तयार गर्न सक्ने, क्यामेरा राम्रोसँग चलाउन सक्ने। थप जानकारी तथा सम्पर्कको लागि गुड न्युज एफएम प्राली, अनामनगर, काठमाडौँ। फोन नम्बर 01-4770-7054, 01-4770-7054 र 01-59-13-755, 01-59-13-755।
6: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
7: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
6: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
7: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
8: सामान नभेटेर बेपत्ता।
9: होइन, सामान चाहिँ के चारो ल्याएको?
8: ग्यास चुलो, राइस कुकर, पानी पताउने भाँडो।
9: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रिस इलेक्ट्रो वर्ल्ड छोडे छ नि।
8: कहाँ छ यो?
9: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
5: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घरआइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
10: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
5: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510-74236, 9510-74236
10: र फोन नम्बर 01-513-010 छ, 01-513-010 छ।
5: ग्रेस इलेक्ट्रो वर्ल्ड, कलङ्की खड्का गाउँ एलआरआई स्कुलको नजिकै।
8: घरियासी सामान एउटै छाता मुनि पाइन्छ, ह्याक्कै पारेर।
11: गुड न्युज एफएम रेडियोको हरेक दिन बिहानीको नौलो प्रस्तुति कार्यक्रम धन्यवाद बिहानी। हामी धन्यवाद बिहानी कार्यक्रमको साथमा प्रस्तुत भइरहेका छौँ हरेक दिन बिहान 6:55 बजे
12: मात्र गुड न्युज एफएम रेडियो 105.1 मेगाहर्जमा।
11: कार्यक्रम धन्यवाद बिहानी।
5: एउटा नौलो अनि फरक प्रस्तुति कार्यक्रम धन्यवाद बिहानी।
11: आउनुहोस् हामी सबै मिलेर राजधानी काठमाडौँलाई धन्यवादीहरूको शहरको रूपमा स्थापना गरौं।
5: त्यसैले हामी सबै मिलेर एकेश्वर उचाली भनौं
0: धन्यवाद बिहानी।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सेन्टस राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम वरदानमा आदरणीय श्रोता कार्यक्रम वरदान लिएर प्राविधिक मित्र सन्ध्या र म प्रम उपस्थित भइसकेका छौं र अब भने एक घण्टाभरि कार्यक्रममा हामी तपाईँलाई साथ दिनेछौ र तपाईँले पनि कार्यक्रम सुनेर हामीलाई साथ दिन सक्नुहुन्छ र हाम्रो विशेष गरिकन कार्यक्रम वरदानको एउटै उद्देश्य हो हामीलाई परमेश्वरले वरदान दिनुभएको छ त्यो वरदानलाई पहिचान गरौं र परमेश्वरको राज्य विस्तारमा लागौं भन्ने नै हो र हामी कतिले सोच्छौं कतिले भन्छौं म त त्यस्तो केही छैन ममा म त कुनै वरदान पनि छैन ममा मसँग केही छैन म भन्ने कति सुनिन्छ तर होइन प्रत्येक मानिसलाई परमेश्वरले कुनै न कुनै वरदानले अभिषेक गर्नु नै भएको छ वरदान सहित यो धरतीमा पठाउनु भएको छ र त्यो वरदानलाई हामीले नजिकबाट पहिचान गरेर हामी अघि बढ्नै पर्छ र अहिलेलाई भने कार्यक्रमको शुरूआत भने गर्न चाहन्छु अर्थपूर्ण संगीतबाट

जुन काम तपाईलाई स्वाभाविक रूपमा सजिलो लाग्छ ध्यान दिनुहोस् र कसरी आफ्नो पहिचान आफ्नो वरदानलाई आफ्नो प्रतिभालाई कसरी थाहा पाउने त अथवा कसरी पहिचान गर्ने भन्ने बारेमा केही जानकारी म दिन चाहन्छु जो धेरै कन्फ्युजन हुनुहुन्छ मेरो वरदान के हो भन्ने हुन्छ नि त तपाईँहरूको लागि यो कार्यक्रम विशेष हुन सक्छ जुन काम गर्दा तपाईँलाई स्वाभाविक रूपमा सजिलो लाग्छ ध्यान दिन मन लाग्छ गरिरहँ जस्तो लाग्छ र त्यसको परिणाम पनि मिठो आउँछ भने कतै यो वरदान त तपाईँको होइन र अरू मानिसले तपाईँलाई बारम्बार कुन कुरामा राम्रो छौ भनेर प्रशंसा गर्छन् सम्झनुहोस् त धेरै मान्छेले तपाईँलाई भन्छ होला वाओ कस्तो राम्रो तिम्रो यो होइन त्यसको जब परिणाममा मान्छेले तपाईँलाई धन्यवाद दिन थाल्छन् भने सोच्नुहोस् कि मेरो वरदान यही पो हो कि होइन यी कुराहरू एकदमै महत्वपूर्ण कुरा हुन्छ र आफूलाई समय बितेको थाहा नहुने गरी रमाइलो लाग्ने काम पहिचान गर्नुहोस् होइन कुनै पनि काम गर्दा पनि तपाईँ एकदमै आनन्दित हुनुहुन्छ क्या इन्जोय गर्नुहुन्छ भने त्यो चाहिँ कति तपाईँको वरदान पो हो कि होइन जुन काम गर्दा तपाईँलाई भोक पनि लाग्दैन प्यास पनि लाग्दैन अध्ययारो भएकै थाहा हुँदैन भनेपछि कति तपाईँको वरदान त त्यो पो हो कि होइन यसरी पनि हामी आफ्नो वरदानलाई पहिचान भनी गर्न सक्छौ र विभिन्न कामहरू गरेर हेर्नुहोस् लेख्न बोल्ने संगीत कला नेतृत्व अरूलाई सहयोग गर्ने आदि कठिनाई आए पनि जुन क्षेत्रमा बारम्बार कोसिस गर्न मन लाग्छ त्यो तपाईँको विशेष क्षमता हुन सक्छ कुनै पनि काममा तपाईँ असफल हुनुभयो र पनि तपाईँ खुरुन्दार क्या त्यसमा लागिराख्नुहुन्छ भने त्यो तपाईँको विशेष क्षमता हो जो पाए त्यसले जुन कुरामा ऊ असक्षम भइसक्यो असफल भइसक्यो त्यो कामलाई कति मान्छेले फर्केर हेर्दैनन् फेरि पनि त्यो कामलाई कोट्याउँदैन अथवा फेरि पनि त्यो काम उनीहरू गर्दैनन् होइन तर कुनै पनि मानिसले आफू फेल खाएपछि फेरि पनि त्यो काम कोट्याउँछ फेरि पनि त्यो काम गर्छ भनेपछि त्यो चाहिँ विशेष क्षमता भएको मान्छेले मात्र गर्न सक्छन् प्रार्थना ध्यान गरेर आफू भित्रको रुचि र क्षमताबारे विचार गर्न पनि सकिन्छ र थाहा गर्न सकिन्छ पत्ता लगाउन सकिन्छ होइन र वरदान भनेको सधैँ असाधारण प्रतिभा मात्र होइन कसैलाई अरूलाई बुझ्ने सुन्ने सिकाउने र हौसला दिने क्षमता पनि ठूलो वरदान हुन सक्छ यी कुराहरू एकदमै महत्वपूर्ण कुरा छन् अहिलेलाई पनि यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राख्न चाहन्छु

हामी देख्छौं धेरै साधारण मान्छे हुन्छन् तर उनीहरूले यति असाधारण मान्छे भनेर संसारलाई नै उनीहरूले उथलपुथल बनाए। हामी देख्छौं राइट दाजुभाइ, उनीहरू साधारण व्यक्ति थिए होइन, तर उनीहरूमा असाधारण त्यो प्रतिभा, त्यो क्षमता उनीहरूमा थियो। उनीहरूले के गरे, सुरुमा एउटा हेलिकप्टर बनाए, साधारण हेलिकप्टर बनाए र मान्छेहरूलाई बोलाए हामीले यस्तो बनाएका छौं भनेर। धेरै मानिसहरूले मूर्ख भने, यो असम्भव भने, तर सम्भव भएर देखाए उनीहरूले, सम्भव गरे। आजसम्म हामी आकाशमा हेरौँ भने हजारौं प्लेनहरू उडिरहेका हुन्छन्, संसारमा हजारौं प्लेन एकैचोटि उडिरहेका हुन्छन्, त्यो हामीलाई थाहा हुँदैन होइन। त्यो भएर हामी देख्न सक्छौ हाम्रो वरिपरि पनि धेरै त्यस्ता प्रतिभाहरू छन्। के तपाईँले पहिचान गर्नुभएको छ? प्रतिभा त सँगै सबैसँग हुन्छ, वरदान त सबैसँग हुन्छ, तर नि कसैको प्रतिभा यति शक्तिशाली हुन्छ जसले संसारलाई नै उथलपुथल बनाइदिन्छ। हामी देख्न सक्छौ होइन, जस्तो थोमस एडिसनको बारेमा पनि त्यो तपाईँ र मलाई थाहा छ। औपचारिक शिक्षा खासै सफल नभए पनि प्रयोग गर्ने र हार नमान्ने बानीले उनलाई प्रसिद्ध आविष्कार बनायो। थोमस एडिसन त्यति शिक्षित व्यक्ति पनि थिएनन् होइन, पढाइमा उसलाई एकदमै रुचि थिएन, पढ्न मन लाग्दैन थियो, तर उसँग नि यस्तो प्रतिभा थियो उनीभित्र, जुन वरदान थियो नि। आज जुन तपाईँ र मैले बालिराखेका पत्तीहरू छिन् उहाँको आविष्कार हो। उनी एकदमै पढ्नमा कमजोर व्यक्ति, स्कूलबाट पनि यसले पढेर खाँदैन भनेर निकालिदिएको व्यक्ति, तर संसारमा सबैभन्दा धेरै आविष्कार गरेर देखाए उनले। त्यो भएर तपाईँ र मेरो छोराछोरी होस्, तपाईँ र मेरो छिमेकीहरू होस्, तपाईँहरूका आफन्त कोही प्रतिभाशाली व्यक्तिहरू देख्नुभएको छ भने उसलाई पहिचान गर्नुहोस् र उसलाई यस्तो ठाउँमा लानुहोस्। तपाईँले जुन ठाउँमा लानुहुन्छ नि, उसले एक दिन त्यो ठाउँमा सफल भएर एउटा नाम राख्न सकोस्। र हामी त्यस्तो धेरै नामहरू छ तपाईँ र मलाई थाहा छ, ती मानिसहरूले निरन्तर लेखिने राखे। जे के दोइलिङ भन्ने जो व्यक्ति हुनुहुन्छ, उहाँ यति धेरै राम्रो कथा लेख्नुहुन्छ, संसारमा सबैभन्दा प्रसिद्ध होइन लेखक प्रतिभा हुनुहुन्छ, जो जसको कृति विश्वमा प्रसिद्ध छ। त्यो भएर तपाईँ र म कहिलेकाहीँ मेरो प्रतिभा के हो पहिचान गर्नुहोस्, त्यो प्रतिभालाई मर्न नदिनुहोस् र वरिपरि भएको प्रतिभालाई पनि मर्न नदिनुहोस्, देखाइदिनुहोस् तिमीमा यो प्रतिभा छ है, अगाडिबाट म तिमीलाई साथ सपोर्ट गर्नेछु भनेर उत्साह दिनुहोस् त्यो मान्छेले गरेर देखाउँछ होइन। यो कुरा एकदमै महत्वपूर्ण कुरा छ अहिलेलाई भने, यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र खाली समय पाउँदा तपाईँ स्वाभाविक रूपमा के गर्न मन पराउनुहुन्छ? होइन, हाम्रो स्वभाव फरक फरक हुन्छ। कसैलाई लेख्न मन लाग्छ, कसैलाई गीत गाउन मन लाग्छ, कसैलाई नयाँ कुरा सिक्न मन लाग्छ, कसैलाई डक्टर बन्न मन लाग्छ, कसैलाई होइन विभिन्न हुन्छ नि। र मानिसले तपाईँलाई प्राय कुन कुरामा राम्रो भन्छन्, कुन काम गर्दा समय बितेको थाहा हुँदैन, अरूभन्दा तपाईँलाई कुन कुरा छिट्टो सिक्न सकिन्छ जस्तो लाग्छ, तपाईँलाई एक्लै काम गर्न बढी मनपर्छ कि समूहमा, कुनै समयमा आयो भने तपाईँलाई पहिलो प्रतिक्रिया के हुन्छ, धेरै सोच्ने, अरूसँग सरसल्लाह गर्ने, आफै प्रयोग गरेर हेर्ने, तुरन्त साधारण खोज्ने, समाधान खोज्ने, केही समय शान्त भएर बस्ने, तपाईले जीवनमा कहिलेसम्म गरेका कुरा काममा आफूलाई सबैभन्दा गर्व लाग्छ? यदि पैसा र असफलताको डर दुवै हुँदैन थियो भने तपाईँ के गर्न चाहनुहुन्थ्यो? तपाईँलाई अरूलाई कुन प्रकारले प्रभाव पार्न सक्नुहुन्छ जस्तो लाग्छ? होइन, हामीले प्रभाव त मान्छेलाई पार्नै पर्छ, तर कसरी प्रभाव पार्न सक्छु? बोलाइबाट, लेखाइबाट, काम गराइबाट, उदाहरण भएर, हौसला दिएर, नेतृत्व गरेर, नयाँ विचार दिएर, त्यो कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा हुँदछ र प्रभाव पार्ने कुरा पनि महत्वपूर्ण कुरा छ। मान्छेले बोलेर मान्छेलाई प्रभाव पार्न सक्छ, मान्छे लेखाइले मान्छेलाई प्रभाव पार्न सकिन्छ, काम गराइले मान्छेलाई प्रभाव पार्न सकिन्छ, हौसला दिएर मान्छेलाई प्रभाव पार्न सकिन्छ र नेतृत्व गरेर मान्छेलाई प्रभाव पार्न सकिन्छ र नयाँ विचार राखेर मान्छेलाई प्रभाव पार्न सकिन्छ र तपाईँ र म अरूलाई प्रभाव पार्ने मान्छे बन्नु आजको आवश्यकता हो। अहिलेलाई पनि यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

यो अर्थपूर्ण भजन पछि पनि फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र जिन्दगीमा कहिलेकाहीँ असफलता पनि आउँछन्, हामी कहिले यो सोच्छौं नसोचौं कि अब सकिए भनेर, कहिलेकाहीँ असफलता शुरूआत पनि हुन सक्छ। मैले एकजना व्यापारीको निकै नै मिठो गवाई सुनेको थिएँ। मलाई त्यो गवाई सुन्दा खुसी पनि लाग्यो, आनन्द पनि लाग्यो। अनि उहाँले चाहिँ उहाँले ठूलो कम्पनी खोल्नु भएको रहेछ, तर उहाँ यसरी असफल हुनुभएछ कि उहाँको सबै कुरा डुबेछ क्या। होइन, करोडौँ लगानी गर्नुभयो तर परिणाम भने चिरो आयो। त्यसपछि उहाँ विरक्त लागेर होइन जहाजमा चढेर आँखाभरि आँसु पारेर हिँड्दै गर्दाखेरि एकजना पास्टरसँग उसको भेट हुन्छ। अनि उहाँले भन्नुहुन्छ, पास्टरले, किन रोइरहेको छौ तिमी? तिमी भन, तिमीमा केही समस्या छ? अनि ऊ बोल्नै चाहँदैन, किनभने जीवनदेखि हारेको छ, ऊ व्यापारदेखि हारेको छ, परिवारबाट हारेको छ, ऊ सफल भएको कारण उसको श्रीमतीले पनि उसलाई त्यागेको छ। अनि ऊ रुँदै हिँडिरहेको अवस्थामा एकजना पास्टरको शरणमा हुनुपर्छन् र उनले उत्साह दिनुहुन्छ, जे भयो भयो, होइन तिमी असफल हुनु नै यसको अन्त्य होइन क्या, अब परमेश्वरले तपाईँलाई सुरु गर्नुहुन्छ भनेर एउटा उत्साह दिनुहुन्छ क्या। जब उहाँले त्यो उत्साह दिनुहुन्छ अनि उहाँले भन्नुहुन्छ, तिमी फर्क, म तिम्रो लागि प्रार्थना गरिदिन्छु, तिमी जिरोबाट परमेश्वरले तिमीलाई हिरो बनाउनुहुन्छ, तिमी जे गर्छौ गर, परमेश्वरमा विश्वास गर, ग्रहण गर। अनि बिस्तारी त्यो पास्टरले उहाँलाई प्रभुमा हुर्काउनु थाल्नु भएछ अनि शिक्षा दिन थाल्नु भएछ। हेर, तिमीले 1000 रुपियाँ कमायो भने परमेश्वरलाई 10 रुपियाँ देऊ, अथवा 10 रुपियाँ कमायो भने 1 रुपियाँ देऊ, 100 रुपियाँ कमायो भने 1 रुपियाँ देऊ, 10 रुपियाँ देऊ, 1000 रुपियाँ कमायो भने 100 रुपियाँ देऊ। यसरी प्रशंसाको विषयमा उहाँले सिकाउन थाल्नु भएछ क्या। अनि त्यसपछि उहाँले सुरु गर्नुभयो आफ्नो फसेको व्यवसाय, फेरि सुरु गर्नुभयो प्रार्थनासहित, एउटा नयाँ जीवनसहित, अनि प्रशंसा दिन थाल्नुभयो। अनि उहाँको कम्पनीले अहिले संसारमा छाप र पहिचान बनाएको छ। त्यो भएर तपाईँ र म कहिलेकाहीँ व्यापार व्यवसाय जुनै पनि क्षेत्रमा हामी कमजोर भयौँ भने अथवा असफल भयौँ भने सिद्धि होला, अब मेरो जिन्दगी गयो भनेर नसोच्नुहोस्। परमेश्वरले पुनर्निर्माण गर्न सक्नुहुन्छ। हाम्रो परमेश्वर चाहिँ यस्तो परमेश्वर हुनुहुन्छ नि, जो जिरोलाई हिरो बनाउने परमेश्वर हुनुहुन्छ। हिरो बन्न चाहनुहुन्छ भने परमेश्वरमा आज्ञाकारी हुनुहोस्। अनि उहाँले उहाँको प्रतिज्ञा पूरा गर्नुहुन्छ। आज्ञाकारी मान्छेलाई नै उहाँले दिएको प्रतिज्ञा हो। जो पाए त्यसको परमेश्वरको प्रतिज्ञा पूरा गर्नुहुन्न। उहाँले आज आज्ञाकारी हुन्छ अनि उहाँको प्रतिज्ञा उहाँले पूरा गर्नुहुन्छ। त्यो भएर तपाईँ र म आज्ञाकारी बन्नुपर्छ। परमेश्वरले भन्नुभएको छ, म तिमीलाई पुच्छर होइन सिर तुलाउने छु। तर त्यो बीचमा तपाईँले सोच्नु होला, कतिखेर उहाँले तपाईँ हिरो बनाउनुहुन्छ दाजा, पुच्छरबाट होइन पुच्छरबाट शिर बनाउँछु भनेको चाहिँ जब तपाईँ आज्ञाकारी हुनुहुन्छ अनि चाहिँ परमेश्वरको त्यो प्रतिज्ञा पूरा हुने। आज्ञाकारी नहुने अनि बाइबलले यसो भनेको छ, परमेश्वरले यसो भनेको छ भनेर त कहाँ हुन्छ त। पहिले आज्ञाकारी बन्नु पर्यो अनि परमेश्वरको प्रतिज्ञा तपाईँ र मेरो जीवनमा दिनदिनै पूरा हुनेछ। तर तपाईँहरूमा आज्ञाकारी नै छैनौ, परमेश्वरको व्यवस्थाभित्रै छैनौ भने त परमेश्वरको कुनै पनि वचन तपाईँ र मेरो जीवनमा अथवा उहाँको प्रतिज्ञा तपाईँ र मेरो जीवनमा पूरा हुँदैन। किनभने परमेश्वर यस्तो परमेश्वर हुनुहुन्छ जसको कुनै पनि कुरा बदलिँदैन। सबै कुरा बदलिन्छन्, मान्छेको बोली बदलिन्छ, मान्छेको भेष बदलिन्छ, मान्छेको लुगा बदलेला, तर परमेश्वर हिजो आज सदा एक सर्वदा परमेश्वर हुनुहुन्छ। उहाँ नबदलिने परमेश्वर, उहाँ प्रतिज्ञान चेन्ज नगर्ने परमेश्वर। त्यो भएर हिजो आज सधैँ प्रभु सम्मान हुनुहुन्छ। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

आदरणीय श्रोता, अब भने लगभग समयले मलाई बिदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै, र प्राविधिक मित्र सन्ध्या र विजयजीलाई धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद, जय मसीह, नमस्कार।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सूचना एक्सकुटिभ एफएम प्रालीलाई एकजना दक्ष साथै अनुभवी प्राविधिक टेक्निसियनको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। आवश्यक योग्यता कम्तीमा पनि 12 कक्षा पास भएको, टेक्निकल ज्ञान र मिडियामा इन्ट्रेस्ट भएको, अडियो भिडियो एडिटिङ तथा मिक्सिङ गर्न सक्ने, सोशल मिडिया प्लेटफर्महरूको लागि आवश्यक सामग्री तयार गर्न सक्ने, क्यामेरा राम्रोसँग चलाउन सक्ने। थप जानकारी तथा सम्पर्कको लागि गुड न्यूज एफएम प्राली अनामनगर काठमाडौँ फोन नम्बर 01-4770-754 01-4770-754 र 01-5913-755 01-5913-755। हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
2: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54 01-5208-54 र 98-5-11-25-6-38 98-5-11-25-6-38।
3: गुड न्यूज एफएम रेडियोको हरेक दिन बिहानीको नौलो प्रस्तुति कार्यक्रम धन्यवाद बिहानी। हामी धन्यवाद बिहानी कार्यक्रमको साथमा प्रस्तुत भइरहेका छौँ हरेक दिन बिहान 6:55 बजे
4: मात्र गुड न्यूज एफएम रेडियो 105.1 मेगाहर्जमा।
3: कार्यक्रम धन्यवाद बिहानी एउटा नौलो

0: अनि फरक प्रस्तुति कार्यक्रम धन्यवाद बिहानी।
1: आउनुहोस् हामी सबै मिलेर राजधानी काठमाडौँलाई धन्यवादीहरूको शहरको रूपमा स्थापना गरौं।
0: त्यसैले हामी सबै मिलेर एकेश्वर उचाली भनौं
2: धन्यवाद बिहानी।

यसैले भन्नुभयो। यी सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु।

हेनरी बी इरिङ भन्नुहुन्छ उहाँ येशु ख्रीष्ट हाम्रो प्रेमिलो पिताको सिद्ध उपहार हुनुहुन्छ।

उहाँले थकितहरूलाई बल दिनुहुन्छ र कमजोरीहरूको शक्ति बढाइदिनुहुन्छ। युवक पनि दुर्बल र थकित हुन्छन् र जवान मानिसहरू थाकेर लोट्छन्। तर परम प्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरूड चाहिँ माथि माथि उड्नेछन् र दगुरेर पनि तिनीहरू थाक्ने छैनन्। तिनीहरू हिँड्नेछन् तापनि मूर्छा पर्ने छैनन्। यसैया 40:29-31।

0: News FM 105.1 MHz.
1: अब प्रस्तुत छ कार्यक्रम भजन संगीत।
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम भजन संगीतमा आदरणीय श्रोता कार्यक्रम भजन संगीत लिएर प्राविधिक मित्र विजयजी र म पुनम हामी उपस्थित भइसकेको छौं र हामी कार्यक्रम मार्फत लगभग एक घण्टाको समय अवधिभर तपाईँलाई गीत संगीतको साथ दिने गर्दछौ र आज पनि कार्यक्रम अवधिभर तपाईँ जहाँ हुनुभए तापनि सायद तपाईँ काम गर्दै हुनुहुन्छ होला, ड्राइभिङ गर्दै हुनुहुन्छ होला, घरमा हुनुहुन्छ होला अथवा विभिन्न ठाउँहरूमा हुनुहुन्छ होला र कार्यक्रम सुनिरहनु भएको छ भने पनि हामी तपाईँलाई अब मिठा मिठा भजन गीत संगीतहरूको साथ दिन गइरहेको छौं र हामी भजन संग्रहको पुस्तकमा रहेको वचनलाई पनि पाठ गरेर तपाईँलाई सुनाउनेछौं र यो समय एकदमै अर्थपूर्ण हुनेछ। कार्यक्रम सुनेर साथ दिनुहोला। एउटा गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु।

निकै नै मिठो सुमधुर गीतको साथ हामीले तपाईँलाई दिएको छौं र कार्यक्रम भजन संगीतमा हुनुहुन्छ र यसरी नै हामी मिठा मिठा भजन गीत संगीतको साथ तपाईँलाई कार्यक्रम अवधिभर दिएर साथ दिनेछौ र श्रोता भजन संग्रहको पुस्तकतिर पनि म तपाईँलाई लिएर जान चाहन्छु। भजन संग्रहको पुस्तक 25 अध्यायतिर लिएर जान चाहन्छु जहाँ शीर्षकमा लेखिएको छ अगुवाई र रक्षाको निम्ति प्रार्थना। दाउदको भजन 1 पददेखि हे परमप्रभु मेरो मन म तपाईँतिर उचाल्छु, हे मेरा परमेश्वर मैले तपाईँकै भरोसा गरेको छु, मलाई शर्ममा पर्न नदिनुहोस् न त मेरा शत्रुहरू म माथि विजय हुन पाउन्। तपाईँ माथि आशा गर्ने कोही पनि कहिल्यै शर्माउने छैन तर तिनीहरू शर्ममा पारिनेछन् जो क्षमा दिन नसकिने विश्वासघातीहरू हुन्। हे परमप्रभु तपाईँको मार्ग मलाई देखाउनुहोस्, तपाईँको बाटोमा हिँड्न मलाई सिकाउनुहोस्, तपाईँको सत्यतामा मलाई डोर्याउनुहोस् र मलाई सिकाउनुहोस् किनकि तपाईँ नै मेरा उद्धारका परमेश्वर हुनुहुन्छ र दिनभरि तपाईँमा नै मेरो आशा छ। हे परमप्रभु तपाईँको महान करूणा र प्रेमको सम्झना गर्नुहोस् किनकि ती प्राचीन कालदेखि नै भएका छन्। मेरो जीवनका पापहरू र मेरा अपराधहरू स्मरण नगर्नुहोस्। हे परमप्रभु आफ्नो प्रेम अनुसार मेरो सम्झना गर्नुहोस् किनकि तपाईँ असल हुनुहुन्छ।

साँच्चै भन्ने हो भने ख्रिस्ट येशू मेरा प्रभुलाई चिन्न पाउने अमूल्य कुराको तुलनामा सबै कुरालाई म हानि नै ठान्दछु। सम्पूर्ण रूपले म उहाँमा भएको पाइन सकौँ, व्यवस्थामाथि आधारित भएको मेरो आफ्नै धार्मिकता होइन, तर मेरो धार्मिकता यही हो जो ख्रिस्टमाथि निर्भर हुन्छ, जुन चाहिँ विश्वासद्वारा परमेश्वरबाट आउने धार्मिकता हो। म उहाँलाई र उहाँको पुनरुत्थानको शक्ति जान्न सकौँ र उहाँको मृत्युमा उहाँ जस्तै भए उहाँका दुःख भोगमा सहभागी हुन सकौँ, सम्भव भए मरेकाहरूबाट म पुनरुत्थान प्राप्त गर्न सकौँ।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र हामी तपाईँलाई यसरी नै मिठा मिठा गीत संगीतको साथी रहेको छौं र भजन संग्रहको पुस्तकबाट पनि तपाईँलाई साथी रहेको छौं। भजन संग्रहको पुस्तक 25 अध्यायको 8 पददेखि म तपाईँलाई 14 पदसम्म यो समयमा पाठ गरेर सुनाउन गइरहेको छु। आशा गर्दछु यी वचनहरूले तपाईँलाई यो समयमा अवश्य पनि साथ दिनेछ, उत्साह दिनेछ र परमेश्वरको आवाज अवश्य पनि तपाईँले महसुस गर्नुहुनेछ। 8 पददेखि यसरी लेखिएको छ, परम प्रभु भला र सच्चा हुनुहुन्छ, यसैकारण उहाँले पापीहरूलाई चाहिँ आफ्नो बाटो सिकाउनुहुन्छ। उहाँले नम्रहरूलाई साँचो मार्गमा डोर्याउनुहुन्छ र तिनीहरूलाई आफ्नो मार्ग सिकाउनुहुन्छ। उहाँको करारका शर्तहरू पालन गर्नेहरू जतिको लागि चाहिँ परमप्रभुका सबै मार्गहरू चाहिँ प्रेममय र विश्वासयोग्य हुन्छन्। हे परमप्रभु, तपाईँको नाउँको खातिर मेरो अपराध क्षमा गर्नुहोस्। यद्यपि मेरो अपराध अति ठूलो छ, परमप्रभुको डर मान्ने मानिस को छ? त्यो हिँड्नुपर्ने बाटो परमप्रभुले त्यसलाई सिकाउनुहुनेछ। त्यसले सुख चैनमा आफ्नो दिन बिताउनेछ र त्यसका सन्तानले देशमा अधिकार जमाउनेछन्। परमप्रभुको भय मान्नेहरूसँग उहाँको घनिष्ठता हुन्छ र उहाँले तिनीहरूलाई आफ्नो करार बताइदिनुहुन्छ।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र हामी आशा गर्दछौ गीत संगीतहरूद्वारा तपाईँ आशिषित भइरहनु भएको छ। कार्यक्रम भजन संगीतमा हुनुहुन्छ, भजन गीत संगीतको साथ निरन्तर हामी तपाईँलाई कार्यक्रम अवधिभर दिनेछौ दिइने रहेको छौ र सँगसँगै परमेश्वरको वचनबाट पनि हामी तपाईँलाई साथी रहेको छौ पाठ गर्दै र भजन संग्रहको पुस्तक 25 अध्यायमा नै छौ हामी र यो समयमा चाहिँ म तपाईँलाई 15 पददेखि 22 पदसम्म पाठकहरू सुनाउन चाहन्छु जहाँ एकदमै अर्थपूर्ण शब्दहरू छन्, परमेश्वरको वचनहरू छन् र म आशा गर्छु तपाईँले आशिष महसुस गर्नुहुनेछ। र 15 पददेखि यसरी उद्धृत गरिएका छौ, मेरा आँखा सधैँ परम प्रभुतिर नै छन् किनकि उहाँले मात्र मेरा खुट्टाहरू चाहिँ पासोबाट छुटाइदिनुहुनेछ। मतिर फर्कनुहोस् र म माथि कृपा गर्नुहोस् बन्नुहोस् किनकि म एक्लो र कष्टित छु, मेरो हृदयका दुःखहरू बढेका छन्। मलाई मेरा कष्टहरूबाट तपाईँले नै मुक्त गरिदिनुहोस्, मेरा दुःख र पीड़ाहरू विचार गरिदिनुहोस् र मेरा सबै पापहरू क्षमा गरिदिनुहोस्। हेर्नुहोस् मेरा शत्रुहरू कति धेरै छन्, तिनीहरूले मलाई कति भयानक रूपले घृणा गर्छन्। मेरो प्राणको रक्षा गर्नुहोस् र मलाई छुटकारा दिनुहोस्, मैले शर्माउनु नपरोस् किनकि म तपाईँको शरणमा परेको छु। इमानदारी र सोझोपनले मलाई सुरक्षित राखुन् किनकि म तपाईँमा आशा राख्दछु। 22 पद इजरायललाई त्यसका सबै दुःखबाट मुक्त गरिदिनुहोस् हे परमेश्वर। र यहाँ चाहिँ यसरी परमेश्वरको वचनले हामीलाई उत्साह दिनुभएको छ र एउटा मिठो गीतको साथ हामी फेरि पनि तपाईँलाई यो समय दिन चाहन्छौ। गीतपछि उपस्थित हुने नै छौं।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र श्रोता हामी भजन संग्रहको पुस्तकमा पनि छौं। भजन संग्रहको पुस्तक 26 अध्यायतिर म तपाईँलाई लिएर जान चाहन्छु, जहाँ शीर्षकमा लेखिएको छ भलो मानिसको प्रार्थना। दाउदको भजन एक पदेखि यहाँ यसरी लेखिएको छ, हे परम प्रभु, म निर्दोष छु भने प्रमाणित गरिदिनुहोस्, किनकि मैले निर्दोष जीवन बिताएको छु। कति पनि नडगमगाइकन मैले परम प्रभुमा भरोसा राखेको छु। मलाई जाँच्नुहोस् हे परम प्रभु र मेरो पारख गर्नुहोस्, मेरो मन र हृदय जाँच्नुहोस्, किनकि तपाईँको प्रेम जहिल्यै पनि मेरो सामुन्य छ र तपाईँकै सत्यतामा म निरन्तर चल्दछु। म छली मानिसहरूसँग बस्दिन र कपटीहरूको संगत पनि गर्दिन। कुकर्मीहरूको संगतिलाई म घृणा गर्दछु र दुष्टहरूसँग बस्न इन्कार गर्दछु। निर्दोषतामा म हात धुन्छु र हे परम प्रभु, तपाईँका वेदीको चाहिँ परिक्रमा गर्दछु। उच्च स्वरमा धन्यवादको गीत गाउँदै म तपाईँको सबै आश्चर्य कर्महरूको वर्णन गर्दै हिँड्छु। हे परम प्रभु, तपाईँ पास गर्नुहुने भवन, तपाईँको महिमा विराजमान हुने ठाउँलाई म प्रेम गर्दछु। मेरो प्राणलाई ती पापीहरूसँग, मेरो जीवनलाई ती रक्त पिपासुहरूसित नलैजानुहोस्, जसको हात दुष्ट योजनाले भरिएका छन् र जसका दाहिने हात घुसले भरिएका छन्। तर म त निर्दोष जीवन जिउँछु। मेरो उद्धार गर्नुहोस् र म माथि कृपालु हुनुहोस्। मेरा गोडासम्म मार्गमा खड़ा छ। ठूलो समुदायमा म परम प्रभुको प्रशंसा गर्नेछु।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट 105.6 मेगाहर्ज पोखराबाट सुन्दै हुनुहुन्छ। हामी आशा गर्दछौ आज कार्यक्रम भजन संगीतबाट प्रस्तुत गरिएका भजन गीतहरू र भजन संग्रहको पुस्तकबाट पाठ गरिएका वचनका शब्द पदहरूबाट तपाईँ आशिषित भइरहनु भएको छ। यो समयमा म तपाईँलाई भजन संग्रहको पुस्तक 27 अध्यायतर्फ लिएर जान चाहन्छु, जहाँ शीर्षकमा परमप्रभुमा भरोसा भनेर लेखिएको छ दाउदको भजन र एक पददेखि यसरी लेखिएको छ, परमप्रभु मेरो ज्योति र मेरो मुक्ति हुनुहुन्छ, मैले कसको भय मान्नु, परमप्रभु नै मेरो जीवनको किल्ला हुनुहुन्छ, कोसँग म भयभीत हुनु, जब दुष्ट मानिसहरू मेरो मासु खान मेरो विरूद्ध अघि बढ्छन्, जब शत्रु र विरोधीहरू मलाई आक्रमण गर्छन् तिनीहरू ठक्कर खाएर जमीनमा लोट्नेछन्, सेनाले मेरो विरूद्धमा छाउने बनाए तापनि मेरो हृदय डराउने छैन, मेरो विरूद्धमा लड़ाई चले पनि त्यस बेला म पूरा आत्मविश्वास राख्नेछु, एउटै कुरा म परमप्रभुसँग माग्दछु, मैले खोजेको यही हो कि जीवनभरि म परमप्रभुको भवनमा रहन पाऊ र उहाँको सुन्दरतालाई हेरिरहन पाऊ र उहाँको मन्दिरमा उहाँलाई खोज्न सकू, किनकि संकष्टको दिनमा उहाँले मलाई उहाँको वासस्थानमा सुरक्षित राख्नुहुनेछ, आफ्नो पवित्र वासस्थानमा उहाँले मलाई लुकाइदिनुहुनेछ अनि एउटा चट्टानमाथि उच्च राख्नुहुनेछ।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र भजन संग्रहको पुस्तक 27 अध्यायको 6 पददेखि 14 पदसम्म यसरी उद्धृत गरिएको छ। तब मेरो वरिपरिका शत्रुहरूमाथि मेरो शिर उच्च पारिनेछ र उहाँको पवित्र वासस्थानमा हर्षले कराउँदै म बलिदान चढ़ाउनेछु, म भजन गाउनेछु र परमप्रभुको प्रशंसा गर्नेछु। हे परमप्रभु, जब म उच्च स्वरले कराउँछु तब सुन्नुहोस्, ममाथि कृपालु हुनुहोस् र मलाई जवाफ दिनुहोस्। मेरो हृदयले तपाईँको विषयमा भन्दछ, उहाँको मुहारको खोजी गर हे परमप्रभु, तपाईँको मुहारको खोजी म गर्नेछु। तपाईँको मुहार मबाट नलुकाउनुहोस्, क्रोधमा तपाईँको दासलाई नहटाउनुहोस्। तपाईँ मेरा सहायक हुनुभएको छ, मलाई इन्कार नगर्नुहोस्, मलाई नत्याग्नुहोस्। हे मेरा उद्धारकर्ता परमेश्वर, मेरा बुबा र मेरी आमाले मलाई त्यागे तापनि परमप्रभुले मलाई सम्हाल्नुहुनेछ। हे परमप्रभु, तपाईँको मार्ग मलाई सिकाउनुहोस् र मेरा शत्रुहरूको कारण मलाई सोझो मार्गमा डोर्याउनुहोस्। मेरा शत्रुहरूको इच्छामा मलाई नछोडिदिनुहोस्, किनकि झुटा गवाहहरू मेरो विरूद्धमा उठेका छन् अनि तिनीहरू हिंसा गर्नलाई फुलिएर हिँड्छन्। मलाई अझ पनि विश्वास छ कि जीवितहरूको देशमा परमप्रभुको उत्तमता म देख्नेछु। परमप्रभुको प्रतीक्षा गर, बलिया हौ र तिम्रो हृदय साहसिलो होस् र परमप्रभुकै प्रतीक्षा गर।

निकै मिठो गीत तपाईँको निम्ति राख्यौं र आशा गर्दछौ श्रोता आज तपाईँको लागि कार्यक्रम मार्फत प्रस्तुत गरिएका गीत संगीतहरू र बच्चनको पदहरूबाट अध्याय खण्डहरूबाट तपाईँ आशिषित र उत्साहित हुनुभएको छ र लगभग एक घण्टाको साथ हामीले तपाईँलाई दिएको छौं। तपाईँको यो साथ यो समय एकदमै उत्साहमय भएको छ भन्ने हामीले एकदमै आशा लिएको छौं र कार्यक्रमको अन्तिमतिर आइसकेको छौं। विदा माग्नुपर्ने बेला भइसकेको छ र कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै यो समय कार्यक्रम भजन संगीतबाट म पुनः बिदा हुन चाहन्छु। धेरै धेरै धन्यवाद। जय मसीह। नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
2: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
1: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड। सूचना एक्सक्लुसिभ एफएम प्रालीलाई एकजना दक्ष साथै अनुभवी प्राविधिक टेक्निसियनको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। आवश्यक योग्यता कम्तीमा पनि 12 कक्षा पास भएको, टेक्निकल ज्ञान र मिडियामा इन्ट्रेस्ट भएको, अडियो भिडियो एडिटिङ तथा मिक्सिङ गर्न सक्ने, सोशल मिडिया प्लेटफर्महरूको लागि आवश्यक सामग्री तयार गर्न सक्ने, क्यामेरा राम्रोसँग चलाउन सक्ने। थप जानकारी तथा सम्पर्कको लागि गुड न्यूज एफएम प्राली अनामनगर काठमाडौँ फोन नम्बर 01-4770-754 01-4770-754 र 01-59-13-755 01-59-13-755। के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्। थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट काठमाडौँ, कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98-41-53-54-02 98-41-53-54-02 र 98-10-33-64-06 98-10-33-64-06 फोन नम्बर 01-43-92-511 01-43-92-511 र 01-43-92-510 01-43-92-510 र हाम्रो इमेल आईडी रहेको छ 2007@thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।

0: उद्धारकर्ता जीवित हुनु भएकोले हामी पनि जीवित हुनेछौ। डेभिड ओ मिके।
1: तर यसुले भन्नुभयो, बालकहरूलाई म कहाँ आउन देऊ, तिनीहरूलाई नरक किनभने स्वर्गको राज्य यिनीहरूकै हो। हरेक शुक्रबार साँझ 5 बजेदेखि 5:30 बजेसम्म कार्यक्रम साना पाइला गुनी जस्मा 105 मेगाहर्ज काठमाडौँबाट र गुनी जस्मा 105.6 मेगाहर्ज कोलकाताबाट प्रसारण हुनेछ। साथै यस कार्यक्रम गुनी जस्माको अफिसियल फेसबुक पेजमा लाइभद्वारा पनि प्रसारण हुनेछ। आफ्ना नानी बाबुहरूसँग यस कार्यक्रम सुन्न नभुल्नुहोला है।
2: अब तपाईँ सुन्न सक्नुहुनेछ कार्यक्रम friendship.com।
3: सयमसी नमस्कार, सबै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्युन गरेर बस्नुभएका सम्पूर्ण श्रोता मित्रमा। कार्यक्रम friendship.com लिएर प्राविधिक मित्र विजयजीसँगै म ज्ञानु हामी उपस्थित भइसकेका छौं र अबको लगभग एक घण्टा हामी तपाईँहरूलाई साथ दिनेछौ यस कार्यक्रममा। अन्य कार्यक्रममा त तपाईँहरूसँग हाम्रो भेट हुने रहेछ र यो कार्यक्रममा हामी friendship.com मा चाहिँ सम्बन्धको विषयमा कुराकानी गर्ने गर्दछौ, किनकि सम्बन्ध एकदमै महत्वपूर्ण कुरा रहेको छ। परमेश्वरले नै हामीलाई सम्बन्धको विषयमा सिकाउनु भएको छ नि। आज संसारमा जति पनि मानिसहरू हुनुहुन्छ सम्बन्धकै कारणले गर्दा हुनुहुन्छ, होइन? हामीलाई लाग्छ होला कति पटक म त एक्लै छु, कसरी सम्बन्ध, अथवा भनौँ मेरो त कोही पनि छैन, अथवा यो खालको सम्बन्ध भयो भने मात्रै त्यसलाई सम्बन्ध भन्ने होला, अथवा अरू सम्बन्ध त सम्बन्ध होइन होला भनेर हामी कति पटक सम्बन्धलाई साङ्गुरु बनाइरहेका हुन्छौँ। तर हाम्रो सम्बन्ध चाहिँ एउटा मानिससँग पनि छ, प्रकृतिसँग पनि छ, परमेश्वरसँग पनि छ। त्यो कारणले गर्दा हामी सम्बन्ध बिना यो संसारमा छँदै छैनौँ। मानिससँग हामी अलग्गियौँ भने पनि कुनै समयमा मानिसले हामीलाई तिमी मेरो सम्बन्धमा छैनौ, तिमी मेरो कोही पनि होइनौ भने तापनि परमेश्वरले हामीलाई तिमी मेरो हौ भनेर यो संसारमा ल्याइसक्नु भएको छ। त्यो कारणले गर्दा हामी चाहिँ अलरेडी सम्बन्धमा छौँ, र भनौँ हामीलाई परमेश्वरले प्रेम गर्नुहुन्छ, र प्रकृति परमेश्वरले दिने कुरा सबै कुराहरू समान छन्। धनी गरिब सानो ठूलो कालो गोरो होचो अग्लो सबैजनाको लागि परमेश्वरले सबै कुरा दिनुभएको छ। त्यो कारणले गर्दा सम्बन्धको विषयमा हामी कुराकानी गर्ने गर्दछौँ। सम्बन्ध भन्ने बित्तिकै यो मेरो लागि होइन, अथवा सम्बन्ध फरक हो भनेर नबुझ्नुहोला, हरेकको लागि सम्बन्ध छ। यही नै कुरा हामी तपाईँहरूको बीचमा उत्साहको रूपमा लिएर आउनु उद्देश्यको साथ यो कार्यक्रम हामीले लामो समयदेखि गरिरहेका छौँ। मलाई आशा छ तपाईँहरू आश्वासित भइरहनु भएको छ, र यो कार्यक्रम चाहिँ तपाईँहरूले हरेक मंगलबार दिउँसो यसै समयमा गुड न्यूज एफएमको प्रत्यक्ष प्रसारणमा सुनेर साथ दिन सक्नुहुनेछ भने तपाईँहरूले यो कार्यक्रमलाई फेसबुकहरूमा भनौँ अथवा कुनै समयमा फेरि पनि पुनः प्रसारणको रूपमा यसै समयमा पनि सुनेर साथ दिन सक्नुहुनेछ। र आज पनि एउटा विषयमा रहेर म तपाईँहरूको बीचमा कुराकानी त पक्कै पनि गर्ने नै छु, तर एउटा गीतको साथ दिन चाहन्छु, गीतपछि भने म आउने नै छु।

हजुर, निकै नै आशिषमय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। र तपाईँहरूले भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने चाहिँ यो गुड न्युज एफएमको प्रसारणमा कार्यक्रम चाहिँ friendship.com रहेको छ। यो चाहिँ मित्रताको विषयमा अथवा भनौ सम्बन्धको विषयमा भनेर हामी रुचाउन चाहन्छौ, किनकि सम्बन्ध एकदमै महत्वपूर्ण कुरा छ। आज संसारमा सम्बन्धहरूको विषयलाई लिएर धेरै कुराहरू उठिरहेका छन् होइन। मानिस बढीभन्दा बढी दुखी हुने कुरा पनि एउटा सम्बन्ध असल नहुनु पनि हो जस्तो लाग्छ। मानिसले सम्बन्धलाई बचाइराख्न एकदमै गाह्रो पनि छ होइन। कति पटक मानिसहरूले आफूसँग नजिक भएका व्यक्तिहरूलाई चाहिँ त्यो चाहिँ सम्बन्ध हो भन्ने ठानिरहेको देखिन्छ, तर कति पटक चाहिँ अलिकति टाढाको रिलेसनलाई चाहिँ त्यो सम्बन्ध होइन भनेर पनि ठानेको देखिन्छ होइन। तर परमेश्वरको वचन अनुसार चाहिँ जो जति व्यक्तिहरूको बीचमा हामी रहेका छौँ, हामी चाहे एक दुई घण्टा काम गर्न किन नजाउँ होइन, एक दुई घण्टा सङ्गति गर्न किन नजाउँ, अथवा एक दुई घण्टा पढ्ने ठाउँमै किन भेट नहौँ, अथवा भनौँ जीवनभरि सँगसँगै बस्ने भन्ने व्यक्ति किन नहोस्, तर हरेक सम्बन्धहरू सर्ट होस् अथवा लङ होस्, त्यो सम्बन्धलाई चाहिँ असल प्रकार निभाउनुपर्छ। त्यो सम्बन्धले चाहिँ एकदमै फरक प्रकारको एउटा भूमिका हाम्रो जीवनमा खेलेको हुन्छ होइन। व्यक्ति एकदमै खुसी भइरहेको हुन्छ नि, अब त्यो खुसी हुनको लागि चाहिँ मानिसलाई खालि धन सम्पत्ति मात्रै पर्याप्त कुरा होइन, उसले भनेको जस्तो खान पाएर लाउन पाएर मात्रै होइन, तर उसको वरिपरि उसको अराउन्डमा भएका व्यक्तिहरू कस्ता छन् त, उसको सम्बन्ध कस्तो छ त भन्ने कुराले पनि उसलाई उसको खुसीको म्याटर गर्छ, उसको ह्याप्पिनेसको म्याटर गर्छ होइन। त्यो चाहिँ कति खुसी छ भन्ने कुरा चाहिँ त्यहाँबाट पनि थाहा गर्न सकिन्छ। त्यो कारणले गर्दा हरेक व्यक्तिले आफ्नो सम्बन्धलाई सुदृढ बनाउने प्रयास गर्नुपर्छ। कति धेरै मानिसहरू देखिन्छ कि एकदमै नजिकको चिनेको हुँदाखेरि चाहिँ एकदमै राम्रो व्यवहार गर्ने, तर नचिनेको व्यक्तिहरूसँग चाहिँ एकदमै नराम्रो व्यवहार गर्ने, के भन्नाले उसको बिहेभै फरक हुने, ऊ मानिस नै उसले गर्ने तरिका नै फरक हुने व्यक्तिहरू पनि हामी देख्छौँ कति पटक होइन। यो सम्बन्ध भन्ने कुरा चाहिँ समयले म्याटर गर्छ जस्तो लाग्दैन, अथवा भनौँ ठाउँले म्याटर गर्छ जस्तो लाग्दैन। इमान्दार राम्रो सम्बन्ध निभाउने व्यक्तिले हर समय हर कोहीसँग पनि असल सम्बन्ध निभाउँछ होला जस्तो लाग्छ। यसको मतलब चाहिँ फेरि समयले म्याटर गर्दैन भन्दैन, फेरि कहिले नभेटेको व्यक्तिसँग हामी एकदमै नजिक हुन सक्छौँ, अथवा यो गर्न सक्छौँ त्यो गर्न सक्छौँ भन्ने, अथवा धेरै समय बिताएको व्यक्तिसँग चाहिँ अलिक बढी नै कुराहरू हामी गर्न सक्छौँ भन्ने कुरा। मैले भन्न खोजेको कुरा चाहिँ एउटा असल व्यक्तिको परिचय चाहिँ जहिले पनि असल नै हुन्छ भन्न खोजेको। जस्तो एकछिन काम गर्ने व्यक्तिहरूसँग ठगी गर्नुपर्छ, बेइमान गर्नुपर्छ, तुच्छ बोल्नुपर्छ भन्ने छैन नि त होइन। जसले चाहिँ हामीलाई देखिरहन्छ हेरिरहन्छ, जो चाहिँ हामीले नजिकबाट चिनेका छौँ, ती व्यक्तिहरूसँग मात्र इमान्दार हुनुपर्छ, अथवा देखावटी इमान्दार हुनुपर्छ, सम्बन्ध देखावटी हुनुपर्छ भन्न खोजेको होइन। सम्बन्ध चाहिँ यथार्थ हुनुपर्छ, देखावटी होइन। परमेश्वरको वचनमा पनि परमेश्वरले प्र्याक्टिकली हामीलाई देखावटी भन्दा पनि प्र्याक्टिकली सम्बन्धलाई निभाउनु भएको छ। अनि आज यही विषयमा म तपाईँहरूको बीचमा कुराकानी गर्न चाहन्छु भने अहिलेको समय भनेको टेक्नोलोजीको समय हो होइन। एकदमै मानिसहरूले टेक्नोलोजीलाई प्रयोग गरिरहेको देखिन्छ, अनि पहिला पनि यस्ता घटनाहरू गर्थ्यो होलान्, तर अहिलेको समयमा एकदमै धेरै सम्बन्धमा मानिसहरूले सम्बन्धलाई हल्लुङ्गो रूपमा लिएको हामी देख्छौँ, अनि धेरै व्यक्तिहरू टुटेको हामी देख्छौँ, अनि धेरै सम्बन्धहरू सेकेन्डमै होइन मिनटमै पनि खत्तम भएको पनि हामीले देखेका छौँ। नि किन हामीले आज यो सम्बन्धलाई चाहिँ एकदमै हलुङ्गो रूपमा लिइरहेका छौँ त होइन। यसको लागि चाहिँ हामीले सायद परमेश्वरले सिकाउनु भएको सम्बन्धको विषयमा चाहिँ बुझ्नुपर्छ होला होइन। यदि हामी सम्बन्धको विषयमा बुझ्छौँ भने चाहिँ हामीले एदेखि जेडसम्मको सम्बन्धहरू, मैले भन्न खोजेको चाहिँ हरेक सम्बन्धहरू त्यत्तिकै महत्वपूर्ण तरिकाले हामी निभाउँछौँ होला। यो समय आएर गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु, गीतपछि भने म आउने छु।

अझै निकै नै आशिषमा गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु र म ज्ञान तपाईँहरूलाई साथ दिइरहेकी छु. मलाई प्राविधिक रूपमा विजयजीले साथ दिँदै हुनुहुन्छ र friendship.com छौँ हामी. सम्बन्धको विषयमा कुराकानी गरिरहेका छौँ. कति धेरै व्यक्तिहरूले यस्तो कुरा सेयर गर्नुहुन्छ कि जुन समयमा साथीहरूलाई पाइक पर्छ, मन पर्छ, आवश्यक पर्छ, त्यो समयमा चाहिँ साथीहरूले समय दिने कुरा, महत्व राख्ने कुरा, समेट्ने कुरा, भेट्ने कुरा, होइन, एउटा धेरै कुरामा सहभागी भइरहेको देख्छौँ हामी. जब त्यो व्यक्तिमा कुनै घटना हुन्छ अथवा त्यो व्यक्तिमा कुनै किसिमको कमजोरीहरू हुन्छ त भनौँ, त्यो व्यक्तिमा केही आइपर्छ, दुःखको कुराहरू हुनसक्छ, होइन, उसको आफ्नो व्यक्तिगत कुराहरू हुनसक्छ, केही कुराहरू, कमजोरीका कुराहरू, होइन, डाउनका कुराहरू, केही तलमाथि अप एन्ड डाउनका कुराहरू आयो भने चाहिँ त्यो साथीहरूले आफै बाटो मोडेका कुराहरू सुनाउनुहुन्छ कि एकदमै तितो घटना. उनीहरूलाई त्यो समयमा त्यो साथीको कुनै पनि किसिमको फाइनेन्सियल सपोर्टको पनि आवश्यकता होइन होला. कतिपटक एउटा फिजिकल र उनीहरूको त्यो हुन्छ नि भन्न खोजेको चाहिँ कुराकानी, ढाडस, उत्साहको मात्रै आवश्यकता पर्छ होला कि त्यो समयमा. र पनि त्यो समयमा साथीहरू चाहिँ एकदमै टाढा भइदिएको अथवा सम्बन्धै नराखेको, चिनाउँदाखेरि बोल्दाखेरि होइन उनीहरूलाई अलिकति अप्ठ्यारो महसुस गरेको, त्यस्तो कुराहरूबाट चाहिँ मानिसहरू धेरैले संसारमा फाइट गरिरहेको अथवा भनौँ सामना गरिरहेको घटनाहरू सुनाउनुहुन्छ कि साँच्चै मानिसहरू चाहिँ मानिसलाई बाहिरी अपिरियन्स हेरेर अथवा बाहिरी कुराहरू हेरेर साथी बनाइरहेको पनि हामी देख्छौँ, होइन. त्यही एउटै व्यक्ति हो कि, त्यो अर्को व्यक्ति चेन्ज भएको पनि होइन, सेम व्यक्ति होइन. त्यही व्यक्तिको परिस्थिति परिवर्तन हुँदाखेरि साथीहरू पनि परिवर्तन हुन्छन्. एउटै व्यक्ति हो, उसको हृदय त्यही नै छ, उसको भावना त्यही नै छ, उसको बोली त्यही नै छ, र पनि उनीहरू उबाट टाढा हुन्छन् किनकि उसको परिस्थिति परिवर्तन भएको छ. अनि त्यो कारणले गर्दा अहिलेको समयमा एकदमै रियल साथी, एकदमै साँचो साथी, एकदमै भनौँ न एक किसिमले एउटा असल साथी पाउन चाहिँ एकदमै गाह्रो पनि छ. र पनि हामीले हाम्रो परमेश्वरले चाहिँ मित्रताको विषयमा अथवा असल सम्बन्धको विषयमा हिजो मात्रै सिकाउनु भएको होइन, आज पनि त्यो कुरा चाहिँ हामीलाई उहाँले सिकाउनु भएको छ. त्यो कारणले गर्दा सम्बन्ध संसारका परिस्थितिहरू, बाहिरी बनावटहरू परिवर्तन भएका होलान्, तर परमेश्वर परिवर्तन हुनुभएको छैन. अनि सम्बन्धका कुरामा पनि हामी परिवर्तन हुनुपर्छ भन्ने छैन. देखावटी सम्बन्ध त हामीले धेरै देखिसक्यौँ, होइन, देखावटी नामै त देखाउने सम्बन्ध होइन, तर नदेखाउने सम्बन्ध पनि हुन्छन् भन्नाले स्वभाव व्यक्त गर्ने कुराको बनावटी देखावटी भन्न खोजेको होइन, तर सबैको अगाडि चाहिँ मेरो बेस्ट फ्रेन्ड हो, सबैभन्दा राम्रो साथी हो. सानो बच्चालाई पनि थाहा हुन्छ कि उसको साथीले चिट गर्दैछ कि उसको सम्बन्धमा कस्तो भइरहेको छ, होइन. कतिपटक म मेरो भाइ बहिनीहरूसँग अथवा भनौँ सानो सानो बच्चाहरूसँग कुराकानी गर्दै गर्दा मलाई मन पनि पर्छ एकदम बच्चाहरूसँग कुराकानी गर्न, अनि उनीहरू सानो हुन्छन्, सानो अवस्थामा स्कुल जाँदै गर्दा पनि उनीहरूको त्यो गुनासो हुन्छ कि उनीहरूको कतिवटा चित्त दुखाएका कुराहरू हुन्छन्. मेरो एकदमै बेस्ट फ्रेन्ड सम्झिन्थे मैले, मैले आज यस्तो गरेँ तर उसले मलाई आज उमासँग बोलेन, उमासँग बसेन भन्ने कुरामा पनि उनीहरूको हृदय कति धेरै दुखिरहेको हुन्छ कि केही रिजन हुन्छ. उनीहरूले खाजाहरू बाँडेर खाँदा, मिठो खाजा लाँदा फेरि उनीहरूको साथी नजिक हुने, अनि यो चाहिँ मानवीय स्वभाव कस्तो अचम्मको छ कि. सेल्फिस छौँ हामी कति कडा, तर परमेश्वरले त्यस्तो खालको सम्बन्ध पक्कै पनि मन पराउनुहुन्न. त्यो सम्बन्ध चाहिँ हामी परमेश्वरसँग पनि एउटा रहँदा फेरि हामीले कतिपटक हामीलाई एकदम सबै कुरा ठिकठाक हुँदा राम्रो लाग्दा फेरि चाहिँ परमेश्वरको प्रशंसा गर्ने कि वर्णन गर्ने, हाम्रो परमेश्वर यस्तो हुनुहुन्छ, यस्तो गर्नुहुन्छ, यस्तो गर्न सक्नुहुन्छ भन्ने. तर जब हामी कुनै समयमा केही कुरामा कमजोर हुन्छौँ, परमेश्वरको कामै छैन मेरो जीवनमा, परमेश्वरले मलाई देख्नु नै हुन्न, खोइ त देख्नु भएको भन्दा हामी गनगन गर्ने भनेको जस्तै आजको संसारमा पनि त्यस्तो कुराहरू हामी देख्न सक्छौँ. रियल भन्दा नि रियलका साथीहरू, रियलमा फरक, रियलमा फरक हामी देखिरहेका हुन्छौँ. सक्कली साथीहरू भन्दा पनि नक्कली साथीहरू एकदम बढी हामी देख्छौँ, होइन, फेक कुराहरू हामी बढी देख्छौँ. तर हितोपदेशको पुस्तक 17:17 के लेखेको छ भन्दा, एउटा मित्र चाहिँ सधैँ, एउटा मित्रले चाहिँ सधैँ प्रेम गर्छ अरे कि कहिलेकाहीँ होइन. यो सधैँमा चाहिँ जुनसुकै परिस्थिति पनि पर्छ कि,
गरिबी अवस्था पर्न सक्छ, यो अवस्था धनी अवस्था हुन सक्छ, यो अवस्था पर्फेक्ट हुन सक्छ, पर्फेक्ट नभएको समय हुनसक्छ, राम्रो हुँदा हुनसक्छ, नराम्रो हुँदा हुनसक्छ, अभावमा हुनसक्छ, प्रशस्ततामा हुनसक्छ। सधैँ भन्ने शब्दले चाहिँ म्याटर गर्छ कि सधैँ नै कुनै पनि परिस्थितिमा नछोडिकन, जसरी हाम्रो परमेश्वर चाहिँ एकदम असल मित्र हाम्रो हुनुहुन्छ होइन। आज तपाईँ पनि असल मित्र बन्न सक्छौँ, तर हाम्रो चाहिँ आफ्नो कतिवटा कुराले गर्दा चाहिँ हामी सधैँ हामी मित्र हामीले चाहिँ आफ्नो मित्रलाई सधैँ होइन कि कहिलेकाहीँ प्रेम गर्छौँ। तर परमेश्वरको वचनले चाहिँ के भन्नुभएको छ भन्दा एउटा मित्रले अर्को मित्रलाई चाहिँ सधैँ प्रेम गर्छ। यो चाहिँ हाम्रो लागि चुनौतीको कुरा पनि हो। यसमा एउटा गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु, गीतपछि भने म आउने नै छु।

हजुर निकै नै आश्रिष्टमय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। साथी, दुःखको साथी अनि सुखको साथी, अनि हर समयमा चाहिँ तपाईँले प्रेम गर्नुभयो भन्ने निकै नै आश्रिष्टमय गीत रहेको थियो। वास्तविक साथीको परिचय चाहिँ यही हो, सुखमा पनि दुःखमा पनि, गरिबी अवस्थामा पनि, धनी अवस्थामा पनि, प्रशस्ततामा पनि, अभावमा पनि, हर समयमा चाहिँ रोगी अवस्थामा पनि, निरोगी अवस्थामा पनि होइन, एउटा साथ दिने चाहिँ साथीको परिचय हो। तर हामीले संसारमा हेर्छौँ भने साथीको परिभाषा नै बङ्गाइसकेका छौँ, यो परिभाषा नै फरक भइसकेको छ। त्यस्तो पनि साथी हुन्छ र त्यस्तो पनि साथी छ र भन्ने खालको प्राश्नवाचक चिन्ह चाहिँ अहिले छ होइन। साथी भन्ने बित्तिकै खालि स्कुल पढ्न जाने साथी मात्रै होइन, कलेज पढ्न जाने साथी मात्रै साथी होइन, सँगै काम गर्ने व्यक्ति मात्रै साथी होइन, परिवारको सदस्य पनि त हुनसक्छ कोही साथी, तपाईँको सँगै बस्ने, सँगै खाने, सँगै हिँड्ने जो कोही पनि उता हुन सक्नुहुन्छ होइन। बाइबलको एकदमै बढी इक्जाम्पल दिइरहेका हुन्छौँ नि होइन, रुथ र नाओमी पनि एउटा सासू र बुगारी मात्रै नभइकन उनीहरू एकअर्काको साथ दिइरहेको कारणले गर्दा एउटा रिलेसन, एउटा साथीको जस्तो पनि हामी देख्न सक्छौँ होइन, एकअर्कालाई साथ दिएको कुरा हामी देख्न सक्छौँ भने अर्को जनाथन र हामी त्यहाँनिर दाउदको त अचम्म प्रकारको फ्रेन्डसिप देख्छौँ नि त होइन। त्यो कारणले गर्दा साथी हुनको लागि होइन कुनै पनि किसिमको क्याटेगोरी पनि छैन, कुनै पनि किसिमको क्वालिफिकेसन पनि छैन, तर यो चाहिँ भावनाको कुरा हो। अनि यही सम्बन्ध, यही फ्रेन्डसिप, यही मित्रता आज मानिसहरूले यसलाई अवसरको रूपमा लिइरहेका छन् अथवा भनौँ यसलाई फरक प्रकारले व्याख्या गरिरहेको हामी देख्न सक्छौँ। तर परमेश्वरले देख्नु भएको, देखाउनु भएको एउटा सम्बन्ध चाहिँ फरक प्रकारको छ। बनावटी नै धेरै छ अहिलेको समयमा, रियल भन्दा पनि बनावटी देख्छौँ हामी, सक्कली भन्दा पनि नक्कली देख्छौँ हामी। र मैले चिन्नै सकिनँ भन्नुहुन्छ कि वर्षौँ वर्षसम्म पनि मैले चिन्नै सकिनँ, तर मेरो यो दुःखको समयमा चाहिँ मैले मेरो आफ्नोको रहेछ र पराईको रहेछ चिने भनेर पनि कतिजनाले भन्नुहुन्छ कि। अनि हामीले हाम्रो परिचय खालि दुःख र सुख मात्रै दिनुपर्छ भन्ने छैन, र हरेक समयमा हामीलाई साथ दिने साथी अथवा सम्बन्ध एकदम महत्वपूर्ण कुरा छ। यो चाहिँ मानिसले चाहिँ सधैँभरि दिन नसकेको पनि हामीले देखेका छौँ, सबै मानिसले दिन नसकेको पनि हामी देखेका छौँ होइन। तिमीलाई त कहिल्यै बिर्सिन्न होला, कहिल्यै छोड्दिन होला भनेको साथीहरूले पनि बिर्सिएको हामीले देखेका छौँ, छोडेको हामीले देखेका छौँ। तर यस्तो एउटा परमेश्वर हुनुहुन्छ जसले चाहिँ हामीसँग बाचा गर्नुभएको, हामीसँग सम्बन्धको करार गर्नुभएको छ नि, जुन यो चाहिँ एउटा उदाहरणको लागि दुलाहाले दुलाहीलाई गरेको जस्तो बाचा, त्यो एउटा सम्बन्ध फर इक्जाम्पल त्यसरी उहाँले दिनुभएको छ। म चाहिँ तिमीहरूलाई प्रेम गर्छु, त्यो चाहिँ मुखले मात्रै होइन, ओछे शब्द मात्रै होइन, यो चाहिँ प्र्याक्टिकल उहाँले निभाउनु भएको छ। अनि हामीले सिक्ने कुरा चाहिँ परमेश्वरबाट उहाँको फ्रेन्डसिप कस्तो छ त, उहाँको सम्बन्ध कस्तो छ त भन्ने कुरामा चाहिँ उहाँले जहिले पनि आफ्नो तर्फबाट चाहिँ 100% दिनुभएको हो। तर हामी चाहिँ कहिलेकाहीँ 10%, कहिले 100%, कहिले 90% होइन, कहिलेकाहीँ त हामी भन्ने गर्छौँ 100% पनि माथि भन्ने गर्छौँ। तर हामी फेरि 100% तल आउन पनि त्यो ऊ राख्दैनौँ होइन। त्यो कारणले गर्दा हामीले चाहिँ के कुरासँग तुलना गरिरहेका छौँ हाम्रो सम्बन्धलाई? रुपियाँ पैसा होइन, अब कहिलेकाहीँ मानिस हो, माया गर्दा मात्रै माया गर्नुपर्छ, दिँदा मात्रै दिनुपर्छ भन्नुभन्दा पनि हाम्रो तर्फबाट चाहिँ कसो भन्दाखेरि चाहिँ परमेश्वर तपाईँलाई चुन्नुभयो होइन, इनाम हो, कुनै पनि प्राइज तपाईँले तिर्नु भएको छैन, परमेश्वर तपाईँलाई अनुग्रह गर्नुभयो, त्यसमा पनि तपाईँले कुनै किसिमको प्राइज तिर्नुभएको छैन। आज तपाईँले फ्रीमा तपाईँले मजाले उहाँसँग प्रार्थना गर्न सक्नुहुन्छ, कुराकानी गर्न सक्नुहुन्छ, त्यहाँ कुनै मूल्य छैन, बााउन्ड्री छैन, क्वालिफिकेसन छैन, कुनै पनि कुरा छैन। संसारमा चाहिँ एउटा साथी हुनको लागि, सम्बन्ध हुनको लागि एउटा क्वालिफिकेसन म्याटर गर्छ, लेभल म्याटर गर्छ, स्ट्यान्डर्ड म्याटर गर्छ होइन। त्यही व्यक्ति हिजो नभइ नहुने तर आज हुँदै रहनेसम्म पनि पुगेको हुन्छ होइन। आज धेरै व्यक्तिहरू सम्बन्धको कारणले गर्दा रोडमा आउनुभएको छ, महलबाट रोडमा आउनु भएको छ होइन। धेरै साथीहरू, धेरै सम्बन्धहरू रोडबाट फेरि महलमा पनि जानु भएको छ। अनि यो चाहिँ निभाउने कुरामा एकदमै भर पर्दो रहेछ। अनि परमेश्वरले चाहनु भएको चाहिँ एकदम ब्यालेन्सिङ रिलेसनसिप हो होइन, एकदम ब्यालेन्स मिलेको रिलेसनसिप, कि तिमीहरू म कहाँ हो र म तिमीहरूको
म आउनेछु अथवा तिमीहरूले मलाई खोज्यौ भने तिमीहरूले खोजेर मलाई भेटाउनेछौ भन्ने कुरा जुन परमेश्वरले दिनुभएको कुरा छ नि फ्रेन्डसिपमा. तिमीहरू मेरो मित्र हो होइन, तिमीहरूलाई म प्रेम गर्छु, म तिमीहरूसँग छु भन्ने कुराले हामीले थाहा गर्नुपर्छ कि मित्रतामा होइन एउटा भनौँ न साथ, सहयोग, शब्द, उत्साह कति महत्वपूर्ण कुरा रहेछ भनेर हामीलाई परमेश्वरले नै सिकाउनु भएको छ. यसो म एउटा गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु. गीतपछि भने म आउने नै छु.

हजुर, निकै नै आस्थिसमय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु गुड न्यूज एफएमको प्रसारणमा। तपाईँहरू फ्रेन्डसिप .com सुन्दै हुनुहुन्छ। सम्बन्धको विषयमा हामीले कुराकानी गरिरहेका छौं अनि सम्बन्ध एकदमै सुन्दर कुरा हो। सम्बन्धले मानिसलाई अगाडि बढ्न होइन एकदमै धेरै कुराहरू गर्न म सक्छु भन्न अथवा भनौँ जिउने आधार हो जस्तो लाग्छ सम्बन्ध। होइन सम्बन्धको कारणले गर्दा नै मानिस कति खुसी भइरहेको हुन्छ। सम्बन्ध भयो भने होइन एउटा हुन त मानिसको जनावरहरूसँग पनि सम्बन्ध हामी देख्छौँ एउटा असल कुराहरू हामी देख्छौँ। आज मानिसहरूले जनावरहरूलाई पनि लिएर आएर एउटा प्रेम गरिरहनु भएको छ, घरमा पालिरहनु भएको छ, बाटोमा देख्दा पनि वास्ता गरेको देखिन्छ होइन। त्यो प्रकारको सम्बन्ध निभाइरहेको क्रममा चाहिँ कतिपटक चाहिँ हामी हेर्छौँ भने चाहिँ सम्बन्धलाई चाहिँ मानिसहरूले एकदमै हेरले चक्राई गरेको, सम्बन्धको भ्यालु नगरेको पनि हामी देख्छौँ। तर जहिले पनि परमेश्वरको वचनले चाहिँ सम्बन्धलाई एकदम माथि राखेको छ, एकदमै यो चाहिँ एकदम असल कुरा हो। तिमीले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर भनेको चाहिँ मानिसहरू त भनौँ तिम्रो वरिपरि भएका कुरालाई, तिम्रो अराउन्डमा भएका कुरालाई तिमीले आदर गर्नुपर्छ है, प्रेम गर्नुपर्छ है भनेको हो नि त होइन। त्यो कारणले गर्दाखेरि चाहिँ हामीले चाहिँ त्यो कुरा सिक्यौँ भने चाहिँ हाम्रो जीवन एउटा असल पनि हुन्छ। तर अब त्यसो भन्दैमा हामीले सबैलाई खुसी बनाउनु पर्छ भन्ने पनि होइन, सबै असल हुन्छन् भन्ने पनि होइन, तर अरू असल भएनन् भने हामीले पनि त्यस्तै गर्नुपर्छ भन्ने छैन। अरू जस्तो छन् टिट फर ट्याट भन्ने शब्द बढी युज गर्छौँ हामी, जस्तालाई त्यस्तै गरेन भने त हेप्छन् भन्ने पनि छ होइन। हेपी पनि रहेका छन् मान्छेहरूले जो सोझो छ त्यसलाई हेपी पनि रहन्छन्, जसले चाहिँ सम्बन्धलाई 100% दिने प्रयास गर्छ त्यो फेरि पेलिरहेको पनि हामी देख्छौँ होइन। जसले चाहिँ एकदम माया बढी गर्छ फेरि त्यसलाई घृणा नै बढी गरेको देख्छौँ। संसार त स्वार्थी पनि रहेछ, मानिसहरू पनि स्वार्थी रहेछन्। आज धेरै त्यसो भन्दैमा फेरि सबै मान्छे स्वार्थी छन् भन्न खोजेको होइन। कति मानिसहरू चाहिँ साना साना परिवर्तनले कुरा नै नबुझिकन पनि कतिपटक आफ्नो वर्षौंदेखिको सम्बन्धलाई होइन दैन भनेर अथवा भनौँ अब सकियो भयो भनेर हिँडे समापन समाप्त भनेर पनि गएका छन्। मानिसले एउटा असल जीवन पाएको छ, सुन्दर जीवन पाएको छ, त्यो समयमा उसले एउटा सम्बन्धहरू पाएको छ। जो जति व्यक्तिहरू परमेश्वर दिनुभएको छ ती व्यक्तिहरू उसले कमाएको व्यक्ति होइन, उसलाई परमेश्वर राखिदिनु भएको व्यक्ति हो। एकै दिन भेट भए पनि, दिनौ भेट भए पनि त्यो व्यक्तिसँग कस्तो व्यवहार गर्छ त उसले भन्ने कुरा चाहिँ परमेश्वरले पक्कै पनि निगरानी राख्नुहुन्छ यो कुराको होइन। यो संसारमा हामी कोही पनि आफ्नो उद्देश्यमा छैनौँ अनि हामी वरिपरि भएका व्यक्तिहरू पनि हाम्रो उद्देश्यमा छैनन्। अनि यो मित्रता भन्ने कुरा पनि परमेश्वर दिने कुरा हो, अथवा भनौँ सम्बन्ध भन्ने कुरा पनि परमेश्वर दिनुभएको कुराहरू हो। कहिले कहीँ सम्बन्धमा तितोपना हुँदा हुँदै पनि, सम्बन्धमा आफूले सोचेको जस्तो नहुँदा नहुँदै पनि हामी कतिपटक कति हदसम्म गिरेर एकअर्कालाई प्रेम गरिरहेका हुन्छौँ, कति डाउन भएर हामी गइरहेका हुन्छौँ होइन। हाम्रो सम्बन्धलाई बचाउने प्रयास गर्छौँ तर सम्बन्ध जहिले पनि दोहोरो हुन्छ। कहिले काहीँ एकजनाले प्रयास गरिरहेको छ अर्कोले बधाभङ्ग गरिरहेको छ भने उसलाई जान दिनु सिवाय अरू केही पनि हुँदैन, फर्किएर आउने बाटो हेर्नु सिवाय केही पनि हुँदैन। परमेश्वरको वचनबाट पनि हामी यही नै सिक्छौँ, परमेश्वरले मानिसलाई अति प्रेम गर्नुहुन्छ, उहाँले सृष्टि गर्नुभएका कुरालाई अति प्रेम गर्नुहुन्छ, उहाँसँगै भइरहेको मन पराउनुहुन्छ। त्यति गर्दा गर्दै पनि मानिस उहाँबाट टाढा भयो भने उसलाई बलसफती राख्ने प्रयास अथवा त्यो किसिमको कुरा पनि गर्नुहुन्न उहाँले, तर त्यो व्यक्ति सुध्रिएर फर्किएर उहाँसँग फेरि रिकन्सिलेसन गरेको होइन रिन्यू गरेको चाहिँ उहाँ मन पराउनुहुन्छ। आज मानिसहरू कति धेरै व्यक्तिहरूले भनेको पनि सुन्छु कि म जाने व्यक्तिले कहाँ रोक्न सकिन्छ र अथवा मन नपराउने व्यक्तिलाई कसरी थाम्न सकिन्छ र कसरी चाहिँ गर्न सकिन्छ र दाना दिनु सिवाय अर्को केही पनि हुँदैन होइन। अर्को प्रश्न हुन्छ तिमी ऊ फर्किएर आयो भने तिमी के गर्छौ त भन्दा कतिजनाले यदि उहाँले प्रेम गर्नुभएको रहेछ भने म क्षमा दिन्छु भन्नुहुन्छ। कतिजनाले एउटा भनाइ पनि छ नि कमजोरीहरूले बदला लिन्छन् रे तर बलियो मानिसहरूले जहिले पनि क्षमा दिन्छन् रे। त्यो कारणले गर्दाखेरि सम्बन्ध पनि त्यही हो, तपाईँको सम्बन्ध बलियो छ भने तपाईँ क्षमा गर्न सक्नुहुन्छ। यदि तपाईँको सम्बन्ध अथवा तपाईँ आफू कमजोर हुनुहुन्छ भने तपाईँले बदला लिन सक्नुहुन्छ। तपाईँको रोजाइको कुरा हो यो होइन, बदला लिने कि क्षमा दिने भन्ने कुरा।
क्षमा दिँदैमा कोही पनि सानो हुँदैन र बदला लिँदैमा कोही पनि ठूलो हुँदैन। तर संसारको नियम चाहिँ बदला लिने मात्रै छ। उडन्ती पुत्रको कथामा हेर्ने भने परम उसको पिताले चाहिँ उसँग बदला लिनु भएन। तँलाई मैले भनेकै थिएँ नि समयमा, तैँले मानिनस्, त गइस्, तँलाई दिनुपर्ने कुरा सबै दिइसकेँ मैले, अब मसँग केही पनि छैन, अब तेरो लागि केही पनि छैन। तैँले गलत काम गरेको छस्, बदनाम गरेको छस्, मलाई समाजमा बाटो देखाउन अथवा मुख देखाउन बाटोमा हिँड्नको लागि पनि योग्य बनाइनस् भन्न पनि सक्नुहुन्थ्यो उहाँको बुवाले। तर उहाँले अङ्गाल लानु भएको छ किनकि उहाँ बलियो पिता हुनुहुन्थ्यो, उहाँ बलियो व्यक्ति हुनुहुन्थ्यो। अनि आज तपाईँले यो बुझ्नुहोस्, तपाईँले कसैलाई क्षमा दिन सक्नु भएको छैन भने तपाईँ कति कमजोर हुनुहुन्छ कि, यदि तपाईँले क्षमा दिन सक्नु भएको छ भने तपाईँ कति बलियो हुनुहुन्छ कि, यो कुरालाई विचार गर्नुहोस्। यो बलियो चाहिँ शरीरमा भन्दा पनि परमेश्वरकोमा भएको बलियो बनाओ। परमेश्वरले पनि यही नै गर्नुभयो, आफ्नो सन्तानलाई प्रेम गर्नुभयो, आफूसँग आओस् भन्ने प्रयास गर्नुभयो, वचन दिनुभएको छ, उत्साह दिनुभएको छ, होइन प्रयास गर्नुहुन्छ उहाँ आफ्नो सन्तानसँग बस्नलाई। कतिजना उडन्ती पुत्र जस्तै फर्क जान्छ भने फेरि उहाँलाई रोक्नु पनि भएको छैन, त्यो फेरि फर्केर आउँछ भने उहाँलाई मौका पनि दिनुभएको छ। त्यसको मतलब चाहिँ परमेश्वरले जे गर्न दिनुहुन्छ भन्ने चाहिँ होइन, परमेश्वरले चाहिँ एउटा भनौँ न पश्चतापी हृदय मन पराउनुहुन्छ अथवा न उहाँको उहाँसँगको निकटता मन पराउनुहुन्छ भने जस्तै आज मानिसले पनि त्यही नै चाहन्छ। हामी परमेश्वरकै सन्तान हौ नि त, उहाँकै प्रतिरूपमा बनिएका व्यक्तिहरू हौँ भने हाम्रो चाहना पनि सम्बन्ध असल होस् भन्ने हुन्छ। तर अरूबाट मात्रै अपेक्षा नगरौं, आफ्नो पनि प्रयास गरौं भन्न चाहन्छु। अब भने कार्यक्रमको अन्ततिर आएकी छु, तपाईँहरूले जुन प्रकारले गुड न्युज एफएमलाई असल सम्बन्ध निभाउनु भएको छ, असल प्रेम गर्नुभएको छ, अनि हामीलाई तपाईँहरूले जसरी माया गर्नुभएको छ, एउटा एकदम बलियो सम्बन्ध हो यो, एकदमै प्रेमको सम्बन्ध हो यो। अनि हामी पनि तपाईँहरूलाई एकदमै प्रेम गर्छौँ, यो प्रेममा चाहिँ हामी परमेश्वरको राज्यलाई अगाडि बढाउन पनि सक्छौँ। अनि त्यो कारणले गर्दा प्रेम अथवा सम्बन्ध एकदम महत्त्वपूर्ण कुरा छ भन्दै अब भने म कार्यक्रमबाट बिदा लिने समय भइसकेको समयले, र सम्पूर्ण श्रोतालाई टाढा नजिकबाट जहाँ जहाँबाट सुन्दै हुनुहुन्छ, तपाईँहरूको सम्बन्ध एकदम राम्रो होस्। पारिवारिक सम्बन्ध, फ्रेन्डसिपको सम्बन्ध, काम गर्ने ठाउँको सम्बन्ध, तपाईँ जहाँ हुनुहुन्छ त्यहीँको सम्बन्ध तपाईँको एकदम असल होस्। छिमेकीसँग, राष्ट्रसँग, होइन हरेक व्यक्तिसँग तपाईँको सम्बन्ध राम्रो होस् भन्ने उत्साह पनि लिन चाहन्छु। र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम friendship.com बाट म ज्ञानु बिदा हुन चाहन्छु। जयमसी, नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: सूचना यस गुड न्यूज एफएम प्रालीलाई एकजना दक्ष साथै अनुभवी प्राविधिक टेक्निसियनको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। आवश्यक योग्यता कम्तीमा पनि 12 कक्षा पास भएको, टेक्निकल ज्ञान र मिडियामा इन्ट्रेस्ट भएको, अडियो भिडियो एडिटिङ तथा मिक्सिङ गर्न सक्ने, सोशल मिडिया प्लेटफर्महरूको लागि आवश्यक सामग्री तयार गर्न सक्ने, क्यामेरा राम्रोसँग चलाउन सक्ने। थप जानकारी तथा सम्पर्कको लागि गुड न्यूज एफएम प्राली अनामनगर काठमाडौँ फोन नम्बर 01-4770-754 01-4770-754 र 01-59-13-755 01-59-13-755 अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकैसेट भाडामा उपलब्ध गराइन्छ।
2: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
3: अधिक जानकारीको लागि मोबाइल 9841-87-68-02 9841-87-68-02
4: र 98-18-25-12-40 98-18-25-12

0: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस,
1: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
2: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
0: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड,
3: गल्कुपाका 29 थमेल काठमाडौँ।
1: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
2: फोन नम्बर 40225444
0: 40225444 40225744।
4: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
5: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
4: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
5: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
4: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
5: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: दाई, अब उठ्नु पर्छ अनि उठाउनु पर्छ, अब बन्नु पर्छ र बनाउनै पर्छ।
7: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
6: अनि यी सबै कहाँ पाउने त दाई?
7: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
6: कार्यक्रम मुक्तिको मार्ग?
7: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो, रेडियो सिटी पोखरामा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुकी 36 बजेदेखि 7 बजेसम्म सुन्न नभुल्नुहोस् है।
8: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।
9: यसुले भन्नुभयो, पश्चाताप गर किनभने स्वर्गको राज्य नजिक आइपुगेको छ।
10: विश्वास सुनाइबाट आउँछ। गुड न्यूज एफएम रेडियो 105.1 मेगाहर्ज।

0: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
3: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
4: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौ, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
0: के रे, नानी त भर्खर 17 की लागि होइन र?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
0: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
1: ए हो र,
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, यी कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: प्रार्थना यस्तो मार्ग हो जसद्वारा तपाईले शैतानलाई पराजित गर्नुहुन्छ, हराएकाहरू कहाँ पुग्नुहुन्छ, विश्वास त्याग गरेकोलाई पुनर्स्थापित गर्नुहुन्छ। सन्तहरूलाई मजबुत पार्नुहुन्छ, मिशनरीहरूलाई बाहिर पठाउनुहुन्छ, बिरामीहरूलाई निको पार्नुहुन्छ, असम्भव कुरोलाई पूरा गर्नुहुन्छ र परमेश्वरको इच्छालाई जान्नुहुन्छ। डेभिड जेरेमिया

0: जयमसी अनि नमस्कार। रेडियो कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका तपाई तमाम आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। म प्रस्तुता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाण्डुमा उत्पादन भई यहाँहरूको घर आँगनको रेडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। तपाई हाम्रो दैनिक जीवनका तितामीठा अनुभवका साथै परमेश्वरको जीवित वचनका बारेमा चर्चा गर्ने रेडियो कार्यक्रम जीवनको वचन यहाँहरूले निरन्तर सुन्दै र साथ दिँदै आइरहनु भएको छ। हामीलाई विश्वास छ यो कार्यक्रमबाट तपाई पक्कै पनि आशिषित भइरहनु भएको छ। आज पनि कार्यक्रमलाई अन्तसम्म सुनेर साथ दिनुहुनेछ भन्ने हामीले विश्वास गरेका छौं। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ।
1: आजको प्रवचन सेवामा परमेश्वरको जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता यीशु ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रीष्ट अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवाको लागि बाइबल धर्मशास्त्रबाट मत्तीद्वारा लिखित सुसमाचारको 22 अध्यायको 34 40 पदहरूलाई यहाँहरूको बीचमा म पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनिकन आउनुहोस्, यसरी हामी पाठ गर्नेछौ। उहाँले सदुकीहरूलाई चुप पार्नुभयो भन्ने सुनेर फरिसीहरू उहाँ कहाँ भेला भए। तिनीहरूमध्ये एकजना व्यवस्थाका अध्यापकले उहाँको परीक्षा गर्ने विचारले उहाँलाई सोधे, गुरूज्यू, व्यवस्थामा महान आज्ञा कुन हो? उहाँले तिनलाई भन्नुभयो, तैले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले र आफ्नो सारा प्राणले र आफ्नो सारा समझले प्रेम गर्नु। महान र प्रथम आज्ञा यही हो। दोस्रो पनि त्यस्तै छ, तैले आफ्नो छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नु। सारा व्यवस्था र अगमवक्ताहरूको शिक्षाको आधार नै यी दुई आज्ञाहरू हुन्। आदरणीय श्रोता, यो खण्डलाई हामीले हेर्दै गर्दाखेरि विशेष गरेर यहाँ हामीले देख्ने मुख्य विचार भनेको सारा व्यवस्था र अगमवक्ताहरूका शिक्षाको आधार नै महान आज्ञाहरू हुन् र महान आज्ञा र प्रथम आज्ञा यही हो भनेर भन्नुभएको कुरा हामी यहाँ देख्छौ। विशेष गरेर यहाँ यीशु प्रभुले शिक्षा दिइरहनु हुँदाखेरि भीड़हरू उहाँका पछि पछि थिए र त्यस मध्येमा

नि सबैभन्दा मुख्य पात्रहरू भनेको सदुकीहरू, फरिसीहरू र शास्त्रीहरू नै थिए। र उनीहरूले यस ठाउँमा यीशु प्रभुको शिक्षालाई एकदमै अवलोकन गर्ने गर्दथे, अथवा अर्को भाषामा यीशुले के बोल्नुहुन्छ र यीशुले के गर्नुहुन्छ भन्ने कुराको चियो चर्चामा व्यस्त भएका मानिसहरू नै थिए। र सदुकीहरूले विशेष गरेर यीशुलाई फसाउने हिसाबले प्रश्नहरू गरेका थिए। फरिसीहरूले पनि यीशुलाई फसाउने हिसाबले प्रश्नहरू गरिरहेका थिए। यीशु प्रभुको शिक्षण सेवामा उहाँले सिकाउनु भएको कुराहरूलाई उनीहरूले खुबै ध्यान दिएर सुन्ने गर्दथे र सदुकीहरूले सोधेको प्रश्न अनुसार पुनरुत्थानको बारेमा प्रश्न गरेका थिए, जसले चाहिँ पुनरुत्थान हुन्छन् र आत्माहरू हुन्छन् भन्ने कुरा, स्वर्गदूतहरू हुन्छन् भन्ने कुरा उनीहरू विश्वास गर्दैनथे। मरेकाहरू पुनरुत्थान हुन्छन् र स्वर्गदूतहरू हुन्छन् भन्ने यिनीहरूले विश्वास गर्दैनथे। त्यसकारण यिनीहरू मन्दिरमा सेवारत हुन्थे र त्यस बेला यीशुलाई उनीहरूले प्रश्नहरू सोधेर फसाउन खोजेको कुराहरू हामी यहाँ देख्छौ। र यीशु प्रभुले चाहिँ हरेक समय होसियारीका साथ, बुद्धिमानीका साथ उहाँले उत्तर दिनुभएको कुरा पनि हामी यहाँ देख्छौ। अब यस ठाउँमा जब सदुकीहरूलाई यीशुले चुप पार्नुभयो अथवा चुप पार्नुभएको खबरले फरिसीहरू उहाँका भेला भए, किनभने फरिसीहरूले पनि यीशुलाई फसाउनु नै खोजेको थियो र सदुकीहरूले पनि फसाउनु नै खोजेको थियो। र यस्तो बेलामा सदुकीहरू चुप, यीशुले सदुकीहरूलाई चुप पार्नुभएको खबर पाएर फरिसीहरू उहाँका भेला भए र उनीहरूले यस्तो प्रकारका प्रश्न गरेको हामी देख्छौ। तिनीहरू मध्ये एकजना व्यवस्थाका अध्यापकले उहाँको परीक्षा गर्ने विचारले उहाँलाई सोधे, गुरूज्यू, व्यवस्थामा महान आज्ञा कुन हो? यसरी यीशु प्रभुलाई उनीहरूले प्रश्न गर्दछन् र व्यवस्थाका अध्यापकले नै यो कुरा सोधे, किनभने व्यवस्थाको अध्यापक अथवा व्यवस्थालाई उल्था गर्ने व्यक्ति जो शास्त्रीहरू पनि हुन् र उनीहरूले प्रश्न गर्छन् र उनले प्रश्न गर्यो व्यवस्थाको महान अथवा व्यवस्थामा महान आज्ञा कुन हो। यसरी यीशु प्रभुलाई प्रश्न गरेको कुरा हामी यहाँ देख्छौ र उहाँले तिनीलाई भन्नुभयो, तैले परम प्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले र आफ्नो सारा प्राणले र आफ्नो सारा समझले प्रेम गर्नु, महान र प्रथम आज्ञा यही हो। यीशु प्रभुले दिनुभएको उत्तर साह्रै नै घदलाग्दो, अर्थपूर्ण र सत्य नै थियो। त्यसैले उहाँले उनीहरूलाई यो जवाफ दिनुभयो, तैले परम प्रभु आफ्नो परमेश्वरलाई आफ्नो सारा हृदयले र आफ्नो सारा प्राणले र आफ्नो सारा समझले प्रेम गर्नु भनिकन व्यवस्थाकै खण्डबाट, बाइबल धर्मशास्त्रबाट नै उहाँले उत्तर दिनुभयो र यो उत्तर अति नै महान थियो। र उहाँले दोस्रो पनि त्यस्तै छ भनेर भन्नुभयो, तैले आफ्नो छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नु हो। र व्यवस्थामा यति गहिरो कुरा, परमेश्वरले धेरै वर्ष अगाडि व्यवस्था दिँदाखेरि, मसालाई व्यवस्था दिँदाखेरि नै यो सबै कुरा लेखिएको थियो र यो कुरा व्यवस्थाका अध्यापकलाई थाहा थियो र यिनीहरूले पढिरहेकै थियो र शास्त्रीहरूले र सदुकीहरूले र फरिसीहरूले यो कुराहरू उनीहरूले पढेको कुराहरू पनि हामी थाहा गर्छौं। तर पढेर उनीहरूले यो कुराहरूलाई त्यति गहन रूपमा लिएको हामी देख्दैनौ। त्यसैले पनि प्रभु यीशुले उनीहरूलाई यो उत्तर दिँदै हुनुहुन्थ्यो कि आफ्नो परमेश्वरलाई आफ्नो सारा हृदयले
आफ्नो सारा प्राण लिएर आफ्नो सारा समाजले प्रेम गर्नु, यसको अर्थ व्यवस्था प्रति आज्ञाकारी हुनु। व्यवस्थामा भनिएका सबै कुराहरू तन मन धनले पालन गर्नु भन्ने कुरा यहाँ देखिन्छ। र छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नु भनेको छ। छिमेकी भनेको एकदमै महत्वपूर्ण व्यक्तिहरू हुन्, जुन छिमेकी चाहिँ आफ्नो वरिपरि रहन्छन्, र उनीहरूलाई प्रेम गर्नु, आफैलाई जस्तै प्रेम गर्नु। त्यसकारणले उहाँले यहाँनिर भन्दछ, सारा व्यवस्था र अगमवक्ताहरूको शिक्षाको आधार नै यी दुई आज्ञाहरू हुन्। प्रथम आज्ञा, महान आज्ञा, र दोस्रो आज्ञा, यी दुई आज्ञाहरू बडो गहन रूपमा छन्। यीशुलाई फसाउने हिसाबले सोधिएको भए पनि यीशु प्रभुले उत्तर दिनु हुँदाखेरि व्यवस्थाको आधारमा नै शिक्षा दिनुभयो, र उल्टो व्यवस्थामा भएका गहन कुराहरूलाई, गहिरा कुराहरूलाई, सत्य कुराहरूलाई यीशुले उनीहरूलाई सिकाउनु भयो। यसरी लेखकले चाहिँ यो खण्डमा महान आज्ञाको बारेमा उल्लेख गरेको छ। पहिले परमेश्वरलाई अनि छिमेकीहरूलाई आफैले जस्तै प्रेम गर्नु भनेका छन्। आदरणीय श्रोता, हामीले यो वचन सुन्दै गर्नु गर्दाखेरि परमेश्वरको महान आज्ञालाई पहिचान गर्नु र पालन गर्नु आवश्यक छ। यीशुलाई विश्वास गर्ने कुरा महत्वपूर्ण छ भने उहाँले भन्नुभएको वचन पालन गर्नु त्यत्तिकै महत्वपूर्ण छ। सदुकीहरू, फरिसीहरू र शास्त्रीहरूले परमेश्वरको वचन व्यवस्था पाएर पनि त्यो व्यवस्था अनुसार नचलेको अवस्थाहरू यीशुले भेटाउनु भयो। उनीहरू बाहिर चाहिँ देखावटी रूपमा उनीहरूले ढुङ्गीको काम गरे, भित्र एउटा बाहिर अर्को, र समाजमा देखाउने हिसाबले उनीहरू जिउन थाल्यो। तर व्यवस्थाको मर्म अनुसार, व्यवस्थामा लेखिएको अनुसार उनीहरूले गरेन। त्यसै कारणले पनि येशु प्रभु व्यवस्थालाई पालन गर्न यहाँ आउनुभयो। व्यवस्थाका सत्य कुरालाई सही ढंगले प्रस्तुत गर्नलाई उहाँ आउनुभयो। उहाँले सिकाउनु भएको शिक्षा देखेर सबैजना छक्क परे, र उनीहरू छक्क परेर येशु प्रभुको शिक्षामा उनीहरू केन्द्रित भएको पनि हामी थाहा पाउँछौ। यीशुले सिकाउनु भएको शिक्षा चाहिँ अरूको भन्दा आधिकारिक रूपमा थियो भन्ने कुरा पनि बाइबल धर्मशास्त्रले बताउँछ। यीशु ख्रिस्टले व्यवस्थालाई पूरा गर्न आउनु भएको हो। उहाँले व्यवस्थालाई पालन गर्नुभयो, र हामीले पालन गर्न नसक्ने अथवा मानिसहरूले पालन गर्न नसकेको व्यवस्था उहाँले पालन गरेर देखाउनु भयो। आदरणीय श्रोता, येशु ख्रिस्ट आज हाम्रो परमेश्वर हुनुहुन्छ। उहाँले व्यवस्थालाई भंग गर्न आउनु भएन, तर व्यवस्थालाई पालन गर्न उहाँ आउनुभयो, र व्यवस्थालाई पूरा गर्न उहाँ आउनुभयो। र यीशुलाई जतिसुकै उनीहरूले आरोप लगाए पनि यीशु प्रभुलाई उनीहरूले त्यो अनुसार भेटाएनन्। र धेरैले यीशुलाई फसाउन खोजे, तर यीशु प्रभु फस्नु भएन। उहाँ सत्य हुनुहुन्थ्यो, र उहाँको शिक्षा सत्य थियो, र उहाँले व्यवस्थालाई रद्द गर्न आउनुभएको थिएन, उहाँ व्यवस्थालाई पूरा गर्न आउनुभएको थियो। त्यसै कारण सारा व्यवस्था र अगमवक्ताहरूको शिक्षाको आधार नै महान आज्ञाहरू हुन् भनेर यो खण्डमा हामी देख्न सक्छौ। र आदरणीय श्रोताहरू, सौर व्यवस्था अथवा परमेश्वरको महान आज्ञा, महान आज्ञा भनेकै परमेश्वरलाई सारा हृदयले, सारा समाजले, प्राणले र समाजले उहाँलाई प्रेम गर्नु नै हो, र आफ्नो छिमेकीलाई आफैलाई जय प्रेम गर्नु। के आज यहाँहरूले परमेश्वरलाई सारा हृदयले, सारा प्राणले, आफ्ना सारा समाजले प्रेम गर्नुभएको छ? हामीले गरेका छौ। यसको अर्थ परमेश्वरलाई विश्वास गरेर परमेश्वरको आज्ञालाई हामीले तन मन धनले अथवा हृदयले, प्राणले, समझले हामीले के प्रेम गरेका छौ? यसको अर्थ के पालन गरेका छौ? यदि हामीले पालन गरेका छौ भने उहाँले दिनुभएको महान आज्ञा यही हो, सारा प्रभुगत जनहरूले, सारा मानव जातिले परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा समझले प्रेम गर्नुपर्छ, र आफ्नो छिमेकीलाई, आफैलाई चाहिँ प्रेम गर्नुपर्छ। यदि यहाँहरूले यो वचन प्रवचन सुन्दै गर्नुहुँदाखेरि यदि परमेश्वरलाई प्रेम गर्ने अवस्था भएको छैन, परमेश्वरको बारेमा चिन्नु भएको छैन, जान्नु भएको छैन,
बुझ्नु भएको छैन भने आज यही हो समय। यीशु प्रभुलाई तपाईहरूले विश्वास गर्नुभयो भने उहाँले तपाईलाई सत्य कुरा सिकाउनु भएको छ, उहाँले नै महान आज्ञा दिनुभएको छ। यो महान आज्ञालाई पालन गरेर आशिषित हुनुहोस् र महान आज्ञालाई पालन गरेर आशिषित बन्नुहोस् र अरूलाई पनि आशिषित बनाउनुहोस्। आउनुहोस् यीशुलाई विश्वास गर्नुहोस् र यी महान आज्ञालाई पालन गर्नुहोस् सारा हृदयले, सारा प्राणले र सारा समझले। प्रेम गर्नुहोस्, आज्ञा पालन गर्नुहोस् र आशीर्वाद लिनुहोस्। यदि भन्दै आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने फेरि यहाँहरूको बीचमा आउनेछु र प्रवचनको सेवा गर्नेछु। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस्। धन्यवाद।

प्रिय श्रोता, आजको कार्यक्रम सुनेर पक्कै पनि तपाईँ उत्साहित हुनुभएको छ भन्ने हामीले विश्वास गरेका छौं। कार्यक्रम जीवनको वचन यतिन्जेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद छ। कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा कुनै प्रश्न, जिज्ञासा अथवा कुनै प्रार्थनाको विषय छन् भने पनि हामीलाई तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। अथवा कुनै श्रोताले आज पहिलो पटक हामीलाई सुनेर कार्यक्रमको बारेमा अझै जान्न मन छ अथवा परमेश्वरको बारेमा केही बुझ्न चाहनुहुन्छ, बाइबल अध्ययन गर्न चाहनुहुन्छ भने पनि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क मोबाइल नम्बर रहेको छ 9868553349। यो नम्बरमा तपाईँले जुनसुकै समयमा पनि फोन गर्न सक्नुहुनेछ। हवस् त श्रोता, यति भन्दै आजको लागि कार्यक्रम जीवनको वचनको यो भागबाट हामी सबैजना एकैसाथ बिदा हुन्छौं। तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। हवस् त, जय।

0: लौ न लौ लौ चट्याङ पर्न आँटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: जय मसीह, म देविका लामा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबलको सान्दर्भिकता।
2: कार्यक्रम बाइबलको सान्दर्भिकताको प्रतीक्षामा बसिराख्नु भएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तुता जोनाथन गिरीतर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चढाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ प्रेसता यो कार्यक्रम हरेक हप्ता मंगलबार दिउँसो 3:30 बजेदेखि 4 बजेसम्म मात्र गुड न्यूज एफएम 105.1 MHz रेडियो तरंग काठमाडौँ र 105.6 MHz रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी बाइबलको सान्दर्भिकताको विषयमा कुराकानी गर्ने गर्दछौ। बाइबल किन र कसरी हाम्रो लागि सान्दर्भिक छ भन्ने विषयमा पनि हामी बातचित गर्ने गर्दछौ। श्रोता, यो कार्यक्रमको मुख्य उद्देश्य भनेको बाइबललाई जतिसुकै विरोध बाधाहरू ल्याए तापनि बाइबल सबैको जीवनको लागि अपरिहार्य छ भन्ने कुरा चाहिँ यस कार्यक्रमको एउटा मुख्य विषयवस्तु हो। श्रोता, यी र यस्तै कुराहरूलाई हामी तपाईँको बीचमा प्रस्तुत गर्दै आइरहेका छौ र यो कुरालाई तपाईँले अन्तिमसम्म सुनेर तपाईँले हाम्रो कार्यक्रमलाई साथ दिनुहुनु पनि अनुरोध गर्दछौ र साथै यस कार्यक्रमको निम्ति तपाईँको उचित सल्लाह र सुझावको पनि हामी अपेक्षा राख्दछौ। श्रोता, बाइबल धर्मशास्त्र ज्ञान विज्ञान र इतिहासको एउटा संग्रह पनि हो र साथसाथै हाम्रो सृष्टिकर्ता परमेश्वरको अस्तित्वको बारेमा बताउने एउटा पुस्तक पनि हो। बाइबलमा हामी देख्न सक्छौ कि विश्व इतिहास जो चाहिँ मानिसको सभ्यता कसरी शुरूआत भयो र कहाँ पुगेर टुङ्गिन्छ भनेर अगाडि नै भविष्यवाणी गरिएको एउटा दस्तावेज पनि हो। यसकारण जो कोही ज्ञान र बुद्धिको खोजी गर्न चाहन्छ त्यसले पवित्र धर्मशास्त्र बाइबलमा अध्ययन गरेको खण्डमा सहज र सटीक तरिकाले त्यसलाई प्राप्त गर्न सक्दछ। हामी देख्छौ कि हाम्रो प्रत्येक सम्प्रदायहरूको आफ्नो आफ्नो धर्मशास्त्र र देश र समुदायहरूको आफ्नो आफ्नो कानून र जीवनशैली छ र ती सबै कुराको पछाडि उद्देश्य सबैको राम्रो नै हुन्छ। तर यी सबै कुराहरू यसो गर्नु चाहिँ राम्रो हो र यस्तो गर्नु चाहिँ नराम्रो हो भनेर मानिसले कहाँबाट सिक्यो, कहाँबाट त्यो अवधारणालाई विकास गर्न सक्यो भनेर हामीले खोज्न चाह्यौं भने त्यसको जवाफ पनि पवित्र धर्मशास्त्र बाइबलले नै दिन्छ। हो श्रोता, संसारको सबैभन्दा पहिलो कानून भनेर हामी व्यवस्थाको पुस्तकलाई मान्न सक्छौ, अर्थात प्रस्थानको पुस्तकलाई, जहाँ सर्वशक्तिमान परमेश्वरले के कामहरू गर्दा असल हुन्छ र के कामहरू गर्दा खराब हुन्छ भन्ने कुराको एउटा लिखित दस्तावेजको रूपमा त्यो आज्ञाहरू दिनुभएको हामी पाउँदछौ। श्रोता, त्यो आज्ञा जो रहेको थियो त्यो चाहिँ ढुङ्गाको पाटीमा लेखिएको थियो। प्रेसरता त्यहीबाट सिकेर अनि अरू मानिसहरूले आफ्नो आफ्नो तरिकाले त्यसलाई व्याख्या गर्दै अनि एउटा सभ्य समाजको एउटा संरचना त्यहाँ तयार भएको अथवा जग बसालिएको हामी देख्न सक्दछौ। श्रोता, हामी कार्यक्रममा यही 10 आज्ञालाई हामी निरन्तर दोहोर्याउने गर्दछौ किनकि यो 10 आज्ञा सबै धर्मशास्त्रहरूको मुख्य आधारशिला हो। यहाँसम्म कि बाइबल धर्मशास्त्र चाहे पुरानो नियम चाहे नयाँ नियम सबै यही 10 आज्ञाको जगमा अडिएको हामी पाउँदछौ। श्रोता, अब भने ती 10 आज्ञामा के छन् त? हामी आजको बसाईमा त्यो कुरालाई शुरूआत गर्न गइरहेका छौ जुन प्रस्थानको पुस्तक 3:17 लेखिएको छ, म बाहेक अरू कुनै देवी देवताहरू नमान्नु, आफ्ना निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनु, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएका कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनु, तिनीहरूका सामु ननिउरनु, तिनीहरूको पूजा नगर्नु, किनकि म परमप्रभु तिमीहरूका परमेश्वर डाहा गर्ने परमेश्वर हुँ। मेरो अवहेलना गर्ने पिता पुर्खाका अधर्मको दण्ड उनीहरूका सन्तानहरूलाई उनीहरूका तेस्रो र चौथो पुस्तासम्म दिनेछु। तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्नेहरूका हजारौं पुस्तामाथि म कृपा गर्नेछु। परमप्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थमा नलिनु, किनकि उहाँको नाउँ व्यर्थमा लिनेलाई परमप्रभुले निरअपराध ठहराउनु हुने छैन। सबात दिन पवित्र मान्नुपर्छ भनी याद राख्नु, छ दिनसम्म परिश्रम गरेर आफ्ना सबै काम गर्नु, तर सातौं चाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति सबात हो। यसमा तिमीहरूले केही काम नगर्नु, न त आफ्नो छोराले, न छोरीले, न कमारा कमारीले, न त गाई बस्तुले, न मूल ढोकाभित्र भएका परदेशीले केही काम गरोस्, किनकि छ दिनमा परमप्रभुले आकाश, पृथ्वी, समुद्र र तिनमा भएका सबै थोक बनाउनु भयो, तर सातौं दिनमा चाहिँ विश्राम गर्नुभयो। त्यसकारण परमप्रभुले सबात दिनलाई आशिष दिनुभयो र त्यसलाई पवित्र गर्नुभयो। आफ्नो बुवा र आमालाई आदर गर कि जुन देश तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरले दिनुहुन्छ त्यहाँ तिमीहरूको आयु लामो होस्। हत्या नगर्नु, व्यभिचार नगर्नु, चोरी नगर्नु, आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनु, आफ्नो छिमेकीको घरको लालच नगर्नु, आफ्नो छिमेकीको पत्नीको लालच नगर्नु, आफ्नो छिमेकीको कमारा कमारी गोरु गधा वा त्यसको कुनै पनि थोकको लालच नगर्नु। आदरणीय श्रोता, यो थियो दश आज्ञा। जुन दश आज्ञालाई जसले पालन गर्छ ऊ सबै जाति र सबै संसारमा जहाँ गए तापनि सर्वप्रिय व्यक्ति बन्न सक्दछ र सबैले उसलाई विश्वास गर्न सक्दछन् र उसैलाई मानिसहरूले एउटा असल समझ शक्ति भएका समझदार र एउटा सभ्य र शिष्ट व्यक्तिको रूपमा आदर गर्न सक्दछन्। प्रिय श्रोता, अनि यस्ता व्यक्तिहरूलाई समाजमा रहनको लागि कुनै पनि प्रकारको दुःख वा कष्ट वा समस्याको सामना गर्नु पर्दैन। त्यो व्यक्ति त्यसको निम्ति सबै मानिसहरूद्वारा सहायता जुट्न सक्छ र त्यो व्यक्ति चाहिँ आफ्नो जीवनलाई सही तरिकाले जिउन सक्दछ। तर जसले यी आज्ञाहरूको बरखिलाफ गर्छ अथवा भनौं खिल्ली उडाउँछ, ती व्यक्तिहरू महामूर्ख गनिन्छन् र तिनै समाजका अपराधीहरू र समाजका कलंकको रूपमा स्थापित हुन्छन्। र यस्ता व्यक्तिलाई कानूनले अनि साथसाथै परमेश्वर आफैले पनि दण्ड दिनुहुन्छ र यिनीहरूको पतन छिटो भन्दा छिटो हुन्छ। श्रोता, त्यसकारणले गर्दा हामीले हाम्रो जीवन शैलीमा दश आज्ञालाई पहिलो प्राथमिकता दिनुपर्छ। दश आज्ञामा शुरूको पाँचवटा आज्ञाले हामीलाई हाम्रा आराध्य र हामीले विश्वास गरेका परमेश्वरको प्रति जवाबदेही हुन सिकाउँछ भने पछिल्ला पाँचवटा आज्ञाले समाज र मानिसप्रति उत्तरदायी हुन सिकाउँछ। त श्रोता, हामीले हाम्रो समाज र हाम्रो समुदाय र हाम्रो मानिसहरूको बीचमा हामी आफै उत्तरदायी भएर जीवन जिउनु नै सबैभन्दा सफल र असल जीवनशैली हो भनेर हामी भन्न सक्दछौ। श्रोता, यो नियम सम्पूर्ण मानव मात्रको लागि लागू हुन्छ, यो केवल इसाईहरूको लागि मात्रै होइन, सबै मानिसहरूको लागि। यदि कसैले भन्छ कि यो त इसाईहरूको लागि मात्रै हो, हाम्रो लागि होइन, हाम्रो फरक छ, श्रोता, यदि यसरी फरक छ भनेर यस्ता कुकृत्यका कामहरू गर्न थालियो भने त्यो व्यक्ति पक्कै पनि समाजदेखि फरक नै हुन्छ। त्यो के फरक भने समाजका कतिपय व्यक्तिहरू निरअपराध ठहरिन्छन् तर ऊ चाहिँ अपराधी ठहरिन्छ, समाजका कतिपय व्यक्तित्वहरू स्वतन्त्र घुम्छन्, ऊ चाहिँ बन्धनमा हुन्छ, उसले आफ्नो स्वतन्त्रता गुमाएको हुन्छ। यसकारण तपाईँ आफ्नो स्वतन्त्रतालाई कायम राख्न चाहनुहुन्छ र तपाईँ आफ्नो जीवनशैलीलाई सही बनाउन चाहनुहुन्छ भने तपाईँले आफ्नो जीवनमा यो दश आज्ञालाई अवश्य पनि पूरा गर्नुपर्ने हुन्छ। श्रोता, तपाईँ के गर्नुहुन्छ, म तपाईँलाई प्रश्न सोध्न चाहन्छु। यति भन्दै अब भने आजको बसाईमा हामी हितोपदेशको पुस्तकबाट हेर्न गइरहेका छौं। हितोपदेश पुस्तक एउटा ज्ञान बुद्धिको पुस्तक हो जसले मानिसहरूलाई छोटकरीमा तर सठिक ज्ञान र बुद्धि दिन्छ। र यहाँ हरेक पदहरूमा हामी देख्छौ दुई प्रकारका मानिसहरूको तुलना गरिएको छ, एउटा असल मानिस र अर्को खराब मानिस। असल मानिसको लागि सदैव असल असल कुराहरू नै व्यक्त गरिएको छ, तर खराब मानिसहरूको लागि खराबै खराब परिणामहरू तोकिएको छ। श्रोता, यही क्रममा आज हामी हितोपदेशको पुस्तक अध्ययन गर्दै जाँदा हितोपदेश 14 अध्यायमा आइपुगिसकेका छौँ र हामीले गत हप्ता हितोपदेश 14 अध्यायको 5 पदलाई मनन गरेका थियौँ र आज हामी हितोपदेशको पुस्तक 14 अध्यायको 6 पदलाई हामी मनन गर्नेछौँ। तर त्योभन्दा अगाडि हामीले हितोपदेशको पुस्तक 14 के कुराहरू हेर्यौं त्यसको एक एक शब्दमा वा एक एक हरफमा म तपाईँको लागि व्यक्त गर्न चाहन्छु। हामीले हेरेका थियौं बुद्धिमान स्त्रीले आफ्नो घर निर्माण गर्छ तर निर्बुद्धि स्त्रीले आफ्नै हातले आफ्नो घर भत्काउँछ। दोस्रो इमानसँग हिँड्नेले परमप्रभुको भय मान्छ तर कुटिल मार्गमा हिँड्नेले उहाँलाई तुच्छ ठान्छ। मूर्खको बोलीले आफ्नै पिठीमाथि लाठो ल्याउँछ तर बुद्धिमानको ओठले त्यसको सुरक्षा गर्दछ। चौथो जहाँ गोरु छैन त्यहाँ भकारी खाली रहन्छ तर गोरुको बलले प्रशस्त फसल कटनी गर्छ। पाँचौ साँचो साक्षीले छल गर्दैन तर झुटो साक्षीले झुटा कुराहरूको ओइरो लगाउँछ भन्ने विषयमा हामीले गत हप्ता हेरेका थियौं। पक्कै पनि पाँचवटा हामीलाई भन्छ साँचो साक्षी जसले साँचो कुराहरू बोल्छ उसँग सत्यता बाहेक अरू केही पनि हुँदैन तर जसले झुटा साक्षी दिन्छ त्यो आफ्नो झुटा कुरालाई लुकाउनको लागि उसले हरेक तरिकाको प्रबन्धहरू गर्छ। परिणाम स्वरूप उसँग बोल्ने उसले धेरै शब्द जालहरू तय गर्नुपर्ने हुन्छ र धेरै बोल्दछ। फेरि पनि हाम्रो समाजमा एउटा उखान प्रख्यात छ सत्यलाई डोकाले छोप्न सकिँदैन। फेरि पनि उसको सत्यता कहाँबाट कसरी कसरी प्रकट भइहाल्छ र अन्तमा जब ऊ झुटा ठहरिन्छ त्यसपछि उसले कमाएका सारा शान मान इज्जत र धन सम्पत्ति समेत गुम्न सक्ने प्रबल सम्भावना हुन्छ। श्रोता उदाहरणको लागि एउटा भ्रष्टाचारीलाई हामी विचार गरौं। एउटा सदाचारी कर्मचारी कोही छ तर उसको घरमा 1000 पटक छापा मारियो भने पनि ऊ डराउँदैन किनभने उसले आफ्नो सम्पत्ति सफा तरिकाले सफा काम गरेर कमाएको छ। तर एउटा भ्रष्टाचारीको घरमा अखत्यारको एउटा अफिसको कर्मचारी देख्ने बित्तिकै पनि उसको मनभित्र पूर्ण रूपले डरले डेरा जमाइसकेको हुन्छ र अनि उसको त्यो अकुत सम्पत्ति उसले लुकाउनको लागि हर तरिकाको प्रयत्न गर्छ। जमिन मुनि गाड्छ, पानी ट्याङ्की भित्र हाल्छ, ट्याङ्की भित्र हाल्ला वा फेरि भित्तातिर केही बनाएर राख्ला वा फेरि बाहिरी विदेशी ब्याङ्कहरूतिर राख्ला वा फेरि आफन्त सम्झी आफ्नो मान्छेहरूको नाममा कतै धरौटी राख्ला। जे गर्ला उसले लुकाउनको लागि हरेक प्रकारको तरिका अप्नाउँछ तर सत्य सत्य नै हुन्छ र त्यो प्रकट नभई छोड्दैन र जब जुन दिन प्रकट हुन्छ त्यो दिन भ्रष्टाचार गरेर कमाएका सारा ऐश आराम र दौलत सबै सकिएर त्यो व्यक्ति सड़कमा आउँछ। यस्तो हुँदछ जसले झुटो साक्षी दिँदछ। यो एउटा उदाहरण मात्रै हो। अनि हामीले 6 पदमा आएर देख्छौ खिल्ली उडाउने व्यक्तिले बुद्धिको खोजी गर्छ तर पाउँदैन तर विवेकशील व्यक्तिलाई ज्ञान सजिलैसित आउँछ। अब प्रश्न उठ्छ यहाँ दुईवटा व्यक्ति एउटा असल कुरा भन्दा उसको खिल्ली उडाउँछ उसलाई ठट्टा गर्छ मजाक गर्छ तर उसको वास्तविक बुद्धिका कुरा चाहिँ त्यही उसले तुच्छ ठानेको कुराहरूमा नै छिपेको हुन्थ्यो तर यो व्यक्तिले त्यो कुराहरू देख्दैन किनभने उसकोले आफूले आफूलाई म ज्ञानी हुँ सर्वज्ञ हुँ भनेर ठान्दछ र घमण्डले ऊ 7 आकाशसम्म ऊ चुलिएर पुग्दछ। परिणाम स्वरूप त्यो व्यक्ति आफ्नो नजरमा आफै मात्र बुद्धिमान हुने हो तर जुन दिन बुद्धिको खाँचो पर्छ जुन दिन उसलाई ज्ञानको आवश्यकता पर्छ त्यतिखेर उसले कुनै पनि सहायता पाउँदैन र उसको त्यो 7 आकाशसम्म छुने धरहरा भत्किएर ऊ जमिनको तल्लो तहसम्म पुग्दछ र यसरी उसको पतन हुन्छ। श्रोता बुद्धिको स्रोत के हो? बुद्धिको स्रोत पवित्र धर्मशास्त्र बाइबल हो। जसले बाइबलको खिल्ली उडाउँछ जसले बाइबललाई ठट्टा गर्छ त्यो व्यक्ति चाहे लाखौं वर्ष बसेर पनि उसले ज्ञानको लागि तपस्या गरोस् उसले त्यो प्राप्त गर्दैन। हामी देख्छौ हाम्रा प्राचीन सन्तहरूले ज्ञान प्राप्त गर्न जीवनको रहस्य प्राप्त गर्न खुब प्रयत्न गरे खुब तपस्या गरे खुब साधना गरे तर उनीहरूलाई साँचो ज्ञान र साँचो बुद्धि चाहिँ कहिले पनि आएन। उनीहरूले के देखे? बरु यो संसारमा आत्मिक अन्धकारले व्याप्त भइरहेको देखे। मानिसहरू सबैजना प्राय नाशमा गइरहेको उनीहरूले देखे र चिन्ता व्यक्त गरे। यद्यपि उनीहरूको आफ्नै दुर्दशा पनि त्यस्तै हुनेवाला थियो। श्रोता, अनि अब हामी देख्छौ हामीले ती व्यक्तिहरूले कति धेरै अध्ययन र अनुसन्धान गर्दा तपस्या गर्दा नपाएको ज्ञान हामीले बाइबलमा सहजै प्राप्त गर्छौ। बाइबल त ज्ञानको पुस्तक हो जसले हरेकको आत्मिक तृष्णालाई मेटाउन सक्छ, हरेक दिमागलाई सही शिक्षाले दीक्षित गर्न सक्छ, हरेक जीवनलाई अन्धकारबाट उदेकको बाटोमा डोर्याउन सक्छ। यस्तो सामर्थ्य भएको ईश्वरीय पवित्र वचनलाई जसले नराम्रा नराम्रा कुराहरू बाइबलमा उल्लेख भएका नकारात्मक कुराहरूलाई लिएर खिल्ली उडाउँछ वा विभिन्न प्रकारका नराम्रा टीका टिप्पणी गर्छ, त्यो व्यक्तिले आफूले आफूलाई जतिसुकै विद्वान सम्झे तापनि त्यसको ज्ञान एउटा बाटोमा हिँड्ने कुकुरको भन्दा पनि तल स्तरको हुन्छ भन्ने कुरा हामी बुझ्न सक्छौ। बाइबलमा कति कुराहरू नकारात्मक कुराहरू पनि उल्लेख गरिएको हुन्छ, त्यो किन गरियो? किनभने यो चाहिँ मानिसको समाजलाई चेतावनी दिनको लागि र यो कुरा खराब हो भनेर देखाउनको लागि, सकारात्मक ज्ञान र बुद्धि उदाहरण सहित प्रस्तुत गर्नको लागि त्यो कुराहरू उल्लेख गरिएको हो। तर मानिसहरूले तिनै कुराहरूलाई लिएर त्यसैलाई मूल विषय बनाएर बाइबललाई निचा देखाउने जुन प्रकारको दुस्साहस वा प्रपञ्च गर्छ भने उसको आफ्नै ज्ञान र बुद्धि चाहिँ हराउँदै र भ्रष्ट हुँदै जान्छ र त्यो एक दिन पूर्ण रूपले एउटा आवारा कुकुरको जस्तो दर्जामा पुग्दछ, किनभने उसले ज्ञानको खोजी गर्छ तर ज्ञानको स्रोतलाई उसले इन्कार गरिरहेको हुन्छ। उसले ज्ञान अन्यत्र खोज्छ तर उसले पाउँदैन, पाए पनि दिग्भ्रमित पार्ने खालका ज्ञानहरू प्राप्त गर्छ र जसलाई उसले आफ्नो जीवनमा लागू गर्ने कोसिस त गर्छ तर वास्तवमा असल प्रतिफल दिन सक्दैन। तर पवित्र धर्मशास्त्र बाइबल जो ज्ञानको एउटा भण्डार हो जसलाई नम्र हृदयले सकारात्मक सोचका साथ अध्ययन गर्छ, यसले बिना पक्षपात उसलाई ज्ञानको ढोका खोलिदिन्छ। म फेरि पनि तपाईँको निम्ति केही उदाहरण प्रस्तुत गर्न चाहन्छु। भारतमा भारतको स्वतन्त्रता संग्रामको लागि महात्मा गान्धीले न कुनै सेना खडा गरे, न कुनै हतियार प्रदर्शन गरे, न त कुनै त्यस्तो कडा रूपले युद्ध नै छेडे। उनले सिर्फ एउटै काम गरे, बाइबल अध्ययन गरे र बाइबलको ज्ञानलाई आफ्नो देशको स्वतन्त्रता संग्रामको लागि एउटा हतियारको रूपमा प्रयोग गरे। परिणामस्वरूप केही समयमा नै भारतलाई दासत्वमा राखिरहेको अङ्ग्रेज जो समुदाय थियो उसले भारतीय जनता सामु घुँडा टेकेर भारतबाट पछि हटेको हामी पाउँदछौ। यद्यपि महात्मा गान्धी इसाई थिएनन्, उनले यसुलाई विश्वास गरेनन्, उनी आफ्नै संस्कारमा बसेर राजकाज चलाउन सके। श्रोता, यो एउटा गतिलो उदाहरण हो। त्यसै गरी हामी देख्न सक्छौ हाम्रै महाकविका जसलाई लक्ष्मीप्रसाद देवकोटा भनिन्छ उनका साहित्यहरूमा कति कुराहरू हामीले अध्ययन गर्दै जाँदा बाइबलका कुराहरू भेट्न सक्छौ। उनी नेपाली भाषाका धुरन्धर विद्वान थिए र उनी विदेशमा गएर पढेका अध्ययन गरेर ज्ञान हासिल गरेका थिए, तर पनि उनका अधिकांश साहित्यिक वाङ्मयहरूमा नेपालीपन झल्किन्छ र त्यस नेपालीपन झल्किएको जो कुरा छ त्यसभित्रभित्रै बाइबलीय ज्ञानहरू पनि समावेश भएको हामी पाउँदछौ। त्यसै गरी हामी देख्छौ हाम्रो संसारमा आफैलाई प्रभावशाली राजनीतिज्ञ बनाउने एउटा व्यक्तित्वहरू छन्, जस्तै कार्ल मार्क्स, लेनिन जस्ता व्यक्तित्वहरू, जो उनीहरूको पृष्ठभूमिलाई हेर्ने हो भने उनीहरूको पृष्ठभूमि बाइबलीय पृष्ठभूमि अर्थात इसाई पृष्ठभूमिबाट आएका हुन् र उनीहरूको सिद्धान्तहरू कहीँ न कहीँ कतै न कतैबाट बाइबलको शिक्षामा आधारित भएर बनेको हामी पाउँदछौ। यो सामर्थ्य राख्छ पवित्र धर्मशास्त्र बाइबलले, जुन व्यक्तित्वद्वारा संसारमा ठूलो राजनीतिक क्रान्ति ल्यायो र विभिन्न प्रकारका तानाशाही सत्ताहरूलाई पल्टाउन सफल भए। श्रोता, त्यसकारणले गर्दा बाइबल केवल ईश्वरीय कुरा सिकाउने एउटा आत्मिक कुरा सिकाउने पुस्तक मात्र नभएर यसले तपाईँ हामी जे चाहन्छौ त्यो कुरा सिकाउन सक्छ। हामी साहित्य सिक्न चाहन्छौ, बाइबलले साहित्य सिकाउँछ। हामी राजनीतिक सिक्न चाहन्छौ, बाइबलले राजनीतिक सिकाउँछ। हामीले ज्ञान विज्ञानका कुराहरू सिक्न चाहन्छौ, त्यो कुरा पनि हामीलाई यहाँ सिकाउँछ। त्यसकारणले गर्दा बाइबललाई खिल्ली उडाउने व्यक्तिले कहिले पनि सही ज्ञान प्राप्त गर्न सक्दैन। होला उसले अरू कसैले आविष्कार गरिदिएको कुराहरूमाथि अध्ययन गरेर त्यसबाट केही ज्ञानहरू उपलब्ध गर्न सक्ला, तर त्यो ऊ आफैमा चाहिँ एउटा एक प्रकारको सृजनशीलता भन्ने कुरा चाहिँ उसले विकास गर्न सक्दैन। सृजनशील सोच र विकासको लागि कोही पनि मानिसले कुनै कुरा सिक्छ भने त्यसलाई फरक दृष्टिकोणले लिन सक्नु पर्दछ, तब त्यसमा सृजनशीलता देखिन्छ। तर त्यसलाई जस्तो सिकियो त्यस्तै लिन्छ भने त्यसलाई घोकन्ते विद्या भनिन्छ, र घोकन्ते विद्या चाहिँ युग र समयको परिवर्तन सँगसँगै परिवर्तन हुँदै जान्छ, र त्यो केही दशक अगाडि सिकेका कुरा केही दशक पछाडि काम नलाग्ने हुन्छ। जस्तो मानौ हाम्रो कम्प्युटरका सफ्टवेयरहरू, तपाईँले 10 वर्ष अगाडि कम्प्युटरमा इन्स्टल गरेका सफ्टवेयरहरू 10 वर्ष पछाडि तपाईँले चलाउन लाग्नुभयो भने अपडेट माग्दछ र त्यसले सही तरिकाले काम गर्दैन। सायद तपाईँले मोबाइलका डिभाइसहरूमा अपडेट मागिरहेको कुरा तपाईँले देख्नु भएको होला। यदि मानिसले अरूले आविष्कार गरेका कुरा, अरूले पत्ता लागेको कुरालाई मात्रै लिएर त्यसलाई घोकन्ते विद्याको रूपमा मात्रै आफूले लिएर अगाडि बढ्छ भने त्यसले केही समय उसको जीवनमा उपलब्धिमुखी परिणामहरू ल्याए तापनि त्यसको केही समयपछि त्यो बेकम्मा भएर जान्छ र उसले फेरि नयाँ शिक्षा र नयाँ सिद्धान्त सिक्नु पर्ने हुन्छ। तर जसले फरक दृष्टिकोणले सिकेर त्यो कुराहरूलाई लिन्छ, ऊ हर समय आफूले आफूलाई अपडेट गराउँदछ र आफूले आफूलाई हरेक युगमा हरेक समयमा सुहाउँदो बनाउन सक्दछ। श्रोता, यही हितोपदेशको पुस्तक 6 अध्यायको अर्को खण्डले भन्छ, तर विवेकशील व्यक्तिलाई ज्ञान सजिलैसित आउँछ। विवेकशील व्यक्ति जहिले पनि सिक्न इच्छुक हुन्छ, उसले हरेक कुराले सकारात्मक लिन्छ, हरेक कुराबाट सही ज्ञान लिन्छ, र उसमा एउटा यस्तो सिक्ने हृदय हुन्छ कि उसले चाहिँ एउटा सानो बालकबाट पनि सिक्न चाहन्छ। यस्ता व्यक्तिहरूको लागि यस संसारमा ज्ञान र बुद्धिको खजाना छ। हरेक पाइला पाइलामा उसको लागि नयाँ ज्ञान र नयाँ बुद्धि उपलब्ध छ। श्रोता, हितोपदेश 9:9 भन्छ, बुद्धिमानलाई अर्ती दे, त्यो झन बुद्धिमान हुनेछ, धर्मी मानिसलाई शिक्षा दे र त्यसले आफ्नो ज्ञान अझ बढाउनेछ। श्रोता, अनि 7 पदले भन्छ, मूर्ख मानिसदेखि टाढै बस, किनभने त्यसको ओठमा ज्ञानको कुरा पाइँदैन। जसले खिल्ली उडाउँछ त्यो मानिस मूर्ख हो, र यस्ता व्यक्तिदेखि साँच्चै ज्ञानको खोजी गर्ने व्यक्तिले आफ्नो दूरी बनाउनु नै पर्छ, नत्र बुद्धिमानको दिमागमा पनि मूर्खताले भरेर उसले त्यो व्यक्तिलाई पनि खतम पारिदिन सक्छ। 8 पदले भन्छ, समझदार मानिसको बुद्धिले त्यसलाई सही बाटो दिन्छ, तर मूर्खहरूको मूर्खता चाहिँ धोका हो। श्रोता, यी बडो गम्भीर कुरा छ। आज संसारमा मूर्खहरूको कमी छैन, जसले मानिसहरूलाई धोका दिन्छन् र आफू पनि बर्बाद हुन्छन् र अरूलाई पनि बर्बाद बनाउन चाहन्छन्। यी मूर्खहरू ती हुन् जसले मानिसको सोच र विवेकमाथि आफ्नो कब्जा जमाएर ती मानिसहरूको आफूलाई प्रभु बनाउन चाहन्छन्। अरूको आत्मा र आत्मिक स्वतन्त्रतामाथि कब्जा जमाएर आफैलाई प्रभु बनाउन चाहन्छन्। यस्ता मानिसहरूसँग हामीले कुनै पनि सम्बन्ध वा सरोकार राख्नु हुँदैन। चाहे ती मानिसहरू जतिसुकै मिठा कुरा गर्दै किन नहुन्, त्यस्ताहरूसँग तपाईँ र मैले कहिले पनि हात मिलाउनु हुँदैन। श्रोता, त्यसकारण तपाईँको सङ्गत कस्तो छ, तपाईँ के कुराको खोजी गर्नुहुन्छ, ज्ञान बुद्धिको, उन्नति प्रगतिको, या मूर्खता र अवोन्नतिको? रोजाई तपाईँको हातमा छ। यदि तपाईँ ज्ञान बुद्धिको खोजी गर्नुहुन्छ, पवित्र धर्मशास्त्र बाइबल तपाईँको निम्ति सहजै उपलब्ध छ। चाहे तपाईँ जुनसुकै धर्म आस्था र संस्कृतिको मानिस किन नहुनुहोस्, तपाईँले बाइबल पढ्दैमा जबरजस्ती आफ्नो आस्था परिवर्तन गर्नु पर्दैन, तर ज्ञान लिएर तपाईँ सभ्य नागरिक बन्नुहोस्, सफल मानिस बन्नुहोस्, विवेकशील मानिस बन्नुहोस्। हाम्रो चाहना यही नै हो, तपाईँ एक विवेकशील नागरिक बन्नुहोस्, सचेत नागरिक बन्नुहोस् र आफ्नो जीवनलाई सुधार्नुहोस्। यही कुरा हामी देख्न चाहन्छौँ। यतिभन्दा भने आजको कार्यक्रमबाट बिदा लिने समय भइसकेको छ, र आजको कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो, तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया भने दिन नभुल्नुहोला। जसको लागि हाम्रो ठेगाना यस प्रकार रहेको छ, कार्यक्रम बाइबलको सान्दर्भिकता, गुड न्युज एफएम प्रणाली, पोस्ट बक्स नम्बर 25605 अनामनगर काठमाडौँ नेपाल। इमेल jonathangiri2015@gmail.com मा पनि तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया दिन सक्नुहुनेछ। हवस् श्रोता, भने यिनै प्रस्तुतिको साथसाथै कार्यक्रमबाट विदा लिने समय भइसकेको छ। प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ प्रस्तुता जोनाथन गिरीलाई अर्को कार्यक्रमसम्मको लागि आज्ञा दिनुहोस्। अवस्था जयमसी।

0: सूचना सूचना सूचना स्कुटेज एफएम प्रालीलाई एकजना दक्ष साथै अनुभवी प्राविधिक टेक्निसियनको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। आवश्यक योग्यता कम्तीमा पनि 12 कक्षा पास भएको, टेक्निकल ज्ञान र मिडियामा इन्ट्रेस्ट भएको, अडियो भिडियो एडिटिङ तथा मिक्सिङ गर्न सक्ने, सोशल मिडिया प्लेटफर्महरूको लागि आवश्यक सामग्री तयार गर्न सक्ने, क्यामेरा राम्रोसँग चलाउन सक्ने। थप जानकारी तथा सम्पर्कको लागि गुड न्युज एफएम प्राली अनामनगर काठमाडौँ फोन नम्बर 01-4770-754 01-4770-754 र 01-5913-755 01-5913-755।
1: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल शुरू गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
6: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
7: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
8: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड,
9: गल्कुपाका 29 ठमेल काठमाडौँ।
10: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
7: फोन नम्बर 40225444
11: र 40225742 40225572।
12: प्रवासमा रहनुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई जोड्ने एकमात्र कार्यक्रम गुड न्युज प्रवासी सन्देश। सुन्न नभुल्नुहोला, प्रत्येक मंगलबार बेलुकी 4 बजेदेखि 5 बजेसम्म।
13: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
1: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
13: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
13: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
1: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
13: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
5: सतर्कता अपनाउने गरौ, सुरक्षित बनौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
12: अत्यन्त जरुरी सूचना।
0: यस गुड न्यूज एफएम प्रालीलाई एकजना दक्ष प्राविधिकको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले यथाशीघ्र सम्पर्क गर्न सक्नुहुनेछ।
12: सम्पर्कको लागि गुड न्यूज एफएम प्राइभेट लिमिटेड अनामनगर काठमाडौँ फोन नम्बर
0: 01-4770-754 01-4770-754
12: र 01-59-13-755 01-59-13-755
0: टाइम चेक यति बेला अपराह्नको 4 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
2: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
1: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौ।
2: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
1: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
2: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
1: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सूचना इस गुडियस एफएम प्रालीलाई एकजना दक्ष साथै अनुभवी प्राविधिक टेक्निसियनको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। आवश्यक योग्यता कम्तीमा पनि 12 कक्षा पास भएको, टेक्निकल ज्ञान र मिडियामा इन्ट्रेस्ट भएको, अडियो भिडियो एडिटिङ तथा मिक्सिङ गर्न सक्ने, सोशल मिडिया प्लेटफर्महरूको लागि आवश्यक सामग्री तयार गर्न सक्ने, क्यामेरा राम्रोसँग चलाउन सक्ने। थप जानकारी तथा सम्पर्कको लागि गुड न्यूज एफएम प्राली अनामनगर काठमाडौँ फोन नम्बर 01-4770-754 01-4770-754 र 01-5913-755 01-5913-755
5: आज हामी के विषयमा छलफल गर्छौँ?
6: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
5: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
7: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
5: हो, अरू भन त।
8: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
9: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
5: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
10: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
11: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
9: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
5: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्। थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट काठमाडौँ, कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98-41-54-02, 98-41-54-02 र 98-10-33-64-06, 98-10-33-64-06। फोन नम्बर 01-43-92-5-11, 01-43-92-5-11।

0: 5 र 01-43-92-510 01-43-92-510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित। अब प्रस्तुत छ कार्यक्रम गुड न्यूज प्रवासी सन्देश।
1: यस कार्यक्रमलाई प्रायोजन गरेको छ आराधना नेपाली मण्डली हङकङ।
2: जय मसीह, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएमसँग बसिराख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम गुड न्यूज प्रवासी सन्देशमा। आदरणीय श्रोता, कार्यक्रम गुड न्यूज प्रवासी सन्देश लिएर प्राविधिक मित्र सन्ध्या र म उपस्थित भइसकेका छौं र अब भने एक घण्टाभरि म तपाईँलाई कार्यक्रममा साथ दिनेछु। विशेष गरिकन प्रवासमा रहेका प्रियजनलाई सम्झने एकमात्र कार्यक्रम गुड न्यूज प्रवासी सन्देश र यो कार्यक्रमलाई प्रायोजन गरेको छ हङकङ आराधना नेपाली मण्डलीले। र तपाई पनि हङकङमा हुनुहुन्छ भने हङकङ आराधना मण्डलीसँग जोडिएर संगतिमा सामेल हुन सक्नुहुनेछ। र यतिखेर भने तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। प्रवासमा रहेका प्रियजनहरूलाई कुनै पनि गीत, कुनै पनि सन्देश तपाईँले दिएको त्यो सन्देश उहाँहरूको लागि कति पनि भन्न सक्छ। त्यो भएर त्यति मात्र होइन, प्रवासमा पनि हुनुहुन्छ तपाईँ, आफ्नो जन्मभूमि नेपालमा रहेका प्रियजनहरूलाई पनि तपाईँ सम्झन सक्नुहुनेछ। र अहिलेलाई भने हाम्रो फोन नम्बर बताउन चाहन्छु। हाम्रो फोन नम्बर रहेको छ 4770754 7705 4। हाम्रो वाट्सएप नम्बर रहेको छ 98-023-44-46 98-023-44-46। अहिलेलाई भने कार्यक्रमको शुरूआत गर्न चाहन्छु हजार कारण छन् प्रभु तपाईलाई धन्यवाद दिनको लागि। निकै नै मिठो गीत छ, यो गीत म तपाईँको लागि पस्कने नै छु। तपाईँले भने हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4770754।

0: यी सबै तपाईँको कृपा हो। निकै नै अर्थपूर्ण संगीतको साथ थियो कार्यक्रमको शुरूआतमा भने फोन लाइनमा कोही मित्र, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो, जय मसी।
0: जय मसी नैनाजी, आरामै हुनुहुन्छ?
1: म आरामै छु। हजुरलाई कस्तो छ?
0: म पनि एकदमै ठिकठाक छु हजुर। ल भन्नुहोस्, यतिखेर प्रवासमा रहेको ककसलाई तपाईँ यतिखेर सम्झन चाहनुहुन्छ र उहाँहरूको लागि कुन गीत पस्कन चाहनुहुन्छ?
1: म श्रीमानलाई सम्झिन चाहन्छु, दुबईमा हुनुहुन्छ, अनि जतिजना क्यानाडामा हुनुहुन्छ, हाम्रो मामा, मेरो जेठा मामा सुदेन मामा, सुदेन लेप्चा, अनि उहाँहरू पनि हुनुहुन्छ, अनि गीता लेप्चा पनि मामा माइजू दुवैजना हुनुहुन्छ क्यानाडामा, अनि उहाँहरूलाई पनि सम्झिन चाहन्छु। हाम्रो विदेशमा जतिजना हुनुहुन्छ उहाँहरू सबैजनालाई सम्झिन चाहन्छु, अनि धेरै धेरै माया, धेरै धेरै सम्झना भन्न चाहन्छु। अनि हाम्रो मेरो अहिले भर्खरै प्रभुबाट पाएको एउटा साथी हुनुहुन्छ, असल साथी, परमेश्वरबाट जुटाउनु भएको आशिष स्वरूप, उहाँले दिनुभएको एउटा असल साथी होइन, बेस्ट फ्रेन्ड, उहाँ चाहिँ अर्जुन प्रधान हुनुहुन्छ मेरो। हरेक टाइममा उहाँले प्रार्थना गरिदिनु भएको छ, अनि म जहाँ जान्छु उहाँको माया, उहाँको प्रार्थनाको कारणले सबै कुराहरू भइरहेको छ, असल भइरहेको छ। अनि प्रार्थना दिनुहुन्छ, वचनहरूबाट उत्साहको कुराहरू दिनुहुन्छ मलाई, अर्जुन प्रधान साथ होइन, एकदम असल हुनुहुन्छ क्या मेरो लागि, एउटा गिफ्ट उत्साहकोबाट म निराश हुँदै गर्दा पनि यस्तो हो नि, यस्तो हो नि भनेर उत्साहहरू दिइराख्नुहुन्छ, वचनहरू दि यस्तो पनि उस्तो पनि भनेर मलाई हौसला दिने कुराहरू, म निराश भइरहेको छु भने पनि उहाँले आनन्दित कुराहरू गरेर आशिषको कुराहरू मलाई भन्नुहुन्छ, अनि म उहाँलाई पनि सम्झिन चाहन्छु। विशेष चन्द्रमाया दिदी, पम्पा रोका दिदी, हाम्रो चितलाङको पम्पा गोपाली दिदी, सारा दिदी होइन, सबैजनालाई अनि हजुरहरूलाई पनि सम्झिन चाहन्छु, विशेष धन्यवाद पनि भन्न चाहन्छु। परमेश्वरको प्रेम, परमेश्वरको अनुग्रहको कारणले चाहिँ हामी यति धेरै असल प्रकारले सम्बन्ध एकअर्कालाई दिन चाहन्छु, अनि धेरै धेरै माया, धेरै धेरै सम्झना पनि भन्न चाहन्छु। अनि गीतमा जाउँ है, ढिलो नगरिकन एडेन देवानको सर छ, एडेन देवान सरको छ नि एउटा तिम्रो मेरो सम्बन्ध वाला गीत,
0: एडेन
1: देवान र हाम्रो मिलिका।
0: हुन्छ, धेरै धेरै धन्यवाद हजुर, साथ दिनुभएको जस्तो लाग्यो। नैनाजी जयमसी, नैना थापाजी हुनुहुन्थ्यो हामीसँग जोडिनु भएको कार्यक्रममा, अनि निकै नै मिठो गीत रोज्नु भएको छ प्रियजनहरूको लागि, तिम्रो र मेरो मायाको

0: ए होनी निकै नै अर्थपूर्ण संगीतको साथ थियो गुड न्यूज प्रवासी सन्देशमा, र तपाईले पनि त्यतिखेर हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ, आफ्ना प्रियजनलाई तपाईँ सम्झन सक्नुहुन्छ। कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौ। हेलो,
1: जय मसी।
0: जय मसी, रोज जी आरामै हुनुहुन्छ? म पनि एकदमै ठिकठाक छु। अनि तपाईँको के छ नयाँ नौलो?
1: नयाँ नौलो सबै ठिकै छ। नयाँ नौलो चाहिँ भन्नुपर्दा भर्खरै भनौँ न यही अक्टोबर सेप्टेम्बर अक्टोबर नै सेप्टेम्बर सेप्टेम्बरको लास्ट लास्टमा चाहिँ ठुलो एक्सिडेन्ट भएको थियो। अनि तर परमेश्वरले बताउनु भयो है, सर जाँदै गर्दाखेरि चाहिँ सफारी आफ्नै घरको सफारी पल्टेर चाहिँ पाँचजना एक्सिडेन्टमा पर्नुभएको थियो। तर आमालाई चाहिँ अलिकति दखल परेछ, हात भाँचिएको छ, अरू सबैलाई ठिक छ। नयाँ नौलो चाहिँ यस्तै छ।
0: हजुर, ल भन्नुहोस् हजुर, कसलाई सम्झन चाहनुहुन्छ र कुन गीत पस्कन चाहनुहुन्छ?
1: गीत चाहिँ म पहिला रोज्न पर्यो, यो मैले यहीँ एफएममै सुनेको गीत हो, एनीलाई भन्ने चाहिँ सारङ्गीको धुनामा गाउँछु यस्तो गीत भन्नु भएको, गीत बजाइदिनु होला होइन।
0: हजुर,
1: अनि एकदमै मन परेको थियो त्यो गीत चाहिँ, मैले एफएममै सुनेको अनि यो गीत चाहिँ सम्झिनु पर्दा विशेष गरी चाहिँ हाम्रो साथी हुनुहुन्छ सोमा, उहाँलाई एकछिनको लाग्नुहोस् है भनिरहेको छु, उहाँ पनि बोल्दै हुनुहुन्छ, उहाँको लागि सम्झिन चाहन्छु। अनि विशेष तपाईँलाई अनि होल गुड न्युज फ्यामिली परिवार अनि जतिजनाले मलाई चाहिँ गुड न्युज एफएमबाट सुन्नुहुन्छ विश्वमा सम्पूर्णलाई सम्झिन चाहन्छु। अनि विशेष गरी मेरो फ्यामिलीलाई अनि आमाको लागि सुस्वास्थ्य लाभको कामना भन्न चाहन्छु। अनि बुहारी पनि खुट्टाहरूका मर्केको छन्, उहाँलाई पनि सुस्वास्थ्य लाभको कामना भन्न चाहन्छु। अनि विशेष हाम्रो सम्पूर्ण मण्डली परिवार, हामी पासुवा हुनुहुन्छ दिदी भण्डारी, पासुवामा राखेल भण्डारी हुनुहुन्छ, अनि सम्पूर्ण मण्डली परिवारमा हामी त साइप्रसमा जोडेर मैले सेवा गर्दै पनि म उहाँलाई सम्झिने गर्छु। सोनी सिस्टर लगायत सम्पूर्ण लिडर टिम अनि अनलाइन फिजिकल दुवै सेवामा आबद्ध हुनुभएको सम्पूर्णलाई, अनि वर्षमा एकचोटि म जहिले यता कुवेतमै सेवामा जाने गर्छु, म चाहिँ हाउसमा काम गर्नु भएको भएर छुट्टी छैन, अनि क्रिसमसमा मात्रै म जाने गर्छु त्यहाँ। अनि उहाँको हाम्रो सिनाई फेलोसिप मण्डली परिवार अग्रजन सम्पूर्णलाई सम्झिन चाहन्छु, अनि हामी अनलाइनमा सेवा गर्नुहुने सम्पूर्ण मण्डली परिवारलाई सम्झिन चाहन्छु। अनि विशेष चाहिँ बाँकी सबै मलाई सम्झिनुहुने हाम्रो दिदी मरियम हुनुहुन्छ है, हामीलाई जहिले पनि हामीलाई लिड गर्नुहुन्छ प्रदेशमा भए पनि, उहाँलाई सम्झिन चाहन्छु। अनि मेरो बहिनी जहिले पनि उहाँले मलाई साथ दिनुहुन्छ, अनि रिता बहिनी, उहाँको सम्पूर्ण परिवार, अनि मेरो भाइ बहिनीहरू सबैलाई सम्झिन चाहन्छु।
0: जय मसी, धेरै धेरै धन्यवाद, यति टाढाबाट तपाईँको मायाको लागि धन्यवाद। अहिलेलाई छुटौँ है त। जय मसी, रुत्मा ग्रातीजी हुनुहुन्थ्यो, कुवेतबाट जोडिनु भएको थियो, र अहिलेलाई भने उहाँको रोजाइमा रहेको मिठो गीत सम्पूर्ण प्रियजनहरूको लागि।

सारङ्गीको धुन बाटो सत्य जीवन यस्तो नै हो। निकै नै मिठो गीतको साथ थियो हाम्रो रुचिको रोजामिरेको गीत र श्रोता कार्यक्रम गुड न्यूज प्रवासी सन्देशमा तपाईँ हुनुहुन्छ। प्रवासमा रहेका प्रियजनहरूलाई सम्झने कार्यक्रम गुड न्यूज प्रवासी सन्देश र फोन गरेर साथ दिन सक्नुहुन्छ र आफ्ना प्रियजनहरूलाई सम्झन सक्नुहुन्छ। विभिन्न परिस्थितिले अब विदेशीमा त रहर होइन, हामी नेपालीको बाध्यता हो, त्यो पढाइमा होस् या काम गर्न विदेशी नै पर्छ, आमासँग बुवासँग टाढा हुनुपर्छ, आफ्नो छोराछोरी आफन्त साथी सङ्गीसँग टाढा हुनुपर्छ, परिस्थितिले हामीलाई टाढा बनाउँछ। तर गुड न्यूज प्रवासी सन्देशले तपाईँलाई नजिक बनाउने कोसिस गरि नै रहेको छ र अहिलेलाई भने कोही मित्र फोन लाइनमा हुनुहुन्छ तर उहाँ बाहिरको जानकारी मैले पाइसकेको छु, केही छैन। यतिखेर भने एउटा अर्थपूर्ण संगीतको साथ कार्यक्रममा तपाईँले भने हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ।

0: यस कार्यक्रमलाई प्रायोजन गरेको छ आराधना नेपाली मण्डली हङकङ।
1: आदरणीय श्रोता, तपाईँ पनि कार्यक्रममा जोडिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754। हाम्रो वाट्सएप नम्बर रहेको छ 9893244646। र प्रवासमा रहेका प्रियजनलाई सम्झने एक मात्र कार्यक्रम गुड न्यूज प्रवासी सन्देश। र प्रवासमा रहेका प्रियजनहरूले त सम्झिराख्नु भएको छ र आफ्नो सुन्दर देश नेपालमा भएका प्रियजनहरूले पनि प्रवासमा रहेकालाई सम्झिराख्नु भएको छ र हामी जोड्ने काम गर्छौं कार्यक्रमबाट। कतिचोटि परिस्थितिले तपाईँ र मलाई एकदमै टाढा बनाइरहेको हुन्छ र नजिक हुने एउटा बाटो छ, त्यो हो गुड न्यूज प्रवासी सन्देश। र फोन गरेर साथ दिन सक्नुहुन्छ र आफ्नो प्रियजनहरूलाई सम्झन सक्नुहुन्छ, त्यति मात्र होइन उहाँहरूलाई कुनै पनि गीत संगीत पनि तपाईँले सुनाउन सक्नुहुनेछ। र अहिलेलाई भने राख्न चाहन्छु निकै नै अर्थपूर्ण संगीतको साथ, मुना ठटालको स्वरमा रहेको अविनाशी जीवन पाउन क्रिसमा जिउनुपर्छ बोलको गीत म यतिखेर पस्कन चाहन्छु। तपाईँले भने हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ।

0: यस कार्यक्रमलाई प्रायोजन गरेको छ आराधना नेपाली मण्डली हङकङ।
1: यो अर्थपूर्ण संगीत पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत छ र कार्यक्रम गुड न्यूज प्रवासी सन्देश तपाईँलाई जोड्ने काम गरिरहेका छौं र फोन गरेर साथ दिन सक्नुहुन्छ र फोन लाइन एकदमै खुल्ला रहेको जानकार पनि मैले तपाईँलाई गराइसकेको छु र हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754 र हाम्रो वाट्सएप नम्बर रहेको छ 9800244646। अहिलेलाई भने फेरि पनि यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

0: यतिखेर पनि फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हेलो
1: हेलो, जय मसी अब्राम सर। हजुर,
0: ए अर्जुन सर आरामै हुनुहुन्छ?
1: म आरामै छु हजुर। नाति हजुर चाहिँ कस्तो छ हो नाति?
0: म पनि ठिक छु हजुर, ठिक छु।
1: नाति भएपछि त ठिक हुनु पर्यो नि त, अन्त कस्तो नाति केटो पनि
0: पऱ्यो हजुर, पऱ्यो। अनि खाजा भयो हजुर?
1: खाजा त अबुई ड्याङ्की ड्याङ भयो नि हौ नाति। अनि तिम्रो भयो त नाति?
0: भयो हजुर, भयो भयो भयो भयो खायो
1: भयो
0: खायो। पिजा बर्गर मोमो चाउचाउ खाएर बसिया छु हजुर,
1: बसिया छ बसिया छ। अब सबै थापा भयो, तपाईँ पापा, म चाहिँ झापा भयो नि त अन्त, होइन?
0: अनि हजुर हो। अनि प्रवासमा रहेको कसलाई हजुर यतिखेर सम्झन चाहनुहुन्छ?
1: प्रवासमा रहेको सम्झनु पर्दाखेरि फर्स्ट अफ अल त हजुरलाई गुडनिस एफएम परिवारलाई सम्झन चाहन्छु। अनि भन्नु पर्दाखेरि उता मलेसियातिर हुनुहुन्छ भीम प्रसाईले, उहाँलाई सम्झन चाहन्छु। यसरी नै भन्नु पर्दाखेरि उता के भन्नुहुन्थ्यो, हाम्रो दुबईतिर हुनुहुन्छ जेम्स थापा मगालाई सम्झन चाहन्छु।
0: हजुर हजुर।
1: अन्त जुनु राई यता के हिमाचल प्रदेशतिर हुनुहुन्छ, उहाँलाई सम्झन चाहन्छु। अनि नेपालकै साथीहरू भन्नुपर्दाखेरि चन्द्रमाया मगर, पम्पा रफा नाना, पम्पा गोपाली र उहाँको घर परिवारमा सम्झन चाहन्छु। उत्तम शिवाकोटी, रुबेन राई, हरिबोल बुढा थुकी, नैना थापा उहाँको छोरीलाई, अनि उहाँको मम्मीलाई पनि सम्झन चाहन्छु। भन्दै अरू जति पनि रहेको साथीहरूलाई एकदमै एकै मुस्टमा सम्झन चाहन्छु हजुर।
0: हजुर धेरै धेरै धन्यवाद हजुर, साथ दिनुभयो। अनि कुन गीत रोज्न चाहनुहुन्छ
1: उहाँहरूको लागि? यो कुन चाहिँ भन्नु पर्दाखेरि यो सहारा हौ तिमी मेरो भन्ने राख्नुहोस् न हजुर।
0: हुन्छ, धेरै धेरै धन्यवाद हजुर, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौँ।
1: हुन्छ हजुर, जय मसी हजुर।
0: जय मसी। सिक्किमबाट, आसामबाट हाम्रो अर्जुन प्रधानजी हुनुहुन्थ्यो, हामीलाई साथ दिनुभएको थियो। र अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा तपाईँहरूको लागि

आदरणीय श्रोता, अब भने समय मलाई बिदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर फोन गरेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै, र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई पनि कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद छैन, नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम पुस्तक र जीवन।
2: जय मसीह अनि नमस्कार। गुड न्यूज एफएम सुनेर बसिरहनु भएका आदरणीय श्रोताज्यूहरूलाई कार्यक्रम पुस्तक र जीवनमा हार्दिक स्वागत गर्न चाहन्छु। म कार्यक्रम प्रस्तोता एस्तर राईको तर्फबाट आशा गर्दछु यहाँहरूको गएको हप्ता एकदमै असल बित्यो होला भनेर, र आराम हुनुहुन्छ होला, सकुशल हुनुहुन्छ होला, स्वास्थ्य हुनुहुन्छ होला भनेर। मेरो कुरा गर्नुपर्दा म गत हप्ता अलिकति बिरामी भए, रुगा मर्गी टाउको दुखाइ आदि इत्यादिले गर्दाखेरि मलाई अलिकति गाह्रो भएको हो। तर शरीरमा जतिसुकै अशक्त भए तापनि परमेश्वरको अनुग्रहले गर्दा फेरि एक हप्ता पछि यहाँहरूको माझमा नयाँ श्रृंखला लिएर उपस्थित हुन पाउँदा म असाध्यै खुसी छु। कार्यक्रम पुस्तक र जीवन आटेन पुस्तकालयद्वारा सञ्चालन गरिएको कार्यक्रम हो भने यस कार्यक्रममा हामी पुस्तकालयमा भएको एकदमै असल असल पुस्तकहरूको बारेमा हामी छलफल गर्दछौ, त्यसको सारांशहरू पढ्दछौ, र पुस्तक पाठले हाम्रो चिकी टाउको दुखाइ आदि इत्यादिले गर्दाखेरि मलाई अलिकति गाह्रो भएको हो। तर शरीरमा जतिसुकै अशक्त भए तापनि परमेश्वरको अनुग्रहले गर्दा फेरि एक हप्ता पछि यहाँहरूको माझमा

यदि तपाईहरुले कार्यक्रम पुस्तक र जीवन पहिलो चोटि सुन्दै हुनुहुन्छ भने कार्यक्रम पुस्तक र जीवन गुड न्यूज एफएमबाट प्रत्येक मंगलबार साँझ 5 देखि 5:30 बजेसम्म यहाँहरुले प्रत्येक हप्ता सुन्न सक्नुहुनेछ। र आटेन पुस्तकालयको बारेमा बताउनु पर्दा यो आटेन पुस्तकालय नयाँ बानेश्वर बुद्धनगरमा छ। यहाँहरुलाई यदि पुस्तक पाठ सम्बन्धी रुचि छ, लेखाइमा रुचि छ भने यहाँहरुले पुस्तकालयको फाइदा उठाउन सक्नुहुनेछ। हामी कार्यक्रमको अन्त्यमा यहाँहरुलाई सम्पर्क नम्बर प्रदान गर्नेछौ। उक्त सम्पर्क नम्बरमा हामीलाई सम्पर्क गरेर यहाँहरुको प्रश्न, जिज्ञासा, सुझाव, सल्लाहहरू दिन सक्नुहुनेछ। प्रिय श्रोताजीहरू, आउनुहोस् हामी कार्यक्रमको श्रृंखलातिर अघि बढ़ाऊ। कार्यक्रमको विगत श्रृंखलाहरूमा मैले रेभरेन्ड डीआर थुलुङ, जसले नेपालको पूर्वी भागमा परमेश्वरको राज्य विस्तार गर्नमा प्रमुख भूमिका निर्वाह गर्नुभयो, उहाँको जीवनी बताउँदै आइरहेकी छु। र थोरै विगतका एपिसोडहरू रिफ्लेक्ट गर्न पर्दाखेरि चाहिँ अहिलेसम्म मैले यहाँहरूको माझमा उहाँको जन्म भइसकिसकेपछि उहाँ ठूलो हुनुहुन्छ र उहाँ मलाया लाउरे पल्टनमा जानुहुन्छ र त्यहाँ गएर काम गर्दै गर्दा उहाँलाई यीशु ख्रीष्ट पनि थाहा हुँदैन, परमेश्वर के हो थाहा हुँदैन, तर उहाँले विभिन्न दृश्यहरू देख्नुहुँदछ र समय समयमा उहाँले यस्तो दर्शन देख्नुहुन्छ, जा मेरो काम गर भनेर भनेको दर्शनहरू समय समयमा पाउनुहुन्छ। तर उहाँलाई केही पनि आइडिया हुँदैन के हो कस्तो हो भनेर। र मलायामा उहाँको ड्युटी स्कुलमा पढ्ने भएको कारणले गर्दा उहाँ नेपालमा केही नपढे तापनि त्यहाँ गएर आफ्नो नाम लेख्न सक्ने भएर आउनुहुन्छ र उहाँ आफू चित्रकलामा एकदमै धेरै राम्रो भएको कारणले गर्दा उहाँ एउटा आर्ट गर्ने आर्टिस्ट पनि हुनुहुन्छ र उहाँ नेपाल फर्किनुहुन्छ र नेपाल फर्किएपछि पनि जुन दर्शन छ मलायामा देख्ने त्यो दर्शन नेपालमा पनि देखि नै रहनुहुन्छ र जब दर्शन देख्नुहुन्छ उहाँ लट्ठिनुहुन्छ। 2-3 दिनसम्म उहाँलाई त्यो दर्शनले गर्दा लट्ठ्याउँछ र उहाँलाई यो दर्शनको अर्थ के हुन सक्छ भनेर जान्न इच्छुक हुनुहुन्छ र उहाँले सकेको, भ्याएको, चिनेको, देखेको सबै अन्य हिन्दूको पुजारीहरूसँग गएर यसको अर्थ सोध्नुहुन्छ। तर कोही पनि पुजारीहरूले उहाँको सपनाको अर्थ बताइदिन सक्नुहुन्न। तर एकजना पुजारीले चाहिँ के भन्नुहुन्छ भन्दाखेरि, जो उहाँ धरानमा बसिरहनु भएको हुन्छ पेन्ट गर्दै नेपालमा, र तपाईँ बस्ने घरमा चाहिँ कोही मान्छे झुन्डेर मरेको छ भनेर एकजना पुजारीले चाहिँ भनिदिनुहुन्छ। त्यसपछि उहाँले आफू बस्ने ठाउँ चेन्ज गर्नुहुन्छ, तर पनि त्यो दर्शनले उहाँलाई कहिले पनि छोड्दैन। र उहाँको पेसा धरानमा पेन्ट गर्ने हुन्छ, उहाँले विभिन्न साइन बोर्डहरू लेख्नुहुने काम गर्दै हुनुहुन्छ र एक दिन त्यहाँ जेलकुक जेम्स भन्ने व्यक्ति साइन बोर्ड छाप्नको लागि आउनुहुन्छ र जो जेलकुक हुनुहुन्छ उहाँले चाहिँ डीआर थुलुङलाई एउटा सानो किताबको वाक्य लेख्नको लागि अर्डर गर्नुहुन्छ र त्यो किताबको बाहिर चाहिँ नयाँ नियमको बाइबल भनेर लेखिएको हुँदछ अनि त्यो किताबमा चाहिँ उहाँले नयाँ नियमको भित्र चाहिँ उहाँले लेख्नुपर्ने कुरालाई चाहिँ हाइलाइट गरेर डीआर थुलुङलाई दिनुहुँदछ र त्यहाँ चाहिँ यस्तो लेखिएको हुन्छ, यीशुले फेरि तिनीहरूलाई यस्तो भन्नुभयो, म संसारको ज्योति हुँ, म पछि लाग्ने कोही अध्ययारमा हिडुल गर्ने छैन तर त्यसले जीवनको ज्योति पाउनेछ, युहन्ना 8:12। त्यस्तै गरेर अर्को साइन बोर्डमा चाहिँ जीवन ज्योति भनेर उहाँले अर्डर गर्नुहुँदछ र यो बाइबलको पदलाई उहाँले लेख्दै गर्दाखेरि धेरैचोटि पढ्नु भएको हुँदछ, आफूले गरेको काम कस्तो भयो भनेर पढ्नुहुँदा उहाँलाई यो लेखेको वाक्यहरू एकदमै मन परेको हुन्छ र एक दिन जेलकुक जेम्स आएर साइन बोर्ड लानुहुँदछ र त्यो साइन बोर्डलाई धरान भानुचुक छेउ पुतली लाइन आफू बसेकै घरको माथिल्लो तलाको बरन्डामा झुन्डाएर राख्नुहुँदछ। तर वरपरको मान्छेहरूलाई यो कुरा मन पर्दैन र त्यो घरमा जबदेखि साइन बोर्ड राख्यो तबदेखि ढुङ्गा हान्ने वरपरका मान्छेहरूले गर्दछ र विरोधीहरूले राति राति उनको घरमा ढुङ्गा हान्ने, तर्साउने गर्दछ। तर जेलकुक जेम्स यस्तो व्यक्ति हुनुहुन्थ्यो, उहाँ अझै निडर भएर भानुचुककै सडकको पेटीमा बाइबल सम्बन्धी पुस्तकहरू बेचेर बस्नुहुँदथ्यो। यो सबै कुरा चाहिँ डीआर थुलुङले निहालिराख्नु भएको हुँदथ्यो र त्यसपछि अब के हुन्छ सुनौ है त। एक दिनको कुरा हो, डीआरको महिला छोरा मुक्ति थुलुङले जेलकुक जेम्सले छाडिराखेको र डीआरले एक कुनामा मिल्काएर राखेको त्यो किताब भेट्यो र पढ्न थाल्यो। यो कुरा डीआरले थाहा पायो र उनले छोरालाई सम्झाउँदै यस्तो भन्यो, यो तैले पढ्दै गरेको किताब राम्रो होइन, बरु खुरु खुरु स्कुलको साहित्य सम्बन्धीको किताब पढ। तर छोरा मुक्तिले बाबुको कुरा सुनेन। अर्को दिन डीआर ड्युटी सकेर घरमा आउँदा छोरालाई त्यही किताब पढिरहेको भेटाए। यसरी सम्झाउँदा पनि नटेरेको हुनाले डीआरलाई छोरासँग हुनसम्मको झोक चल्यो। रिसले चुर भएर उनले छोरालाई हकार्दै बेसरी पिटे र त्यस किताबलाई च्यातिदिए। दर्शन पाएपछि डीआर मानसिक रूपमा कमजोर बन्दै गइरहेको थियो, शरीर पनि शिथिल र दुब्लो देखिन थाल्यो, कहिले

नाक त कहिले कान बन्द भएर केही नसुनिने र कहिले आँखाले उज्यालो हेर्नै नहुने हुन थाल्यो। उनलाई आफू दिनदिनै जीर्ण रोगी हुँदै गइरहेको अनुभव हुन थाल्यो। टाउको पनि कहिले हावा भरिएको बेलुन जस्तै ठूलो तर भारी भएर दुखेर फुट्ला जस्तै हुन्थ्यो। यसरी उनी बिरामी भए। कहिले बिरामी नभएको डिआर अब दिनरात ओखतीमूलक र चारफुक गर्नेहरूकोमा धाउन थाले। तर धामी चाकरीको चारफुक, वैद्य र डाक्टरको ओखती पानीले पटकै छोएन। अरूले हेर्दा उनलाई राम्रै स्वस्थ देख्थे, तर उनको मनमा छटपटाहट थियो। काम गर्न मनै लाग्दैन थियो। ब्रिटिस क्याम्प हस्पिटलको औषधि खाँदा खाँदा पनि उनी झन साह्रो भए। एक दिन एमएमओ गोरा डाक्टरले तलाई केही भएको छैन ठग्छस् भनेर गाली गर्दा उनी डाक्टरकै सामुबाट केटाखेरी जै रोए। भरे टाउको डाक्टर आएर जाँच्दै भन्यो टाउको अपरेसन गरेर हेर्नुपर्छ। डिआरलाई त्यही हप्ताको मंगलबार बिहान 7 बजे हस्पिटलमा अपरेसन समय दिएको थियो। यसैले उनलाई बेहोस पारेर टाउको अपरेसन गरियो। भरे बिर्सिँदा त उनी हस्पिटलको बेडमा थिए। सर्जनले माथिल्लो ओठ मुनिको गिजा वारपार काटेर थुप्रै टाका लगाइदिएका, नाकलाई समेत उभो फर्काएर अपरेसन गरेको मुख पनि बेसरी सुनिएको थियो। टाउको त्यस्तै र बेलुन फुलेको जस्तै लाग्थ्यो। जन अपरेसन गरेर सुनिँदा त जन साह्रो भइरहेको थियो। मुख नाक छोपेर पट्टी बाँधेको त स्लाइम पानी र दूध पाइपबाट खुवाइरहेको आफैले पायो। बाबुले त्यस किताबलाई च्यातेर फाले पनि छोरा मुक्तिले भने त्यो किताबलाई फेरि टिपेर गमले जोरजार पारेको थियो। उनी बुबालाई भेट्न हस्पिटल जाँदा बाबु बेहोसी अवस्थामा नै थियो। उनले त्यो किताब बाबुले पढ्नु भनेर सिरानीको च्यापमा राखिदियो। अपरेसनको भोलिपल्ट नै डिआरको होस आयो। उनलाई साह्रै भोक लागिरहेको थियो, तर 4 दिन भइसक्दा पनि ठोस खानेकुरा केही मिलेको थिएन। हरेक बिहान 10 बजे डाक्टरहरू बिरामी जाँच गर्न आउँथे र जान्थे। त्यसपछि भान्सेहरूले आएर बिरामीहरूलाई खाना दिन्थे। उनी चाहिँ खाना नमिल्ने भएकोले अरूले खाएको टुलु टुलु हेर्दै थुक लिँदै सुतिरहन्थे। थुक ननिलोस् पनि कसरी, 4-4 दिनदेखि उनी भोकै थिए। 5 दिन 11 बजे भान्सेहरू सबैले बिरामीहरूलाई मासु भात पस्केर दिए। चम्चाको ट्याङ ट्याङ र टुङटुङ आवाजले डिआरलाई पनि अति लोभ्यायो। कहिले आफ्नो पनि मुख खोलिएला र भात खानु भन्दै कल्पना गर्दै थिए। फेरि दर्शन आयो। माथि आकाशमा खैला मैला हुन थाल्यो। स्वर्गबाट महिमामय ज्योति र वचन आएर जम्मै हस्पिटललाई छोपिहाल्यो। ज्योतिको वचनद्वारा दर्शनमा परमेश्वर उनीहरूसँग बोल्दै हुनुहुन्थ्यो। उनले पनि जवाफ दिँदै दोहोरो कुराकानी भइरह्यो। हस्पिटलमा नर्सहरू अतालिँदै उनको छेउमा आएको पनि उनले चाल पाउँदै थिए। कसैले पानी छम्कदै थिए र कोही नर्सहरूले चाहिँ उनलाई इन्जेक्सन लगाइदिन थाले। नर्सहरूले सोचे अपरेसन गरेको घाउले बेहोस भयो होला, तर डिआरलाई नर्सहरूको कार्यले बाधा पुर्याइरहेको थियो। एकातिर दर्शन, अर्कोतिर नर्सहरूको पानी छपाई र इन्जेक्सनको पीडाले उनी दोसाधमा थिए। र पनि डिआर स्वर्गीय स्थानको दर्शनमा नै थियो। दर्शनमा परमेश्वरले उनलाई पहिलाको दर्शनहरूमा भनेकै कुराहरू भन्दै हुनुहुन्थ्यो। यो दर्शन लामो र महत्वपूर्ण थियो। दर्शन त त्यो किताबको त्यही वाक्य युहन्ना 8:12 पुगेर टुङ्गियो। अचम्म, कस्तो अचम्म! जिलकुक जेम्सले त्यो किताबबाट लेखिएकै वाक्य यो दर्शनमा देखा पर्यो। अनि परमेश्वरले उनलाई प्रेमिलो नजरले हेर्दै आकाश छिचोलेर माथि जानुभयो। जब डिआरको होस फर्कियो, उनी 3 दिनसम्म कसैसँग बोल्न नै सकेनन्। खाना पानी बन्द भयो, दिसा पिसा पनि आएन। वाक्य बस्यो, उनी इसारा गरेर बोल्ने भए। डिआर सुतेको पछाडि 3 वटा सिरानी मध्ये एउटा भुइँमा झर्यो। त्यस सिरानीसँग किताब पनि खसियो। अनि स्टाफ नर्सले यो दाजुले त बाइबल पो पढ्दो रहेछ भन्दै झरेको किताब टिपेर सिरानी भित्रै राखिदिइन्। डिआरले त्यस किताबलाई निकालेर हेरे, त्यो आफैले च्यातेर फालेको किताब थियो। दर्शनको मातले छोडेपछि पनि उनको कानमा नर्सको वाक्य यो दाजुले त बाइबल पो पढ्दो रहेछ दोहोरिरह्यो। यस किताबको नाम त बाइबल पो रहेछ उनलाई आजै मात्र थाहा भयो। त्यही घडीदेखि उनले बाइबल पढ्न सुरु गरे र सुरुदेखि अन्तसम्म पढिसिद्याए। उनले दर्शनमा देखेको कुरा र बाइबलमा पढेको कुरा त ठ्याक्कै मिलेको देखेर उनको आँखाबाट आँसु बग्यो। परमेश्वर कति दयालु प्रेमिलो हुनुहुँदो रहेछ भन्ने कुरा बाइबल र दर्शनले निश्चयता गरायो। उनलाई आफ्नो शरीर हलुङ्गो, मनमा शान्ति र आनन्दको अनुभव हुन थाल्यो। यो बाइबल बोकेर अरू मानिसहरूलाई तिनै स्वर्गीय परमेश्वरको बारेमा सुनाउन जान्छु भनेर आत्मामा अगुवाई भयो। कहिले हस्पिटलले डिस्चार्ज दिन्छ भन्दै उनी छटपटाउन थाले, तर मुखको टाका खोल्दासम्म अझ 20 दिन पर्खिन पर्यो। बल्ल तल्ल हस्पिटलबाट स्वतन्त्र भएको डिआरलाई घरमा त्यत्तिकै बसिरहन मन लागेन। यसैले उनको घरका सबैलाई आफूले देखेको दर्शन र बाइबलमा लेखेका कुराहरू बताए।
तिनै कुराहरू अरूहरूलाई पनि बताउने जोस मनभरि बोकेको डियर लाई कहाँ जाऊ, कसलाई सुनाऊ भनी छटपटी भइरह्यो। दर्शनमा परमेश्वरलाई देखेको डियरलाई परमेश्वरको साक्षीको प्रचारका लागि अचम्मको शक्ति आफूमा आएको महसुस भयो। यसैले अब उनी प्रचार गर्न जानलाई तर्खर गर्न लागे। उनलाई येशूलाई मुक्तिदाताको रूपमा कसैले पनि ग्रहण गराएको थिएन। आफैले मनमा जानी नजानी येशूलाई म मुक्तिदाता मानिलिएकोमा र दर्शनको भरमा एउटा नयाँ विश्वासीले देशको अप्ठ्यारो परिस्थितिमा सुसमाचार प्रचार गर्न जाने आँट गर्नु ठूलै कुरा थियो। विक्रम सम्बत 2025 साल डियर घरबाट बिना खर्च सुसमाचार प्रचार गर्न निस्किए। बाइबलमा उनले पढेका थिए, सातमा रूपियाँ पैसा नबोक्नु, खेताला ज्यालाको योग्य हुन्छ, मत्ती 10:9-10। डियर प्रचारका लागि धरानबाट चतारातिर लागे। त्यसबेला चताराको बाटोमा धेरै गाडीहरू चल्दैनथ्यो। उनी हिँडेर धेरै परसम्म पुगिसकेका थिए। चतारामा पुगेर पो उनी जस्के बिना पैसा कोसी घाट कसले पो तार्छ र, यसैले उनी घर फर्किए र 30 रूपियाँ बोकेर फेरि बाटो लागे। उनले दर्शनमा देखेका र बाइबलले बताएको परमेश्वरको बारेमा चतारादेखि नै प्रचार शुरू गरे। उनको साथमा 33 पुस्ते किरात राजाहरूको पुस्तक र नयाँ नियमको सानो बाइबल थियो र सप्तकोशी घाट तर्नु अघि नै प्रचार गरिरहेको झमक्क रात पर्यो। उनको प्रचार सुनेका माझीले पैसा नलिकन नै घाट तारिदियो। झमक्क कालो रात परिसकेकोले उनले जंगलको बाटो बिरायो। त्यसबेला सप्तकोशीदेखि बेलटारसम्म ठूलो घना जंगल थियो। बाघ भालुको असाध्यै डर हुन्थ्यो। त्यसैले उनले रूखको फेदमुनि बसेर रात बिताउने विचार गर्यो। तर राति टाढासम्म चोर चोर भन्ने आवाज सुनियो। आफूलाई चोर सम्झेर कुटपिट गरे भने के गर्ने भनी सम्झेर उनी त्यहाँबाट अझ जंगलभित्र पसे र एउटा ठूलो रूखको फेदमा डरसरी रात काटे। भोलिपल्ट हिजो दिउँसोदेखिको भोक भोकै बसेको डियर बेलटारतिर लागे। उनको आत्माको जोस थियो। साँझमा बेलटार पुगेर नेवारको घरमा बास माग्दै उनले नेवार परिवारलाई सुसमाचार बाँडे। नेवार परिवारले डियरलाई त्यस राति दही र चिउराले स्वागत गरे। जीवनमा पहिलोपल्ट भर्खरै मुक्तिको स्वाद पाएका डियरलाई मानिसको बीचमा परमेश्वरको सुसमाचार बताउनु निकै कठिन नै थियो। तर पनि परमेश्वरको बारेमा बताउँदा मानिसहरू भीड भएर अचम्मित पनि बनी ध्यानपूर्वक उनको कुरा सुन्थे। तर त्यो बेलामा प्रचार गरिसकेपछि सुन्नेहरूलाई लौ यो पढ्नुहोस् भनेर हातमा राखिदिने सुसमाचारको पुस्तक पुस्तिका छापिएको थिएनन्। डियरले बेलटारपछि छामलीको यात्रा तय गरे। बेलटारबाट दारुला उकालो हुँदै ढुङ्रे ओडाल लिँदै उनी सुनकोशी किनारामा पुगे। यो बाटोमा असाध्यै चोर डाकाहरू लाग्थ्यो। यहाँ उहिलेदेखि नै थुप्रै मान्छेको ज्यान गइसकेको थियो। फौदारी डाकाहरूले रक्सी राखेर ढुक्छ अनि बटुवा र लाउरीहरूलाई मताएपछि काटेर कोसीमा फाल्छ भन्ने त हल्ला नै थियो। डियर पनि पल्टनबाट फर्किआएको लाउरे नै थिए। उनलाई त्यो बाटो हिँड्न कता कता डर लागेको थियो। उनी हिँड्नमा अति छिटो थिए। बेलटारबाट बिहान नै भोक भोकै हिँडेका साँझमा उनी छामलिङमा पुगे। त्यहाँ जुवाडेहरूको होल थियो र जार रक्सी मात्र पाइन्थ्यो। त्यसैले त्यहाँ बास बस्न उनको मनले मानेन। जंगलकै चेपतिर बस्न असल होला यही सोचेर उनी चापचारो हिँड्न लागे। खोइ कहाँबाट 5 जना चोरले उनलाई समाउन आइपुगिहाले। पल्टनबाट फर्किएका लाउरी डियर पूर्ण जोसमा शक्ति लगाएर चोरहरूबाट फुत्किएर कुदे अनि 300-400 गज पर पुगिसकेपछि पछिल्लोतिर फर्किँदै लौ आऊ एक एक गरी खुकुरीले छप्पाइदिन्छु भन्दै डियर कुर्लिए। तर उनको साथमा खुकुरी भने थिएन। त्यसपछि चोरहरूले पछ्याउन साहस भने गरेनन्। एक खोल्सा दुई खोल्सा हुँदै भन्ज्याङ भिर काटेर डियर पहराको सेपमा पसे र उनले रात त्यही बिताए। भोलिपल्ट पहराको भिरै भिर भोकले हैरान हुँदै डियरले सनैटे खाट पार गरे। भाड बेसी बाहुन गाउँमा उनले बास खोजे। त्यहाँ उनलाई दही मकै र भतमास खान लाइदिए। बल्ल उसमा सास आयो र रातभरि त्यस बाहुन गाउँमा सुसमाचार प्रचार गरे। भोलिपल्ट लैको खोलै खोला हुँदै अर्खोले उकालो पछि बिजुवा डाँडामा प्रचार गरिकन डियर र सुवा फुलबारी बास बस्न पुगे। सुत्न अघि उनले त्यहाँका दोकानहरूमा प्रचार गरे। रबुवाबाट एक दिनको बाटो भएर उखलढुङ्गाको कुमाल टार आउँदा एकजना राईले उनलाई स्वागत गरे। त्यसपछि डियरलाई के चाहियो। उनले 10 घर जतिलाई भेला गरिकन 33 पुस्ते किरात राजाहरूको वंशावली बताउँदै नयाँ नियम र दर्शनका कुराहरू प्रचार गरिरहे। भोलि बिहान सक्षिपुमा आएर दिनभरि साधु गानवा राईलाई प्रचार गरे। साधुले चुपचाप सबै सुनिरह्यो। बेलुकी उनी कुइभिरको मुखिया जसकन्ज राईको घरमा निस्के उनलाई प्रचार गरे। बाबु मुखिया धरण सिंह राईले चाख मानेर सुने। त्यसपछि त्यहाँबाट विदा भएर उनी पुरानो खानीतिर लागे।
र रातभर नै त्यहाँ सुसमाचार प्रचार गरे। सुन्ने मानिसहरूको भीड उर्लेकोले रात नै छर्लङ्ग बित्यो। बिहानतिर उनी आफ्नै गाउँमा पुगेर कुमाल र बायुङहरूको बीचमा प्रचार गर्न थाले। बेलुकी चाहिँ आफ्नै घर खाल्पामा पुगी उनले आमा, छोरा, जेठा छोरा एन्डी र बुहारीलाई दर्शनको कुरा सुनाए। तर आमालाई त छोरा पागल भएको जस्तो लागेछ क्या हो। बिहान बिउजिँदा त उनले घर वरिपरि गाउँलेहरूको भीड देखे। कुरा बुझ्दा त आमाले गाउँघरि मेरो छोरालाई के भयो, खै पागल जस्तो बोल्छ भनेर भेला गरेको रहेछ। अन्तमा डियर पनि के कम, मौका यही हो भनेर उनले पहिला किराती राजाहरूको इतिहास अनि दर्शनको कुरा र सत्य परमेश्वरको बारेमा सुनाए। बिचरा आमा फुलमाया भने अतालिन पुगिन्। यसरी डियर घरमा नबसी कहिले देउपुछे, टाढी, तिङला गाउँहरूमा त कहिले दोदी सल्लेनतिर दिनरात सुसमाचार छर्न हिँडिरह्यो। यसरी खाना नखाई नखाई दिनभरि गाउँ गाउँ हिँडिरहँदा आमा चाहिँलाई पक्का भयो छोरा साँच्चै पागल भएछ। यसरी उनी प्रचार गर्दै ठूलो ढुङ्गा कागेल हुँदै मुक्ली चार घरेमा पुगे। मुक्लीमा त जागी टाकेर उनलाई स्वागत गरे। यसैले त्यहाँ अरू तीन दिन प्रभुको प्रचार गर्दै रहे। त्यसपछि नुन्थला, मुडे, दिक्तेल, दोर्पामा साधुहरूसित दर्शन बसेर दर्शन र ख्रिस्टको बारेमा कुरा गरे। रतन छामा ठूलो संख्यामा प्रचार प्रस्ताव उनी माने भन्ज्याङ, बोपुङ, पाङमाया भएर सेम्मे दिन तुवाङ हुँदै पसल भन्ज्याङमा जसमनी साधुहरूलाई दर्शन सुनाउन थाले। जसमनी साधुहरूले अचम्म माने, किनकि उनीहरूले यस्तो दर्शन र सुसमाचारको कुराहरू अघि कहिल्यै सुनेका थिएनन्। त्यसपछि उनले भोजपुरको फाला ढुङ्गा घोडेटार हथुवामा प्रचार गरे। त्यहाँ प्रभुको वचनलाई स्वागत र डियरलाई खानपिनले सत्कार गरे। अब उनी हथुवा ओह्रालो हुँदै त्रिवेणी दिनभरिको कुदाइपछि पुइन तरेर माझिया केदारे बज्यूको घरमा बास बस्न पुगे। बज्यूलाई सुसमाचार सुनाए बापत खानाको पैसा लिन मानिनन्। त्यसपछि उनी चतरा हुँदै धरान आइपुगे। अचम्म, प्रचारको त्यत्रो यात्रामा उनको एक रूपियाँसम्म पनि खर्च भएको थिएन। उनी आफैले बाटो खर्च सम्झिएर 30 रूपियाँ बोकेका, तर त्यसमा खोट भने लागेको थिएन। उनले त्यो रूपियाँ आफ्नो पत्नीलाई देखायो। डियरको यो प्रथम प्रचारको यात्रामा 3 महिना लागेको थियो। दर्शनको जोस र प्रचारको क्रममा उनले आफ्नो परिवारलाई ब्रिटिस क्याम्पको नोकरी र 1 महिनामा हस्पिटल गएर घाउ चेकअप गराउन भुलेछ। तर परमेश्वरको अनुग्रहले उनको क्याम्पको नोकरी यथावत नै रहिरहेको थियो। जेलकुकले डियरको पसल मा छोडेको त्यो नयाँ नियमको बाइबल अहिलेसम्ममा त फाटिसकेको थियो। यसैले उनी माफी माग्न जेलकुकको डेरामा गयो। जेलकुकले उनलाई राम्रो स्वागत गरिन्। त्यसपछि डियरले सुसमाचार प्रचार यात्राको वृत्तान्त सबै बताउँदै भन्यो, त्यस बाइबल फाट्यो, त्यसको मूल्य कति पर्छ, म तिर्न तयार छु। डियरको प्रचार यात्राको वृत्तान्त सुनेर अचम्म मानेकी जेलकुकले मूल्य लिन मानेनन्। त्यो बेला पूर्वी नेपालमा विश्वासीहरू थिएनन्। उनले दार्जीलिङमा धेरै विश्वासीहरू छन् भन्ने सुनेका थिए। तसर्थ सन् 1968 सालमा क्रिस्चियनहरूको संगति कस्तो हुन्छ भनेर हेर्न उनी पहिलोपल्ट दार्जीलिङतिर लागे। रमणीय ठण्डा दार्जीलिङ शहरको दिल सुखा होटलमा बसेर उनले क्रिस्चियन समुदाय र चर्चको खोजी गर्न थाले। चर्च खोज्दै क्रममा डियर जीवनको ज्योति प्रकाशन नामको क्रिस्चियन किताब प्रिन्टिङ प्रेसमा पुगे र त्यहाँका प्रकाशक डीबी थुलुङसँग भेटे। उनले डियरलाई त्यहाँको पास्टरसँग भेट गराए। डियरले पास्टरसँग आफ्नो सबै कुरा बताउँदै त्यहाँको चर्च घुम्ने मौका पाए। पास्टरले पनि डियरको इच्छा मुताबिक सबै चर्च घुमाउन चर्चको एकै चौकीदारलाई खटाए। डियरलाई प्राय सबै चर्च र ठाउँहरूमा घुमाइसकेपछि साँझमा एल्सदाई चर्चमा पुर्याई चौकीदार राई बहादुर राई फर्कियो। त्यहाँ संगति शुरू हुन लागेको थियो। उनले चुपचाप सुनिरह्यो। भरे संगति समापन पश्चात आफ्नो परिचय दिँदै उनीले बोले, मेरो नाम डियर थुलुङ हो, म नेपालबाट आएको हो, मैले यहाँको सबै चर्चहरू घुमिसके र म भोलि बिहान धरान फर्किँदैछु। डियरको परिचय पश्चात उनले होटलमा नबस्नु, यदि आउनुहोस् हामी खाना बस्नको लागि बन्दोबस्त गरिहाल्छौ नि भनेर भने। कुराकानीको सिलसिलामा उनीहरूले यो पनि बताए कि तपाईँ मृत मण्डलीहरूतिर जानुभएछ, अबदेखि तपाईँ अन्य चर्चतिर नजानुस्, यहाँ नै आउनुहोस्। क्रिस्चियन समुदाय बारेमा अनभिज्ञ डियरलाई यस कुराले नमिठो तुल्यायो। तर डियर उनीहरूसँग नबस्ते दिलखुसा होटलमा नै फर्किए। हप्ता दिनको दार्जीलिङ बसाएपछि उनी धरान फर्किए। यो यात्रा डियरको निम्ति आशिषमय बन्यो। डियरको दोस्रो पुनः प्रचार यात्रामा
जानलाई निस्किए। हिँडेर चतारा पुगी प्रचार गर्दै त्यही बास बसे। बिहानी कुसीघाट तरेर रामपुर हुँदै बेलचार पुगे। बेलचार बासमा मंगल सिंह राईलाई प्रभुको वचन सुनाई विश्वास गराए। उनले आधा रातमा छामलिङको खतरा पूर्ण बाटो रातभरि हिँडेर काटे। चनौटे घाट तरेर अमलचार हिँड्दै गर्दा बाटो हिँड्ने छ जनाको हुल भेट्यो। डियर उनीहरूसँग बात मार्दै सँगै हिँड्न लागे। उकालोमा असाध्यै तिर्खा लागेको बाटोमा कामीको घर पानी मागिकन डियरले पिए र सँगै हिँड्नेहरूलाई पनि दिए, तर उनीहरूले पिउन मानेन। तर कामीको हातको पानी पिएको डियरसँग उनले बोल्न र हिँड्न छाडिदिए। यो नै मानव बीच विभाजन ल्याउने एउटा धार्मिक अन्धविश्वास थियो। साथमा रसुवा घाटबाट बास बसेर डियर ओखलढुङ्गा कुइबीरतिर लाग्यो। मुखिया धन सिंह राईको घरमा बास बसेर डियर गाउँमा प्रचार गरौला भन्ने विचार लिएर उनी त्यहाँ गए। तर मुखिया धन सिंहको मृत्यु भइसकेको थियो। उनको छोरा जसकन्स राई चाहिँ क्रिस्ट विरोधी थिए। यसैले डियरलाई देख्ने बित्तिकै जसकन्स गाउँमा मान्छेहरू बटुल्न गयो। घरमा जसकन्सको स्वास्नी ज्वरोले चिकित्सा थलिएकी थिइन्। डियर घरभित्र पसेर गाकैबाट पानी सारेर उनलाई दवाई खुवाए। गाउँमा डियर आयो भनेर बास नदिनु र घरमा पनि नहुल्नु, जसले हुन्छ त्यसले त्यसलाई पानीबाट काट्नुपर्छ भन्ने सल्लाह दिएको रहेछ। यसैले डियरले झोला त्यही छोडेर तल्लो गाउँतिर लागे। तल्लो गाउँमा रातभरि प्रचार गरे। फलस्वरूप जङ्गबहादुर राई र उनकी श्रीमती प्रभुमा आए। राति प्रचार सकेपछि डियर झोला छाडेको जसकन्ज राईको घरमा निस्किए र झोलामा ढल्केको मात्र के थियो, 20-25 जना विरोधीहरू हातमा लाठी बोकेर आइपुगे र कट्किएर भने, आज बल्ल हाम्रो फेला परिस। डियर पनि के कम, उनी जुरुक्क उठे। ठूलो स्वरले भने, म होइन, तिमीहरू चाहिँ मेरो फेला पर्यो। यति भन्दै 33 पुस्तै किरातहरूको वंशावली बारे अनि दर्शन र परमेश्वरको बारे बताउन थाले। सबै वल्ल परेर हेराहेर गरे र एक दुई गर्दै त्यहाँबाट बाटो लागे। यो सब जसकन्ज राईको षड्यन्त्र हो भन्ने थाहा पाएपछि डियर त्यहाँबाट उठ्यो। त्यस पश्चात डियर पुरानो खानी ट्विन तार लेखर्कतिर सुसमाचार प्रचार गर्न हिँडे। त्यहाँ धेरैले स्वागत गरे, साथै विश्वास गरे। अब भने उनी आफ्नो घर देवपुजे पुगे। आमा फुलमाया, छोरा नर्धन र बुहारीलाई सुसमाचार सुनाए। आमाले कुनै पनि प्रतिक्रिया जनाएनन्। छोरा नर्धनले नयाँ नियमको बाइबल पाएर पनि पढिसकेको रहेछ। पछि आमा फुलमायाले प्रभुलाई ग्रहण गरी 16 वैशाख 2034 सालमा पास्टर रबर्ट कार्थकबाट धरानमा बप्तिस्मा लिइन्। 8 वर्षको क्रिस्चियन जीवन बिताई उनी 2042 सालमा दमक 19 स्थित 12 खरेमा प्रभुमा सुतिन्। प्रिय श्रोताजीवहरू, कार्यक्रमको निर्धारित समय सकिएको कारणले गर्दा आजको लागि पुस्तक र जीवन कार्यक्रमबाट बिदा हुन समय भइसकेको छ। कार्यक्रम अहिलेसम्म सुनिदिनु भएको लागि यहाँहरूलाई हृदयबाट धन्यवाद भन्दछौ। कार्यक्रम यहाँहरूलाई कस्तो लाग्यो सुनेर प्रतिक्रिया दिन नभुल्नुहोला र यहाँहरूबाट छुट्टिने मन नहुँदा नहुँदै पनि छुट्टिनु परेको छ, तर अर्को हप्ता पुनः यस किताबलाई, यस पुस्तकलाई अथवा रेभरेन्ड डियर थुलुङको जीवनीलाई यहाँहरूको माझमा राख्ने बाचा गर्दै म यहाँबाट बिदा हुन चाहन्छु र बिदा हुन भन्दा अगाडि प्राविधिक मित्र सन्ध्याज्यूलाई धन्यवाद भन्दै म कार्यक्रम प्रस्तुता यस्तै राई बिदा हुन चाहन्छु। जय मसी, नमस्ते।

0: कार्यक्रम सुसमाचार सबैका लागिमा आस्मीको हार्दिक स्वागत तथा जय मसीह। श्रोता, यो कार्यक्रम नेपालगंज सुसमाचार मण्डली रामनगरद्वारा संचालित कार्यक्रम हो, जसले तपाई हामीलाई मुक्ति र उद्धारको सुसन्देश प्रदान गर्दछ। र यस कार्यक्रममा हामी सत्य, ईश्वरीय यथार्थता र मानव जीवनको रहस्य आदिको विषयमा रहेर यहाँहरूलाई जानकारी दिने गर्दछौ। यस कार्यक्रमले संसारका सबै मानिसहरूलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। श्रोता, आजको कार्यक्रममा हामी संसारमा भएका विभिन्न धर्महरूको शुरूआत कसरी भयो भन्ने विषयमा हेर्नेछौ। भनिन्छ, मानिसहरूले आफ्नो मनमा जे उचित ठाने तिनै कुराहरूलाई ईश्वर बनाउँदै जाँदा संसारमा नामाकरण गर्नै नसकिने धर्महरू भए। हो श्रोता, संसारमा भएका बहुसंख्यक धर्महरू अर्थात बेबुलुनी धर्मको बारेमा कुराकानी गर्नेछौ। बेबुलुनी धर्म भनेको के हो, यसको शुरूआत कसरी भयो, किन भयो, अनि बाइबली दृष्टिकोणमा यी धर्महरूको अस्तित्वको बारेमा हामी बुझ्नेछौ। यही विषयमा तपाईँ हामीलाई पवित्र धर्मशास्त्र बाइबलबाट विस्तृत रूपमा जानकारी दिनको लागि आदरणीय दाई विक्रम दुबे तपाईँ हाम्रो माझमा उपस्थित हुनु भएको छ।
1: कार्यक्रम सुसमाचार सबैका लागि सुनेर बस्नुभएका सम्पूर्ण श्रोताबिन्दुमा म विक्रम दुबेको ख्रिस्टीय अभिवादन, जय मसीह तथा नमस्कार। आज हामी बेबिलोनी धर्मको शुरूआत कसरी भयो, यसभित्र कुन कुन धर्महरू पर्दछन् र यसबारे बाइबलको दृष्टिकोण कस्तो छ भनी उत्खनन गर्नेछौ। यस विषयमा अघि बढ्नु पहिले म हामीलाई प्रेम गरी कार्यक्रम सुसमाचार सबैका लागि सुनेर बस्नुभएका श्रोताबिन्दुमा एउटा अनुरोध गर्न चाहन्छु। बेबिलोनी धर्मको शुरूआतको विषयमा बुझ्नका लागि विविध धर्महरूको इतिहासलाई केलाउनु पर्ने हुँदा अरू धर्ममा आस्था राख्नुहुने श्रोतागणमा कुनै नकारात्मक प्रभाव नपरोस् भनी बडो बुद्धिमानी पूर्वक तयार गर्न मेहनत गरिएको छ। यसको बावजुद पनि यहाँहरूको मनमा चोट पर्न गए माफी गरिदिनुहुन्छ भनी विश्वास गर्दछु। बाइबलमा परमेश्वरले स्त्रीको सन्तान र शैतानको सन्तानको बारेमा जुन भविष्यवाणी गर्नुभएको थियो, त्यस भविष्यवाणीलाई धार्मिक तथा ऐतिहासिक दृष्टिकोणबाट पनि हामी बुझ्न सक्छौ। धार्मिक दृष्टिकोण अनुसार स्त्रीको सन्तान भन्नाले ख्रीष्ट येशूको सेवा गर्ने र उहाँमाथि विश्वास गर्नेहरूको समूहलाई जनाउँछ भने शैतानको सन्तान भनेर चाहिँ शैतान र त्यसका सेनाहरूको सेवा गर्ने बेबिलोनी धर्म र त्यसबाट सुरु भएका अरू धर्महरूलाई जनाउँछ। बेबिलोनी धर्म एउटा देखिए तापनि यसबाट निस्किआएका सबै सांसारिक धर्महरूलाई यसले बुझाउँछ, जस्तै ग्रिक पौराणिक धर्म, रोमी पौराणिक धर्म, इस्लाम धर्म, हिन्दू धर्म, बौद्ध धर्म, सिख धर्म, जोरास्त्रो धर्म, सिन्तो धर्म, कन्फ्युसियस धर्म, ताओ धर्म, प्रकृति पुज्ने धर्म जसलाई एनिमिजम पनि भनिन्छ, प्रेतात्म पुज्ने धर्म जसलाई सामानिजम पनि भनिन्छ, बहाई धर्म र स्थानीय लोक धर्म आदिलाई बेबिलोन धर्मले समेट्दछ। वर्तमान समयको नयाँ युग अभियान र बहुधर्मवाद जस्ता आधुनिक सिद्धान्तहरू पनि बेबिलोनी धर्मबाट प्रभावित भएका छन्, जसमा शैतानले खुब प्रभाव पारेको छ। मानव इतिहासलाई राम्रोसँग केलाएर हेर्ने हो भने परमेश्वरले गर्नुभएको भविष्यवाणी पूरा हुँदै आएको छ अनि त्यसै क्रममा पहिलेदेखि नै मानिसहरूले यस संसारको देव अथवा यो संसारको शासकको रूपमा शैतानको सेवा गर्दै आएका छन्। बाइबलले बताउँछ येशू ख्रीष्ट जो परमेश्वरको रूप हुनुहुन्छ, येशू ख्रीष्टको महिमाको सुसमाचार तिनीहरूले नदेखुन् भनेर यस संसारको देवले अविश्वासीहरूको समझलाई अन्धो तुल्याइदिएको छ। यसको मतलब प्रियहरू, शैतानले तपाईँ र परमेश्वरलाई मिलन हुन नदिनका लागि विभिन्न नाम गरी देवको रूपमा तपाईँलाई तपाईँकै सृष्टिकर्ता परमेश्वरबाट अलग गराउन हर प्रयास गर्दछ। कारण शैतान चाहदैन तपाईँ परमेश्वरको नजिक भएको, शैतान चाहदैन तपाईँ स्वर्गको रमहाटमा आनन्दित भइबसेको, त्यो त मात्र तपाईँको बर्बादी चाहन्छ, नरकुण्डको आगोमा तर्पेको चाहन्छ। तपाईँ के चाहनुहुन्छ, देव रूपी खोल ओढेर तपाईँलाई महान परमेश्वरबाट अलग गरेको चाहनुहुन्छ कि ख्रीस्टतिर फर्केर देव रूपी खोल ओढेर तपाईँको समझलाई नै अन्ध तुल्याउने शैतानको मुकाबिला गर्न चाहनुहुन्छ? प्रियहरू, यदि तपाईँ शैतानको मुकाबिला गर्न तयार हुनुहुन्छ भने ख्रीस्ट तपाईँको पक्षमा खडा हुनुहुन्छ। येशू ख्रीष्टले भन्दै हुनुहुन्छ, अब यस संसारको न्याय हुन्छ, चिन्ता नगर तर बुद्धिमानी साथ ठिक निर्णय गर, किनभने यस संसारको शासक बाहिर फालिनेछ। अनि जब म पृथ्वीबाट उचालिन्छु, म माथि विश्वास गर्ने सबैलाई मेरो घरमा लानेछु। येशूले भन्नुभएको छ यस संसारको शासक बाहिर फालिनेछ। यहाँ संसारको शासक भन्नाले विभिन्न देवी देवताको नाम गरी शासन गर्ने शैतानलाई जनाउँछ। र येशू ख्रीष्टले घोषणा गर्दै हुनुहुन्छ कि त्यो शैतान बाहिर फालिनेछ। यहाँ बाहिर भन्ने शब्दले लगातार बलिरहेको गन्धकको भट्टी वा नरकलाई बुझाउँछ, जहाँ पीड़ा र दारा किटाई मात्र हुन्छ। त्यहाँ परेपछि कोही उम्कन सक्दैन, सदाको लागि तिनीहरूले भयंकर कष्ट र यातना पाइरहन्छन्। एकछिन विचार गर्नुहोस्, परमेश्वरले विभिन्न देवी देवताको नाम गरी तपाईँलाई भरमराएर शासन गर्ने शैतानको लागि कस्तो ठाउँ राख्नु भएको रहेछ। अब फेरि विचार गर्नुहोस् प्रियहरू, गलत कुरामा अन्ध भई विश्वास गर्ने चाहिँ कहाँ जान्छ होला? अवश्य पनि त्यो पनि त्यही नरक कुण्डमा जान्छ। म तपाईँलाई प्रश्न गर्दछु, तपाईँ कहाँ जान चाहनुहुन्छ? के तपाईँ नरकको आगोमा तडपिन चाहनुहुन्छ? तपाईँले पृथ्वीमा लिनुभएको निर्णयले तपाईँलाई स्वर्गमा प्रवेश र नरकबाट सुरक्षित गर्नेछ। यदि पृथ्वीमा हुँदा नै ख्रिस्टलाई आफ्नो जीवनमा स्वागत गर्नुभयो भने तपाईँ नरकुण्डबाट बच्न सक्नुहुन्छ। तपाईँलाई लाग्न सक्ला, कसले पो स्वर्ग देखेको छ र कसले स्वर्ग देखेर आएको छ र कसले नरकुण्ड देखेको छ र? तर यस सम्बन्धमा बाइबलले भन्छ, आशा राखिएका कुराको निश्चय र नदेखिएका कुराको दृढ भरोसा नै विश्वास हो। यही विश्वासद्वारा तपाईँ स्वर्गमा प्रवेश गर्न सक्नुहुन्छ। हामीले स्वर्ग देखेका छैनौ, न त परमेश्वरलाई नै देखेका छौ। नदेख्दा नदेख्दै पनि परमेश्वर हुनुहुन्छ, स्वर्ग पनि छ, र एक दिन म त्यहाँ हुन्छु भन्ने आशाले समेटेको अडिग भरोसा, जहाँ शंकाको सहभागिता नै हुँदैन, त्यसलाई नै विश्वास भनिन्छ। जब तपाईँ ख्रीष्टमाथि विश्वास गर्नुहुन्छ, तब उहाँ तपाईँलाई बचाउनका लागि उहाँले तयार गर्नुभएको योजना पूरा गर्नुहुन्छ। त्यसैले येशू ख्रीष्टलाई भन्नुहोस्, प्यारो प्रभु, तपाईँ नै सत्य परमेश्वर हुनुहुन्छ भने म मानिलिन्छु, र तपाईँको विरुद्धमा मैले गरेका पाप अधर्म छाडेर तपाईँसँग नयाँ सम्बन्ध कायम गरी अघि बढ्न चाहन्छु। तपाईँलाई मेरो प्रभु र मुक्तिदाता भनी स्वीकार गर्दछु। मेरो हृदयमा राज गर्नुहोस् र आशिष दिनुहोस्। येशु ख्रीष्टको नाउँमा आमेन। कार्यक्रममा अब पालो सांगीतिक विश्रामको हामी एउटा सुमधुर गीत प्रस्तुत गर्दछौ।

0: सांगीतिक विश्रामपछि स्वागत गर्दछौ फेरि कार्यक्रम सुसमाचार सबैका लागिमा। जब परमेश्वरले स्वर्गबाट खसालिएको लुसिफर र त्यसका सेनाहरूलाई यो संसारको देवताहरूका रूपमा सेवा गर्ने अनुमति दिनुभयो, त्यहीबाट सांसारिक धर्महरू निर्माण हुँदै गए। ईसा पूर्व 2458 अर्थात नोआ भन्ने व्यक्तिको समयमा भएको जल प्रलयपछि विभिन्न धर्महरू उत्पन्न भई ठोस प्रकारले निर्माण हुन थाले। नोआ भन्ने व्यक्तिका सेम, हाम र एपेत नाम गरेका तीनजना छोराहरू थिए। यी तीन छोराहरूबाट जन्मेका 70 जना मानिसहरूले विभिन्न जातिहरू निर्माण गरी मध्य पूर्वको भागहरूमा बसोबास गरेको तथ्य बाइबलमा भेट्दछौ। नोआका छोरा हाम, हामका जेठा छोरा कुशको 6 पुत्र निम्रोद नै बेबिलोनी धर्मका प्रतिपादक हुन्। बेबिलोनी धर्म मानव इतिहासको पहिलो संगठित धर्म हो। बेबिलोनी धर्मको शुरूआत गर्ने व्यक्ति निम्रोद हुन्। निम्रोद विद्रोही र झगडालु शब्द हो। जस्तो नाम उस्तै काम भने चाहिँ कलिलो उमेरदेखि नै निम्रोदमा विद्रोही र लडाई झगडा गर्ने स्वभाव थियो। ऊ लडाई गर्न सक्ने बहादुर व्यक्ति थियो र त्यो क्षेत्रमा उसको विरुद्धमा खडा हुन सक्ने व्यक्ति कोही पनि थिएन। त्यसै कारण बाइबलले निम्रोदको विषयमा गवाही दिन्छ कि यिनी नै वीर पुरुष भए, यिनी नै परमप्रभुको सामु शक्तिशाली शिकारी भए। जल प्रलयको प्रभावको कारणले गर्दा निम्रोदका समयकालमा मानिसहरूलाई घाँस, बाँस र कपासको ठूलो खाँचो थियो। सृष्टिको सुरुमा चाहे मानिस होस् चाहे पशु पंक्षी, परमेश्वरले शाकाहारी बनाउनु भएको थियो। परमेश्वरले मानिसलाई सृष्टि गर्नुहुँदा म तिमीहरूलाई पृथ्वीका सबै बिउ उमार्ने बोटहरू र फलमा नै बिउ हुने सबै फलका रुखहरू दिन्छु, ती तिमीहरूलाई आहाराको निम्ति हुनेछन् भन्नुभएको थियो। तर जब जल प्रलय भयो, जल प्रलय पछि मानिस पशु सबैको आहारामा परिवर्तन भयो। कारण जल प्रलय पछि वनस्पति जन्य खानेकुराको अभाव हुन थाल्यो। त्यसैले जनावर र मानिस सबैले मासु खान सुरु गरे। बाघ, भालु र सिंह जस्ता जनावरहरू सुरुमा शाकाहारी थिए, तर जल प्रलय पछि तिनीहरू मांसाहारी भए। आहाराको निम्ति ती हिंस्रक जनावरले शिकार खोज्न थाले। कहिलेकाहीँ त मानिसलाई पनि आफ्नो शिकार बनाउँथे। त्यसै कारण त्यति बेलाका मानिसहरूलाई ती बलिया हिंस्रक जनावरमाथि विजय हुने वीर शिकारीको खाँचो थियो। र त्यस बेला निम्रोद अति शक्तिशाली शिकारी थिए भनी बाइबलले परिचय दिदछ। निम्रोदले जनावरको शिकार गरेर मानिसहरूको निम्ति खानेकुरा उपलब्ध गराइदिन्थे। उनले हिंस्रक जनावरहरूको आक्रमणबाट मानिसहरूलाई सुरक्षा दिन्थे, जसकारण निम्रोद मानिसहरूका जीवन रक्षक बनेका थिए। त्यसको परिणाम स्वरूप त्यस समयका मानिसहरूले निम्रोदलाई आदर इज्जत गर्न थाले। यसरी बिस्तारै निम्रोद मानिसहरूका नजरमा देवता जस्तै उचालिन थाले। बाइबलले बताउँछ सुरुमा निम्रोदको राज्यमा बेबिलोन, एरेक, अक्कद र कल्नेह थिए, जुन सिनार देशमा छन्। अर्थात् निम्रोदको अधिकार क्षेत्र सिनार भन्ने ठाउँबाट सुरु भयो, जुन अहिलेको इराक र पर्सियन खाडी भएको क्षेत्र पर्छ, र त्यो अश्शुरसम्म अर्थात् अहिलेको सिरिया देशसम्म पुग्यो। तिनले आफ्नो राज्यको राजधानी युफ्रेटिस नदीको नजिक बेबिलोन नामक ठाउँमा बनाए। निम्रोद वीर र शक्तिशाली शिकारी भएकाले गर्दा आफू प्रख्यात भई सारा संसारभरि प्रभाव जमाउनको लागि उनले ती क्षेत्रहरूलाई एक बनाउन चाहन्थे। त्यही उद्देश्य प्राप्तिको लागि निम्रोदले बाबेलको धरहरा बनाउन सुरु गरे। कारण उक्त धरहराबाट स्वर्ग पुग्न सकिन्छ भन्ने उनको विचार थियो। बाबेल भन्ने शब्दको अर्थ परमेश्वर कहाँ जाने ढोका भन्ने हुन्छ। निम्रोद आफू त्यो धरहराको टुप्पामा बस्न चाहन्थे र मानिसहरूले उसलाई ईश्वर जस्तै गरी प्रशंसा गरोस् भन्ने तिनको अपेक्षा थियो। निम्रोद ईश्वर हुन चाहन्थे र उसको शक्ति, सामर्थ्य एवं प्रभाव देखेर सबै मानिसहरू जम्मा भएर तिनको पूजा गर्न थाले। यस प्रकारले बेबिलोनी धर्मको शुरूआत भएको हो। निम्रोदको काम प्रति यहोवा परमेश्वर जो सृष्टिकर्ता हुनुहुन्छ, उहाँ अप्रसन्न हुनुभयो, उहाँलाई खुसी लागेन, किनकि परमेश्वर सृष्टिकर्ता हुनुहुन्थ्यो अनि परमेश्वरकै हातको रचना जसलाई उसको आमाको गर्भमा रच्नु भएको थियो, जो नाश भएर जान्छ, जो अनन्तसम्म रहँदैन, त्यस्तो व्यक्ति परमेश्वरको स्थान लिन चाहन्थ्यो अनि त्यो प्रयासको लागि परमेश्वर निम्रोदसँग एकदमै दुखी हुनुभयो। त्यति बेलासम्म पृथ्वीमा एउटै भाषा र एकै खालको बोली थियो। आफूसँग भएको राजनैतिक तथा सैनिक शक्तिद्वारा निम्रोदले मानिसहरूमाथि शासन गर्थे। तब परमेश्वरले ती मानिसको भाषा खलबल पारिदिनुभयो, तब तिनीहरूको बीच संसार सम्बन्ध बिग्रन पुग्यो र तिनीहरू पृथ्वीको चारैतिर छरपस्त हुन थाले। विभिन्न स्थानहरूमा बसोबास गर्ने क्रममा तिनीहरूले सुरुमा विश्वास गरेको बेबिलोनी धर्मलाई आधार बनाएर अरू धर्महरू निर्माण गरी विभिन्न प्रकारका देवी देवताको सेवा गर्न थाले। मानिसले खानेकुरा, बस्ने ठाउँ र लगाउने लुगा जस्ता भौतिक आवश्यकताको प्रबन्ध मिलाइदिने अनि तिनीहरूका जीवन रक्षा गर्ने ईश्वरको खोजी गरे। त्यसको निम्ति मानिसले विभिन्न सांसारिक धर्महरूमा भर परी त्यस अन्तर्गतका देवी देवताको सेवा गर्न थाले। यसो गर्नु भनेको मानिसले परमेश्वरको सृष्टिको उद्देश्यलाई पूर्ण रूपमा उल्लङ्घन गर्नु हो, किनकि परमेश्वर भन्नुहुन्छ, हरेक जो मेरो नाउँद्वारा बोलाइएको छ, जसलाई मेरो महिमाको निम्ति सृष्टि गरेको छु, किनकि परमेश्वर भन्नुहुन्छ, हरेक जो मेरो नाउँद्वारा बोलाइएको छ, जसलाई मैले मेरो महिमाको निम्ति सृष्टि गरेको छु। यसको मतलब प्रियहरू, परमेश्वरले उहाँको आराधना गर्नका लागि तपाईँ र मलाई परमेश्वरले रच्नु भएको हो। जब हामी मूर्ति पूजा गर्छौ, अन्य देवी देवतामाथि विश्वास गर्छौ, तब परमेश्वरसँग दुश्मनी मोडेका हुन्छौ, किनकि परमेश्वरले तपाईँ र मलाई उहाँको महिमाको निम्ति रच्नु भएको हो, उहाँको प्रशंसाको निम्ति रच्नु भएको हो। अनि आज हामी यदि मूर्ति पूजा गर्छौ, आज हामी ढुङ्गालाई पुज्छौ, आज हामी अन्य देवी देवतालाई पुज्छौ भन्नेको अर्थ परमेश्वर प्रति हामीले दुश्मनी मोड्दैछौ। यदि पश्चाताप गरी फर्कन्छौ भने परमेश्वरले तपाईँका जति नै ठुला र घिन लाग्दा पापलाई पनि धोएर सफा बनाउनुहुन्छ र स्वर्गमा तपाईँको लागि ठाउँ तयार पार्नुहुन्छ। कारण परमेश्वर भन्नुहुन्छ, अब आओ हामी सबै सँगै मिलेर आफ्ना कुरा छलफल गरौ, तिमीहरूका पाप सिन्दुरी रङका भए तापनि ती हिउँ जस्तै हुनेछन्, गाढा राता रङका भए तापनि ती ऊन जस्तै हुनेछन्। परमेश्वर भन्नुहुन्छ, आओ मेरो नजिक आओ, म तिमीसँग नजिक हुन चाहन्छु, तिम्रा पापहरू धोइदिन चाहन्छु, तिमीलाई शुद्ध र पवित्र बनाउन चाहन्छु, तिमीहरू म जस्तै पवित्र भएको म चाहन्छु, तिम्रा पापहरू धोएर सफा गर्न म चाहन्छु, परमेश्वर भन्दै हुनुहुन्छ। प्रियहरू, तपाईँका गाढा राता रङका पाप भए तापनि ऊन जस्तै बनाउन प्रभु चाहनुहुन्छ, तपाईँका पापहरू सिन्दुरे रङका भए तापनि परमेश्वर हिउँ जस्तै सफा बनाउन चाहनुहुन्छ, किनकि परमेश्वर तपाईँलाई प्रेम गर्नुहुन्छ, तपाईँ पापमा डुबेको प्रभु चाहनुहुन्न, पापको दलदलमा तपाईँ गढिरहेको अवस्थामा तपाईँलाई त्यो पापबाट निकाल्नका लागि परमेश्वर आफ्नो हात दिँदै हुनुहुन्छ। यदि पश्चाताप नगरिकन सत्य जान्दा जान्दै पनि मूर्ति पूजामा नै मन लगाएर परमेश्वरबाट टाढा बन्नुहुन्छ भने तपाईँमाथि परमेश्वरको दण्ड त आइपर्छ नै, साथै तपाईँको तेस्रो अनि चौथो पुस्ताका सन्तानहरूमाथि पनि उहाँको दण्डलाई कसैले रोक्न सक्दैन। यदि तपाईँ पाप गर्दै हुनुहुन्छ, जान्दा जान्दै पनि पाप गर्नुहुन्छ, परमेश्वरले तपाईँलाई क्षमा दिन चाहनुहुन्छ, क्षमा दिन्छु भनेर बोलाउनु भएको छ, र पनि उहाँको निमन्त्रणलाई अस्वीकार गरेर तपाईँ जान्दा जान्दै पापमा नै फसिरहनुहुन्छ भने प्रियहरू, तपाईँले आफै माथि दण्डको भागी बन्दै हुनुहुन्छ, तपाईँले आफै माथि दण्डलाई निम्त्याउँदै हुनुहुन्छ। त्यो मात्र होइन, तपाईँ माथि त दण्ड आइपर्छ नै, तर तपाईँको तेस्रो अनि चौथो पुस्तासम्म पनि परमेश्वरको दण्डलाई आउनलाई कसैले पनि रोक्न सक्दैन, तपाईँको क्षमतामा छैन, किनकि तपाईँ परमेश्वर होइन, परमेश्वर भन्दा महान कोही पनि छैन, न त तपाईँ हुन सक्नुहुन्छ, न त म नै हुन सक्छु। यदि मैले परमेश्वरको विरुद्धमा पाप गर्छु भने उहाँको दण्ड मेरो जीवनमा आउँछ, म माथि मात्र होइन तर मेरो तेस्रो अनि चौथो पुस्तासम्म, मेरो छोरा नाति पनाती खनातीसम्म यो दण्ड आइपर्छ। प्रियहरू, के तपाईँको एउटा सानो अपराधको कारणले गर्दा तपाईँको छोरा नाति पनाती र खनातीसम्म त्यो परमेश्वरको दण्ड होस् के तपाईँ चाहनुहुन्छ? परमेश्वर तपाई माथि, परमेश्वर तपाईँको सन्तान माथि र परमेश्वर तपाईँको परिवार माथि दण्ड पुगेको चाहनुहुन्न प्रियहरू। परमेश्वर तपाईँ अनन्त स्वर्गमा रहेको चाहनुहुन्छ। परमेश्वर तपाईँ रमाहाटमा भएको चाहनुहुन्छ। परमेश्वरसँग आनन्दित जीवन जिएको चाहनुहुन्छ। परमेश्वर तपाईँ नरकुण्डमा तडपिएको चाहनुहुन्न। परमेश्वर तपाईँ आँसु चुहाएर बसेको चाहनुहुन्न। परमेश्वर तपाईँ चिन्ता र फिक्री अनि बोझले दबिएर लादिएर बसेको चाहनुहुन्न। त्यसै कारणले गर्दा परमेश्वर आज तपाईँसँग रहन चाहनुहुन्छ। परमेश्वर तपाईँलाई हात दिँदै हुनुहुन्छ। प्रियहरू, परमेश्वर तपाईँतिर हात बढाउँदै हुनुहुन्छ। हात पक्रनुहोस् येशु ख्रिस्टको। येशु ख्रिस्टबाट तपाईँ परमेश्वरको नजिक पुग्न सक्नुहुन्छ अनि येशु ख्रिस्टले तपाईँलाई बोलाउँदै हुनुहुन्छ। यदि तपाईँले आज पश्चाताप गर्नुभयो भने तपाईँको सम्पूर्ण पुस्ताला नै परमेश्वरको क्रोधको दण्डबाट तपाईँले बच्न अनि बचाउन सक्नुहुन्छ। प्रियहरू, पश्चाताप गर्ने समय जाँदैछ। प्रियहरू, प्रभु तपाईँलाई बचाउनको लागि तपाईँको नजिक हुनुहुन्छ। ढिलो नगर्नुहोस्, पश्चाताप गर्नुहोस् र आफू अनि सारा पुस्तालाई नै परमेश्वरको क्रोधको दण्ड पर्नबाट बच्नुहोस् अनि बचाउनुहोस्, किनकि समय जाँदैछ। परमेश्वरले हामी प्रत्येकलाई आशिष दिनुभएको होस्। जय श्री राम।
1: धन्यवाद दाई विक्रम दुबेलाई। साँच्चीकै आजको वचनले भने जस्तै सत्य परमेश्वर एक हुनुहुन्छ। ईश्वर कहिले पनि मानिसको हातबाट र मानिसको इच्छाबाट मानिसले सम्मान दिएकै कारण ईश्वर हुनुभएको होइन। ईश्वर सर्वशक्तिमान हुनुहुन्छ, जसले यो भूमण्डल र त्यसभित्र र बाहिर रहेका जे जति थोकहरू छन् उहाँकै हातद्वारा रचिएका हुन्। उहाँले मानिसहरूलाई आफ्नै हातद्वारा सृष्टि गर्नुभएको हो। यसर्थ हामी यो बुझ्न सक्छौ कि ईश्वर मानिसले बनाएको मूर्ति होइन। ईश्वर मानिसले कसैलाई आराधना र सम्मान दिएकै कारण मानवको इच्छामा अस्तित्वमा आएको थोक व्यक्ति वा वस्तु हुनुहुन्न। उहाँ एक हुनुहुन्छ जसको आकार प्रकार कस्तो छ भन्ने कुरा मानिसको समझ शक्ति भन्दा बाहिर छ। त्यसैले श्रोता, हामीले यो बुझ्न सक्छौ आज भन्दा 2017 वर्ष पहिले परमेश्वरको योजना अनुसार येशू ख्रीष्ट संसारमा आउनुभयो, जसले संसारका सबै मानिसहरूका पापहरूको खातिर क्रुसमा बलिदान हुनुभयो र पूर्ण 3 दिनमा मृत्युबाट बौरी उठ्नुभयो र स्वर्गमा उचालिनुभयो। यी सबै कुराहरू अरू कसैको लागि नभएर संसारका मानिसहरूको लागि परमेश्वरले गर्नुभएको थियो। हामी आशा गर्छौ कि आजको वचनबाट यहाँहरूले सत्य ईश्वरको बारेमा स्पष्टसँग जानकारी लिनु भएको छ। श्रोता, तपाईँलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया दिन चाहनुहुन्छ वा यस कार्यक्रमको बारेमा अझै जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो सम्पर्क नम्बर रहेको छ 9860-2374-54 9860-2374-54 र तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने तपाईँले हामीलाई इमेलबाट पनि सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com gnnepal17@gmail.com। हौस् त श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो सुरक्षा, आशिष, शान्ति र अनुग्रहमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागिबाट हामी सबै बिदा चाहन्छौ। नमस्कार, जय मसीह।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
1: साँचो हिरो अथवा नायक कस्तो देखिन्छ? जय मसीह तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 67 यहाँहरूलाई स्वागत छ। हामी प्राय नायकहरूलाई ती प्रसिद्ध खेलाड़ीहरू, चलचित्र स्टारहरू वा संगीतकारहरू भनेर सोच्छौ जो मञ्चमा चम्कन्छन् र जसको युट्युबमा लाखौं फलोवरहरू हुन्छन्। मञ्च बाहिर उनीहरूको व्यवहार महत्वहीन देखिन्छन्। जबसम्म उनीहरूले हामीलाई मनोरञ्जन दिन्छन्, हामी उनीहरूलाई पृथ्वीको सबैभन्दा महत्वपूर्ण व्यक्तिको रूपमा हेर्न रोच्छौ। वास्तविक नायक कस्तो देखिन्छ भन्ने बारेमा बाइबलले हामीलाई के सिकाउँछ? फिलिपीको पुस्तक 2:3-4 पद, स्वरहरू वा संगीतकारहरू भनेर सोच्छौ जो मञ्चमा चम्कन्छन् र जसको युट्युबमा लाखौं फलोवरहरू हुन्छन्। मञ्च बाहिर उनीहरूको व्यवहार महत्वहीन देखिन्छ।

0: जान, तिमीहरू हरेकले आफ्नै हित मात्र नखोज तर अरूका हितलाई पनि हेर। वास्तविक हिरो त्यो हो जसले आफ्नो भन्दा अरूको बढी वास्ता गर्छ। उसले खाँचोमा परेकाहरूप्रति करुणा देखाउँछ। तिमीले जे पाउँछौ त्यसले जीविकोपार्जन गर्छौ, तर तिमीले जे दिन्छौ त्यसले जीवन बनाउँछ। गलातीको पुस्तक 6:2। एउटाले अर्काको भार उठाऊ र यसरी क्रिस्टको व्यवस्था पूरा गर। जब हामी हाम्रो भविष्यको जीवनको लक्ष्यहरू निर्धारण गर्छौं, ती स्वार्थी लक्ष्यहरू हुनु हुँदैनन् जहाँ हामी आफूलाई धनी र आरामदायी बनाउन खोजिरहेका हुन्छौं। बरू ती हाम्रा प्रतिभा र क्षमताहरू विकास गर्नमा केन्द्रित हुनुपर्छ, ताकि हामी आवश्यकतामा परेका अरूलाई मद्दत गर्न सकौ। प्रसिद्ध बास्केटबल प्रशिक्षक जिम भाजानोले एक पटक भनेका थिए, एक व्यक्ति तब मात्र साँच्चै पूर्ण हुन्छ जब ऊ आफूभन्दा ठूलो कुराको हिस्सा बन्छ। कलसीको पुस्तक 1:12। यसकारण परमेश्वरका चुनिएकाहरू, पवित्र र प्रिय भएका तिमीहरूले करुणा, दया, दीनता, नम्रता र धैर्य धारण गर। परमेश्वरको नजरमा वास्तविक नायकहरू ती हुन् जसले अरूप्रति करुणा देखाउँछन्। तिनीहरू अरूलाई परमेश्वरको निस्वार्थ प्रेमले प्रेम गर्छन्। जब तिनीहरूमाथि दुर्व्यवहार गरिन्छ, तिनीहरूले दया देखाउँछन्। तिनीहरू अरूसँगको व्यवहारमा नम्र र कोमल हुन्छन्। तिनीहरूले दया र धैर्यताका साथ व्यवहार गर्छन्। भजन संग्रहको पुस्तक 82:3-4। दुर्बल र अनाथहरूको रक्षा गर, गरीब र थिचोमिचोमा परेकाहरूको न्याय गर, दुर्बल र दरिद्रहरूलाई छुटाओ र दुष्टहरूका हातबाट तिनीहरूलाई छुटकारा देऊ। बाइबल भरि धेरै पदहरू छन् जहाँ परमेश्वरले हामीलाई सबैभन्दा बढी आवश्यकता भएकाहरूलाई मद्दत गर्न आग्रह गर्नुहुन्छ। विशेष गरी परमेश्वरले हामीलाई अनाथ र विधवाहरू जस्ता विपन्नहरूको हेरचाह गर्न आग्रह गर्नुहुन्छ। लुकाको पुस्तक 14:12-14। अनि उहाँलाई निम्तो दिनेलाई पनि उहाँले भन्नुभयो, तिमीले बिहान अथवा बेलुकीको भोज लगाउँदा आफ्नो मित्रहरूलाई, आफ्ना दाजुभाइहरूलाई वा तिम्रो कुटुम्बहरूलाई वा धनी छिमेकीहरूलाई निम्तो नदेऊ, नत्र तिनीहरूले पनि साटोमा तिमीहरूलाई निम्तो दिएर तिम्रो गुण फर्काइदिनेछन्। तर तिमीले भोज लगाउँदा गरीब, लुला, लङ्गडा, अन्धहरूलाई बोलाऊ र तिमीले आशिष पाउनेछौ, किनकि तिनीहरूले तिम्रो गुण फर्काउन सक्दैनन्। तर मृत्युबाट धर्मीहरूको पुनरुत्थान हुँदा तिमीहरूले यसको प्रतिफल पाउनेछौ। प्रिय श्रोता, वास्तविक नायकहरू ती हुन् जसले आफ्नो जीवन अरूको सेवामा समर्पित गर्छन्। तिनीहरू अरूको सेवा गर्छन् र तिनीहरू बदलामा केही प्राप्त गर्ने चाहना गर्दैनन्। तिनीहरू आफ्नो आवश्यकताहरूको हेरचाह गर्न परमेश्वरमा भरोसा राख्छन् र यसले तिनीहरूलाई कुनै पनि प्रतिबन्ध बिना अरूलाई दिने स्वतन्त्रता दिन्छ। प्रिय श्रोता, तपाईँ आफ्नो जीवन कसरी बिताउने योजना बनाउनु भएको छ? के तपाईँ साँचो हिरो बन्न रोज्नुहुन्छ? आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
1: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39। हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
2: अच्छी नेनादी कुदो निछ्या आत्मिकी ज्याजो स्पार्क माई फेथ जिगु विश्वास के चमक हया बिउ। परमेश्वर छिद छिबो ज्याचिङगु थ्या पाखे पिने यङ्के मास्ते वो। जयमसी जोजल बाजी अमृता महर्जन कार्यक्रम स्पार्क माई फेथ यु जीवन या छेन श्रृंखला

0: म गायक अबराम राई, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आस्थाको किरण, प्रस्तुता हरि जिज्ञासुको साथमा।
2: आदरणीय श्रोता मित्र जय मसी, नमस्कार। रेडियो कार्यक्रम नयाँ आशाको किरणमा फेरि पनि यहाँलाई हार्दिक स्वागत छ। सदाको चाहिँ आज पनि म तपाईँको बीचमा उपस्थित भइसकेको छु। रेडियो कार्यक्रम नयाँ आशाको किरण एलएचएफ नेपालले तयार पारेको र यस कार्यक्रमको मुख्य उद्देश्य भनेको तपाईँ हामी सबैको जीवन सहज अगाडि बढ़ोस्, उत्साहित पूर्ण रूपमा अगाडि बढ़ोस् र मान्छेको जीवनमा धेरै ठूला उतार चढ़ावहरू आउँछन्, सुख दुःख हुन्छ, अरू धेरै परिस्थितिहरू पार गरेर जानुपर्छ। त्यो अवस्था हामी सुयमित भएर अगाडि बढ्न सकौं भन्ने कुरालाई प्रोत्साहन गर्दै निरन्तर कार्यक्रमबाट तपाईँलाई उत्साह दिँदै आइराखेको छु। हरेक हप्ता चाहिँ आज पनि तपाईँलाई म एउटा महत्वपूर्ण विषयमा केही उत्साह दिन चाहन्छु। विशेष गरी परमेश्वरले तपाईँलाई धेरै प्रेम गर्नुहुन्छ, जो विदेशमा हुनुहुन्छ, जो स्वदेशमा हुनुहुन्छ, अरू विभिन्न ठाउँमा जे गर्दै हुनुहुन्छ, कोही अध्ययनको लागि विदेशमा हुनुहुन्छ, रोजगारीको सिलसिलामा तपाईँहरू विदेशमा हुनुहुन्छ, कोही स्वदेशमै अध्ययन अरू धेरै घरेसी कामहरू अरू जे कामहरू गरिरहनु भएको छ, तपाईँ जो जहाँ हुनुहुन्छ आरामै हुनुहुन्छ भन्ने आशा र विश्वास गरिराखेको छु। किनकि हाम्रो जीवनमा धेरै उतार चढ़ावहरू दुःख सुख हुन्छ, त्यो अवस्थामा हामी निरन्तर रूपमा परमेश्वरको डर र भयमा रहेर अगाडि बढ्नुपर्छ। आज म तपाईँको बीचमा विशेष गरी मान्छेहरूले किन अहंता गर्दछ, किन आफ्नै प्रशंसा खोज्दछ, त्यो प्रशंसा आफैले आफैलाई खोजिएको प्रशंसाको कारणले गर्दाखेरि मान्छेको जीवनमा कस्ता खालका परिस्थितिहरू निम्तिन सक्छन्, त्यो विषयमा पवित्र धर्मशास्त्र बाइबलले के भन्दछ भन्ने विषयमा केही कुरा उत्साह दिन गइरहेको छु। आजको कार्यक्रमको मुख्य विषयवस्तुतर्फ जानुभन्दा अघि आउनुहोस् एउटा सुमधुर क्रिश्चियन भजन गीत सुनेर हाम्रो हृदयलाई तयार पारौं।

0: थुप्रै श्रोता मित्र, तपाईँलाई थाहा छ धेरै व्यक्तिहरूले कहिले काहीँ घमण्ड गरिराखेको हुन्छन्। त्यो घमण्डको कारणले गर्दाखेरि उनीहरूको जीवन बिस्तारै पतन भइराखेको हुन्छ। तपाईँको साथीभाइमा पनि तपाईँलाई तपाईँले कहिले काहीँ देख्नु भएको छ होला, कति धेरै अहमता देखाइराखेको, कहिले काहीँ चाहिँ सबै कुराहरू उसैले गरे जस्तो गरेको छ भन्ने कुरा तपाईँले आफै भनिरहनु भएको हुन्छ। कलेजमा तपाईँ पढ्दै हुनुहुन्छ भने कलेजमा पनि त्यस्ता साथीहरू हुन्छ कि कतिपय साथीहरूले एकदमै ठुलो घमण्ड गरिराखेको छ, उसले कहिले काहीँ धनको घमण्ड गरिराखेको हुन सक्छ, कहिले काहीँ आफू एजुकेसनल घमण्ड गरिराखेको हुन्छ, आफूले धेरै कुराहरू जानेको जस्तो उसलाई लागिरहेको हुन्छ। कहिले काहीँ चाहिँ उसका बाउ आमाहरू अलि आर्थिक रूपमा सम्पन्न भएको कारणले गर्दाखेरि उनीहरू त्यो अवस्थामा पनि घमण्ड गरिराखेको हुन्छन्। गाउँघरमा पनि तपाईँ जो गाउँघरमा हुनुहुन्छ, तपाईँहरूको आफन्तहरू छरछिमेकहरूमा पनि अलिकति हुने खाने भयो, अलि आर्थिक रूपमा सम्पन्न भयो, अलि पशुपालनमा, जग्गा जमिनमा, अरू धेरै कुराहरूमा ऊ सम्पन्न भयो भने उसले पनि घमण्ड गरिराखेको हुन्छ। घमण्ड, अहम्ता यी कुराहरूले मान्छेको जीवनलाई चाहिँ असहजता रूपमा अगाडि बढ्न सहज गर्दछ। किनकि हामीले तपाईँ र मैले चाहिँ बुझ्नु पर्ने महत्वपूर्ण कुराहरू के हो भने, जब परमेश्वरले तपाईँलाई हेर्नुहुन्छ, तपाईँले आफ्नो जीवनलाई कसरी सहज साथ अगाडि बढाइरहनु भएको छ भन्ने कुरा महत्वपूर्ण, अझ यो क्रिस्चियन जीवनमा झन् धेरै ठुलो मात्रामा यो चाहिँ लागू हुन्छ। किनकि जो व्यक्ति परमेश्वर प्रति नजिक छ, परमेश्वरको प्रशंसा गरिराखेको छ, परमेश्वरको आराधना गरिराखेको छ, परमेश्वरसँग आफ्नो जीवनलाई समर्पण गरिरहेको छ, त्यो व्यक्तिले कहिले पनि अहम्ता देखाउन सक्दैन। किनकि संसारमा हामी धेरै समय रहँदैनौ, मानिसको नेपालीहरूको आयु भनेको करिब करिब 70 वर्ष होला। त्यो आयुमा हामी थोरै समय संसारमा रहेको कारणले गर्दाखेरि किन हामी घमण्ड गर्ने, किन हामी अहम्ता देखाउने, किन हामी आफैले आफैमाथि प्रशंसा खोज्ने, आफूलाई चाहिँ कसैले सम्मान गरिदियोस्, आफैले आफ्नो कहिले काहीँ चाहिँ प्रशंसा गरिदियोस्, आफैले आफूलाई चाहिँ अरू धेरैबाट त्यो खालको उपहारको कुराहरू, अरू सम्मानको कुराहरू आओस् भन्ने हामी मान्दछौँ भने त्यो कुराहरूले हामीलाई कमजोर बनाउँदछ। तपाईँलाई थाहा छ धेरै व्यक्तिहरू आफ्नो प्रशंसा खोजेको कारणले गर्दाखेरि आफ्नो जीवनबाट कमजोर हुँदै गइराखेका छन्, आफ्नो जीवनबाट उनीहरू विलय हुँदै गइराखेका छन्, उनीहरूको जीवन बिस्तारै लोप हुँदै गइराखेको छ, उनीहरूको साथीभाइहरू टाढा गइराखेका हुन्छन्, उनीहरूको आफन्तहरू धेरै टाढा गइरहन्छ। किनकि जसले अहम्ता गर्छ, जसले ईर्ष्या गर्छ, जसले अरूको डाहा गर्छ, जसले आफ्नो जीवनलाई चाहिँ सहजसाथ अगाडि बढाउनको लागि अरूबाट प्रशंसा खोज्छ, त्यस्ता व्यक्तिहरूबाट धेरै व्यक्तिहरू बिस्तारै टाढा हुँदै जान्छन्। तर यो संसारमा रहन्जेलसम्म तपाईँ कसरी बाँच्नु भएको छ भन्ने कुरा परमेश्वरलाई थाहा हुन्छ। परमेश्वरले तपाईँ जिइरहनु भएको जीवनको बारेमा याद गरिराख्नु भएको हुन्छ। तपाईँ के गर्दै हुनुहुन्छ, तपाईँ के खाँदै हुनुहुन्छ, तपाईँ कहाँ जाँदै हुनुहुन्छ, तपाईँको लक्ष्य के हो, तपाईँको उद्देश्य के हो, तपाईँले के बोलिरहनु भएको छ, के दृष्टिकोण राखिरहनु भएको छ, ती सबै कुराहरू स्वर्गमा बस्नुहुने परमेश्वरलाई सबै कुराहरू थाहा हुन्छ। त्यसकारणले तपाईँले अरूको लागि कसरी बाँच्नुभयो भन्दा पनि परमेश्वरको निम्ति तपाईँ संसारमा कस्तो अवस्थामा हुनुहुन्छ भन्ने कुरा मुख्य कुरा हो। जब तपाईँ परमेश्वरको नजरमा राम्रो हुनुहुन्छ, परमेश्वरको नजरमा प्रशंसा योग्य हुनुहुन्छ, परमेश्वरको नजरमा तपाईँ इमानदारी हुनुहुन्छ, परमेश्वरको नजरमा तपाईँ मेहनती हुनुहुन्छ भने अरू संसारका मानिसहरूको लागि पनि तपाईँ प्रशंसा योग्य हुनुहुन्छ, तपाईँ मायालु हुनुहुन्छ, तपाईँलाई धेरैले सम्मान गर्दछन्, तपाईँलाई धेरैले बोलाउँदछन्, धेरैले आदर गर्दछन्। तर तपाईँ परमेश्वरको नजरमा, परमेश्वरको दृष्टिमा तपाईँ भ्यालुएबल हुनु भएन भने अरू धेरै मानिसहरूको पक्षमा, बीचमा पनि तपाईँ चाहिँ भ्यालुएबल हुनु हुँदैन। तपाईँलाई धेरै मानिसहरूले घृणा पनि गर्न सक्छन्, धेरै मान्छेहरूले कुरा पनि काट्न सक्छन्। तपाईँको कुरा काट्नुको मुख्य कारण के हो त भन्दाखेरि तपाईँले गरेको व्यवहारको कारणले त्यो हो। पवित्र धर्मशास्त्र बाइबलमा धेरै ठाउँमा त्यो प्रशंसाको विषयमा कुराहरू लेखिएको छ। धेरै ठाउँमा जस्तै मत्तीको पुस्तकमा तिमीहरूको ज्योति मानिसहरूको सामु यसरी चम्कियोस् कि तिमीहरूले तिमीहरूको असल कामहरू देखुन् र स्वर्गमा हुनुहुने तिमीहरूको पिताको महिमा गरून् भन्ने कुराहरू पवित्र धर्मशास्त्र बाइबलको मत्ती 5:16 तलतिर तपाईँले पढ्नुभयो भने अझ स्पष्ट रूपमा बुझ्नुहुन्छ। किनकि हामीले हाम्रो जीवनले आफै प्रशंसा खोज्नु भन्दा, आफैले आफूलाई चाहिँ धेरै मानिसहरूले सम्मान आदर गरून् भन्ने भन्दा, परमेश्वरको प्रशंसा गरेको कारणले, परमेश्वरको आदर गरेको कारणले अरू धेरै मानिसहरूले म आफैलाई भन्दा पनि परमेश्वरको महिमा गरून् भन्ने कुरालाई बताएको छ। त्यसकारणले तपाईँले आफ्नो प्रशंसा खोज्नु भन्दा आफ्नो महिमा खोज्नु भन्दा तपाईँको कारणले परमेश्वरको महिमा भएको होस् भन्ने कुरा तपाईँले बुझ्नुपर्छ। जस्तै उदाहरणको लागि तपाईँ एउटा सुन्दर गाउँमा बसिरहनु भएको छ, त्यो गाउँमा तपाईँले निकै ठूलो सामाजिक कामहरू गरिरहनु भएको छ। दिनदुखी गरिबहरू, आर्थिक रूपमा विपन्न भएकाहरू, अरू धेरै समस्याहरूमा परेकाहरूलाई तपाईँले सहायता गर्नुभएको छ, आर्थिक सहायता होला, अरू उनीहरूलाई काम गरेर तपाईँले सहायता गर्नुभएको छ होला, केही कुराहरू मिलाएर तपाईँले सहायता गर्नुभएको छ होला। त्यो अवस्थामा गाउँका मान्छेहरू तपाईँ प्रति धेरै कृतज्ञता व्यक्त गर्न चाहन्छन्, तपाईँलाई धेरै प्रेम गर्छन्, धेरै आदर गर्छन्। तर तपाईँले आफ्नो प्रशंसा त्यो ठाउँमा खोज्नुभयो भने त्यति राम्रो नहोला। तर तपाईँले गरेको कामका कारणले गर्दाखेरि, तपाईँले गरेको सहायताको कारणले गर्दाखेरि, तपाईँले गरेको आर्थिक सहायताको कारण, अरू धेरै कामको कारणले गर्दाखेरि त्यो प्रशंसा चाहिँ तपाईँले विश्वास गर्ने परमेश्वरमाथि गयो भने तपाईँ एकदमै असल व्यक्ति हुनुहुन्छ, किनकि परमेश्वरको नजरमा तपाईँले राम्रो काम गरिरहनु भएको छ। त्यसकारणले प्रिय मित्र, यो संसारमा रहन्जेलसम्म हाम्रो क्रिस्चियन जीवन चाहिँ त्यस्तो हुनुपर्छ कि तपाईँले गरेको कामको कारण तपाईँ आफै व्यक्ति चाहिँ उचालिनु भन्दा पनि परमेश्वर उचालिनु चाहिँ सबैभन्दा महत्वपूर्ण कुरा हो। तपाईँ केही सामाजिक कामहरू गर्दै हुनुहुन्छ, कसैलाई सहयोग गर्दै हुनुहुन्छ, कसैलाई माया प्रेम गर्दै हुनुहुन्छ, कसैलाई चाहिँ माथि उठाउन चाहनुहुन्छ भने तपाईँ आफै माथि उठ्नको लागि, तपाईँले आफैले प्रशंसा खोज्नको लागि नभई परमेश्वरको प्रशंसा खोज्नको लागि तपाईँ अगाडि बढ्नुभयो भने तपाईँले परमेश्वरको नजरमा धेरै असल कामहरू गरिरहनु भएको हुन्छ। तपाईँलाई थाहा छ यो भोटेकोशी बाढीको कारण गत भदौ 10 गतेतिर भोटेकोशीमा आएको बाढीको कारणले धेरै ठूलो जनधनको क्षति भयो। विदेशी विभिन्न देशका दात्री निकायहरू, स्वदेशी दात्री निकायहरू र अरू धेरै एनजिओ आईएनजीहरू सरकार सबै मिलेर धेरै ठूलो सहयोग गर्नुभयो। अहिले पनि कतिपय संघ संस्थाहरू अझै पनि बाढी प्रभावित क्षेत्रमा सहयोग गर्नको लागि गइरहनु भएको छ। त्यो अवस्थामा तपाईँ यदि संघ संस्था होस् अथवा व्यक्ति होस् अथवा अरू अरू कोही अरू धेरै होस् र संघ संस्थाभित्र काम गर्ने व्यक्तिहरूले आफ्नो प्रशंसा खोज्नु भयो भने त्यो त्यति उपयुक्त नहोला। तर बाढी प्रभावित क्षेत्रका व्यक्तिहरू तपाईँले दिएको राहत, तपाईँले गरेको सहयोगको कारण उहाँहरू खुसी हुनुभयो, उहाँहरूले खुसी व्यक्त गर्नुभयो भने त्यो खुसी तपाईँ भन्दा पनि महत्वपूर्ण, परमेश्वरमाथि धन्यवादी हुनु चाहिँ सबैभन्दा महत्वपूर्ण। बाढी प्रभावित क्षेत्रका व्यक्तिहरू तपाईँले गरेको सहयोगको कारण, तपाईँले देखाएको प्रेम अथवा माया दयाको कारणले गर्दाखेरि तपाईँ प्रशंसायोग्य हुने होइन कि परमेश्वर तपाईँको कामको कारण परमेश्वर प्रशंसायोग्य हुनुपर्छ भन्ने कुराहरू महत्वपूर्ण कुरा हुन्छ। त्यसकारण यो संसारमा अरूको कुरा काट्नुभन्दा, अरूलाई अरूको खुट्टा तान्नुभन्दा, अरूको धेरै धेरै कुराहरूमा आलोचना गर्नुभन्दा तपाईँले जो व्यक्तिलाई सहायता गर्नुहुन्छ त्यो व्यक्तिको कारण तपाईँ प्रशंसा योग्य होइन, परमेश्वर प्रशंसा योग्य हुनुपर्छ भन्ने कुरालाई हामीले बुझ्नुपर्छ। त्यसकारण प्रेमित्र, पवित्र धर्मशास्त्र बाइबलले धेरै ठाउँमा आफैले आफैलाई उचाल्नु भन्दा परमेश्वरलाई उचाल्नु महत्वपूर्ण हुन्छ भन्ने कुरालाई प्राथमिकताको साथ राखिएको छ। त्यसकारण प्रेमित्र, तपाईँ जो जहाँ हुनुहुन्छ, जसोसुकै अवस्थामा हुनुहुन्छ, आफैले आफैलाई प्रशंसा योग्य ठान्नु राम्रो हो, तर आफूलाई अरू धेरै मानिसहरूले सहयोग गरून्, अरू धेरै मानिसले आदर गरून्, सम्मान गरून् र म नै सबैभन्दा सर्वश्रेष्ठ भन्ने खालको घमण्ड आयो भने त्यसले गर्दाखेरि जीवनमा पतन ल्याउँदछ। प्रेमित्र, अबको आगामी दिनहरूमा अझै यी कुराहरूलाई हामीले राम्रोसँग केलाएर हेर्यौं भने हामी असल रूपमा काम गर्न सक्छौ र अगाडि बढ्न सक्छौ। प्रेमित्र, तपाईँसँग रहेर मिठो भलाकुसारी गर्दा गर्दै, कुराकानी गर्दा गर्दै आजको कार्यक्रमको निर्धारित समय सकिन आँटेको छ। यदि तपाईँसँग कुनै सल्लाह, सुझाव र प्रतिक्रिया छ भने हामीलाई इमेल गर्न सक्नुहुन्छ lhmnepal@gmail.com। त्यसै गरी हाम्रो वाट्सएप नम्बर रहेको छ 9845554418 मा पनि हामीलाई तपाईँले म्यासेज गरेर आफ्नो जिज्ञासा, आफ्नो प्रतिक्रिया पठाउन सक्नुहुन्छ। तपाईँको जिज्ञासा र प्रतिक्रियाको उत्तर चाँडै पठाउने कोसिस गर्नेछौ। जय मसीह, नमस्ते।
1: गुड न्यूज एफएम 105.1। अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौं कि तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो परिवार साथीभाइको साथमा आफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर। र आउनुहोस् अब ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। अघिल्लो अध्ययनमा हामीले एफिसी चार अध्यायको चारदेखि छबाट चाहिँ एउटै शरीर, एउटै आत्मा, एउटै आशा, एउटै प्रभु, एउटै विश्वास, एउटै बैप्टिस्मा र एउटै परमेश्वर तथा पिताको बारेमा चाहिँ सिकेका थियौं, जसले हामीलाई ख्रिस्टमा एक हौ भन्ने सिकायो र जीवन जिउनलाई पनि उत्साह दिएको छ भने आजको दिनमा चाहिँ हामीले के विशेष कुरामा रहेर चाहिँ यो अध्ययनको यात्रालाई चाहिँ अगाडि बढाउनेछौ दाइ
2: भाइ? यहाँ आजको अध्ययनमा हामी एउटा सुन्दर सत्य देख्नेछौ। हामी सबै ख्रिष्टमा एउटै शरीरका सदस्य भए पनि हरेक विश्वासीलाई ख्रिष्टले अनुग्रह र फरक फरक वरदान दिनुभएको छ। एकता भनेको सबैको काम एउटै हुनु होइन, शरीर एउटै भए पनि त्यसका अंगहरूका काम फरक हुन्छन्, जसलाई नयाँ मानिसको रोकावटको कुराहरूसँग रहेर यो अध्ययनको यात्रामा हामी थाहा गर्नेछौं।
1: त्यसो भए त परमेश्वरले प्रत्येक विश्वासीलाई कुनै न कुनै जिम्मेवारी र वरदान दिनुभएको हुन्छ, यही भन्न खोज्दै हुनुहुन्छ नि है?
2: हजुर, ठिक त्यही कुरा हो भाइ। आजको अध्ययनमा मुख्य जोड़ दिने कुरा यही हो कि ख्रिष्टको शरीरमा कुनै पनि विश्वासी अनावश्यक छैन। ख्रिष्टले दिनुभएको अनुग्रह अनुसार प्रत्येकको एउटा स्थान र सेवाको भूमिका हुन्छ।
1: तर हामी मध्ये कतिपयले आफूमा कुनै विशेष वरदान छैन होला भनेर सोचिरहेका हुन्छौ नि
2: भाइ, त्यो सोच गलत हुन सक्छ। वरदानको मूल्य मानिसले दिएको प्रशंसा वा मञ्चमा देखिने कामले निर्धारण गर्दैन। परमेश्वरले दिनुभएको काम उहाँकै दृष्टिमा महत्वपूर्ण हुन्छ। प्रश्न यो होइन कि मेरो वरदान अरूको जस्तो ठूलो छ कि छैन, प्रश्न यो हो परमेश्वरले मलाई जे दिनुभएको छ त्यसलाई म उहाँको महिमाका लागि प्रयोग गरिरहेको छु कि छैन।
1: हजुर, साँच्चै नै हो नि भाइ। र आदरणीय श्रोताहरू, आज हामी आफैलाई पनि सोधौं कि म परमेश्वरले दिनुभएको वरदान चिन्छु, के म त्यसलाई अरूको सेवामा प्रयोग गरिरहेको छु, अनि के म ख्रिस्टमा दिनदिनै आत्मिक रूपमा चाहिँ बढ़िरहेको छु। यही प्रश्नहरूलाई हृदयमा राख्दै आउनुहोस् आजको हाम्रो यो मुक्तिको मार्ग अध्ययनलाई अगाडि बढाऊ।
3: आउनुहोस् हामी छोटो प्रार्थना गरौं। प्यार प्रभुजी, आज पनि हामी तपाईँको चरणमा आएका छौं। तपाईँ हामीलाई आफ्नो वचनद्वारा सिकाउनुहोस्, तपाईँको वचनको रहस्य बुझ्ने ज्ञान बुद्धि दिनुहोस्। यो छोटो प्रार्थना प्रभु येशू ख्रीष्टको नाममा माग्दछु, आमेन। मित्र, आज हामी बाइबल अध्ययन एफिसी चार अध्याय सातदेखि सोह्र पदबाट देख्न गइरहेका छौं। आज हाम्रो विषय हुनेछ नयाँ मानिसको जुन मण्डली हो त्यसको रोकावट। अघिल्लो दिनमा हामीले एफिसी चार अध्याय एकदेखि छ पदबाट देखिरहेका थियौं नयाँ मानिसको यानि चर्चको प्रदर्शनी। अहिले हामी यो कुरा पत्ता लगाउँछौ कि चर्च यानि मण्डलीसँग रोकावटहरू पनि छ अनि ती कुराहरू पनि महत्वपूर्णका छन्। साना बच्चासँग रोकावटहरू हुँदैनन्। मलाई त्यो समयको याद आयो जब म एउटा चर्चको सदस्यको घरमा गएको थिएँ। तिनीहरूले आफैलाई बाहिरी देखावटी रूपमा अति नै भक्त, आत्मिक, धार्मिक देखाउँथे र उनीहरूले मेरो निम्ति मिठो खानाको पनि बन्दोबस्त गरेका थिए र उनीहरूले भोजनको निम्ति धन्यवाद दिन मलाई आग्रह गरे। उनीहरूको सानो तीन वर्षको छोरा पनि हामीसँग त्यहाँ खाना खान बसेका थिए। जब मैले धन्यवादको प्रार्थना पूरा गरे, त्यो बच्चा आफ्नो आमा कहाँ फर्केर भन्यो, त्यस मानिसले के गरेको मामा? मम्मीजी, मित्र, यो स्पष्ट छ कि निश्चय नै तिनीहरूले आफ्ना भजनको निम्ति कहिले पनि धन्यवाद दिँदैनथे। त्यो सानो केटा आफूले भनेको त्यो कुरामा कति पनि शरम र संकोच नमानी व्यक्त गरे। अहिले बच्चा बिना सोच शरम र संकोच कुनै कुराको व्यक्त गर्न सक्छ, तर चर्च सधैँ हरेक समय बच्चाको रूपमा आफैलाई प्रकट गर्नु हुँदैन। त्यो बढ्नु पर्दछ, विकास हुनु पर्दछ र केही रोकावटहरूको विकास गर्नु पर्दछ। त्यहाँ केही निश्चित कुराहरू छन् जुन सानो बच्चाले भनेको जस्तै परिपक्व मानिसले भन्दैन। चर्च सधैँ बालक स्थितिमा रहनु हुँदैन, तर यो परिपक्व हुनुपर्दछ र परमेश्वरले उहाँका हरेक सन्तानहरूलाई बढ्नको निम्ति आफ्नो अनुग्रह दिनु भएको छ। एफिसी 4:7 भनिएको छ, तर ख्रिष्टको वरदानको नाप अनुसार हामीहरू मध्ये हरेकलाई अनुग्रह दिइएको छ। परमेश्वरले विश्वासीहरूलाई वरदान दिनुभएको छ, जुन हामी रोमी 12 र पहिलो कुरन्ती 12-14 अध्यायमा देख्छौं। यद्यपि विश्वासीहरूले आत्माको एकताको कायम राख्न परिश्रम गर्नु परे तापनि यसको मतलब यो होइन कि हरेक जन अर्को व्यक्तिको कार्बन कपी ठिक नकल प्रतिकपी होइन। हरेक विश्वासीहरूलाई वरदानहरू दिइएको छ ताकि विशेष तरिकामा उसले विश्वासीहरूको शरीरमा जुन मण्डली हो त्यसमा काम गर्न सकुन्। पाउलले लेख्छन् पहिलो कुरन्थी 12:7, तर सबैलाई फाइदा होस् भनेर हरेकलाई आत्माको प्रकाश दिइन्छ। यसको मतलब वरदान भनेको परमेश्वरको आत्माले विश्वासीहरूद्वारा विश्वासीहरूको शरीर यानि मण्डलीको निर्माणको उद्देश्यको निम्ति केही काम गर्ने कुरो हो। यो सम्पूर्ण विश्वासीहरूको शरीर यानि मण्डलीको फाइदाको लागि हो। कुनै वरदान तपाईँलाई मात्र आत्मिक रूपमा विकास गर्न दिइएको छैन। वरदान तपाईँलाई यसकारण दिइएको छ ताकि तपाईँ विश्वासीहरूको शरीरमा चर्चको फाइदा गर्न लाभ गर्न काम गर्न सक्नुहोस्। धेरै मानिसहरू भन्छन् प्रचारक हामी चर्चमा अन्य भाषाहरू बोल्दैनौ, यो हामी व्यक्तिगत प्रार्थना आराधनामा बोल्छौं। म तिनीहरूलाई परमेश्वरको वचनदेखि सुस्पष्ट रूपमा तिनीहरूलाई भन्न सक्छु कि तिनीहरू गलत छन्। वरदानहरू चर्चको फाइदा गर्न दिइएको छ, कुनै वरदान व्यक्तिगत फाइदाको लागि स्वार्थी रूपमा प्रयोग गर्न दिइएको छैन। वास्तवमा यो कुनै वरदान होइन यदि त्यसलाई त्यस तरिकामा प्रयोग गरिन्दछ भने। वरदान शरीरको हरेक सदस्यलाई अंगहरूलाई मतलब मण्डलीका सदस्यलाई शरीरमा उसको स्थानमा निश्चित कारणको निम्ति काम गर्न योग्य बनाउन दिइएको छ। मानिलिऊ मेरो आँखाले मलाई भन्छ कि तिनीहरू निन्द्रालु छन् र मसँग उड्दैनन्, अनि मानिलिऊ कि मेरा खुट्टाहरूले भन्नेछन् कि तिनीहरूले मलाई मेरो अध्ययन कोठामा लाने छैनन्। यो हुँदैन, मलाई ती दुवैको आवश्यक छ, अनि म आशा गर्दछु कि मेरा दिमागले पनि मिलेर काम गर्दछ। वास्तवमा मेरो शरीरको हरेक सदस्य यानि अंगहरूले आपसमा साथसाथै मिलेर काम गर्न आवश्यक छ। हरेक सदस्यले अंगले आफ्ना आफ्ना काम गर्दछ। आँखाको काम बेग्लै छ, खुट्टाको काम बेग्लै छ, हातको काम बेग्लै छ, हरेक शरीरका सदस्यको अंगको काम बेग्ला बेग्लै छ, तर सबै मिलेर काम गर्दछ। हरेक विश्वासलाई वरदान दिएको छ ताकि उसले खास विशेष तरिकामा विश्वासीहरूको शरीरमा काम गर्न सकोस्। जब उसले यो गर्छ शरीर काम गर्दछ, त्यहाँ नै हामी आत्माको एकताको देख्छौ। वरदानको साथसाथमा हामी हरेकलाई परमेश्वरको आत्माको पूर्णता र शक्तिमा त्यो वरदानको अभ्यास गर्न अनुग्रह दिइएको छ। जब हरेक विश्वासीहरू उसको विशेष वरदानमा काम गर्दछ, यसले मेलमिलापको उत्पन्न गर्दछ, जस्तो कि मानव शरीरको प्रत्येक अंग यानि सदस्यले। तर जब शरीरको एक सदस्य अंग दुख पाउँछ, कष्ट पाउँछ, पूरा शरीरले यसको महसुस गर्छ। यसको मतलब शरीरमा तपाईँ आफ्नो वरदानलाई अभ्यास गर्नुहुन्न भने हामी सबैलाई तालबाट मेलबाट बाहिर फ्याँकिन्दछ। भनिएको छ 7 तर ख्रिष्टको वरदानको नाप अनुसार हामीहरू मध्ये हरेकलाई अनुग्रह दिइएको छ। 8 भनिएको छ, त्यसकारण उहाँ भन्नुहुन्छ जब उहाँ इस उच्च स्थानमा उक्लनुभयो तब उहाँले कैलाई कैद गरेर लैजानुभयो र मानिसहरूलाई दानहरू दिनुभयो। तपाईँले ध्यान दिनुभयो होला कि यो पद भजन संग्रह 68:18 उद्धृत हो, जहाँ भनिएको छ तपाईँ उच्चमा चढ्नु भएको छ, तपाईँले कैदीहरूलाई कैद पार्नु भएको छ, तपाईँले मानिसहरूका बीचमा र बाँकीहरूमा पनि परमप्रभु परमेश्वरले बास गरून् भने वरदान दिनुभयो। कसैले तुरन्तै यसरी भिन्नताको औल्याउन सक्छ, हेर एफिसीले भन्छ उहाँले मानिसहरूलाई दान दिनुभयो, तर भजनले चाहिँ भन्छ उहाँले मानिसको निम्ति दानहरू लिनुभयो। के यो पुरानो नियमबाट भूल उद्धृत होइन? मित्र, यो कुराको ध्यान देऊ कि लेखकसँग आफ्नो लेखाइहरूको परिवर्तन गर्ने पूर्ण अधिकार छ। मलाई एक लेखमा भूल उद्धृत गरिएका थिए र सम्पादकले मलाई भूल उद्धृत गर्ने कामको निम्ति क्षमा याचना गर्नु परेको थियो, तर मसँग मेरो आफ्नै लेखाइको भूल उद्धृत गर्न पूर्ण अधिकार छ यदि म त्यही गर्न चाहन्छु भने, अनि यदि यसले कुनै मेरो उद्देश्यको सेवा गर्छ भने। यो पदमा पवित्र आत्माले शब्दहरूको बदल्नु भएको छ र उहाँले यो उद्देश्यको निम्ति गर्नुहुन्छ। भजनको पुस्तकमा हामीलाई भनिएको छ कि प्रभु येशूले मानिसको निम्ति दानको लिनु भएको थियो, प्राप्त गर्नुभएको थियो। उहाँसँग हरेक सम्पूर्ण दानहरू तयारी छ। त्यसपछि उहाँ पृथ्वीमा आउनुभयो। अहिले उहाँ यहाँ पृथ्वीमा आइसक्नु भएको छ र पिता कहाँ फेरि फर्केर जानु भएको छ र उहाँले मानिसहरूको बीचमा दानहरूको बाढ़ी रहनु भएको छ। उहाँले तिनीहरूलाई पवित्र आत्माद्वारा हामीलाई दिइरहनु भएको छ। वास्तवमा यो अनुच्छेदले फेरि हामीलाई यो देखाउँछ कि कति बिल्कुलै बाइबल सही छ अनि त्यो भूल गलत उद्धृत होइन, भूल उद्धृत होइन। जब उहाँ उच्च स्थानमा उक्लनुभयो, यसले ख्रिष्टको स्वर्गमा उक्लि जानुभएको तथ्यको दर्शाउँछ पुनरुत्थान पश्चात। त्यस समयमा उहाँले दुई कुराहरू गर्नुभयो। पहिलो हो, उहाँले कैदीहरूलाई कैद गरेर लानुभयो, जुन संकेत गर्दछ र म विश्वास गर्दछु कि तिनीहरू पुरानो नियमका उद्धार गरिएका जनहरू थिए जसको मृत्युपछि तिनीहरूको आत्मा प्याराडाइसमा गएथ्यो। जति पनि पुरानो नियमका उद्धार पाएका जनहरू थिए तिनीहरूको आत्मा त्यस प्याराडाइस भन्ने स्थानमा जान्थ्यो र जुनलाई हामी बाइबलमा अब्राहमको काक भनेर पनि जान्दछौं। अनि यो स्थान माथि स्वर्गीय होइन, त्यो स्थान पृथ्वी मुनिको स्थान हो जहाँ कैनदेखि ख्रिष्टसम्म समयसम्मका धर्मी आत्माहरू जान्दथ्यो। ख्रिष्टको आगमनद्वारा पूर्ण छुटकारा उद्धारको बाटो हेर्दै अनि त्यस प्याराडाइसको ठिक अर्कोतिर चाहिँ यातना कष्टको स्थान थियो जहाँ चाहिँ पुरानो नियमका ती उद्धार नपाएका मानिसहरूको आत्मा जान्थ्यो। अनि यी दुई स्थानहरूको छुटाउने बीचमा चाहिँ महान खाड़ी थियो। यसको वृत्तान्त हामी सुसमाचारको पुस्तकमा धनी मानिस र गरीब लाजरसको वृत्तान्तमा देख्छौ। अहिले त्यस प्याराडाइसबाट ती पुरानो नियमका धर्मीहरूको उद्धार पाएका जनहरूलाई आफूसितै परमेश्वरको उपस्थितिमा लिएर प्रभु जानुभयो जब उहाँ पुनरुत्थान हुनुभएपछि स्वर्गीयमा उक्लि जानुभयो। आज जब कुनै विश्वासी मर्छ हामीलाई भनिएको छैन कि ऊ त्यस प्याराडाइसमा जान्छ, बरू शरीरबाट अनुपस्थित हुन्छ र प्रभुसँग उपस्थित हुन्छ। दोस्रो कुरन्थी 5:8 फिलिपी 1:23 पद अनुसार अहिले त्यहाँ प्याराडाइस भन्ने स्थान छैन, त्यहाँ खाली कष्ट यातनाको स्थान मात्र छोडिएको छ जहाँ सबै उद्धार नपाएका मानिसहरूको आत्मा तिनीहरूको दोस्रो पुनरुत्थान नहुन्जेलसम्म, श्वेत सिंहासनको इन्साफ नहुन्जेलसम्म त्यही जानेछ। त्यो पुरानो नियमका उद्धार धर्मीहरूको आत्मा जाने स्थान प्याराडाइस अब कति पनि छैन। यही नै प्रभु येशूले पुनरुत्थानपछि स्वर्गमा उक्लि जानुभएर गर्नुभएको पहिलो कुरा थियो। कैदीहरूलाई कैद गरेर आफूसितै लानुभयो अनि दोस्रो कुरा उहाँले पुनरुत्थानपछि स्वर्गमा उक्लि जानुभएर गर्नुभएको दोस्रो कुरा थियो, उहाँले मानिसहरूलाई दानहरू दिनुभयो। यसको मतलब उहाँले चर्चमा जीवित विश्वासीहरूमाथि वरदानहरू दिनुभयो ताकि तिनीहरूले संसारलाई साक्षी गवाइदिन सकुन्। उहाँको स्वर्गमा उक्लि जानुभएको समयमा ख्रिष्टले पुरानो नियमका सन्तानहरूलाई यानि सन्तहरूलाई परमेश्वरको उपस्थितिमा मात्र ल्याउनु भएन, तर उहाँले पवित्र आत्माद्वारा दान वरदानहरू पनि दिनुभयो। पेन्टिकोस्टको दिनमा पवित्र आत्माले विश्वासीहरूलाई ख्रिष्टको शरीरमा बप्तिस्मा दिनुभयो। त्यसपछि उहाँले शरीरको सदस्य अंगहरूको रूपमा काम गर्न तिनीहरूलाई योग्य बनाउनुभयो। पवित्र आत्माले तिनीहरू हरेकलाई शरीरमा निश्चित स्थानमा राख्नुभयो र उहाँले तत्पश्चात हरेक नयाँ विश्वासीहरूसँग त्यही गरिरहनु भएको छ। आगे पद 9-10 भनिएको छ, अब उहाँ उक्लिनुभयो, यो के हो? उहाँ पहिले पृथ्वीका तल्लो भागहरूमा ओर्लनु पनि भयो भनी भनेको बाहेक अरू के हो र? जो ओर्लनुभयो उहाँ उही हुनुहुन्छ जो सबै कुराहरूलाई भरिदिनलाई सारा स्वर्गहरूभन्दा धेरै माथि उक्लनु पनि भयो। यी पदहरूका तार्किक स्पष्टीकरण व्याख्या यो हो कि जबकि ख्रीष्ट स्वर्गमा उक्लनु भएकोले गर्दा उहाँलाई निश्चय नै केही अगाडिका समय अवधिमा तल ओर्लन आवश्यक पर्यो। कसैले यसमा खाली अवतारको मात्र देख्छन्। प्राचीन चर्च पिताहरूले यसमा पुरानो नियमका उद्धार पाएका जनहरूलाई प्याराडाइसबाट माथि स्वर्गमा परमेश्वरको सिंहासनमा ल्याउने काममा ख्रीष्टको काम देखे। हामीलाई भनिएको छ कि उहाँ अधालोकमा उत्रनुभयो, तर मित्र यो कुराको अनुमान गर्न कुनै आवश्यक छैन कि उहाँ आफ्नो मृत्युपछि कुनै किसिमको कष्ट यातनाको शक्लमा प्रवेश गर्नुभयो। उहाँको मानव अवतार र मृत्यु नै उहाँको निष्ठा अपमानता र उतार थियो, ओर्लाई थियो, र ती कुराहरू पुरानो नियमको उद्धार पाएका सन्तहरूलाई परमेश्वरको सिंहासनमा ल्याउने पर्याप्त कुरा थियो। त्यसले त्यहाँ उहाँको पूर्णताको वर्णन गर्दछ। दश पदमा भनिएको छ, जो ओर्लनुभयो उहाँ उही हुनुहुन्छ जो सबै कुराहरूलाई भरिदिनलाई सारा स्वर्गहरूभन्दा धेरै माथि उक्लनु पनि भयो। तापनि मलाई थाहा छ कि त्यहाँ यसको बारेमा अर्को व्याख्या पनि छ। 11-13 पदमा भनिएको छ, अनि उहाँले कतिलाई प्रेरितहरू, अनि कतिलाई भविष्य वक्ताहरू, अनि कतिलाई सुसमाचार प्रचारकहरू, अनि कतिलाई गोठालाहरू र शिक्षकहरू हुनलाई दिनुभयो। पवित्र जनहरूलाई सिद्ध बनाउनलाई सेवाको काम र ख्रीष्टको शरीरको उन्नतिको निम्ति। जबसम्म हामी सबैजना विश्वासको र परमेश्वरको पुत्रको पहिचानको एकतामा आइपुग्दैनौ, एउटा पूरा बढेको मानिस बन्दैनौ, ख्रीष्टको परिपूर्णता रूपी कदको नापसम्म आइपुग्दैनौ। यो पदले त्यो दान वरदानको दर्शाउँदैन जुन उहाँले मानिसलाई दिनुभएको छ। यद्यपि यो सत्य हो कि उहाँले नै वरदानहरू दिनुभएको छ र दिनुहुन्छ। पावलले यहाँ के चाहिँ भनिरहेका छन् भने, ख्रीष्टले केही निश्चित खास मानिसहरू लिनुहुन्छ जसलाई निश्चित वरदानहरू दिएको छ र उहाँले तिनीहरूलाई चर्च मण्डलीलाई दिनुहुन्छ। अहिले यी मानिसहरूलाई चर्चमा दिइने उद्देश्यको ध्यान दिनुहोस्। 12 पदमा भनिएको छ, पवित्र जनहरूलाई सिद्ध बनाउनलाई सेवाको काम र ख्रीष्टको शरीरको उन्नतिको निम्ति। वरदानले युक्त मानिसहरू चर्चमा यस कारण दिइएको छ ताकि त्यसलाई पूर्ण परिपक्वतामा, चर्चलाई पूर्ण परिपक्वतामा ल्याउन सकियोस्। अनि 13 पदमा भनिएको छ, जबसम्म हामी सबैजना विश्वासको र परमेश्वरको पुत्रको पहिचानको एकतामा आइपुग्दैनौ, एउटा पूरा बढेको मानिस बन्दैनौ, ख्रीष्टको परिपूर्णता रूपी कदको नापसम्म आइपुग्दैनौ। मित्र, यो स्वार्थको कुरा जस्तै सुने पर्दछ, तर म विश्वास गर्दछु कि यो बुझिएको छ। संसारमा चर्चको उद्देश्य के हो भन्दा आफै स्वयंको सिद्ध गर्नु हो ताकि त्यो बढ्न सकोस्। उहाँले कतिलाई प्रेरित हुन चर्चमा दिनुभयो? मित्र, प्रेरित त्यो मानिस हुन्थ्यो जसले पुनरुत्थित ख्रीष्टको मात्र देखेको हुँदैनथ्यो, तर उनलाई उहाँद्वारा सिधै प्रेरित हुन व्यक्तिगत रूपमा नियुक्त पनि गरिएको हुन्थ्यो, अनि उसले विशेष प्रेरणाको आनन्द उठाउँथ्यो। त्यही नै कारण पाउले भन्न सके गलाती 1:1 पद र 12 पदमा, पाउल प्रेरित न त मानिसहरूबाट न त मानिसद्वारा, तर येशु ख्रीष्ट र उहाँलाई मरेकाहरूबाट बौरै उठाउने परमेश्वर पिताबाट, किनकि न त मैले त्यो मान्छेबाट पाए न त त्यो मलाई सिकाइएको हो, तर येशु ख्रीष्टको प्रकाशद्वारा पाए। यो कार्यभार, यो नियुक्ति यसको आफ्नै स्वभावको श्रेष्ठता सद्गुणताद्वारा धेरै लामो समय पहिले चर्चबाट लोभ भइसकेको छ। अनि उहाँले कतिलाई अगमवक्त दिनुभयो? अनि यहाँ अरू पत्रहरूमा जस्तै यो अगमवक्ता शब्दसँग नयाँ नियम अगमवक्ताहरूको संकेत छ। यिनै मानिसहरू जसलाई प्रेरितहरू जस्तै विश्वासका शिक्षा सिद्धान्तमा विशेष अन्तर्दृष्टि अन्तर्ज्ञान दिइएको थियो, तिनीहरू पवित्र आत्माको तत्कालिक प्रभाव र प्रेरणा मुनि थिए जुनले तिनीहरूलाई 1 कुरन्थी 12:10 पद अनुसार शिक्षकहरूबाट अलग राख्दछ वा फरक देखाउँदछ। आज त्यस भावमा त्यहाँ कुनै प्रेरित र अगमवक्ताहरूको कार्य नियुक्ति छैन। यो धेरै लामो समय पहिले लोप भइसकेको छ, तर तिनीहरू अझै उहाँको चर्चका सदस्यहरू हुन्। उहाँका चर्च खालि पृथ्वीमा मात्र अस्तित्वमा रहँदैन, चर्चको भाग उहाँसँग स्वर्गमा पनि छ। तिनीहरू त्यो मेजवानको भाग यानि अंश हो जुन परमेश्वरको उपस्थितिमा छ। अर्को अर्थमा तिनीहरू अझै हामीसँग छन्। के हामी एफिसीहरूलाई लेखिएको पत्र अहिले यस बेला अध्ययन गरिरहेका छैनौ? अनि यो कसले लेख्यो? प्रेरित पाउले, र उनी अझै हामीसँग छन्। यद्यपि उनी ख्रिस्टसँग स्वर्गमा भए तापनि उनी शरीरबाट अनुपस्थित छन्, तर ख्रिस्टसँग उपस्थित छन्। तैपनि उनी अझै चर्चका सदस्य हुन् र उनी हाम्रो लागि अझै प्रेरित हुन्। अनि कसैलाई सुसमाचार प्रचारक बनाइयो, अनि त्यस बेलाका प्रचारक चाहिँ एक ठाउँबाट अर्को ठाउँमा यात्रा गरी हिँड्ने र चर्च स्थापन गर्दै हिँड्ने मिशनरीहरू थिए। पाउल त्यस्ता प्रकारका प्रचारक थिए। तिनीहरू नयाँ नयाँ क्षेत्रमा सुसमाचारसँग जान्थे र तिनीहरूले यो सबै परमेश्वरको आत्माको सहायताले गरे जो तिनीहरूको अघि अघि जानुहुन्थ्यो। उहाँले कतिलाई पास्टर दिनुभयो। यी मानिसहरू चाहिँ झुनका गोठालाहरू थिए। उहाँले कतिलाई शिक्षकहरू दिनुभयो, अनि शिक्षकहरू चाहिँ झुनहरूलाई शिक्षा दिँदथे। यो वरदान रोमी 12:7, पहिलो कोरन्थी 12:18-19 र पहिलो तिमोथी 3:2 पदमा उल्लेख गरिएको छ। परमेश्वरले यी सबै मानिसहरूलाई चर्चमा दिनुभएको छ ताकि चर्च पूर्ण सिद्ध परिपक्वतामा आउन सकोस्, जहाँ त्यहाँ कुनै रोकावटहरू हुने छैन। यी सबै मानिसहरूलाई चर्चको तयार गर्न दिएका छन् ताकि विश्वासीहरू ख्रिष्टको शरीरको निर्माण गर्न र सेवाको काम गर्न सकुन्। हामी चर्चको पास्टरलाई सेवक भन्दछौ, तर यदि तपाईँ ख्रिस्टियन हुनुहुन्छ भने तपाईँ पनि उनी जतिकै एक सेवक हुनुहुन्छ। तपाईँलाई सेवक बन्न अभिषेक गरिन आवश्यक छैन। पास्टरसँग परमेश्वरको वचन सिकाउने विशेष वरदान छ ताकि उसका सदस्यहरू झुनहरू जो उसको नेतृत्व मुनि छन् सेविकाको काम गर्न सकुन्। तिनीहरू नै ती व्यक्तिहरू हुन् बाहिर गरेर सुसमाचारको साक्षी दिने। तर आज विश्वासीहरूको मनमा ठिक उल्टो विचार छ। तिनीहरू सोच्दछन् कि सुसमाचार सुनाउने काम खालि पास्टर प्रचारक सेवकहरूको मात्र हो। मित्र, यो सत्य होइन। पास्टर जो गोठाला हुनुहुन्छ उसको काम भेडाहरू यानी झुनहरूलाई विश्वासीहरूलाई चराउने रेखदेख गर्ने काम हो, तर भेडाहरूको काम नै जन्माउने बच्चा पैदा गर्ने काम हो। गोठालाले त्यो बच्चा पैदा गर्ने काम गर्दैन, गर्छ र तर गोठालाले तिनीहरूलाई राम्ररी आत्मिक भोजन दिने रेखदेख गर्ने काम गर्दछ। त्यसकारण हरेक विश्वासीको कर्तव्य हुन्छ उहाँको साक्षी दिने। भनिएको छ 11-13 पदमा, अनि उहाँले कतिलाई प्रेरितहरू, अनि कतिलाई भविष्यवक्ताहरू, अनि कतिलाई सुसमाचारका प्रचारकहरू, अनि कतिलाई गोठालाहरू र शिक्षकहरू हुनलाई दिनुभयो। पवित्र जनहरूलाई सिद्ध बनाउनलाई सेवाको काम र ख्रिष्टको शरीरको उन्नतिको निम्ति। आगे 13 पदमा भनिएको छ, जबसम्म हामी सबैजना विश्वासको र परमेश्वरको पुत्रको पहिचानको एकतामा आइपुग्दैनौ, एउटा पूरा बढेको मानिस बन्दैनौ, ख्रिष्टको परिपूर्णता रूपी कदको नापसम्म आइपुग्दैनौ। यहाँ हामी देख्छौ कि किन परमेश्वरले चर्चमा यी वरदानहरूले युक्त मानिसहरू दिनुभयो भन्ने कुराको हामी त त्यसमा खास उद्देश्य छ। अनि 14 पदमा भनिएको छ, र अब उसो हामीहरू बालक नरहौं जो मानिसहरूका चलाकी र छलपूर्ण धुर्तामा हरेक शिक्षारूपी बतासद्वारा यता र उता पारिन्दछन् अनि वर वर र पर हुत्याउँदछन्। यस्ता कुराहरूद्वारा धोका दिनलाई तिनीहरू ढोकेर बस्दछन्। अब उसो हामीहरू बालक नहो। तपाईँले यादै होला कि पाउले कोरन्थियनका विश्वासीहरूलाई भने, तिमीहरू संसारिक छौ र तिमीहरू ख्रिस्टमा बालकहरू छौ। आज यो स्थिति चर्चका धेरै मानिसहरूको पनि स्थिति हो। अनि भनिएको छ, अब उसो हामीहरू बालक नहौं जो मानिसहरूका चलाकी र छलपूर्ण धुर्ततामा हरेक शिक्षारूपी बतासद्वारा यता र उता पारिन्दछन् अनि वर वर र पर हुँदैन्दछन्। यस्ता कुराहरूबाट धोका दिनलाई तिनीहरू ढुकेर बस्दछन्। ख्रिष्टले चर्चलाई विभिन्न वरदानहरूले युक्त मानिसहरू दिनुभएको उद्देश्य हो विश्वासीहरूलाई बालकपनदेखि परिपक्वतामा विकास गर्नु। शिक्षकहरू बाल चिकित्सक हुनुपर्छ। म कहिले कहीँ यो अभिव्यक्तको प्रयोग गर्छु, म प्राथमिक रूपमा बाल चिकित्सक हुँ, प्रसूति विशेषज्ञ होइन। प्रसूति विशेषज्ञले बच्चालाई विश्वमा ल्याउँदछ। म जान्दछु कि ऊ कहिले कहीँ मध्यरातमा पनि बच्चालाई प्रसव गर्न उठ्दछ।
4: र उठ्नुपर्छ र कहिलेकाहीँ उसका काममा धेरै रातहरू बित्छन्। तर जब त्यो सानो बच्चालाई आमाको पेटबाट बाहिर निकाल्दछ उसको काम त्यही नै खत्तम हुन्छ। उसले त्यसपछि बाल चिकित्सक कहाँ उसलाई फर्काइदिन्छ यानि बालकलाई सुम्पिदिन्छ, जससँग उसलाई यानि बालकलाई साधारण सामान्य वृद्धिको निम्ति चाहिने हरेक आवश्यक कुरा छन्। उसले बालकलाई वृद्धि विकास गराउने सम्बन्धमा योगदान दिन्छन्। उसको काम यो कुराको निश्चय गर्नु हो कि जसरी भए पनि उसलाई सामान्य तरिकामा विकास वृद्धि गराउने। मेरो सरिकाईमा म सर्वप्रथम बाल चिकित्सक हुँ अनि दोस्रो चरणमा मात्र म प्रसूति विशेषज्ञ हुँ। मलाई लाग्छ मेरो बोलावट बाल विशेषज्ञ हो, मतलब विश्वासीहरूलाई परमेश्वरको वचन दिने सिकाउने कामको निम्ति मलाई खटाइएको छ, बोलावट भएको छ, ताकि तिनीहरू यानि विश्वासीहरू वृद्धि हुन सकुन्, बढ़न सकुन्, विकास हुन सकुन्। पद 15-16 भनिएको छ, तर प्रेममा साँचो बोल्दै हामी सबै कुराहरूमा उहाँसम्म जो शिर हुनुहुन्छ अर्थात ख्रीष्टसम्म बढ़ौं। उहाँबाट नै सम्पूर्ण शरीरले हरेक अंगको नाप मुताबिकको प्रभावको काम अनुसार हरेक जोड़नीको सहायताद्वारा टम्म मिलेर एकसाथ बाँधेर प्रेममा आफ्नो उन्नति गर्नका निम्ति शरीरको वृद्धि गर्दछ। विश्वासीहरू बालक झैं रहनु हुँदैन, बरु भनिएको छ 15 पदमा, तर प्रेममा साँचो बोल्दै हामी सबै कुराहरूमा उहाँसम्म जो शिर हुनुहुन्छ अर्थात ख्रीष्टसम्म बढ़ौं। विश्वासीहरूले प्रेममा सत्यताको पछ्याउनु पर्छ, मतलब उसले सत्यको प्रेम गर्नुपर्छ, यस अनुसार जीवन जिउनु पर्छ। ख्रीष्ट सत्य हुनुहुन्छ र विश्वासीले आफ्नो जीवन त्यस तरिकामा चलाउनु पर्छ। बोली वचनमा व्यवहारमा हरेक कुरामा सत्य हुनुपर्छ। पद 16 अनुसार पावल फेरि ख्रीष्टको मण्डलीलाई चर्चलाई शरीरसँग तुलना गर्दछन् जसको शिर ख्रीष्ट हुनुहुन्छ। पूरा शरीरका जोड़नी र अंगहरू शिरको अधीनमा रहन्छन्। मित्र, विश्वासीहरूको बदन शरीर मण्डलीलाई शारीरिक शरीरसँग तुलना गरिएको छ र मण्डलीलाई ख्रीष्टको शरीर भनिदछ र शिर चाहिँ प्रभु येशु ख्रीष्ट स्वयं नै हुनुहुन्छ। शरीरले शिरबाट मात्र आज्ञाहरू लिँदैन जो ख्रीष्ट हुनुहुन्छ, तर आत्मिक पौष्टिक आहार पनि प्राप्त गर्दछ। यसले मेलमिलापको पैदा गर्दछ जहाँ हरेक सदस्य आफ्नो आफ्नै स्थानमा काम गरिरहेका हुन्छन्। जब उसले शरीरबाट आत्मिक आपूर्तिहरूको प्राप्त गर्दछ, प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई आशिष दिउन्।
1: आजको दिनले हामीलाई एउटा सुन्दर कुरा सिकाएको छ, मण्डलीमा प्रत्येकको वरदान छ र प्रत्येकले ख्रीष्टको शरीरको निर्माणमा चाहिँ योगदान दिन सक्छ।
2: हो भाइ, प्रेममा सत्य बोल्दै सबै कुरामा ख्रीष्टमा बढ्दै जानुपर्छ। उहाँ नै मण्डलीको शिर हुनुहुन्छ। जब हामी उहाँसँग जोडिएर रहन्छौ तब उहाँबाट प्राप्त सामर्थ्यले सम्पूर्ण शरीरलाई बलियो बनाउँछ।
1: अनि हामी आत्मिक बालक भएर हरेक शिक्षाको पछि लाग्ने होइन, परमेश्वरको वचनमा जरा गाडेर सत्यमा स्थिर चाहिँ हुनुपर्छ। त्यसैले आज हामी आफैलाई सोधौं, परमेश्वरले मलाई दिएको वरदान के हो र कसको सेवामा चाहिँ मैले प्रयोग गर्न सक्छु, अनि मेरो जीवनमा ख्रीष्टको स्वरूप कति बढ़िरहेको छ भन्ने कुरालाई पनि हामीले निहाल्न अत्यन्तै जरूरी छ।
2: हजुर, परमेश्वरले हामी प्रत्येकलाई दिएको वरदानलाई चिन्न, नम्रता साथ प्रयोग गर्न र ख्रीष्टमा निरन्तर परिपक्व हुँदै जान सहायता गर्नुभएको छ। हाम्रो सेवा मानिसको प्रशंसाका लागि होइन, प्रभुको महिमाको लागि हो भन्ने कुरालाई सधैँ याद गरौं।
1: हजुर, साँच्चै नै। र आदरणीय श्रोताहरू, आजको अध्ययनका लागि यति नै। फेरि अर्को अध्ययनमा हामी भेट्ने नै छौं। तबसम्म परमेश्वरको वचनमा स्थिर रहौं, उहाँले दिनुभएको वरदानहरूलाई प्रेममा प्रयोग गरौं र हरेक दिन ख्रीष्टमा बढ्दै जाउँ।
2: अन्त्यमा ख्रीष्ट हाम्रो जीवनको शिर र केन्द्र बन्नुभएको होस्। उहाँको शरीरको रूपमा हामी एकतामा बढौं, सेवामा अघि बढौं र आत्मिकी परिपक्वतामा पुगौं। प्रभु येशु ख्रीष्टको अनुग्रह हामीहरू सबैसँग रहिरहोस्।
1: आजको हाम्रो यो एफिसीको अध्ययनलाई यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ र साथै हामी हजुरको माझमा एउटा खुशीको खबर अनि एकदमै उत्साहजनक
5: समाचार लिएर चाहिँ हजुरको माझमा आएका छौं। अब आउने यही कार्तिक 21 गते र नोभेम्बर 7 को दिनमा हामी बाइबल क्विज कार्यक्रमलाई चाहिँ सञ्चालन गर्दैछौ र यसमा विजेता हुनुहुने पहिलो, दोस्रो र तेस्रो व्यक्तिहरूलाई चाहिँ उपहारको व्यवस्था पनि गरिएको छ। त्यसैले नढिलाउनुहोस्, हामीसँग सम्पर्क गर्नुहोस् र यसमा तपाईँ कसरी भाग लिन सक्नुहुन्छ भन्ने कुराको जानकारी पाउनको निम्ति हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707.
6: टाइम चेक। यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

आउने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन मतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। खराब हृदय र आचरणलाई सुधार्ने पवित्र बाइबलीय शिक्षामा केन्द्रित क्रिस्टीय रेडियो प्रस्तुति नयाँ आशामा हाम्रा प्रिय श्रोता वृन्दहरूलाई हार्दिक स्वागत अनि न्यानो नमस्कार। आउनुहोस् हामी सँगै एउटा मिठो क्रिस्टीय भजन सुनौ र त्यसपछि वचन अध्ययन तर्फ हामी केन्द्रित हुनेछौ।

0: श्रोता भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति आनन्द एकता मिलाप प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ शिशिर।
1: प्रिय श्रोता मित्रहरू, न्यानो अभिवादन, जय मसीह। आजको वचन अध्ययनमा तपाईँहरू सँगसँगै हुन पाउनु मेरो लागि पनि खुसीको कुरा हो। प्रिय मित्रहरू, तपाईँहरूको प्रार्थनाको लागि धन्यवाद। उत्साहका टिका टिप्पणीहरूको लागि, सुझावहरूको लागि धन्यवाद। परमप्रभु भला हुनुहुन्छ जसले हामीलाई यो समय दिनुभयो। परमेश्वरको वचनमा लेखिएको छ कि हामी यो संसारमा एक तीर्थयात्री जस्तै हौ। यो संसार हाम्रो अस्थायी घर हो र हामी स्थायी घर स्वर्गको लागि पर्खिरहेका छौँ, आफूलाई तयार गरिरहेका छौँ। र यो अस्थायी घरमा यात्रा गर्ने क्रममा विभिन्न बाधा अडचन समस्याहरू आइपर्छन् र कैयौँ दार्शनिक

0: ले भन्ने गर्छन्, सायद त्यसैको नाम हो जिन्दगी। तर यो जीवनमा ती घाम र छायाको बीचमा, उकाली ओह्रालेको बीचमा हिँड्दै गर्दाखेरि जुन ऊर्जा हामीलाई चाहिन्छ, त्यो ऊर्जा चाहिँ परमेश्वरको वचनद्वारा नै आउँछ। र त्यो वचन कहिलेकाहीँ हाम्रो अनुभवहरूबाट आउँछ, कहिलेकाहीँ कसैको सल्लाह सुझावबाट आउँछ, कहिलेकाहीँ प्रेरणाका केही लेखहरू पढेर सुनेर ती कुराहरूबाट आउँछ। आउनुहोस्, आज पनि ज्ञान गुणका प्रेरणाका वचनहरू, परमेश्वरको लिखित वचनलाई निहाल्दै पढौं, बुझौं, सुनौं यो छोटो प्रार्थनाद्वारा। महान दयालु बुबा परमेश्वर पिता, धन्यवाद यो समयको निम्ति। तपाईँको करुणाले हामी यहाँ भेला हुन पाएका छौँ तपाईँको वचनलाई निहाल्न अनि पढ्नको लागि। पिता परमेश्वर, हाम्रो विभिन्न समस्याहरू छन्, शारीरिक रूपमा हाम्रो थकाइ कमजोरीहरूको साथसाथै मानसिक भावनात्मक या अन्य कुनै समस्याहरू ती अनगिन्ती छन् जुन हामीलाई भन्दा ज्यादा तपाईँलाई थाहा छ। किनभने हामी आफूलाई जसरी चिन्छौँ त्योभन्दा ज्यादा तपाईँले हामीलाई चिन्नुहुन्छ, जान्नुहुन्छ, किनभने तपाईँ सृष्टिकर्ता हुनुहुन्छ र तपाईँ सर्वज्ञानी हुनुहुन्छ, सर्वशक्तिमान हुनुहुन्छ। आजको यो वचन अध्ययनको क्रममा म विन्ती गर्दछु, तपाईँ हाम्रो साथमा हुनुहोस्, हामीलाई बुझ्ने मन र समझ दिनुहोस् र तपाईँको पवित्र आत्माले हामीलाई भरिदिनुहोस् हाम्रो जीवन र तपाईँ जस्तै हामीलाई बनाउनुहोस् भनेर विन्ती गर्छौँ, प्यारो प्रभु येशू ख्रीष्टको नाममा। श्रोता मित्रहरू, हामीले विश्रामको महत्वको बारेमा अध्ययन गरिरहेका थियौँ। तपाईँलाई सम्झना छ भने जीवनका विभिन्न हाम्रा प्रश्नहरूको जवाब परमेश्वरको वचनमा खोज्ने प्रयास हामीले गरिरहेका छौँ र यो अध्ययन श्रृङ्खलाको नाम सत्यको खोज भनेर हामीले राखेका छौँ, जसमा हामीले साँच्चीकै के ईश्वरको अस्तित्व छ त वा उहाँ कति शक्तिशाली हुनुहुन्छ, यदि शक्तिशाली हुनुहुन्छ भने उहाँको शक्ति हाम्रो जीवनमा हामीले अनुभव गर्न सक्छौँ कि सक्दैनौँ र उहाँ कसरी हामीसँग बोल्नुहुन्छ जस्ता विषयहरूको साथसाथै हामीले के स्वर्ग वास्तविक छ कि छैन अनि त्यस्तै गरेर अहिले हामीले साँचो आनन्दको रहस्यलाई पढेर सिधाएपछि अहिले आनन्ददायी विश्रामको खाँचो र यसको रहस्यको बारेमा हामीले हेरिरहेका छौँ। विश्राम र सवासको बीचको सम्बन्धलाई केलाउने प्रयास गर्दैछौ। हप्ताको सातौं दिन सवासको शारीरिक र आत्मिक विश्रामको दिनको बारेमा अध्ययन गर्दै गर्दाखेरि कैयौं पटक हामी यो सोच्दछौं कि यो संसारको लागि मात्रै होला, किनभने संसारमा हाम्रो जीवन भागदौड र थकानले भरिएको हुन्छ, हामी थाक्छौं र गल्छौं, त्यसैले हामीलाई संसारमा हुँदा विश्राम चाहिन्छ। त्यसैले हप्ताको सातौं दिन सवासको विश्राम हामीले परमेश्वरको वचनमा त्यो उल्लेख गरिएको होला र हामीलाई दिएको होला भनी हामी ठान्ने गर्दछौँ कैयौं पटक। यो निश्चय हो कि संसारमा हामी मानसिक, शारीरिक, भावनात्मक, आत्मिक र अन्य विभिन्न कारणले थकित हुँदछौँ, गल्दछौँ। तर हप्ताको सातौं दिन सवासको प्रावधान परमप्रभुले यो संसारको लागि मात्र दिनु नभएर आउने संसारको लागि पनि दिनुभएको हो भनेर हामीले बुझ्नु पर्दछ। जब यो साप्ताहिक सवास अर्थात हप्ताको सातौं दिनको विश्रामको हामी अध्ययन गर्दछौं, आउनुहोस् एकैछिन हामी यसैयाको पुस्तकको 66 अध्यायको 22 र 23 पदलाई पढौं, जहाँ यस्तो लेखिएको छ, जसरी नयाँ आकाश र नयाँ पृथ्वी जो म बनाउनेछु ती मेरै सामुन्ने रहिरहनेछन्, परमप्रभु भन्नुहुन्छ, एक सवासदेखि अर्को सवाससम्म सबै मानिसहरू परमप्रभुको सामान्य आउनेछन्, निहुरिनेछन्। सवासको सिद्धान्त परमप्रभुसँग हाम्रो संगतिमय प्रेमको समयको सिद्धान्तसँग जोडिएको हुनाले चाहे यो पृथ्वीमा होस् वा यो स्वर्गमा होस् यो यथावत रहनेछ भन्ने विचारलाई लिखित वचनले हामी समक्ष प्रस्तुत गरेको हामी पाउँदछौ। परमप्रभुले सृष्टिको शुरूवाती हप्तामै सवासको नियम स्थापित गरिदिनु भएको थियो र उत्पत्तिको पुस्तकको दोस्रो अध्यायमै र त्यसैले यो झनै सान्दर्भिक हुन पनि जाँदछ कि उहाँले हामीलाई उहाँको सृष्टिकर्ता रूपी भूमिका जनाउने सवास रूपी स्मारक नयाँ पृथ्वी र नयाँ आकाशमा पनि यो यथावत रहनेछ भनेर। हप्ताको सातौं दिन सुवासको विश्रामको सिद्धान्तलाई आदम र हवा होस् वा अब्राहम होस् वा स्वयं ख्रीष्ट नै हुन् वा प्रेरितहरू नै किन नहुन् वा प्रारम्भिक मण्डली आदि इत्यादि सबैले आत्मसात गरेको देखिन्छ, पालन गरेको देखिन्छ। इतिहास र सभ्यताको खोजमूलक दस्तावेजहरूलाई वचनद्वारा खेलाउँदाखेरि त्यसैले यो कहिले काहीँ बडा रहस्यमय र अनौठो पनि लाग्छ कि सवासको विश्रामको सवालमा लिखित वचन यति स्पष्ट हुँदा हुँदै पनि हामीले यो त पुरानो कुरा वा विचार हो भनी बिर्सी दिँदाखेरि यसको अर्को कारण यो पनि हो कि हामी मानिसहरू आफ्नो स्वार्थ अनुसार बदलिन्छौं, तर परमप्रभु त हिजो आज र भोलि पनि एकै समान हुनुहुन्छ। कैयौं पटक उहाँसँग हामीले अपेक्षा गरेको कुराहरू हामीले अपेक्षा गरेको अनुसार हामीले पाउँदाखेरि वा त्योभन्दा बेसी अझ ज्यादा पाउँदाखेरि हामी निकै खुसी हुन्छौँ अनि परमेश्वरको अस्तित्वलाई, परमेश्वरको प्रेमलाई हामी सहर्ष स्वीकार पनि गर्छौँ। तर कैयौं पटक हामीलाई थाहा छ कि हामीलाई यो कुराको आवश्यकता छ, त्यसैले हामी त्यो कुरा बिन्ती गरिरहेको हुन्छौँ परमेश्वरसँग, तर ती कुराहरू नभइरहेको देख्दाखेरि हामी निकै निराश हुन पुग्छौँ अनि हामी परमेश्वरको अस्तित्वमाथि पनि शंका गर्न थाल्दछौँ, अथवा उहाँको अस्तित्वलाई हामीले माने पनि उहाँको चरित्रमाथि हामी दुविधामा वा त्यसको बुझाइ सम्बन्धी, त्यो उहाँको चरित्रको बुझाइ सम्बन्धी हामी दुविधामा पर्न पुग्दछौँ, किनभने हामी आफ्नो अनुभवले परमेश्वरलाई जाँच्ने काम गर्दछौँ। हामी केमा पर्यौं, कस्तो पर्यौं, के भयो हामीसँग, त्यसले गर्दाखेरि हामी एउटा परमेश्वरको एउटा चित्र वा एउटा पिक्चर बनाउँदछौँ। तर हेक्का राख्नुपर्ने कुरा चाहिँ के हो भने हाम्रो अनुभवद्वारा उहाँलाई हामीले जाँच्ने होइन, तर उहाँको वचनद्वारा हाम्रो अनुभवलाई चाहिँ जाँच्ने गर्नु पर्दछ। परमेश्वरको वचनमा उल्लेखित धेरै पात्रहरू थिए जसले निकै आश्चर्यका कामहरू गरेका थिए, तिनीहरूको प्रार्थनाको सुनवाई हुन्थ्यो, तर पनि अन्तमा तिनीहरूको निकै दुःखद अन्त भएको देखिन्छ। सही स्थानमा सही अवस्थामा हुँदा हुँदै पनि, सही बाटोमा लाग्दा लाग्दै पनि, यसको मतलब यो थिएन कि परमेश्वरले तिनीहरूलाई प्रेम गर्नुहुन्थेन वा तिनीहरूको प्रार्थनाको सुनवाई गर्नुहुन्थेन भने। फरक यो थियो कि उनीहरूले सोचेको भन्दा बेग्लै तरिकाले परमेश्वरले अनुग्रह प्रस्तुत गर्नुभएको थियो। त्यसैले मानिसको विचार आफू केन्द्रित हुन्छ, तर परमेश्वरको अर्कै प्रकारको महान स्वर्गीय त्यो विचार हुन्छ। हामीले त्यो कुरालाई हेक्का राख्नुपर्छ। परमेश्वरको चरित्रलाई हामीले त्यो माथि मनन गर्दै गर्दाखेरि, टिक्का टिप्पणी गर्दै गर्दाखेरि, परमप्रभुका वचनहरूले जीवन सम्वर्धन गर्दछन् र त्यसबाट जीवन प्रभावित हुँदछ, किनभने वचन आफै परमेश्वर हुनुहुन्छ जो देखिने गरी सशरीरमा नासरतको येशु ख्रीष्टको रूपमा परमेश्वरको पुत्र पनि आउनुभयो भनी वचनले हामीलाई बताउँदछ। आज संसारमा परमप्रभु परमेश्वरको अस्तित्वमाथि धेरै व्यक्तिहरू शंका उपशंका व्यक्त गर्ने गर्दछन्, किनभने संसार चरम भौतिकवादको भुमरीमा यसरी फसेको छ कि धेरै भन्दा धेरै मानिसहरूको लक्ष्य भनेको केवल कसरी आफ्नो व्यक्तिगत स्वार्थलाई पूरा गर्ने भन्नेमा अडिएको छ। अनैतिकता र संसारिक थोकको लोभ लालचले हाम्रो मन मस्तिष्कलाई यसरी कब्जा गरिदिएको छ कि हामीले परमप्रभु परमेश्वरलाई हाम्रो प्रेमिलो सृष्टिकर्ताको रूपमा ग्रहण गर्न सकिरहेका छैनौं। परमप्रभुलाई जब हामी हाम्रो सृष्टिकर्ताको भूमिकामा देख्दछौ, तब उहाँ नै हाम्रो उद्धारकर्ता र फेरि आउनुहुने न्यायकर्ताको रूपमा ग्रहण गर्न हामीलाई सहज हुने गर्दछ। त्यही कारणले गर्दाखेरि यो संसारको अन्तिम क्षणहरूमा बाँचिरहेको हामी मानिसहरूलाई लिखित वचनको अन्तिम पुस्तक प्रकाशको 14 अध्यायको 6-देखि 12 परमेश्वरलाई आफ्नो सृष्टिकर्ताको रूपमा अंगीकार गर्ने यथार्थको महत्वलाई हामी समक्ष पेश गर्दछ र यही तथ्यको केन्द्रमा हप्ताको सातौं दिनको विश्राम वा सबातको समयको विषय पनि पर्ने गर्दछ, किनभने यो सँगै जोडिएको छ यो विषयहरू। तसर्थ श्रोता मित्रहरू, सबात दिन अर्थात हप्ताको सातौं दिनको विश्रामको विषयलाई गहिरोसँग अध्ययन गरियो भने यो केवल यो संसारको निम्ति मात्र होइन रहेछ, यो केवल शारीरिक थकानसँग मात्र जोडिएको पनि होइन रहेछ, न त यो केवल यहुदीहरूको लागि मात्र रहेछ, न त यो कलवरीमा नै सिद्धिएको रहेछ भन्ने वा सबातको दिनको बारेमा अझ ज्यादा प्रस्तता यसले प्रकट गर्दछ र परमप्रभुको छाप वा चिन्हको रूपमा पनि कसरी हप्ताको सातौं दिन वा सबातको दिन जोडिदो रहेछ भनेर हामीले सही तवरले वचनबाट बुझ्न सक्दछौ। परमप्रभुको नैतिक दश आज्ञाहरूको केन्द्रमै रहेको यो चौथो आज्ञाले वास्तवमा परमप्रभुलाई सच्चा तवरले प्रेम गर्नु भनेको उहाँको आज्ञाहरूलाई पालन गर्नु हो, उहाँको वचनमा रहनु हो भनी असल प्रेमको नमुना प्रेस गर्दछ भन्दै आजको यो अध्ययनबाट म बिदा हुन्छु। जय मसीह, धन्यवाद, शुभ समय।
1: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम

श्रोता मित्र, भर्खरै शिशिरबाट आत्मिक वचन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। कार्यक्रमलाई अगाडि बढाउँ एउटा मधुर ख्रिस्टीय वचनबाट।

बीती जाने संसारमा अनन्त जीवनको प्रेमको सुसन्देश, अप्ठ्यारो वर्तमान समयको बीचमा एउटा असल भोलिको आशा, पापको अन्धकारमा रुमलिरहेको संसारलाई ख्रिस्ट येशू प्रभुमा पाइने मुक्ति, प्रेम, आनन्द र शान्तिको सन्देश दिने कार्यक्रम नयाँ आशासँग हुनुहुन्थ्यो श्रोता मित्र। तपाईँ केही क्षण अघिसम्म साँच्चै नै निराशाहरूको क्षणमा सकारात्मक आशाको संचार प्रवाहित गर्न लक्षित यो कार्यक्रमलाई सुनेर यहाँको जीवनमा ख्रिस्टीय प्रेम, आनन्द र शान्तिको बीउ रोपिएको होस् भन्ने आशाका साथ हाम्रो सम्पर्क विवरण छोड्दै हामी बिदा हुन्छौ आजको प्रस्तुतिबाट। हाम्रो सम्पर्क विवरण यस प्रकार रहेको छ। इमेल ठेगाना newhopeforall2013@yahoo.com, पोस्ट बक्स नम्बर 12950 र सम्पर्क नम्बर 9808236. हवस् त, भोलि फेरि हाम्रा प्रिय श्रोताहरूसँग यही स्टेशन यही समय भेट हुने नै छ। तबसम्मका लागि हामीलाई बिदा दिनुहोस्। धन्यवाद।

0: 아구 저월 하대 디가치 차고나 정컬어 알레 우에야 년에 루피 주야 타테 더야 해컬어 여호디야 주주야 제주마 어느리 임사 웨가야고 콰레 투클럼빌어 하나 웨가야게 중국 거치 거야 체네 다야빌어 투카타 임사 웨가야던 니제 야 퍽거 야에 다가 양구 워서 또가 나빵구 두 워서 분가 빌어 अले वेकया त क्रुसे यो ख्यात यंकल थु सैनिक पुसल गुली तक्क वया त गिल्ला या त दाल अले कोरा दाल थुके ज्या खत सम्भवत 18 घण्टा ताक न्यो अनासुन बिहीबार निने निसे शुक्रबार सुथ यीशु या त क्रुसे यो ख्यागु ई तक न्यानासुन यसैया न्ये निगु अध्यायु झिङपेङको पत्के धाट गुदो गठे व खना योकु मनु त गजब जुल वयागु रूप मसिके हे मफेक वयागु रूप मनु या स्वयान अपसङ्गु ख दुख या ख ठुकु भविष्यवाणी पूर्ण यशु या त ठुली मच्छे तक्क मच्छे व थिथि मनु देश थपड गोरा दागु ख कि वयागु खा सोल धासा वैकया त मसिके त तक्कन संखादु कुरेनी याम सिमोन यशुयागु क्रुस जोना छ वन छादासा यशु थथम कुबित शारीरिक अवस्था के मरु अन थेने सिपाही तेस यशुया ला टुटी क्रुस से तया नकि ताना बिल ठुकियाना वया त अझ बिराजुल अले वयागु क्रुस या त सार्वजनिक रूप आकाशे वेका बिल क्रुसे यो खागु धयुगु दास व अपराधी त सार्वजनिक रूपमा अपमान न्यायगु नीति देखुगु सजाय रोमी विधिख अप्प दया छि तस्क छिदपि मनु त नीति जक्क आरक्षिद्री पीडा या त तस्क पीडा जुइगु व त्यानुगुनि कि सास ला थाकुगुनि सिगु जुइ लिपाते यशु अपमान भोगे याई वयागु मृत्यु पाखे वयागु अनन्त पीडा कोचाई यो पिनियन मिपि अविश्वसनीय रूप यक्कु हे पीडा थो अन्तिम इले यशु थगो स्वया मेपिनुगु बारे विचार याना दिगु ख व थगो अपुया त प्रार्थना याना परमेश्वर या त लोन परमेश्वर या त क्षमा या त इना पाया त वया लिक्क चोम अपराधी लिसे खणा त वया त क्षमा व उद्धार बिल यशु थ दक्ले सत्यम चेलाया त न थ माया त श्वेत जिम्मा बिहा दिल अले वो सी ट्युबले यशु थगो अन्तिम खगो तया तस्क तया दिल लुका निसोङ्गु अध्याय पिखुगु पदे धाटगुदु यशु तसल थथे धाल बा जिगु आत्मा या त छिगु हे घाते लि थथे तया वैकल प्राण तोता दिल यो पिन्यन मेपि वयागु लिपाङ्गु ज्याख यशु वयागु आत्मा व जीवन वया अबु परमेश्वर या त लात यशु परमेश्वर या त भलासा याना दिल कि वया बान वेकन हे वया त सिपी मध्ये मकादी अले हान जीवन ब्यादी छि सिगुली ग्याला परमेश्वर सिगुनी दि अनन्त जीवन ब्यादीगु दुधका विश्वास यानाला परमेश्वर न्याब्ले वयागु वचन सत्य ख यशु क्रुसे सिगु छा छि सोया लिपा परमेश्वर वेकया त सिपी मध्ये मकादिल थोहे परमेश्वर र यशु या त विश्वास याइपिन सकसित अनन्त जीवन बियादी दका वचन बियादी गुदु अले यशु ख्रिस्ट या माध्यम मुक्ति कापे फुक्क सिगु पाखे मना वै गुब्ले यशु सुप्या जुया लिहा वै अले झी सकसित न मुङ्की अले याब्ले वेकनाप मना सुनि एफिसी छगु अध्याय निगु पदके धात गुदु अले वेकया त विश्वास याइपि गुहाली याना दिगु वेकया शक्ति गुली त धङ्गु सीमा धका न झी प्रार्थना याना चुनु गुदु वेकया शक्ति तस्क त थोहे शक्ति वेकल सी धुङ्कुम ख्रिस्ट या त मुका स्वर्गे थगु जवे दया दिल यो पिङ्गेन मेपि वेकया पुनरुत्थान व लिपा स्वर्गे चाहादिगु यशु ख्रिस्टिया मेपि मनु त स्वया अप्प शक्ति व अधिकार बी वया त परमेश्वरिया जवे यङ्की गन वेकल चर्चाया नाय जुया गन वेकल चर्चया नाय जुया सेवाय प्रेरित छगु अध्याय सोगु पदके धाटगुदु दुख सी धुङ्कल वेकल पेनु तक धुवा धु इम्थ्या जाया इन्द परमेश्वर राज्य यागु ख कन वेकन हाक्न माना वो ख धैगु यक्कु क्यासु लागु दसी केना दिल यसु माना पिहिनु तक पृथ्वी चुना दिगु ख वया बा परमेश्वर धाथे हे वया त सिम वाका बिल धैगु अकाट्य प्रमाण बिल इस्माउस वन्यु लपुइ न्यासी मुना चोबले न निम मनुतिस थगु पुनरुत्थान्या ख बारे खलात अले यीशु वया छिम प्रेरित खने दत अले स्वर्गीय थाहा हुने न्य थचेलाते त ब्यादिगु लिपाङ्गु ख खे यीशु थगु निर्देशन ब्यादिगु ख प्रेरित छगु अध्यायु च्यागु पदके धातगु दु पवित्र आत्मा छिमी जाय व छिमके शक्ति दै अले छिमी एरुसलेमे यहुदिया व सामरिया निसे संसार र सारा संसार न्यङ्क भी जिगु साक्षी जुई जिगु धासे क्रुसे थगु जीवन बलिदान याना दिवले यीशु बिहादिगु प्रतिबद्धता या महत्व या त विचार याना थौ झिगु अत्यन कोचाके मास्तिव यो पी न्यनु मेपिन गब्लें गब्लें जिस मेपिन छ यहाँको दुर्व्यवहार फेमाली गब्ले गब्ले ठुके जिगु जीवने बामलागु मनसाए हे फु गुगे जित तदङ्गु नोक्साने इम्स जिगु प्रति यागु ज्याख पुङके अन्याय पूर्वक जुइफु थज्यागु अवस्था जिस गठेन प्रतिक्रिया बिउ लेइगु जिस प्रतिशोध या येला वा जिस यसु झे रिस बिगुला यो पिङ्गेन मिपि यसु या त कुख व्यवहार या त उखी या त तुलना छिट कथे व्यवहार या त धका पलख विचया या नदिस छु न वैध कारण मधेक छिगु गुब्ले गिरफ्तार यायगु दुला छन् त गुब्ले ठुली मधु गु कथ दुख बिया दागु दुला मनु त्यस छन् त मसिके टक्क मफुत छन् त फासी बिगु थासे क्रुसे यखना बि गु दुला मेगु इले जित गुले बामलाको व्यवहार यागु दु धका गुनासो याई बोले जिस यीशु झिगु नीति बिहादिगु उदाहरण या त विचार यायमा वो झिगु नीति छु दुख शिल धका लुमङ्की वो छिद वो जित मथिना यायगुले वो दुख सिया सुन हिब्रो झिगु अध्याय निगु पदके धाटगुदो अले झिगु विश्वास सुरु याना दिम वो कोचाका दिम यीशु या त सो लिपा यागु आनन्द या नीति वेक लज्जा मचासे क्रुस्या शास्ति फया दिल वेक आ परमेश्वर या सिंहासने जवे चुना दिगुदु यो पि न्यनमिपि यसु छा ठुली मछि पीडा सह याना दिल अले क्रुसे अन्याय पूर्वक मृत्यु भोगे याना दिल आनन्द याना वो थो दुख सह या फत वयागु त्याग सक्ने मनु या त नीति छु पुङ्की धैगु ख ध्यान केन्द्रित याना थो आनन्द वो गुख वैकल थगु जीवने वैक या त प्रभु यु रूपे स्वीकार याई पे सकसित न वैक या दुख पाप या प्रयासित याई धका सु निगु तिमोथी निगु अध्यायु झुपत के देहा त गुदो अझ गुने परमेश्वर लेहा तपे मनु ते गुनी जी छम छङ्गो स या फु अले इपि ख्रिस्ट यशु बिहादिगु सदा दैगु मुक्ति कया त धने फेमा यो पिनियन मेबे थुगु तदङ्गु साक्षी या नीति छिगु प्रतिक्रिया धैगु झिगु जीवन या त माना चङ्गु बलिदान या रूपे समर्पित यायगु जुइमा झिस मेपिन त यीशु ख्रिस्टिया ज्ञान व थुइके गुहाली याय त कुत या फेमा उकि यीशु क्रुसे पुला व्याधिगु ज्ञान पुगु मूल्य या कारण इमगु अनन्त मुक्ति जुइमा यो पिनियन मेपे थौ यागु वचन निनाडिगुले छि सकसित न परमेश्वर सुब्याबीमा जयमसी छिम्स नकटिन हे जक बाइबलीय प्रभावशाली शिक्षक व आत्मिकी लपु केना दिम सोमन भिक्टर चोयादीको हसना झिगु हे नेपाल भाषा या रेडियो ज्याजो स्पार्क माई फेथ झिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगो मोबाइल नम्बर 98685533349 98685533349 कासा ज्याजो नेना दिगुनी छित यकु यकुए सुब्या परमेश्वर छित सवाबीमा जय मसीह।
1: अब तपाई सुन्न सक्नुहुनेछ आत्मिक रेडियो कार्यक्रम स्पार्क माई फेथ। जागृत विश्वास।
2: जेमिसी तथा नमस्कार, म जमुना तामाङ, कार्यक्रम स्टार्ट माई फेथमा यहाँहरूलाई स्वागत छ। आजको वचनको शीर्षक रहेको छ, आफ्नो सेवकायको दौडान यीशुले सामना गर्नुभएका चुनौतीहरू, मेरो विश्वासमा चमक ल्याउनुहोस्, भाग पाँच। आज हामी येशु ख्रीष्टको पार्थिव सेवकायको समयमा उहाँको स्थानमा हुनु कस्तो थियो भनेर पत्ता लगाउनेछौ। हामी उहाँले सामना गर्नु परेका धेरै चुनौतीहरू र उहाँले ती चुनौतीहरूको कसरी सामना गर्नुभयो भन्ने कुराको आन्तरिक झलक हेर्नेछौ। आज हामी के सिक्न जाँदैछौ भने, तपाई र म परमेश्वरको सामु धार्मिक रूपमा हिँडिरहेका छौ भन्दैमा यसको अर्थ यो होइन कि हामीले कठिन परिस्थितिहरूको सामना गर्ने छैनौ। येशु ख्रीष्टको सेवकायको जाँच गर्दा हामी यो देख्नेछौ, उहाँ आफ्ना पिता परमेश्वरको आज्ञाकारितामा विश्वास योग्यता पूर्वक हेर्नुभयो। तैपनि दिन प्रतिदिन उहाँको सेवकाय कठिनाईहरूले भरिएको थियो। यूहन्नाको पुस्तक 15 अध्यायको 18 पदमा यसरी लेखिएको छ, यदि संसारले तिमीहरूलाई घृणा गर्दछ भने तिमीहरू जान कि तिमीहरूलाई घृणा गर्न अघि त्यसले मलाई घृणा गरेको छ। यस अध्यायमा हामी देख्नेछौ, संसारबाट घृणा पाउनु त्यस्तो कुरा थिएन जुन येशूले व्यवस्था गर्न सक्नुहुन्थ्यो। चाहे उहाँले जतिसुकै मानिसहरूलाई प्रेम गर्नुभयो वा शारीरिक, मानसिक र आत्मिक रूपमा निको पार्नुभयो, उहाँ निरन्तर अरूप्रति दयालु र मायालु हुनुहुन्थ्यो। यद्यपि उहाँलाई घृणा गर्ने र उहाँको सेवकालाई तुच्छ ठान्ने धेरै मानिसहरू थिए। लुकाको पुस्तक 6 अध्यायको 26 पदमा यसरी लेखिएको छ, धिक्कार तिमीलाई जब सबै मानिसहरूले तिमीहरूको प्रशंसा गर्नेछन्। मानिसहरूलाई सुखी पार्न हामीले कहिले पनि हाम्रो निष्ठा र परमेश्वरको वचनको सत्यतामा सम्झौता गर्नु हुँदैन। हामीले येशु ख्रीष्टलाई पछ्याउन आफ्नो जीवन समर्पित गर्नुपर्छ, चाहे यसको लागि हामीले अरूबाट घृणा नै किन सहन नपरोस्। इसयाको पुस्तक 53 अध्यायको 3 पदमा यसरी लेखिएको छ, ऊ मानिसहरूबाट घृणित थियो र इन्कार गरियो, अफसोसमा परेको मानिस र कष्टसित परिचित ऊ त्यो जस्तो थियो जसलाई देखेर मानिसहरू आफ्नो मुख फर्काउँछन्। ऊ घृणित थियो र हामीले उसलाई केही मोलको गर्नेनौ। सबैजना येशु ख्रीष्टबाट निको हुन र छुटकारा पाउन चाहन्थे, तर उहाँलाई गिरफ्तार गरिएपछि, मानिसहरूको भीड़बाट अस्वीकार गरिएपछि र घृणा गरिएपछि कसले उहाँलाई पछ्याउने थियो? धेरै जसोले उहाँबाट आफ्नो अनुहार फर्काए। हिब्रूको पुस्तक 4 अध्यायको 15 पदमा यसरी लेखिएको छ, किनकि हाम्रा प्रधान पुजारी हाम्रो दुर्बलतामा हामीसँग सहानुभूति देखाउन नसक्ने हुनुहुन्न, तर हामी जस्तै उहाँ सबै कुरामा परिचित हुनुभयो र पनि पापरहित हुनुहुन्थ्यो। प्रिय श्रोता, येशूले मानिसहरू र तिनीहरूका कमजोरीहरूप्रति ठूलो दया महसुस गर्नुभयो, अनि हामी यस पदमा देख्नेछौ कि येशूलाई हरेक तरिकाले परीक्षामा पारिएको थियो। जसरी कुनै पनि मानिसलाई परीक्षामा पार्न सकिन्छ, उहाँ पैसा, प्रतिष्ठा र शक्तिको क्षेत्रमा परीक्षामा पर्नु भएको थियो, तर उहाँ निराश हुन पनि प्रलोभित हुनुहुन्थ्यो। आफ्नो जीवनकालभरि उहाँ जति धेरै मानिसहरूसँग नजिक हुनुहुन्थ्यो, परिवारका सदस्यहरू, साथीभाइहरू र प्रियजनहरू, तिनीहरूले उहाँ परमेश्वरबाट आउनुभएको साँचो मसीह हुनुहुन्छ भनेर विश्वास गरेनन्। धेरैले उहाँको खिल्ली उडाए, कतिपयले उहाँलाई मार्ने प्रयास गरे। यीशुले आफ्नो वरिपरि निरन्तर अविश्वासको कारणले गर्दा ठूलो एक्लोपन र निराशा महसुस गर्नुभएको हुनुपर्छ। उहाँलाई सबैभन्दा बढी आवश्यक परेको समयमा उहाँका नजिकका परिवारका सदस्यहरू र चेलाहरूले उहाँलाई त्याग्ने थिए। उहाँले एकपटक ज्ञान प्रदान गर्नुभएको भीडले पछि उहाँको मृत्युको लागि एक स्वरमा नारा लगाए, सत्य सुन्न र विश्वास गर्न चाहनेहरू धेरै कम मात्र छन् जस्तो देखिन्छ भने किन सत्यको पक्षमा उभिने र सिकाउने जब अरूले तपाईलाई चिन्ने कुरा अस्वीकार गरेर वा तपाईलाई धोका दिएर प्रतिक्रिया दिन्छन्? तब किन उनीहरूलाई प्रेम र करूणा देखाउने। यीशुले सामना गर्नुभएको एउटा प्रलोभन भनेको उहाँलाई बारम्बार निराशामा पार्नेहरूलाई क्षमा गर्नु थियो। लुकाको पुस्तक 12 अध्यायको 51 53 पदमा यसरी लेखिएको छ, के तिमीहरू सम्झन्छौ कि म पृथ्वीमा शान्ति ल्याउन आएको होइन, म तिमीहरूलाई भन्दछु बरू म विभाजन ल्याउन आए, किनभने अब उसो एक परिवारमा 5 एकअर्कामा विभाजित हुनेछन्, 3 विरूद्धमा 2 र 2 विरूद्धमा 3। तिनीहरू विभाजन हुनेछन्, बाबुको विरूद्धमा छोरा र छोराको विरूद्धमा बुवा, आमा छोरीको विरूद्धमा र छोरी आमाको विरोधमा, सासू आफ्नो बुहारीको विरूद्धमा र बुहारी त्यसकी सासूको विरूद्धमा। भविष्यमा कुनै समय परमेश्वरले एउटा नयाँ स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुनेछ जहाँ यीशु ख्रीष्टले राजाको रूपमा शासन गर्नुहुनेछ र त्यो राज्यमा शान्ति हुनेछ। तर पृथ्वीमा यीशुको पहिलो सेवाको समयमा त्यस्तो शान्ति थिएन। किन त्यस्तो हो? यीशु ख्रीष्टको सेवाको समयमा कोलाहल के कारणले भयो? आज तपाईँ र म परमेश्वरको वचनको सत्यता सिकाउँदा अराजकता निम्त्याउने कुरा त्यही हो। ज्योतिले अन्धकारलाई उजागर गर्छ। जब सत्य सिकाइन्छ, धर्ममा ढाकिएको अन्धकारको शक्तिले यसको विरूद्ध लड्नेछ। परमेश्वरको वचनको प्रकाशले दुष्टतालाई उजागर गर्छ र त्यो दुष्टताको स्रोतलाई क्रोधमा विस्फोटन हुन प्रेरित गर्छ। धार्मिक मानिसहरूले परमेश्वरको वचनको प्रकाशले आफ्ना झूठा शिक्षा र अभ्यासहरूलाई उजागर गर्नेहरूप्रति हिंसा र क्रोधको साथ प्रतिक्रिया दिन रोज्छन्। तिनीहरू त्यो प्रकाश निभाउन चाहन्छन्। यूहन्नाको पुस्तक 7 अध्यायको 7 पदमा यसरी लेखिएको छ, संसारले तिमीहरूलाई घृणा गर्न सक्दैन तर मलाई त घृणा गर्दछ, किनकि संसारको विषयमा त्यसका कामहरू दुष्ट छन् भनी म गवाही दिन्छु। यस पदमा हामी संसारले यीशुलाई घृणा गर्नुको कारण देख्छौ, किनभने उहाँले तिनीहरूका दुष्ट कामहरूको पर्दाफाश गर्नुभयो। परमेश्वरको वचनले संसारको अन्धकारलाई उजागर गर्ने प्रकाश दिन्छ। यूहन्नाको पुस्तक 8 अध्यायको 37 पदमा यसरी लेखिएको छ, म जान्दछु तिमीहरू अब्राहमका सन्तान हौ तर तिमीहरू मलाई मार्न खोज्दछौ किनभने मेरो वचनले तिमीहरूमा स्थान पाउँदैन। प्रिय श्रोता, यो कुरा बुझ्नु महत्वपूर्ण छ कि बाइबल अध्ययन गर्ने, सार्वजनिक रूपमा सिकाउने मानिसहरू पनि छन्। तिनीहरूले चर्चभित्र धार्मिक अनुष्ठानहरू गर्छन्, तैपनि परमेश्वरको वचनको सत्यताको तिनीहरूको जीवन वा हृदयमा कुनै स्थान हुँदैन। यूहन्नाको पुस्तक 15 अध्यायको 5-6 पदमा यसरी लेखिएको छ, डाकको बोट म हुँ, तिमीहरू चाहिँ हाँगाहरू हौ, यदि कोही ममा रह्यो भने र म त्यसमा रह्यो भने त्यसले धेरै फल फलाउँछ, किनकि मबाट अलग रहेर तिमीहरू केही गर्न सक्दैनौ। कोही मानिस ममा रहेन भने त्यो हाँगा चाहिँ बाहिर मिल्काइन्छ र त्यो सुकिहाल्छ। यस्ता हाँगाहरू मानिसहरूले बटुल्छन् र आगोमा फालिदिन्छन् र ती जरिहाल्छन्। धर्मशास्त्रमा विशेषज्ञ हुनु र मञ्चमा उभिएर प्रचार गर्नुले कुनै व्यक्तिलाई परमेश्वरको सामु पवित्र र धर्मी बनाउँदैन। आवश्यक पर्ने एउटा कुरा भनेको येशु ख्रीष्टसँग मिल्दोजुल्दो र मेल खाने हुनु हो। उहाँसँग नजोडिएको तपाईँको सेवा परमेश्वरको नजरमा बेकार छ। लुकाको पुस्तक 4 अध्यायमा एउटा कथा छ जहाँ येशु आफ्नो गृह नगर नासरत फर्कनुभयो। उहाँ विश्राम दिनमा सभाघरमा धर्मशास्त्र पढ्न उभिनुभयो। यो उहाँले पहिले धेरै पटक गर्नुभएको काम हो। यी मानिसहरूले यीशुलाई राम्ररी चिन्थे। तिनीहरूले उहाँलाई बाल्यकालमा हुर्किएको देखेका थिए। लुकाको पुस्तक 4 अध्यायको 17-19 पदमा यसरी लेखिएको छ, उहाँलाई यसैया अगमवक्ताको पुस्तक दियो, उहाँले त्यो पुस्तक खोल्नुभयो र यो कुरो लेखिएको खण्ड निकाल्नुभयो, परमप्रभुका आत्मा ममाथि छ किनभने गरीबहरूलाई सुसमाचार सुनाउनका निम्ति उहाँले मलाई अभिषेक गर्नुभएको छ, कैदीहरूलाई छुटकाराको घोषणा गर्न र अन्धहरूलाई दृष्टि दिन, थिचोमिचोमा परेकाहरूलाई स्वतन्त्र गराउनका निम्ति, परमप्रभुका प्रसन्नताको वर्ष घोषणा गर्नका निम्ति उहाँले मलाई पठाउनु भएको छ, उहाँले पुस्तक बन्द गर्नुभयो र एकजना सेवकलाई दिएर उहाँ बस्नुभयो। सभाघरमा भएकाहरू सबैको नजर उहाँमाथि पर्यो। तब उहाँले तिनीहरूलाई भन्नुभयो, आज धर्मशास्त्रको यो वचन तिमीहरूले सुन्दा सुन्दै पूरा भएको छ। यस क्षणमा तिनीहरूले यीशु ख्रीष्टको वरिपरि उत्सव मनाउनु पर्थ्यो, तर तिनीहरूले यीशु ख्रीष्टलाई साँचो मसीहको रूपमा अस्वीकार गर्ने छनौट गरे। लुकाको पुस्तक 4:28-29 पदमा यसरी लेखिएको छ, यी कुरा सुनेर सभाघरमा भएका सबैजना रिसले चुर भए। तिनीहरू उठे र उहाँलाई शहरबाट बाहिर निकालिकन जुन पहाड़मा तिनीहरूको शहर बनाइएको थियो त्यसैको टाकुरामा लगेर उहाँलाई तलतिर खसालिदिन खोजे। तिनीहरूले यीशुलाई आफ्नो गृह नगरमा राम्रो स्वागत गरेनन् र तिनीहरूको अविश्वासको कारण उहाँ धेरै शक्तिशाली कामहरू गर्न सक्षम हुनु भएन। यूहन्नाको पुस्तक 7:5 यसरी लेखिएको छ, किनकि उहाँका भाइहरूले पनि उहाँमाथि विश्वास गर्दैन थिए। यीशुका भाइहरू याकुब, योसेफ, सिमोन र यहुदा थिए। उहाँको पार्थिव सेवकाईको समयमा उहाँ मसीह हुनुहुन्छ भनेर तिनीहरू मध्ये कसैले पनि विश्वास गरेनन्। यो यीशुको लागि निश्चित रूपमा पीड़ाको स्रोत हुने थियो। हामी सबैले हाम्रा परिवारका सदस्यहरू र रगतका नातेदारहरूले माया र समर्थनको कदर गर्छौं। लुकाको पुस्तक 14:25-27 पदमा यसरी लेखिएको छ, मानिसहरूको ठूलो भीड़ उहाँको साथ जाँदै थियो र उहाँले फर्केर तिनीहरूलाई भन्नुभयो, यदि कोही म कहाँ आउँछ र आफ्ना बुवा आमा पत्नी छोराछोरीहरू र दाजुभाइ दिदीबहिनीहरूलाई र आफ्नै प्राणलाई समेत तुच्छ ठान्दैन भने त्यो मेरो चेला हुन सक्दैन। जुन व्यक्ति आफ्नो क्रुस बोकेर मेरो पछि लाग्दैन त्यो मेरो चेला हुन सक्दैन। प्रिय श्रोता, तपाईहरू मध्ये धेरैजना भाग्यशाली र धन्य हुन सक्नुहुन्छ, किनकि तपाईँका आमा बुवा दाजुभाइ दिदी बहिनीहरूले तपाईँ जस्तै परमेश्वरको वचनमा विश्वास गर्छन्। बाँकी तपाईहरूका लागि तपाईँका आमा बुवा, तपाईँको जीवन साथी वा तपाईँका दाजुभाइ दिदी बहिनीहरूले के माग गरिरहेका छन् भन्ने सुन्नुको सट्टा यीशु ख्रीष्टको सेवा गर्ने आफ्नो प्रतिबद्धतामा अडान लिन तपाईँको तर्फबाट कठिन निर्णय लिनु आवश्यक हुनेछ। यीशु ख्रीष्ट हामी जस्तै सबै तरिकाले प्रलोभनमा पर्नुभयो। उहाँले पनि आफ्नो जीवनमा ती कठिन छनौटहरू निरन्तर गर्नुपर्यो। यीशुलाई अर्को ठूलो धक्का तब लाग्यो जब उहाँले आफ्नो काका बत्तीसमा दिने यूहन्नाको टाउको काटेको खबर सुने। यूहन्नाको पुस्तक 14:12-13 पद, त्यसपछि यूहन्नाका चेलाहरू आएर उनको मृत शरीर लगेर गाडे अनि तिनीहरूले गएर यीशुलाई खबर दिए। जब यीशुले यो सुन्नुभयो उहाँ डाँडामा चढे त्यहाँबाट अलग्गै एउटा एकान्त ठाउँमा जानुभयो। प्रिय श्रोता, यीशुले आफ्नो प्यारो काकाको मृत्युको शोक मनाउन समय निकाल्नुभयो। त्यसको केही समयपछि उहाँले आफ्नो सेवकाई जारी राख्नुभयो। हामीले प्रलोभनसँग कसरी व्यवहार गर्नुपर्छ भन्ने बारेमा यीशुले धेरै फरक तरिकाले उदाहरण बसाल्नुभयो। हामीले माया गर्ने व्यक्तिको मृत्यु हुँदा हामीले महसुस गर्ने पीड़ा असहनीय हुन सक्छ, तर हामीले उनीहरूको मृत्युलाई हाम्रो सेवकाई बन्द गर्ने बिन्दुमा हावी हुन दिनु हुँदैन। हामीलाई यो थाहा पाउँदा सान्त्वना मिल्छ कि एक दिन यीशु ख्रीष्ट आफ्नो मण्डलीलाई हामीलाई यो थाहा पाउँदा सान्त्वना मिल्छ कि एक दिन जब यीशु आफ्नो मण्डली भेला गर्न फर्कनुहुन्छ मरेका र यीशुमा विश्वास गर्नेहरू फेरि बौरी उठ्नेछन्। लुकाको पुस्तक 6:12-13 पदमा यसरी लेखिएको छ, ती दिनमा उहाँ पहाड़तिर प्रार्थना गर्न जानुभयो र परमेश्वरसँग प्रार्थना गर्दै पूरै रात बिताउनुभयो। बिहान भएपछि उहाँले आफ्ना चेलाहरूलाई आफू कहाँ बोलाएर तिनीहरू मध्ये 12 छान्नुभयो र उहाँले तिनीहरूलाई प्रेरित भन्ने नाउँ दिनुभयो। तिनीहरूलाई छान्नु अघि यीशुले रातभर प्रार्थना गर्नुभयो। पछि यीशुले आफ्ना प्रेरितहरूलाई आफू चाँडै पक्राउ पर्ने र त्यसपछि दुःख भोगेर मर्ने कुरा बताउनुभयो। लुकाको पुस्तक 18 अध्यायको 34 पदमा यसरी लेखिएको छ, तर चेलाहरूले यो कुराहरू एउटै पनि बुझेनन्। तिनीहरूका निम्ति यो कुरा गुप्तमा राखियो अनि भनिएको यो कुरा तिनीहरूको समक्ष भ्याएन। एकछिनको लागि आफूलाई यीशु ख्रीष्टको ठाउँमा राख्नुहोस्। उहाँका कुनै पनि प्रेरितहरूले उहाँलाई जेलमा हाल्नु, यातना दिनु र त्यसपछि क्रुसमा टाँगिनु आवश्यक छ भनेर विश्वास वा बुझ्ने कोशिश गरेनन्। त्यसपछि हामीले पढ्यौ जहाँ येशूका एक चेलाले पैसाको लागि उहाँलाई धोका दिन रोजे। पछि जब येशू आफ्नो चेलाहरूसँग आफ्नो अन्तिम खाना खाँदै हुनुहुन्थ्यो, उहाँले भोजनमा सबैलाई यो विश्वासघातको घोषणा गर्नुभयो। लुकाको पुस्तक 22 अध्यायको 21 पदमा यसरी लेखिएको छ, तर हेर मलाई पक्राउनेको हात मैसँग टेबलमा छ, तपाईँको घनिष्ठ चेलाहरू मध्ये एकले तपाईँलाई धोका दिनेछ भन्ने थाहा पाएपछि तपाईँलाई कस्तो लाग्छ? येशूले आफ्नो पिता परमेश्वरबाट प्रकाश पाएर यो पनि पत्ता लगाउनुहुनेछ कि पत्रुसले उहाँलाई चिन्ने कुरा अस्वीकार गर्नेछन्। लुकाको पुस्तक 22 अध्यायको 34 पदमा यसरी लेखिएको छ, अनि उहाँले भन्नुभयो, पत्रुस, म तिमीलाई भन्दछु तिमीले मलाई चिन्दिन भनेर तीन पल्ट अस्वीकार नगरुन्जेल आज भाले बाँच्ने छैन। येशूले यी सबै निराशाहरू कसरी सामना गर्न सक्नुभयो? उहाँका चार भाइहरूले उहाँमा विश्वास गरेनन् वा उहाँको सेवकायमा समर्थन गरेनन्। उहाँका चेलाहरू मध्ये एकले उहाँलाई धोका दियो, अर्कोले उहाँलाई चिन्ने कुरा अस्वीकार गरे अनि उहाँको मुद्दामा मानिसहरूको ठूलो भीड़ले उहाँलाई क्रुसमा टाँग्न माग गर्यो। यूहन्नाको पुस्तक 5 अध्यायको 30 पदमा यसरी लेखिएको छ, म आफै केही गर्न सक्दिन, जस्तो म सुन्छु त्यस्तै न्याय म गर्छु र मेरो न्याय ठिक ठहर्छ, किनकि म आफ्नो इच्छा खोज्दिन तर मलाई पठाउनु हुनेको इच्छा खोज्दछु। प्रिय श्रोता, येशूले महसुस गर्नुभयो कि उहाँ आफैले केही पनि गर्न सक्नुहुन्न। धेरै मानिसहरूबाट आउने निराशाहरूसँग लड्न उहाँले आफ्नो क्षमताको सट्टा आफ्नो पिता परमेश्वरको शक्तिमा भर पर्नु पर्थ्यो। प्रिय श्रोता, येशूले आफ्नो इच्छा नभए आफ्नो पिता परमेश्वरको इच्छालाई पछ्याउने छनौट गर्नुभयो। उहाँले मानिसहरूलाई भन्दा परमेश्वरलाई खुशी पार्नमा ध्यान केन्द्रित गर्नुभयो। त्यसैले जब मानिसहरूले उहाँलाई निराश पारे, प्रहार धेरै नरम भयो, किनभने येशूलाई थाहा थियो कि अन्तमा उहाँको जीवनको लागि परमेश्वरको इच्छा अझै पनि पूरा हुनेछ। उहाँले वर्तमान परिस्थितिको सट्टा भविष्यलाई हेर्नुभयो। येशू विश्वस्त हुनुहुन्थ्यो कि परमेश्वरप्रतिको उहाँको विश्वासयोग्य आज्ञाकारिताले उहाँमा विश्वास गर्ने सबैको लागि अनन्त जीवनको परिणाम दिनेछ। क्रुसमा उहाँको बलिदान र तीन दिनपछि मृत्युबाट पुनरुत्थानले मानिसहरूको पापको पूर्ण भुक्तानी प्रदान गर्नेछ। तपाईँको बारेमा के हो? के तपाईँले येशूलाई आफ्नो हृदयमा ग्रहण गर्नुभएको छ? यदि होइन भने अब उहाँको नाउँ पुकार्ने दिन हो। तपाईँ पापी हुनुहुन्छ भनेर चिन्नुहोस्, उहाँको क्षमा खोज्नुहोस् र आफ्नो जीवनमा येशू ख्रीष्टलाई प्रभु बनाउन छनौट गर्नुहोस् र तपाईँ पनि बाँच्नुहुनेछ। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
3: श्रोता मित्र, भर्खरै तपाईँले सुन्नुभयो आध्यात्मिक रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349 9868553349। हौस् त श्रोता, आजका लागि कार्यक्रमबाट हामी सबै बिदा हुन्छौं। तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

हे येशु, म कमजोर छु, असफलताको बिछराएको छु, आफूलाई तपाईँदेखि धेरै टाढा महसुस गर्छु, आफ्नो परिस्थितिमा डुबेको छु।

0: 杯，他们小杯呼吸上刷了这个大头，等你吧。
1: झरिलो रसिलो झरिलो रसिलो
2: हैन दाजु, झरिलो र रसिलो भन्दै कता
1: कता उनु बाटुली झरिलो र रसिलो स्याउ लिएर ससुराली जाउँ भनेको कतै पाइएन, ठ्याक्कै पारेर।
2: ए, अब चिन्ता नगर्नुहोस् न दाजु, हाम्रै नेपाली दाजुभाइहरूले उत्पादन गर्नु भएको जुम्लाको स्याउ अब नेपाली बजारमा। फोन मात्र गर्नुहोस्, स्याउ तपाईँकै घरमा।
1: हो र, फोन नम्बर बताऊ बताऊ।
2: लु टिप्नुहोस् त, 98-60-091-361, 98-60-091-361।
1: खाने होइन त जुम्लाको झरिलो र रसिलो स्याउ ठ्याक्क पारेर।
3: सूचना सूचना सूचना, स्कुटियस एफएम प्रालीलाई एकजना दक्ष साथै अनुभवी प्राविधिक टेक्निसियनको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। आवश्यक योग्यता कम्तीमा पनि 12 कक्षा पास भएको, टेक्निकल ज्ञान र मिडियामा इन्ट्रेस्ट भएको, अडियो भिडियो एडिटिङ तथा मिक्सिङ गर्न सक्ने, सोशल मिडिया प्लेटफर्महरूको लागि आवश्यक सामग्री तयार गर्न सक्ने, क्यामेरा राम्रोसँग चलाउन सक्ने। थप जानकारी तथा सम्पर्कको लागि गुड न्युज एफएम प्राली, अनामनगर, काठमाडौँ। फोन नम्बर 01-47-70-754, 01-47-70-754 र 01-59-13-755, 01-59-13-755। के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्, थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ। कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98-41-53-54-02, 98-41-53-54-02 र 98-10-33-64-06, 98-10-33-64-06। फोन नम्बर 01-43-92-511, 01-43-92-511 र 01-43-92-510, 01-43-92-510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
4: टाइम चेक, यति बेला रातिको 9 बज्यो।

0: गुड न्युज एफएम 105.1 अपकमिङ नेक्स्ट भोइस अफ मारियर्स.
1: Hi, I'm Todd Nettleton, and this is the Voice of the Martyrs Radio. Chinese officials conducted a mass arrest of Zion Church leaders in 2025, the biggest raid on house churches since 2018. They accused the leaders of holding illegal church services online. The charges carry a sentence of up to 3 years in prison. Officials arrested almost 30 church leaders, including Wong Kong, an associate pastor. Wong Kong was separated from her child, who's only 3 years old. Church leaders in China request prayer for Wong Kong and 17 other Christian leaders who are still imprisoned. They pray the detainees will experience complete freedom in Christ. Please pray for Wong Kong, for Zion Church leaders, and their families. May their faith remain strong.
2: I will not let my brothers and sisters suffer in silence, nor will I let them suffer alone. To join me in prayer for persecuted Christians, go to vomradio.net.
0: Good News FM, 105.1.
3: अब प्रस्तुत छ कार्यक्रम ज्ञान दर्पणको पुनः प्रसारण.
4: सालोम सालोम सालोम. कार्यक्रम ज्ञान दर्पणको पर्खाईमा बसिरहने तमाम प्यारा प्यारा श्रोता मित्रहरू, प्राविधिक मित्र विजय चन्द्रसँगै म तपाईँको रेडियो मित्र एनपी खतरापलाई स्वागत भन्न चाहन्छु. श्रोता कस्तो हुनुहुन्छ? आशा छ, विश्वास छ तपाईँ आनन्दित हुनुहुन्छ, खुसी हुनुहुन्छ, रमाहटमा हुनुहुन्छ. अवश्य पनि तपाईँ सदैव खुसी हुनुहोस्, रमाउनुहोस्. तपाईँको निम्ति मेरो प्रार्थना यही नै हुनेछ, तर आफू मात्र खुसी भएर पुग्दैन है भन्न चाहन्छु. तपाईँ खुसी हुनुको रहस्यहरूसँग पनि सेयर गर्नुहोस्. जीवन जिउनुको भिन्नै मिठो अनुभव तपाईँले गर्न सक्नुहुन्छ. प्रिय श्रोता, तपाईँले माया गर्नुभएको कार्यक्रम ज्ञान दर्पण लिएर तपाईँको रेडियो तरंगमा उपस्थित भइसकेको छु. अबको एक घण्टासम्म तपाईँको साथमा हुनेछु. रेडियो छोडेर चाहिँ कतै नजानुहोला है भन्न चाहन्छु. श्रोता, यो कार्यक्रमलाई तपाईँले काठमाडौँबाट 105.1 MHz र पोखराबाट 105.6 MHzमा प्रत्यक्ष रूपमा यसै समयमा सुन्न सक्नुहुनेछ. आज पनि ज्ञान गुणका कुरा सँगसँगै मिठा मिठा भक्ति संगीतहरू लिएर तपाईँको रेडियोमा आइसकेको छु र फालनीमा एउटा सुमधुर गीत तपाईँको निम्ति राख्न चाहन्छु.

शालोम शालोम शालोम अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। पुनः स्वागत गर्न चाहन्छु श्रोता, तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। म एनपी खतिवडाको साथमा प्रविधिमा सन्ध्या अनि विजयले साथ दिइराख्नु भएको छ। प्रिय श्रोता, तपाईँ र मैले हामी जब विभिन्न ठाउँमा उपस्थित हुन्छौं अनि विभिन्न कार्यहरू गर्दछौ, खास गरिकन हामीले काम गर्ने ठाउँमा हामीलाई काम गर्दै जाँदा गल्तीहरू हुन सक्छन्, हामीले कामहरू बिगार्न सक्छौं।

त्यो अवस्थामा तपाई र मेरो अपेक्षा के हुन्छ र मानिसले तपाईँ र मलाई कस्तो किसिमको व्यवहार गर्छन् होला? खास गरिकन हामीले यसो विचार गर्ने हो भने कतिपय गल्ती गर्दा कडा कडा सजाय दिने नियम हुन्छ। यो राष्ट्रमा त्यो नियम हुन सक्छ, कुनै कुनै परिवारमा त्यस्तो नियम हुन सक्छ। र आज मैले विषय खास गरिकन उठान गर्न खोजेको कुरा चाहिँ यही हो कि सजाय कस्तो हुनुपर्छ। खास गरिकन सजायले मान्छेलाई खालि डर त्रास मात्र देखाउने हो कि सुधार गर्ने हो, अर्थात सुधारात्मक अनुशासन कि कडा सजाय आवश्यक हुन्छ? त मैले विशेष गरी यही कुरालाई आज जोड़ दिनेछु। परमेश्वरको न्याय कठोरता मात्र होइन, न्यायसँग सत्य, अनुशासनसँग प्रेम र सजायसँग सुधारको उद्देश्य जोड़िएको हुन्छ। प्रेमित्र, म दोहोर्याउन चाहन्छु, परमेश्वरको न्याय चाहिँ कठोरता मात्र होइन, न्यायसँग सत्य पनि हुन्छ सँगसँगै, अनुशासनसँग प्रेम पनि हुन्छ सँगसँगै, र सजाय सँगसँगै त्यसको उद्देश्य सुधार्नुको उद्देश्य पनि त्यो सँगसँगै जोडिएको हुन्छ। त्यसैले हामी जब जब सजायको कुरा गर्दछौ नि प्रेमित्र, सजाय किन आवश्यकता हुन्छ भन्ने कुरा पनि हामीले बुझ्नु पर्दछ। यो किनकि एउटा गम्भीर विषय पनि हो। बारम्बार मानिसले प्रश्न उठाइरहेका हुन्छन्, यो व्यक्तिले यो प्रकारको गल्ती गरेको छ, यो संवेदनशील विषयमा अब उसलाई कसरी हामीले ट्रिट गर्ने, अर्थात कुन किसिमले व्यवहार गर्ने? यो प्रश्न जन्मिनु स्वाभाविकै हो। गल्ती गर्ने मानिसलाई कडा सजाय दिनुपर्छ कि उसलाई सुध्रने अवसर या मौका दिनुपर्छ? यो चाहिँ एकदमै सोध्नुपर्ने प्रश्न छ। अपराध हुँदा दण्ड आवश्यक हुन्छ कि क्षमा पर्याप्त हुन्छ? अर्को बहुमूल्य प्रश्न यो पनि छ। जब बाल बालिकाहरूले अनुशासनलाई उल्लङ्घन गर्छन् त्यो बेला बाबु आमाले तथा अरू कसैको निगरानीमा रहँदा निगरानीकर्ताले के गर्नु पर्ला? विद्यालयमा कोही कोही बेला विद्यार्थीले गम्भीर गल्ती गरेमा शिक्षकले कुन किसिमको प्रतिक्रिया दिनु पर्ला? मण्डलीमा पनि त्यस्तै हुन सक्छ, कसैले गलत काम गरेमा उसलाई सच्याउने हो कि बहिष्कृत गर्ने हो कि, कुन किसिमको सजाय सुहाउँदो हुन्छ होला? र एकदमै महत्वपूर्ण प्रश्न चाहिँ, खास गरिकन बाइबलले हामीलाई सजाय बारे के कुरा सिकाउँदछ त प्रेमित्र? पक्ष विपक्षमा बहस गर्नु एक ठाउँमा छ, तर खास साँचो शिक्षा चाहिँ कस्तो हुनुपर्दछ? कुन किसिमले मानिसलाई न्याय गर्न सकिन्छ? कसरी न्याय सँगसँगै प्रेम मिसाएर मानिसलाई सुधार्न सकिन्छ? यो कुरालाई विशेष हामीले मनन गर्नुपर्दछ प्रिय मित्र। जब हामी न्याय अनुशासनका कुरा गर्दछौ तब प्रश्न के उठ्दछ भने, हामीले गर्दै गरिरहेको न्याय वास्तवमा सही छ कि छैन? अनि हामीले, मैले अघि पनि तपाईँलाई बताइसके, पवित्र शास्त्र अनुसार हामीले कस्तो किसिमको न्याय गर्नुपर्छ भनेर हामीले बुझ्नु पर्दछ। पवित्र शास्त्रमा वचनले बोल्दछ कि हे मेरो छोरा, परमप्रभुको अनुशासनलाई तुच्छ नठान, उहाँको हप्कीबाट नथाक, किनकि जसलाई परमप्रभुले प्रेम गर्नुहुन्छ उसैलाई अनुशासन गर्नुहुन्छ। हितोपदेश 3 अध्यायमा तपाईँले यो कुरा पाउनुहुन्छ। यसले हामीलाई यही कुरा सिकाउँछ कि प्रिय मित्र, जब जब हामी अनुशासन र सजाय जस्ता
कुराहरूलाई अगाडि ल्याउँदछौ तब तब हामीले मनन गर्नुपर्ने कुरा चाहिँ के हुन्छ भने अनुशासनको उद्देश्य चाहिँ केवल पीड़ा दिनु होइन तर सही बाटोमा फर्काउनु पनि हो। जब सजायको प्रश्न उठ्छ नि हामीले सोध्नुपर्ने प्रश्न चाहिँ यस सजायले के हासिल गर्न खोजिरहेको छ। वास्तवमा यो सजाय दिँदा यो सजायबाट प्राप्त हुने कुरा चाहिँ के हो त, अर्थात हामीले कस्तो आउटकम अपेक्षा गरिरहेका छौं त। कतै तपाईँले सजाय दिने क्रममा प्रतिशोध त लिइराख्नु भएको छैन, तपाईँको सजाय सँगसँगै निकै ठूलो अपमान र बेइज्जती त गरिराख्नु भएको छैन, या तपाईँले कुनै यस्तो डर पैदा गरिराख्नु भएको छ कि, या तपाईँले सुधार्नलाई प्रयत्न गरिराख्नु भएको छ। यी कुरालाई चाहिँ पहिलो प्राथमिकतामा राखेर मात्रै हामीले सजायका चरणहरूमा अगाडि बढ्नु उचित हुन्छ जस्तो मलाई लाग्छ। त्यसैले प्रिय मित्र, खास गरिकन कसैलाई सुधारका निम्ति वैज्ञानिक दृष्टिकोणले होस्, मनोवैज्ञानिक दृष्टिकोणले होस्, सामाजिक दृष्टिकोणले होस्, पारिवारिक दृष्टिकोणले होस् या धार्मिक दृष्टिकोणले होस्, हामीले कुनै न कुनै प्रकारको सजायद्वारा त्यो व्यक्तिलाई फेरि त्यो कार्यमा संलग्न नहुनलाई या निरुत्साहित गर्नलाई सजायको व्यवस्था गर्नै पर्छ। यदि मानिसलाई छाडा छोडिदियो भने छाडाले भाँड्दछ भन्छ, सबै कुरा भाँड्दछ उसले। त्यसैले अनुशासनको अर्थ सजाय भन्ने शब्द सुन्दा कता कता डर डर पनि हाम्रो मनमा उत्पन्न हुन्छ। सजाय सँगसँगै अर्को यस्तो शब्द पनि हाम्रो मन मस्तिष्कमा गुन्जन थाल्छ, कठोरताको कुरा आउला, डरको कुरा आउला, पीड़ाको कुरा आउला। अवश्य पनि हामी सजाय भन्ने बित्तिकै यस्ता कुरातर्फ मोडिन सक्छौं, तर पवित्र शास्त्रमा चाहिँ के छ भने प्रिय मित्र, अनुशासनको अवधारणा जसले गलत कार्य गर्नेलाई गलत गर्नुहुन्न र त्यो गलत गराईको परिणाम बारे अवगत गराउँदै त्यो गलत गर्ने प्रक्रियालाई रोक्नु अनि उसका जुन गल्तीहरू छन् तिनीहरूलाई सच्याउने अवसर र मौका दिनु, त्यो व्यक्ति जसले गल्ती गरिरहेको छ उसलाई जिम्मेवारीको बोध गराउनु र सही बाटोमा फर्कन सहायता गर्नु भन्ने कुरालाई चाहिँ पवित्र शास्त्रले जोड़ दिन्छ। त्यसैले यहाँ सजाय भन्ने बित्तिकै हामीले खालि नकारात्मक एउटा शारीरिक पीड़ा, मानसिक पीड़ा दिने कुरा होइन भन्ने कुरामा हामी स्पष्ट हुनुपर्दछ। प्रिय मित्र, जब अनुशासनलाई छोराछोरी तर्फ लक्षित गरिएको छ भने एउटा पिताले असल छोराछोरीलाई या असल बनाउनलाई कुन सम्मको सजाय दिन सक्नुहुन्छ एउटा पिताले, अर्थात के सम्मान गर्न सक्नुहुन्छ त। त्यसैले पिताले छोराछोरीलाई गर्ने अनुशासन एउटा एकदमै महत्वपूर्ण पाटो हो अनुशासनको। हामीलाई खास गरिकन यसले साँचो एउटा सिद्धान्तलाई सिकाउँदछ। कस्तो सिद्धान्त भने पक्कै पनि आफ्नो बाबुआमाले आफ्नो छोराछोरीलाई धेरै नै माया गरेका हुन्छन्, त्यही मायाभित्र रहेर दिने सजाय पक्कै पनि कठोर सजाय हुँदैन। त्यसैले एउटा साँचो अनुशासन प्रेमविहीन हुनै सक्दैन भन्ने कुरा यहाँ हामी जोड़ दिन सक्छौ। तर खासमा यसको अर्थ म माया गर्छु यसले जे गरे पनि ठिक छ भन्ने चाहिँ फेरि पटक्कै हुँदै होइन, किनभने जब जब हामी प्रेममा पनि कोही कोही बेला होइन भन्ने गर्छौ नि, होइन भन्न जब जान्दछौ प्रेमभित्र पनि, किनभने प्रेमले एक किसिमको सिमाना निर्धारण गरिसकेको हुन्छ अनि त्यो सिमाना भन्दा बाहिर जानु चाहिँ प्रेमको खिल्ली गर्नु हो, अनि त्यो प्रेमलाई खिल्ली गरे बापत त्यो प्रेमको खिल्लीमा कस्तो किसिमको परिणाम भोग्नु पर्दछ त्यो व्यक्तिले भोग्नु पर्छ भन्ने कुरा चाहिँ महत्वपूर्ण हो। त्यसैले हामीलाई अनुशासनमा
जसरी आमा बाबुले छोराछोरी प्रति पूर्ण जिम्मेवारी भएर कडा भाषा कोही बेला प्रयोग गरिराख्नु भएको हुन्छ, यतिसम्म कि तेरो हात खुट्टा भाँचिदिन्छु, तपाईँले यो भनेको सुन्नुभएको होला, तपाईँले आफैले पनि त्यो अनुभव गर्नुभएको होला, तर पक्कै पनि आमा बाबुले तपाईँको हात खुट्टा भाँचेर हस्पिटल चाहिँ लानुहुन्न। यो चाहिँ एकदमै हामीले मनन गर्नुपर्ने कुरा हो। तर यहाँ यो भनाइले के कुरा पुष्टि गर्दछ भने, यदि गलत गरेमा यहाँसम्मको सजाय चाहिँ हुन सक्छ है भन्ने कुराको सांकेतिक अर्थ चाहिँ हरेकले बुझ्नु जरूरी छ। जब हामी आधुनिक सन्दर्भमा यसलाई बुझ्नलाई कोसिस गर्दछौ, बाल बालिकालाई अनुशासन गर्नु र उनीहरूमाथि हिंसा गर्नु एउटै कुरा चाहिँ पक्कै पनि होइन। अनुशासनमा राख्नु एउटा कुरा हो, तर हिंसा उत्पीडनमा राख्नु चाहिँ पक्कै पनि असल होइन। अनि अहिले धेरै जसो ठाउँमा हिंसा उत्पीडन र हरासमेन्ट भन्ने जस्ता शब्दहरू प्रयोग गरिरहेको हामी पाउँदछौ, तर पवित्र शास्त्रले अनुशासनलाई प्रेम, शिक्षा र चरित्र निर्माणसँग जोडेर यसको परिभाषा दिँदछ। त्यसैले सजाय भन्नु नै जहाँ प्रेम हुन्छ, जहाँ असल शिक्षा हुन्छ, जसले एउटा व्यक्तिको सर्वत्र चरित्रलाई परिवर्तन गर्नलाई मद्दत पुग्दछ, हो त्यो प्रकारको अनुशासनमा पवित्र शास्त्रले जोड दिँदछ। प्रिय श्रोता, त्यसैले हामीले यहाँ एकदमै विचार गर्नुपर्ने कुरा चाहिँ, जब जब सजायको प्रश्न उठ्दछ अब हामीले के गर्ने, यो प्रश्नलाई जब हामी एकदमै अन्तर्मनमा एकदमै खोजी गर्दछौ भने साँचो रूपले हामीले कुन प्रकारको अपराध गर्दा या कुन प्रकारको गल्ती गर्दा कस्तो किसिमको सजाय दिने त्यो कुराको निचोडमा हामी पुग्न सक्दछौ। यसर्थ हामीले ध्यानपूर्वक सजायका मापदण्डहरू निर्धारण गर्नुपर्दछ प्रिय मित्र। अनि त्यही निर्धारण गरेको मापदण्डभित्र यदि हामीले हरेकलाई त्यही प्रकारले अनुशासित गर्न चाह्यौं भने पक्कै पनि त्यहाँ केही प्रकारको बदलाव आउने सम्भावना स्पष्ट हुन्छ। यसर्थ हामी एकदमै यो कुरा बुझौं कि परमेश्वरले जब हामीलाई दण्ड सजाय दिनुहुन्छ नि, त्यो हाम्रो कर्म अनुसारको, हाम्रो कार्य अनुसारको दण्ड सजाय नै दिनुहुन्छ। त्यसमा पनि हामीलाई सुधार गर्ने अपेक्षा राखेर परमेश्वरले त्यो काम गर्नुहुन्छ। त्यसैले हामी सदैव परमेश्वरको तौर तरिकालाई अपनाएर दण्ड सजाय तोक्ने मानिसहरू हुनुपर्छ, म यो बताउन चाहन्छु तपाईँलाई। अर्को एउटा सुमधुर गीत एकैछिन राख्न चाहन्छु, त्यस पछाडि म पुनः विषयवस्तुमा आउनेछु।

0: शालोम शालोम शालोम अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण।
1: स्वागत गर्न चाहन्छु श्रोता, तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण, म एमपी खतराको साथमा। श्रोता, म तपाईँसँग कुराकानी गरिरहेको छु, कस्तोसम्म सजाय दिनु पर्ला? कुनै बच्चाले झुटो बोल्यो अरे मानिलिनुहोस्, यदि हामी केवल कराउँछौ मात्र भने त खराब छ, त्यो हाम्रो गालीले उसको चरित्र सुधार्छ कि उसमा डर या अगाडि लुकाउने बानी बढाउन सक्छ? यो कुरालाई हामीले विचार पुर्याउनु पर्दछ। तर हामीले जब त्यही बच्चालाई तिमीले जे काम गरेका थियौ त्यो असल थिएन, झुट बोलेका थियौ त्यो राम्रो कुरा होइन, अब तिमीले सत्य बोल्नुपर्छ, तिमीले गरेको गल्तीको जिम्मेवारी तिमीले लिनुपर्छ, हामी तिमीलाई सुध्रन मदद गर्छौ, यो प्रकारले जब तपाईँ अनुशासन गर्नुहुन्छ भने पक्कै पनि उसको सोचमा परिवर्तन आउन सक्छ। प्रिय मित्र, जब यसरी तपाईँले त्यो गल्ती गर्ने व्यक्तिलाई अर्थात बच्चालाई प्रेमपूर्वक सम्झाउनुहुन्छ, त्यहाँ अनुशासन पनि हुन्छ एकातर्फ, अर्कोतर्फ प्रेम पनि हुन्छ। खास गरिकन व्यक्तिलाई होइन, गलत व्यवहारलाई सच्याउनलाई कोसिस गर्नुपर्दछ। बाइबलीय अनुशासनले चाहिँ हामीलाई यही कुरा सिकाउँदछ कि प्रिय मित्र, हामी चाहिँ व्यक्तिलाई सोझो बनाउन खोज्छौ, तर व्यक्तिलाई सोझो बनाउने भन्दा पनि हामीले उसले गरिरहेका गलत व्यवहारलाई कसरी सच्याउने त्यो कुरामा जोड़ दिनु पर्दछ। जब हामी कड़ा सजाय र न्यायको कुरा गरिरहेका हुन्छौ नि प्रिय मित्र, समाजमा गम्भीर अपराध हुन्छ भने अब के सजाय आवश्यक छैन भन्ने प्रश्न पनि त उठ्न सक्छ नि, अब के प्रेमले नै सम्हाल्ने हो त त्यस्तो अवस्थामा? यदि कसैले निकै गहन प्रकारको अलिक खतरनाक खालको अपराध गर्दछ भने हामीले पनि विचार पुर्याउनु पर्ने हुन्छ यसको निम्ति। पावलले प्रश्नसँग जब कोही मानिसले त्यहाँ न्याय गर्दछ भने उनीहरूको भूमिका कस्तो हुनुपर्छ भनेर स्पष्टसँग रोमीको पुस्तकमा लेख्नुहुन्छ। एउटा यस्तो सिद्धान्त हामीले थाहा गर्दछौ त्यहाँबाट, समाजको निम्ति आफ्नै किसिमको कानून र न्याय आवश्यक छन्। यदि अपराधको कुनै परिणाम नै नहुने हो भने त पीड़ितले न्याय कहाँ पाउँछ र फेरि? पीड़ितले न्याय त पाउनु पर्यो नि। यदि सबै मानिसले मलाई जे मन लाग्छ त्यही गर्छु भन्न थाले समाजको अवस्था कस्तो हुन्छ होला त्यो बेला? त्यसैले कानून, जिम्मेवारी, न्याय जस्ता कुराहरू आवश्यक अवश्य छन्, त्यो हामीले बुझ्नु पर्दछ। तर यसमा पनि एउटा प्रश्न जन्मिन सक्छ कि हरेक अपराधको उत्तर केवल अझ कठोर अनि कठोर अनि कठोर सजाय मात्र हो त? बाइबलको न्यायमा प्रमाण, सत्य र निष्पक्षताको महत्व पनि त्यतिकै छ। जहाँ स्पष्ट प्रमाण हुन्छ अनि जहाँ सत्यता हुन्छ र त्यो सत्य बाट चाहिँ हामीले निष्पक्ष रूपले चाहिँ निर्णय लिन सक्नु पर्दछ। एक व्यक्तिको विरूद्धमा कुनै अपराधको आरोप लाग्दा एकजना साक्षीको आधारमा मात्र निर्णय नगर्नु भनेर पवित्र शास्त्रले सिकाउँदछ। एकजना मान्छेले मात्र त जस्तो पनि निर्णय लिन सक्छ नि उसको निम्ति, उसको विरूद्धमा भनौँ। र हामीलाई खास गरिकन व्यवस्थाको पुस्तकले सिकाए अनुरूप जब हामी थाहा गर्दछौ भने आरोप र प्रमाण एउटै होइन, रिस र न्याय पनि एउटै होइन, प्रतिशोध र न्याय पनि एउटै होइन, सजाय अघि सत्य पत्ता लगाउनु आवश्यक छ भन्ने कुरा हामीले बुझ्नु पर्छ। यो सिद्धान्त भनेको आज संसारका सबै देशहरूमा लागू छ, किनभने यो सिद्धान्त निकै महत्वपूर्ण पनि छ। त्यसैले हामी जब कसैले गल्ती गर्दछ भने हामीले त्यसका निम्ति त्यही प्रकारको नियम कानून जसरी हामीले तय गरेका छौ त्यही न्याय कानूनलाई जिम्मा दिनु जरुरी हुन्छ अनि त्यही न्याय कानूनले सुधार गर्नुपर्ने ठाउँमा सुधार गर्दछ र अरू कुनै मापदण्ड राखेको छ भने त्यही मापदण्ड अनुरूप काम गर्ने काम गर्दछ। त्यसैले मित्र अब हामी एकैछिन यस्तो कुरामा विचार गरौं। अनुशासन आवश्यक हुन सक्छ तर क्रोधबाट गरिएको कठोरता बाइबलीय अनुशासनको पर्याय चाहिँ होइन पहिले पनि। र हामीले खास गरिकन पहिलो कुरा जान्नै पर्ने पहिलो कुरा चाहिँ के छ भने गलत कामलाई गलत नै भन्नु पर्दछ। कतिपय समयमा हामी गलत कुरालाई ढाकछोप गर्नतर्फ लाग्छौ, लुकाउनतर्फ लाग्छौ। त्यसो गर्नाले हाम्रो गलत गर्ने मानसिकता निरन्तर मौलाइ नै रहन्छ, सुधार आउनुको सट्टा मानिस गलत गरि नै रहन्छ। त्यसैले गलत कामलाई गलत भन्नै पर्छ। दोस्रो महत्वपूर्ण कुरा, अनुशासन अवश्य पनि आवश्यक हुन्छ भन्ने कुरालाई हामीले कहिले पनि बिर्सनु हुँदैन। तेस्रो कुरा, सजाय दिँदा न्यायपूर्ण र प्रमाणमा आधारित मात्र हुनुपर्दछ, जथाभावी न्याय मानिसलाई गर्नु हुँदैन। र चौथो महत्वपूर्ण कुरा, सजाय जब प्रतिशोधको माध्यम बन्छ भने त्यो निकै खतरनाक हुन सक्छ, त्यसैले यो प्रतिशोधको माध्यम बन्नु कहिले पनि हुँदैन। र पाँचौं र महत्वपूर्ण कुरा यो छ कि सुधार या पुनर्स्थापनाको उद्देश्य कहिले पनि हामीले बिर्सनु हुँदैन प्रिय मित्र। त्यसैले यी पाँचवटा प्रमुख कुरालाई मध्यनजर राख्यौं भने हामीले उचित किसिमको दण्ड सजाय तोक्न सक्छौ, उचित किसिमको दण्ड सजाय मानिसलाई दिन सक्छौ, ताकि त्यो व्यक्तिले आफूले गरेको काम अनुसारको नै परिणाम भोग्नु पर्ने हुन्छ। यसर्थ प्रिय मित्र, परमेश्वर जहिले प्रेम गर्नुहुन्छ त्यो होइन, परमेश्वरले एकदमै कठोर भन्दा कठोर सजाय दिनुभएको इतिहास छ। हामीले त्यसलाई गवाही दिन सक्दछौ कि ती व्यक्तिहरू जसले परमेश्वरको विरूद्धमा खड़ा भए उनीहरूलाई तत्काल त्यहाँ भस्म बनाइदिनु भएको छ। त्यहाँसम्म को न्याय गर्ने परमेश्वर हुनुहुन्छ। केवल हामीले उहाँको प्रेमिल स्वरूपलाई मात्रै वर्णन गरेर हुँदैन प्रिय मित्र, जबकि हामी पूर्ण रूपले खराबी कार्यमा उत्रन्छौ, परमेश्वरको अनुग्रहलाई अनादर गर्छौ, अपमान गर्छौ भने परमेश्वरले त्यही प्रकारको दण्ड सजाय त्यो व्यक्तिको निम्ति राख्नुहुन्छ। पहिलो कुरा त जब हामी कसैलाई सुधार गर्न चाहँदैछौ भने, कसैलाई अनुशासित बनाउन चाहँदैछौ भने मैले मेरो रिस उचमाथि पोखेर होइन, पहिला त मैले मेरो आफ्नो रिसलाई कन्ट्रोल गर्नु जरुरी छ, अर्थात मैले मेरो रिसलाई शान्त पार्नु जरुरी छ प्रिय मित्र। किनकि जहाँ म रिस लिएर कसैलाई दण्ड सजाय गर्नलाई अगाडि बढ्छु भने पक्कै पनि त्यहाँ खराबी उत्पन्न हुन सक्दछ। यो प्रश्न हरेक आमा बाबुले आफैलाई सोध्नु पर्दछ, शिक्षकले आफैलाई सोध्नु पर्दछ, मण्डलीका अगुवाहरूले आफैलाई सोध्नु पर्दछ, अनि समाजमा जो जो जिम्मेवार व्यक्तिहरू हुनुहुन्छ उहाँहरूले आफैले आफैलाई यो प्रश्न सोध्नु पर्दछ कि मैले कसैलाई अनुशासन गर्नु अघि मैले आफूलाई शान्त पारेको छु कि छैन, अर्थात म धैर्यतामा कुनै पनि न्याय गर्न लागिरहेको छु कि छैन। यदि तपाईँ न्यायकर्ताको आसनमा बस्दै हुनुहुन्छ भने तपाईँले रिस सहित यदि न्याय गर्नलाई खोज्नुभयो भने तपाईँले पक्कै पनि केही कुरा उल्लङ्घन गरिराख्नु भएको हुन्छ प्रिय मित्र। त्यो कुरा यही नै हो कि तपाईँले वास्तविक निर्णय भन्दा पनि तपाईँको व्यक्तिगत निर्णयलाई जोड़ दिन सक्नुहुने आधारहरू प्रशस्तै हुन्छन्। त्यसैले हामी जहिले तहिले यो विचार गरौं कि के कड़ा सजायले मात्र मानिसलाई सुधार्छ या नम्रतामा प्रेममा कुनै व्यक्तिलाई पूर्ण रूपले परिवर्तन या सुधार गर्न सकिन्छ, हामीले यो कुरातर्फ पनि मनन गर्नै पर्दछ। मैले अघि पनि तपाईँलाई बताइसकेको छु कि प्रिय मित्र, सजायको उद्देश्य प्रतिशोध कहिले पनि हुनु हुँदैन, पक्कै पनि सुधारलाई प्राथमिकतामा राख्नु पर्दछ र सुधारको निम्ति केही पहलहरू आवश्यक हुन्छन्। हरेक व्यक्तिले केही न केही पहल गर्नै पर्दछ। जब हामी बाइबलीय अनुशासन र सजायलाई अन्तरात्माले स्वीकार गर्दछौं र बुझ्दछौं भने यसको उद्देश्यलाई बुझ्नु पनि हामीले महत्वपूर्ण हुन्छ, किनभने पवित्र शास्त्रको पहिलो उद्देश्य, सजाय दिनुको पहिलो उद्देश्य, जुन व्यक्तिले गलत काम गरिरहेको छ नि, अब त्यो व्यक्तिले गलत काम नगरोस्, अर्थात उसले गलत गर्ने कामहरूलाई पूर्ण रूपले रोक्नु भन्ने कुरा हामीले बुझ्नु पर्दछ। यदि कसैले अरूलाई निरन्तर हानि गरिरहेको छ भने त्यसलाई रोक्नु आवश्यक हुन्छ भन्ने कुरा हामीले बुझ्नु पर्दछ। दोस्रो सजायले यस्तो कुराको बोध गराउनु पर्दछ व्यक्तिलाई, गल्तीको परिणाम चाहिँ मलाई कडा पनि हुन सक्छ, खतरनाक पनि हुन सक्छ भन्ने किसिमले बुझेको हुनुपर्दछ। त्यसैले त्यसको जिम्मेवारी बोध त्यो व्यक्तिले गर्नुपर्दछ। जहाँ जिम्मेवारी बोध गराइन्छ नि प्रिय मित्र, त्यहाँ पक्कै पनि मान्छे सुधारको पक्षमा अवश्य जान्छै जान्छ। र अर्को त्यस्तै महत्वपूर्ण कुरा के छ भने, व्यक्तिले आफ्नो व्यवहारलाई चाहिँ परिवर्तन गर्न शुरू गरिहाल्नु पर्दछ। जब व्यक्तिले उसको गलत आचरण या गलत विचारलाई थाहा गर्दछ, तत्काल उसले सुधारको मार्ग समातिहाल्नु पर्दछ। व्यक्तिले आफ्नो व्यवहार परिवर्तन गरिहाल्नु पर्दछ। र अर्को महत्वपूर्ण कुरा के हुन सक्दछ भने प्रिय मित्र, मानिसले चाहिँ नि समाज, परिवार होस् या विद्यालय या समुदायलाई सुरक्षित राख्नका निम्ति पनि त्यो व्यक्ति जसबाट त्यहाँ खतरा उत्पन्न भइरहेको छ उसलाई नियन्त्रणमा लिन जरूरी हुन्छ। किनभने यहाँ केवल एउटा व्यक्तिको सुधारात्मक पक्ष भन्दा पनि समग्र समाज, परिवार अर्थात विद्यालय या कुनै पनि समुदायमा जहाँ असर परिरहेको हुन्छ नि, त्यो कुरालाई हामीले व्यवस्थित गर्न सक्नु पर्दछ। र अर्को एउटा महत्वपूर्ण कुरालाई पनि जोड दिउँ प्रिय मित्र, जब हामी सम्भव भएसम्म त्यो व्यक्तिलाई सही सम्बन्ध र जिम्मेवार तर्फ यदि डोर्याउन या फर्काउनलाई प्रयास गर्यौं र सफल भयौं भने हामीले सबैभन्दा ठूलो उपलब्धि हासिल गर्न सक्दछौं। तर केवल उसलाई सजायको नाममा फेरि अर्को त्यही प्रकारको गलत कार्य गर्नलाई उक्सायौं या प्रतिशोधको भावना उसमा जागृत गरायौं भने त्यो झन खतरनाक हुन सक्छ। हामीले कतिपय समयमा सुनेका कुरा कयौं छन् क्या प्रिय मित्र, धेरै कुराहरू छन्, अनि ती कुराहरूले हामीलाई यस्ता चेतावनीहरू दिँदछ कि जब जब हामी सुधारका कुरा गर्दछौ, सुधारका कुरामा जब हामी आफ्नो सही बाटोलाई छोड्छौ र सही बाटोमा जब हामी लाग्दैनौ भने हामीले गरिरहेका प्रयास, सुधारात्मक प्रयासहरू विफल हुन सक्दछन्। पावलले कुनै व्यक्ति गल्तीमा परेको अवस्थामा आत्मिक मानिसहरूले उसलाई नम्रता साथ सुधार्न खोज्नुपर्ने शिक्षा दिनुभएको छ, किनकि जहाँ सुधार र नम्रता सँगै छन् अनि गल्तीलाई व्यवस्था नगर्ने कुरामा जोड दिनुभएको छ। र प्रिय मित्र, तर गल्ती गर्ने व्यक्तिलाई नष्ट गर्ने मनोवृत्ति कहिले पनि राख्नु हुँदैन भन्ने कुरा छ। हामी मानिसहरू पापमा थियौं, हामीले धेरै ठूलो गल्ती गरेका थियौं, परमेश्वरको विरूद्ध खड़ा भएका थियौं, तर परमेश्वरले के गर्नुभयो त प्रिय मित्र भन्दाखेरि, परमेश्वरले चाहिँ हामीलाई क्षमा दिनुभयो अनि हामीलाई सुधार्ने, आफूलाई सुधार्ने मौका दिनुभयो, पश्चातापी हुनलाई हामीलाई मौका दिनुभयो, ताकि हामीले त्यो पुरानो आचरण छोडेर नयाँ आचरणतर्फ फर्किन सकौं। त्यो किसिमको साँचो ज्ञान पवित्र शास्त्रमा परमेश्वरले हामीलाई दिनुभयो। र प्रिय मित्र, जब हामी अनुशासनका कुरा गर्दछौं, यो घरबाट शुरू हुन्छ र घरमा महत्वपूर्ण यसकारण हुन्छ कि एउटा सानो बालक कसरी हुर्किरहेको छ, कसरी बढ़िरहेको छ। जब हामी परिवारतर्फ फर्कन्छौ, परिवार बच्चाको लागि पहिलो विद्यालय पनि हो, आमा बाबुहरूले शिक्षकको भूमिका खेलिराख्नु भएको हुन्छ, र आमा बाबु नै पहिलो शिक्षक हुनुहुन्छ जसले आफ्ना छोराछोरीहरूलाई अनुशासन सिकाउनुहुन्छ। तर त्योभन्दा अगाडि आमा बाबुले पनि आफू कतिको जिम्मेवार हामी छौं, कतिको हामी परिपक्वतामा छौं र हामीले खास गरिकन हाम्रा बाल बालिकाहरूलाई, हाम्रा छोराछोरीहरूलाई अनुशासित गर्न सक्छौ भन्ने कुरामा हामी पहिले तयारी हुनुपर्दछ, अर्थात हामीले जानेको हुनुपर्दछ। त्यसैले पवित्र शास्त्र एफिसी 6 अध्यायको 4 पदमा हामीलाई सिकाइएको छ, बाबुहरू आफ्ना छोराछोरीहरूलाई रिस नउठाओ तर प्रभुको शिक्षा र अनुशासनमा हुर्काओ भनिएको छ। यो निकै नै गम्भीर र चेतावनीपूर्ण वाक्यांशले हामीलाई दुईवटा कुरा सिकाउँदछ। एउटा, अनुशासन चाहिँ गर तर रिस उठाउने तरिकाले अनुशासन नगर है। त्यसैले बाल बालिकालाई अनुशासित बनाउनका निम्ति तपाईँ र मैले एज अ फादर एन्ड मदर भनौँ न, एज अ पेरेन्ट्स, बाउ आमाको रूपमा गल्ती कहिले पनि गर्नु भएन र जब जब हामी अनुशासनका लागि उभिन्छौ तब हामीले केही कुराहरूलाई विचार गर्नुपर्दछ। जस्तो कि अपमान गर्नु हुँदैन, निरन्तर गाली गरिराख्नु हुँदैन, डर मात्र देखाएर नियन्त्रण गर्ने प्रयास गर्नु हुँदैन, केवल अरूसँग तुलना गरेर हीन भावना पैदा गर्नु पनि हुँदैन, रिसको आवेगमा आएर एकदमै डरो सजाय दिने निर्णय पनि गरिहाल्नु हुँदैन, गल्ती र व्यक्तित्व छुट्याउन जान्नु पर्दछ, नियम पहिले स्पष्ट गरिनु पर्दछ, परिणाम पनि उचित र बुझ्न सकिने खालको हुनुपर्दछ, गल्ती पछि पके पनि सुधारको मौका एकपटक हामीले दिनु जरूरी छ। तब यी सबै कुरालाई जब हामी विचार गर्दछौ भने नि प्रिय मित्र, पके पनि त्यहाँ सुधारात्मक कुराले विशेष प्रभाव पार्न सक्दछ मस्तिष्कमा र त्यो व्यक्ति, त्यो बच्चा भनौं, बिस्तारै परिवर्तनको बाटोतिर हिँड्न सक्दछ। यदि बच्चाले गृह कार्य गरेन भने त कहिले केही गर्नै सक्दैनस् भन्ने खालको कुरा, त्यो भन्नु अनुशासन होइन, बरु तिमीले आफ्नो जिम्मेवारी पूरा गर्यौ न, अब तिमीले यसलाई समयमा गर्नुपर्छ, नगरेको परिणाम यो यो हुन सक्छ, असफलता हासिल हुन सक्छ, अरू धेरै समस्याहरू आउन सक्छन्, समयमा आफ्ना पाठहरू, समयमा आफूले गर्ने कार्यहरू पूरा नभएको कारणले गर्दा आफू पछि परिन सकिन्छ, यस्ता कुराहरूको बोध गराउनलाई हामी लागि पर्नु पर्दछ। त्यसैले जहिले तहिले सुधारात्मक अनुशासनको जरुरी हामीले देखायौं भने पक्कै पनि यसले शारीरिक रूपमा होस् या मानसिक रूपमा होस् एउटा बच्चामा सकारात्मक प्रभाव अवश्य पार्न सक्दछ। विद्यालयमा सबैभन्दा ठूलो कुरा अनुशासनको खाँचो हुन्छ प्रिय मित्र। हिजो आज हामी विद्यालयमा, म पनि शिक्षक भएको कारणले विद्यालयमा अलिकति साना साना बाल बालिकाहरू जो विद्यालयमा अध्ययन गर्नका लागि भर्ना भएका हुन्छन् अर्थात आएका हुन्छन्, उनीहरूको एउटा चञ्चलपन र उनीहरूले बारम्बार गल्ती गर्ने स्वभावले गर्दा एक प्रकारको वातावरण बिग्रिरहेको हुन्छ विद्यालयमा। त्यसैले विद्यालयमा एक प्रकारको अनुशासन आवश्यक हुन्छ। यदि विद्यार्थीले बारम्बार नियम उल्लङ्घन गर्छ भने विद्यालयले कुनै प्रतिक्रिया नै नदिने हो भने त्यहाँ विद्यालय आफै कमजोर साबित हुन्छ, विद्यालयको नियम नै कमजोर छ भन्ने कुरा प्रमाणित हुन्छ। तर शिक्षकको अनुशासनले विद्यार्थीको मर्यादा भने नष्ट हुनुहुँदैन। कतिपय समयमा विद्यार्थीप्रति गरिएको दुर्व्यवहारले गर्दा शिक्षकको तथा सम्पूर्ण विद्यालयको गरिमालाई नै नष्ट गरिरहेको समाचारहरू पनि हामीले प्रशस्तै सुनिरहेका हुन्छौं। हामीले त्यो प्रकारको गर्नु हुँदैन। जब हामी उचित प्रकारको अनुशासन गर्दछौ त्यहाँ एक प्रकारको शान्ति, एक प्रकारको आनन्द, त्यो आउने विचारले हामीले अनुशासन गर्न सिक्नु पर्दछ। बिल्कुलै छाडा छोडिदिनाले, मैले अघि पनि बताइसके, ती अबोध बाल बालिकाहरूको मस्तिष्कमा के कुरा रोपण हुन्छ भने, प्रिय मित्र, ए जे गर्दा पनि खासै यहाँ केही फरक पर्दैन भन्ने किसिमको सोच विकास हुन सक्दछ। त्यसैले जब जब हामी उनीहरूलाई अनुशासन गर्न अगाडि सर्दछौं, कठोरता भन्दा पनि परिवर्तनकारी शिक्षा जसले उनीहरूको सोचमा चेतनामा परिवर्तन ल्याउन सकोस्, त्यसैले विद्यालयले राम्रो अनुशासनको आधार निर्माण गर्नुपर्दछ। एउटा स्पष्ट नियम तय गर्नुपर्दछ। यदि कसैले त्यो नियम विपरीत या नियम उल्लंघन गरेमा त्यसलाई के सम्मको सजाय या के किसिमको अनुशासन गर्न सकिन्छ भन्ने कुरा पहिल्यै उल्लेख गरिनुपर्दछ र स्पष्ट रूपले बाल बालिकामा त्यो कुरा बताइएको हुनुपर्दछ, सेयर गरिएको हुनुपर्दछ, उनीहरूलाई ओरिएन्टेड गरिएको हुनुपर्दछ। अनि यस्तो खालको भावना जागृति हुनुपर्दछ कि त्यहाँ विभेद हुँदैन, सबैलाई एकै प्रकारको दण्ड सजाय हुन्छ या अनुशासन हुन्छ भन्ने कुराको जानकारी सबैलाई हुनुपर्दछ। विद्यार्थीहरूलाई गल्ती गरेको कुराको स्पष्ट प्रमाण, अहिले त अलिक राम्रा विद्यालयहरूले सीसीटीभीलाई प्रयोग गरिरहेको देखिन्छ उनीहरूको आचरणहरूलाई अवलोकन गर्न, कतिपय उनीहरूको गोपनीयतालाई पनि आक्रमण गरिरहेको भनेर आरोप त लागिरहेको हुन्छ, तर कतिपय यसले निकै राम्रो सुधारको लागि राम्रो नतिजा दिएको पनि हामी देख्दछौ, तर हामी यसलाई कुन रूपले लिन्छौ भन्ने कुरा महत्वपूर्ण हुन्छ। कतिपय संवेदनशील कुराहरूलाई हामी क्यामेरामा इग्नोर पनि गर्न सक्दछौ भने जटिल कुराहरूलाई हामी अलिक विशेष पहल गर्दै सुधारात्मक पक्षमा लान कोसिस पनि हामीले गरिरहेको हुनुपर्दछ। हामीले विशेष गरिकन यदि कसैले गल्ती गरेको छ भने गल्ती किन गर्यो भनेर सुन्ने बानी पनि बसाल्नु पर्दछ, अनि हामीले सुधारको अवसर दिने या शिक्षकको आत्मसंयमतामा विशेष जोड़ दिने, विद्यार्थीको मर्यादाको सम्मान गर्ने र एउटा विद्यार्थी र शिक्षक बीचको सम्बन्धलाई प्रगाढ़ बनाउने यो प्रकारको तवर तरिका चाहिँ सम्पूर्ण विद्यालय प्रशासनले पहल गर्नुपर्दछ। एउटा शिक्षकलाई मात्रै जिम्मा लगाएर पनि यो कुरा सम्भव हुँदैन, या कुनै व्यक्तिलाई यो तपाईँले गर्नुपर्छ भनेर जिम्मा दिएर मात्रै पनि पुग्दैन। समग्र रूपमा विद्यालय यस्तो एउटा परिवार हो जहाँ धेरै व्यक्तिको संलग्नता भएर अनि सबै व्यक्तिले त्यो प्रकारको भूमिका खेल्नुपर्छ। यहाँसम्म कि बाल बालिकाका परिवारहरू, घरका सदस्यहरू पनि त्यहाँ जोडिन आइपुग्नुहुन्छ। यसर्थ हामीले अनुशासनको मापदण्ड यसरी तय गर्नुपर्दछ कि जहाँ एउटा बाल बालिकाको मर्यादाको पनि सम्मान होस्, शिक्षकमा पनि त्यही किसिमको आत्मसंयमता जागृत होस् र उचित किसिमको सजाय तोकियोस्, ताकि त्यो गलत काम गर्नेले आफ्नो गल्ती रियलाइज गरोस् र त्यो गलत कार्यबाट फर्किन सकोस्। यदि कुनै विद्यार्थीले तपाईँ शिक्षक हुनुहुन्छ र प्रश्न सोधिहाल्यो, सर तपाईँ त एकदमै कडा गर्नुहुन्छ, तपाईँ त एकदमै गाली गर्नुहुन्छ, कडा हुनुहुन्छ भन्यो भने हामीले कसरी त्यो विद्यार्थीलाई प्रत्युत्तर दिन्छौ त, म कडा हुन चाहन्छु तर तिमीहरूले नियम चाहिँ बुझ्नुपर्छ भनेर हामी प्रस्तुत हुन्छौ कि मैले कडा हुनु जरूरी देखेर कडा भए, अब यसको परिणाम तिमीहरूले भोग्नुपर्छ भनेर प्रस्तुत हुने हो कि? यदि विद्यार्थीले तपाईँ शिक्षक भएको कारणले तपाईँलाई सोधिहाल्यो, नियम उल्लंघन गरिहाले मैले भने के हुन्छ त मलाई, अनि त्यसको निम्ति शिक्षकले उचित जवाफहरू तयार गर्नुपर्दछ या दिनुपर्दछ, तिमीले गरे अनुसारको परिणाम, जुन परिणाम पहिले उल्लेख्य छ, यदि तिमीले त्यो सीमा नागेर त्यो कार्य गरेका छौ भने त्यही प्रकारको परिणाम हासिल हुन्छ, तर तिमीले आफ्नो पक्ष पनि बताउनलाई चाहिँ पाउँदछौ, तिमीले गरेको गल्तीलाई पनि स्वीकार्न या गल्ती गरेको छैन भन्ने पक्षलाई देखाउन पनि सक्दछौ भन्ने प्रकारले हामीले प्रस्तुत हुनुपर्दछ। विद्यार्थीले जब सोध्छ अनि गल्ती स्वीकार गर्यो भने चाहिँ के हुन्छ नि, गल्ती यदि मैले गरेँ ल तर म स्वीकार गर्छु कि मैले गल्ती गरेँ, अब मलाई कस्तो सजाय हुन्छ? अब कुरा स्पष्ट हुन्छ, गल्ती पनि गरेको थाहा भयो, गल्ती गर्ने व्यक्तिको पनि पहिचान भयो भने अब दोस्रो भनेको सुधारको बाटो के हुन सक्छ, सुधारका चरणहरू के हुन सक्छन् त्यो व्यक्तिको निम्ति, त्यो तर्फ शिक्षक या स्कूल प्रशासन लाग्नु जरूरी हुन्छ। त्यसैले प्रिय मित्र, कुन ठाउँमा रहेर कसका निम्ति कस्तो किसिमको अनुशासन तय गर्ने हो, हामीले यसलाई एकदम स्पष्ट खाका सहित स्पष्ट धारणा सहित हामी जानुपर्दछ। हामीले काम गर्ने ठाउँहरू हुन् या हामीले कुनै कार्य सम्पादन गर्ने क्षेत्रहरू किन नहुन्, हरेक ठाउँमा डर पैदा गरेर होइन अनुशासित भएर एउटा चरित्र निर्माण गर्दै अनुशासन कायम राखेर यदि हामी कुनै पनि कार्यलाई अगाडि बढाउँछौ भने पक्कै पनि यो असल हुन्छ। प्रिय मित्र, एउटा यस्तो घटना छ पवित्र शास्त्रमा, एकजना महिला जो व्यभिचारको मुद्दामा पक्राउ पर्नु भएको हुन्छ अनि जब धर्मगुरूहरूले ख्रिस्ट येशू कहाँ उहाँलाई ल्याउनुहुन्छ, उहाँहरूको कानूनले सजाय दिनका निम्ति खास तय गरिरहेको बेला उहाँहरूले एउटा प्रश्न उठाउनुहुन्छ अनि प्रभु येशू ख्रिस्टले चाहिँ यति सुन्दर उत्तर दिनुहुन्छ, यदि तिमीहरू मध्ये कसैले पनि केही गल्ती गरेका छैनौ भने ओके तिमीहरूले चाहेकै सजाय यी महिलालाई हुन्छ, तर यदि तिमीहरू पनि त्यही प्रकारको गल्ती गरिरहेका छौ तर तिमीहरूका गल्तीहरू अधिक छन् भने अब त्यसमा के हुन्छ त? त्यसैले मानिसहरूले जुन पाप गरिरहेका छन् त्यतातिर, अर्थात मानिसहरूले जुन गल्ती गरिरहेका छन् त्यतातिर पनि इंकित गर्नुभएको छ। आरोप लगाउनेहरू यो कथामा पछि हटेर भागेका देखिन्छन् अनि जब ती स्त्री मात्रै प्रभु येशूसँग रहन्छन् अनि उहाँले स्पष्टसँग भन्नुहुन्छ हो तिमीले खराब गर्यो होला, तिमी दण्डको भागीदार पनि थियो होला, तर तिमीले यो गल्ती स्वीकार्दै अब तिमीले आफ्नो व्यवहारलाई परिवर्तन गर्नुपर्दछ र तिमीले यस्तो कुरा अब कहिले पनि दोहोऱ्याउनु हुँदैन भनेर जब प्रभुले प्रोत्साहन दिनुहुन्छ, पापको बाटोमा नलाग्नलाई प्रोत्साहन दिनुहुन्छ, नफर्किनलाई प्रोत्साहन दिनुहुन्छ, यहाँ महत्वपूर्ण र बुझ्नै पर्ने कुरा चाहिँ यही नै छ कि प्रिय श्रोता, अब ती महिलाको निर्णय के हुन्छ, अब ती महिलाले कस्तो निर्णय लिन्छिन् होला, हामी यसमा एकदमै विचार पुर्याउनु पर्दछ। यसर्थ जब जब हामी कुनै पनि कुराको निर्णय लिन्छौ यही प्रकारले हामीले निर्णय गर्न सिक्यौं भने चाहिँ अवश्य पनि एउटा सुन्दर निर्णय, असल निर्णय सबैको निम्ति हामी गर्न सक्दछौ र सक्षम हुन्छौ। कुरा अनेक हुन्छन् अनि गल्ती पनि मानिसका अनेक हुन्छन्, अनुशासनका तौर तरिका पनि विविध हुन्छन्, तर हामी कुन प्रकारले अघि बढ्दछौ, कुन मोडललाई हामी फलो गर्दछौ अनि कुन मोडलले विशेष राम्रो परिणाम दिदछ, जस्तै मैले भर्खरै बताइरहेको कथाले ख्रिस्टको शिक्षा र सिद्धान्तले तपाईँलाई कस्तो किसिमको ज्ञान दिइरहेको छ, अर्थात अनुशासन गर्दा कुन प्रकारले गर्नु पर्दो रहेछ, क्षमा र सजायको तालमेल कस्तो हुँदो रहेछ, हामीले यो कुरा पनि स्पष्टसँग बुझ्नुपर्दछ। धेरै मानिसहरूले सोधिरहने प्रश्न यही हो, यदि हामीले क्षमा गर्यौं भने पनि सजाय कुन प्रकारले सजाय तोक्ने त, अर्कोतर्फ मानिसले सजाय दियो भने यदि कसैलाई सजाय दिन्छ भने त्यहाँ क्षमा चाहिँ कहाँ छ त, यस्ता अनेकौं प्रश्नहरू तपाईँ र मेरो निम्ति जन्मिन सक्छन्। तर पवित्र शास्त्रको दृष्टिकोणबाट क्षमा र जिम्मेवारी आवश्यक रूपमा विरोधी कुरा होइनन्। हामीले गल्ती स्वीकार गर्यौं भने हामीले व्यक्तिगत रूपमा क्षमा गर्न सक्दछौ। यदि कोही व्यक्तिले यो चाहिँ मैले गल्ती गरेकै हुँ, अब म यो गल्ती दोहोर्याउँदिन भनेर स्वीकार गर्दछ भने पक्कै पनि त्यो व्यक्तिलाई हामी सहज रूपले क्षमा गर्न सक्दछौ। त्यसैले न्याय गर्नु भनेको घृणा पनि होइन भनेर हामीले बुझ्नु पर्दछ। क्षमा गर्नु भनेको गलत कामलाई फेरि स्वीकृति दिनु पनि होइन भन्ने पनि हामीले बिर्सनु हुँदैन प्रिय मित्र। यसर्थ आजको बसाईबाट म तपाईँलाई यही कुरा बताउन चाहन्छु कि परमेश्वर प्रेमिलो हुनुहुन्छ, दयालु हुनुहुन्छ, तर उहाँले जब मानिसलाई उनीहरूका पापको विरूद्ध सजाय दिनुहुन्छ, एकदमै खतरनाक सजाय पनि दिनुहुन्छ। यद्यपि जब हामी आदम र हव्वाको पापलाई हेर्दछौ, उनीहरूलाई मृत्यु हुन्छ भन्ने कुराको घोषणा गर्दा गर्दै पनि परमेश्वरले उनीहरूलाई नछोडिकन उनीहरू सँगसँगै भइराख्नु भएको कुरा हामी थाहा गर्दछौ पवित्र शास्त्रमा। यसर्थ परमेश्वरको प्रेम अथाह छ, तर यो प्रेमको वास्तवमा सही सदुपयोग नगर्नाले मानिसले पुनः धेरै कुराको दुःख र धेरै कुराको कष्ट झेल्दै र भोग्दै जानुपर्छ। यसर्थ हामी पनि समयमै सचेत हौ र दण्ड सजाय दिनु अघि एकदमै विचार गरौं, मनन गरौं र आफू पनि त्यही प्रकारको व्यक्ति हो, त्यही किसिमले आफू पनि त्यसैको लायक छ भन्ने कुरा पनि कहिले नबिर्सौं र विचार पुर्याएर सुधारात्मक कार्यमा अगाडि बढौं। आजको सन्देशबाट यही कुरा तपाईँसँग बताउन चाहन्छु। अब भने म कार्यक्रमको बिल्कुलै अन्त्यतिर आइसकेको छु। कार्यक्रमलाई बीच मार्नु अघि प्रिय श्रोता, आजको कार्यक्रम सुनेर तपाईँको मनमा कुनै पनि जिज्ञासा खुलदुली उत्पन्न भइरहेको छ भने हामीलाई निसंकोच पत्रचार गर्न सक्नुहुनेछ, टेलिफोन सम्पर्क गरेर कुराकानी पनि गर्न सक्नुहुनेछ। प्रिय श्रोता, टेलिफोन सम्पर्क गर्नको लागि हाम्रो स्टुडियोको नम्बर रहेको छ 01477705। तपाईँले हामीलाई टेलिफोन सम्पर्क गरेर तपाईँका जिज्ञासाहरू राख्न सक्नुहुनेछ, समयमा हामी तपाईँसँग प्रत्यक्ष वा टेलिफोन सम्पर्कमा कुराकानी गरेर तपाईँका खुलदुलीहरूलाई मेटाउने प्रयास गर्नेछौ। र तपाईँ मसँग व्यक्तिगत रूपमा कुराकानी गर्न चाहनुहुन्छ भने मेरो नम्बर पनि टिपी राख्नुहोस् न त, 98 40 80 14 43 टिप्नु भए। अब भने फेरि एकचोटि तपाईँलाई विशेष धन्यवाद दिन चाहन्छु र प्राविधिकद्वय विजय सन्ध्यालाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र अब भने अन्त्यमा परमेश्वरले तपाईँलाई प्रशस्त आशिष दिनुभएको होस्। गड ब्लेस यु अल। अब भन्छु छुटौं।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशिषमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।